0: एनबीएल सर्वसुलभ आवास कर्जा
1: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
0: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
1: विशेषता

तत्काल भने अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह। रूस आसपास युरोपेली आकाशमा अवैध ड्रोनहरूको गतिविधि बढ्यो। लिथुआनियाको हवाई क्षेत्रमा प्रवेश गरेको एउटा ड्रोन नेटोका लडाकुको विमानले खसारे। र न्युकासल युनाइटेड हराउँदै लिड्स युनाइटेड उक्लियो प्रिमियर लिगको तेस्रो स्थानमा, शीर्ष स्थानमा आर्सेनल र म्यान्चेस्टर सिटीको समान अङ्क।

0: आफ्नी लाजिमपाट काठमाडौँ
1: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले भोटे कोशी बाढ़ी प्रभावित जिल्लाका सांसद तथा स्थानीय तहका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बिहान 11 बजेबाट शुरू भएको छलफलमा रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुका विपद प्रभावित 15 स्थानीय तहका प्रमुख तथा ती जिल्लाका प्रतिनिधि सभा सदस्यहरू सहभागी भएका थिए। छलफलमा प्रधानमन्त्री शाहले नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल पदबाट हटाउने विषय अघि नबढ़ाउने निष्कर्ष निकालेको छ। काभ्रेको बलतलीमा सकिएको 2 दिने बैठकले वर्तमान राजनैतिक परिस्थितिमा निर्वाचित अध्यक्षलाई जबरजस्ती हटाउँदा पार्टीभित्र थप विवाद बढ़ने निष्कर्ष निकालेको छ। तर पार्टीको संगठनात्मक पुनर्संगठन, कार्यशैली सुधार र संरचनागत परिवर्तनलाई भने प्राथमिकता दिने सहमति भएको छ। कार्यदलमा उपाध्यक्ष रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलले प्रस्तुत गरेका छुट्टा छुट्टै प्रतिवेदन तथा सातै प्रदेशबाट आएका सुझाव समेटेर एकीकृत प्रतिवेदन तयार गरिने भएको छ। प्रतिवेदन तयार गर्ने जिम्मा उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव शंकर पोखरेललाई दिएको छ। यसअघि महासचिव पोखरेलको प्रतिवेदनमा निर्वाचन पराजयको नैतिक जिम्मेवारी लिँदै अध्यक्ष ओलीले पद छाड्नुपर्ने प्रस्ताव गरिएको थियो, तर बलथली बैठकपछि तत्काल नेतृत्व परिवर्तनको विषय थाँती राखिएको छ। एकीकृत लागि नहुनको लागि अपील गर्नुभएको छ। इतर पक्षको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा कोइरालाले 14 महाधिवेशनबाट निर्वाचित समितिले आयोजना गर्ने महाधिवेशनमा मात्र सहभागी हुन आग्रह गर्नुभएको छ। विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कार्यसमितिले असोज 3 गतेदेखि ओडा अधिवेशन शुरू गर्दैछ, तर देउवा पक्षले असोज 15 गते ओडा अधिवेशन गर्ने तय गरेको छ। संस्थापन पक्षको रहेका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1230 वटा शव माटोभूमि व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका 1286 र आफन्तका 1853 गरी कुल 3109 बताइएको छ। भोटे कोशीमा आएको बाढ़ीका कारण पृथ्वी राजमार्गका विभिन्न खण्डमा क्षति पुगेको थियो। त्यसपछि आएको अर्को बाढ़ीले परिवापीर, कृष्णवीर लगायत क्षेत्रमा सड़क पूरै बगाएको थियो। कृष्णवीर पुरानो पहिरो सक्रिय हुने क्षेत्र समेत भएकाले सड़क विभागले विज्ञहरूसँग परामर्श गरेर

आकृति राखिएको छ। दुई दिनसम्म चल्ने सम्मेलनले जलवायु परिवर्तनको असर सम्बन्धी घोषणा पत्र जारी गर्नेछ। फ्लाइ दुबईले यही असोज 7 गतेबाट पोखरामा दुबई सीधा उडान पोखराबाट गर्ने भएको छ। असोज 7 गते साँझ 6:15 बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाइ दुबई विमान अवतरणको कार्यतालिका राखिएको छ। पोखरामा क्षेत्रमा प्रवेश गरेको एउटा ड्रोनलाई नेटोका लडाकु विमानले खसालिदिएका छन्। लिथुआनियाका राष्ट्रपति गितानास नौसेदाका अनुसार हिजो मध्यरातपछि छिमेकी बेलारूसबाट ड्रोन लिथुआनियाको दक्षिणी क्षेत्रमा प्रवेश गरेको आशंका गरिएको छ। ड्रोनको वास्तविक उत्पत्ति कहाँबाट भएको भन्ने खुल्न सकेको छैन। घटनापछि राजधानी विल्दियस सहितका आसपासका क्षेत्रमा ड्रोन सहित चेतावनी जारी

0: सेभिङ खाता खोलेपछि सबै डिजिटल।
1: एकचोटि ब्याङ्क गएर अकाउन्ट ओपनिङ फर्म त भर्नै पर्ला नि।
0: खाता खोल्नेदेखि ट्रान्ज्याक्सन गर्नेसम्म सबै डिजिटल। अनलाइनबाटै खाता खुल्छ अनि मोबाइल मनी र इन्टरनेट ब्याङ्किङको सब्सक्रिप्सन लाइफ टाइम भरिलाई फ्री।
1: गजब भइरहेछ त।
0: ब्याङ्कले एक खाता बराबर एउटा रुख पनि रोप्छ, यो पो झन् गजब छ त।
1: वाउ, कस्तो राम्रो।
0: तपाईँ हाम्रो सानो प्रयासले पनि ठुलो परिवर्तन ल्याउन सकिन्छ। आजै ग्रिन सेभिङ खाता खोलौँ, जिम्मेवार बनौँ, दिगो भविष्य बनाऊ। लक्ष्मी सनराइज ब्याङ्क, लक्ष्यमा सँगसँगै।

0: लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: पनि बस्दैछ। अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधान व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको छ। बुस्ताङको जोमसोङमा आजबाट गरबछोङ जलवायु परिवर्तन सम्मेलन 2083 हुने भएको छ। गरबछोङ गाउँपालिकाको आयोजनामा दुई दिनसम्म चल्ने सम्मेलनमा जलवायु परिवर्तनले हिमाल, पहाड़ र तराईमा पारेको असर तथा अनुकूलनका उपायबारे छलफल हुनेछ। सम्मेलनमा करिब 500 पालिका प्रमुख, 36 जिल्ला समन्वय समितिका सभापति तथा जलवायु विज्ञको सहभागिता रहने आयोजकको दावी छ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्ने काभ्रेको बलथलीमा सकिएको दुई दिने बैठकले वर्तमान राजनैतिक परिस्थितिमा निर्वाचित अध्यक्षलाई जबरजस्ती हटाउँदा पार्टीभित्र थप विवाद बढ्ने निष्कर्ष निकालिएको छ। तर पार्टीको संगठनात्मक पुनर्गठन, कार्यशैली सुधार र संरचनागत परिवर्तनलाई भने प्राथमिकता दिने सहमति भएको छ।

0: भएको छ। त्यहाँ पुग्नलाई 17-18 घन्टा चाहिँ नि सडक चाहिँ नि ड्राइभ गर्नुपर्ने परिस्थिति छ। जुन खालको विपदको बेला वैकल्पिक सडक सबैभन्दा ठुलो कुरो होइन, बिरामी पर्ला, त्यहाँ सुत्केरी महिलाहरूलाई तुरन्त अस्पताल लानु पर्ला, सडक नै नभएपछि त
1: किसानहरूको खेत लगेको कुरादेखि लिएर हामीले खुलेर हाम्रा कुराहरू राख्यौँ।
2: बैठकमा सङ्घ प्रदेश र स्थानीय सरकारबीच समन्वय गरी राष्ट्रिय विपदको सामना गर्ने विषयमा एकरूपता बनेको उनीहरूको भनाइ छ। राहत वितरणमा रसुवालाई प्राथमिकता दिने निर्णय भएको पनि बताइएको छ। प्रधानमन्त्री शाहले आफूले पहिलेदेखि नै तटीय क्षेत्रका बस्ती जोखिममा रहेको बताउँदै आएको भन्दै अब नदी किनारमा बस्ती बसाल्न नसकिने बताउनु भएको थियो। राष्ट्र ब्याङ्कद्वारा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि संशोधन। जेएनजी आन्दोलनका घाइते तथा शहीद परिवारले 15 लाखसम्म सहुलियतपूर्ण कर्जा पाउने। र नेपाललाई दैनिक 18 घण्टासम्म विद्युत निर्यात गर्न

0: विदेशी प्राविधिक सहितको संयुक्त खोज तथा उद्धार टोलीले खोजी कार्य जारी राखिएको जनाएको छ। यस्तै लाङटाङ जलविद्युत आयोजनामा विदेशी प्राविधिक सहितको संयुक्त टोलीले ड्रोनबाट टनेलभित्र खोजी गरिरहेको पनि सेनाले जनाएको छ। चिलिमे हाइड्रोमा संयुक्त टोलीद्वारा 100 मिटरको लेदो तथा माथिल्लो त्रिशुली 1, त्रिशुली 3B लगायतका जलविद्युत आयोजनामा फँसेका कर्मचारीहरूको उद्धारको प्रयास भइरहेको सेनाले जनाएको छ। भोटेकोसी बाढीमा आफन्त गुमाएका खोटाङका पीड़ित परिवार यति बेला दोहोरो पीड़ामा परेका छन्। एकातिर आफन्त बेपत्ता हुनुको वज्रपात छ भने
1: जिल्ला प्रहरीकारले नवलपरासीले नवलपरासी पश्चिमले अस्तिको दिन अब काठमाडौँ आइपुगेको छ भन्ने कुरा छ। दुवैपट्टिको स्याम्पल काठमाडौँमा भेला भइसकेको कारण अब हाम्रो स्याम्पल राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठायौँ। यहाँबाट मम्मीको उहाँ भाइको स्याम्पल उसमा आएको छ। प्रहरी प्रधान कार्यालय अन्तर्गतको कार्यालयमा पनि स्याम्पलिङ हुँदो रहेछ, टेस्टिङ हुँदो रहेछ, र त्यहाँ आएको छ र हामी अब त्यसैको पर्खाइमा छौँ।
2: आमा रुद्रमायालाई अझै पनि छोरा टुप्लुक्क घर फर्कन्छ कि भन्ने
3: आउँछ नि भन्ने आस्था छ नि। के गर्नु, एउटा केही चिनो बानो पनि।

0: ट्राइबल र फ्रेन्च ड्रेनको काम सके सँगसँगै हामी असोज 1 गतेदेखि चाहिँ सर्वसाधारणको लागि र सबै सवारी साधनको लागि चाहिँ कृष्णवीर पूर्ण रूपमा खोल्ने तयारीमा छौँ। अब हामी खोल्दाखेरि दुईतर्फी नै खोल्छौँ। कुनै समय माथिबाट पहिरो आयो भने अथवा केही टेक्निकल इस्युज भएछ भने फरक कुरा हो, नत्र हामी दुईतर्फी नै खोल्ने तयारी।
1: बोटेको सिबारीको प्रभाव पृथ्वी राजमार्ग हुँदै त्रिशुली र नारायणी क्षेत्रसम्म परेको भन्दै सडक विभागले यात्रुलाई सावधानी अपनाउन आग्रह गरेको छ। विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसम्मको सिधा उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्नेछ। सञ्चालनमा आएको 3 वर्ष बित्दा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्देशीय उडान हुन सकेको थिएन। फ्लाई दुबईका नेपाल स्थित महाप्रबन्धक नवराज साईले काठमाडौँभन्दा पोखराबाट हुने उडानमा टिकटको मूल्य 5,000 सस्तो रहेको बताउनुभयो।

जेएनजी आन्दोलनका घाइते तथा शहीद परिवारले 15 लाख रुपियाँसम्म सहुलियतपूर्ण कर्जा पाउने भएका छन्। राष्ट्र ब्याङ्कले सहुलियतपूर्ण कर्जाका लागि ब्याज भारतले नेपाललाई दैनिक 18 घण्टासम्म विद्युत निर्यात गर्न स्वीकृति दिएको छ। भारतको विद्युत मन्त्रालयले यही डिसेम्बर 31 नेपाललाई विद्युत उपलब्ध गराउने अनुमति दिएको हो। स्वीकृति अनुसार मुजफ्फरपुर, ढल्केबर,

प्रयास हुन नसकेपछि नेपाली टोलीले विभिन्न अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरू गुमाउने अवस्था बनेको छ। एन्फाले खेलकुद परिषद विरुद्ध चरणबद्ध दबावका कार्यक्रम गर्ने जनाएको छ। नेपाली युवा टेनिस खेलाडी शिवाली गुरुङले श्रीलङ्काको कोलम्बोमा आयोजित आइटिएफजे 60 जुनियर टेनिस प्रतियोगिताको गर्ल्स डबल्स उपाधि जितेकी छिन्। सिङ्गल्समा भने उनी दोस्रो भइन्। कोलम्बो स्थित ग्रिन पाथ कोर्टमा भएको प्रतियोगितामा सिफालिसलका लुइस माइलीले एक आत्मघाती गोल गरेपछि लिड्स युनाइटेड 4-1 विजय भएको हो। पराजित टोली न्युकासलका लागि बाजुमाना टुरेले अन्तिम समयमा एक गोल फर्काए। जितसँगै लिड्स युनाइटेड 4 खेलबाट 8 अङ्कसहित प्रिमियर लिगको तालिकामा तेस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानको आर्सेनल र दोस्रो स्थानको म्यानचेस्टर सिटीको समान 12 अङ्क छ। अब मौसम सम्बन्धी जानकारी।

0: विभागले आग्रह गरेको छ। आज बिहान सूर्योदय 5:43 भयो भने सूर्यास्त साँझ 6:14 हुनेछ। काठमाडौँ उपत्यकामा पनि आज मेघ गर्जन सहित मध्यम वर्षाको सम्भावना रहेको छ।
1: प्रतिनिधि सभाको बैठकमा आज परराष्ट्र मन्त्रीले जवाब दिने कार्यसूची, भूमि व्यवस्था सहकारी तथा संघीय मामिला मन्त्रीको पालो पनि आजै। मुस्ताङको जोमसोङमा आजबाट जलवायु सम्मेलन हुँदै करिब 500 पालिका प्रमुख सहभागी, जलवायु परिवर्तनका असर तथा अनुकूलनका उपायबारे छलफल हुने। नेकपा एमालेको बलसरी बैठकमा जुटेन सहमति, एकीकृत प्रतिवेदन बनाउने जिम्मा तीन नेतालाई अगाडि पढ्न सक्नुहुनेछ। नमस्कार।
2: दृढ विश्वास सहित सफलताको सिँढी चढ्दै अघि बढ्दै युनाइटेड अजोर इन्सुरेन्स हजुरको उद्यमशील ऊर्जा र लगानी गर्ने अठोटलाई थप प्रोत्साहित गर्दछ, किनकि भोलि यहाँमाथि आइपर्ने जोखिममा हामी दरिलो काँध थाप्नेछौ। घर होस् या व्यापार व्यवसाय, उद्योग होस् वा मोटर गाडी, कृषि तथा पशुपालन होस् वा ठेक्का पट्टा, रोगको उपचार होस् वा दुर्घटना, हरेक क्षेत्र हर पल निर्धक्क भई अघि बढ्नुहोस्।
3: यात्रामा म आबद्ध भइसकेपछि मैले थुप्रै वरिष्ठ गीतकार, साहित्यकार, सङ्गीतकारहरूसँग तपाईँको सहकार्य गर्ने जुन एउटा महत्त्वपूर्ण अवसर प्राप्त गरे, त्यसले मलाई एउटा गीत सङ्गीत साहित्यको धरातललाई राम्रोसँग चिन्ने मलाई अवसर सुअवसर प्राप्त भयो। त्यसैले यो गीत सङ्गीतको यात्रामा यो जुन महान हस्तीहरूसँग जुन मेरो भेटघाट भयो, त्यसले म मेरो जीवनलाई धेरै महत्त्वपूर्ण भूमिका राखेको छ भन्ने मैले महसुस गरेको हुनाले गीत सङ्गीतको यात्रामा मूर्धन्य व्यक्तित्वहरूसँगको जुन झम्का भेट, यसलाई मैले महत्त्वपूर्ण लिएको छु।

0: Image FM 97.9.
1: Shubh din, shubh din. Yes, कार्यक्रम का प्रायोजक
2: राष्ट्रीय वाणिज्य बैंक तपाईको आफ्नै बैंक आफ्नो भनेको आफ्नै हुन्छ.
1: शुभ दिन, शुभ दिन. यस कार्यक्रमका प्रायोजक
2: राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक आफ्नो भनेको आफ्नै हुन्छ.

0: एनबीएल सर्वसुलभ आवास कर्जा
1: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
0: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
1: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
0: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: को किटाउको दुख्न छिनमै दूर गर्ने झन्डु बाम,
4: एक बाम तीन काम झन्डु बाम,
3: रुगाको किटाउको दुख्ने छिनमै आरा।
5: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।

0: नेपाल राष्ट्र ब्याङ्कबाट ग वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था
1: मञ्जुश्री फाइनान्स,
0: जहाँ तपाईँले पाउनुहुन्छ उच्च स्तरीय आधुनिक ब्याङ्किङ सेवाहरू।
1: मञ्जुश्री फाइनान्स,
0: बिहाइन्ड योर ह्याप्पिनेस।

0: यस यसमा पोइन्ट छ। ब्याङ्किङ सेक्टरमा पहिलो पटक सिद्धार्थ ब्याङ्कले ल्याएको छ सिद्धार्थ रिवार्ड्स। अब मोबाइल ब्याङ्किङबाट टप अप गर्दा वा कार्ड प्रयोग गरी खरिद गर्दा रिवार्ड पोइन्ट अन गर्नुहोस् र आफूले चाहेको ठाउँमा रिडिम गर्नुहोस्। सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँभरिलाई।
1: साउजी, यो सामान प्याक गरिदिनुहोस् न।
2: हस् ल लिनुहोस्।
1: प्लिज नो प्लास्टिक, मसँग कपडाको झोला छ नि, प्लास्टिक फ्री गर्नुपर्छ के। क्युआर दिनुहोस् न, पे गरौँ।
2: हस्, थ्याङ्क यू।
1: तपाईँ हामी मिलेर हो के प्रकृति संरक्षण गर्ने? म सम्पूर्ण आर्थिक कारोबार डिजिटल नै गर्छु। लक्ष्मी सनराइज ब्याङ्कको ग्रिन सेभिङ खाता खोलेपछि सबै डिजिटल।
3: एकचोटि ब्याङ्क गएर अकाउन्ट ओपनिङ फर्म त भर्नै पर्ला नि।
1: खाता खोल्नेदेखि ट्रान्ज्याक्सन गर्नेसम्म सबै डिजिटल। अनलाइनबाट खाता खुल्छ अनि मोबाइल मनी र इन्टरनेट ब्याङ्किङको सब्सक्रिप्सन लाइफ टाइम भरिलाई फ्री।
3: गजब भइरहेछ त।
1: ब्याङ्कले एक खाता बराबर एउटा रुख पनि रोप्छ, यो पो झन् गजब छ त।
3: वाउ, कस्तो राम्रो।
1: तपाईँ हाम्रो सानो प्रयासले पनि ठुलो परिवर्तन ल्याउन सकिन्छ। आजै ग्रिन सेभिङ खाता खोलौँ, जिम्मेवार बनौँ, दिगो भविष्य बनाऊ। लक्ष्मी सनराइज ब्याङ्क, लक्ष्यमा सँगसँगै।

0: आफ्नो उद्देश्यलाई सुहाउँदो कर्जा आकर्षक ब्याज दरमा लिएर हिमालयन ब्याङ्कसँग उडान भर्नुहोस्। विस्तृत जानकारीका लागि नजिकको शाखामा सम्पर्क गर्नुहोस्।
1: उन्नतिको बाटो सरल पार्दै तपाईँको सपनालाई हौसला दिँदै
0: हिमालयन ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: शुभ दिन, शुभ दिन। यस कार्यक्रमका प्रायोजक
2: राष्ट्रिय वाणिज्य बैंक, तपाईको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
3: शुभ दिनको समय सुरु भइसकेको छ। इमेज एफ 979 आउने गर्छ प्रत्येक दिन र हामी यो दुईवटा राष्ट्रिय भावको ओतप्रोत गीत, एउटा चाहिँ कर्णदासले गाउनु भएको गीत ठुला ठुला महल छैन भन्ने गीत, र त्योभन्दा अगाडि अझ त्योभन्दा बढी चाहिँ राष्ट्रिय भावले ओतप्रोत गीत सँगसँगै हामी स्वागत गरौँ नि त है। र आज विवेक सिंह ठकुरी र शशि कुमार खड्काको सो हो, त्यही मङ्गलबारको सो भनेपछि बुझिहाल्नुहुन्छ। सुरेन्द्र मानन्दर पनि सँगसँगै हुनुहुन्छ। र के छ अब पत्र पत्रिका यसो हेऱ्यो भने त कुराहरू अझै पनि बाढी पहिरेकै छ होइन। र विशेष गरी आजको पत्रिकामा चाहिँ तिजको विषयमा रातो लुगा लगाउने भन्ने दिदी बहिनीहरूको फोटोहरू नै धेरै छ, मन्दिरमा दर्शन गर्न जानुभएको फोटोहरू पनि धेरै छ। हिजो निराहार अथवा फलाहार अथवा जलाहार के व्रत बस्नुभयो त्यो बसेर अब आजको दिन चाहिँ बिहानै उठेर चाहिँ फेरि चाहिँ आफ्नो पूजा गरेर पूजा पनि बाँकी छ, पञ्चमीको पूजा त बाँकी छ, आज चतुर्थी मात्र हो, आज कि गणेश चतुर्थी भनेर कता कता पनि देखिरहेको छ। हो त गणेश चतुर्थी
4: हिजो
3: हो, तर यहाँ अहिले आएको चाहिँ आज बिहानदेखि भनेर आएको छ, फेरि आज बिहानदेखि भनेर चाहिँ आएको छ। यो अलिकति फरक परेको रहेछ क्या, हिजो पनि हो चतुर्थी नै छ, आज पनि चतुर्थी नै छ, पञ्चमी भोलि छ होइन। त्यसले गर्दाखेरि चाहिँ अलिअलि फरक परेको छ। अब बिहानदेखि भक्तजनको घुइँचो भनेर आएको छ, आजकै कुरा हो, भदौ 30 हो आज। अग्र पूजाको अधिकार प्राप्त गरेको विघ्नहर्ता भगवान श्री गणेशको पूजा आराधना गर्न आज बिहानैदेखि राजधानी लगायत देशका प्रमुख मुख्य चाहिँ मन्दिरहरूमा भक्तजनको लामो लाइन लागेको भन्ने कुरा पनि छ। सतयुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान गणेशको जन्म भएको शास्त्रीय मान्यता छ। यस अवसरमा आज उपत्यकाका अशोक विनायक, चन्द्र विनायक, सूर्य विनायक, कमल विनायक, कमलादि गणेश लगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउन बिहानैदेखि भक्तजनहरू लाम लागेर बस्नु भएको भन्ने कुरा पनि छ। शिव पार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कार्यमा अग्र पूजाको अधिकार प्राप्त छ। हरितालिका तीजको व्रत परायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनु भएको छ। भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुख शान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा पनि उल्लेख छ। मंगल चतुर्थीसम्म समेत भनिने आजका दिन नेवार समुदायले चथा पर्वको रूपमा पनि मनाउनुहुन्छ। यस दिन बालबालिकालाई छुस्यामुस्या बाँड्ने चलन पनि रहेको छ। यस वर्ष यो पर्व मङ्गलबारकै दिन परेकाले यसको असाध्यै विशेष महत्त्व पनि भनिएको छ। केही थप्ने हो यसमा, यो 65 सालदेखि राष्ट्रिय धर्मसेवा नेपालले पनि विभिन्न कार्यक्रम गरी गणेश चतुर्थी पर्व मनाउँदै आएको छ। यदा यो छुस्यामुस्या खानुभयो, बच्चाहरूलाई बाँड्नुभयो, अहिले पछि गर्ने, ए त्यही त मिलाएर
4: छ। अब यो गणेश चतुर्थीको कुरा हिजो र आजमा अलिकति कन्फ्युजन छ, पक्कै हो, मैले नेटमा पनि सर्च गरेँ होइन, काठमाडौँमा हिजो मनाइयो भनेर पनि लेखेको छ सँगसँगै, होइन कहीँ आज छ कहीँ हिजो छ, तर जहिले मनाइए तापनि मुख्य कुरा त भगवान्लाई सम्झिनु र भगवान्सँग जोडिएको आस्थालाई सम्झिनु र त्यो आस्थामा व्यवहारलाई उतार्नु नै सबैभन्दा ठुलो कुरा हो नि त, होइन। जतिचोटि गरे पनि केही फरक परेन, होइन, दुईचोटि गरे पनि केही फरक परेन, पाँचचोटि गरे पनि केही पनि परेन। अब यो भगवान् गणेशलाई सम्झिँदाखेरि चाहिँ एउटा भगवान् गणेश भन्नासाथ कुनै शुभारम्भ गर्ने हो भनेदेखि चाहिँ गणेश भगवान्लाई सम्झिने भनेर हाम्रो हिन्दू धर्मावलीहरूले धर्मावलम्बीहरूले भन्छौँ हामी, होइन। र गणेशलाई पूजा नगरिकन कुनै पनि कुराको शुभारम्भ हुनै सक्दैन, त्यो आरम्भ होला तर शुभ आरम्भ चाहिँ हुन सक्दैन भन्ने थियो हाम्रो भनाइ छ, होइन। अब त एउटा कुरा यसो सोच्दाखेरि चाहिँ एउटा कुरा विचारणीय छ, जीवनमा सबै चिज साँच्चीकै बाहिरैबाट मात्र आउँछन् कि आउँदैनन् त भनेर, है। कहिलेकाहीँ चाहिँ हाम्रो सबभन्दा ठुलो बाधा परिस्थिति बाहिरबाट होइन, आफ्नै मनको डर, आफ्नै निर्णय, आफ्नै सोचले पनि गरिरहेको हुन्छ, त्यो कुरालाई पनि अलिकति विचार गर्नुपर्छ, होइन। सायद गणेश चतुर्थीको सबैभन्दा आधुनिक अर्थ यो हो कि बाधा हटोस् भनेर प्रार्थना गर्ने मात्र होइन, त्यो बाधा चिन्ने बुद्धि र यसलाई पार गर्न सक्ने साहस पनि आफैभित्रबाट विकास गर्नुपर्छ, बाहिरबाट कतै आउनेवाला छैन. त्यस कारण त्यो साहस भनेको तपाईँ हामी सबैले आफै गर्नुपर्छ, चाहे त्यो हिजो सुरु गरिएको गणेश चतुर्दशी हो या आज हो, त्यो कुरालाई पछाडि राखेर शुभारम्भ गर्नुहोस्. शुभारम्भको कुरा कहिले पनि सुरु गर्नलाई कहिले पनि अवेर हुँदैन भनिन्छ नि त. शुभारम्भ ठुला ठुला कुराको पनि गर्न सकिएला, भौतिक कुराको पनि गर्न सकिएला, शुभारम्भ साना साना आफैभित्रको कुराको पनि शुभारम्भ गर्न सकिएला. आज मनाइरहनु भएको छ गणेश चतुर्दशीभन्दा, अथवा हिजो मनाइरहनु भएको छ त मनाउ अहिले मनाउनु भएको छैन भने पनि शुभारम्भको कुरा जोडिन्छ. शुभारम्भ चाहिँ यो गर्नुहोस् कि त्यो शुभारम्भले तपाईँको नयाँ सकारात्मक सोचको आरम्भ होस्, तपाईँभित्रको डर हटोस्, तपाईँभित्रको आँटको आरम्भ होस्. किनभने त्यो यदि आरम्भ गर्न सक्यो, शुभारम्भ गर्न सक्यो भने जस्तो सुकै परिस्थिति आए तापनि हामीले त्यो परिस्थितिलाई सजिलैसँग पार गर्न सक्छौँ. त्यस कारण त्यसलाई आफ्नो जीवनमा कसरी उतार्ने, विभिन्न सोचहरूलाई, विभिन्न कुराहरूलाई भन्ने चाहिँ आफैमा भर पर्छ. र आजको बिहानी केवल शुभ होस् भनेर मात्र कामना नगरौँ, आफ्नो सोच, आफ्नो विवेक र आफ्नो कर्मले चाहिँ यसलाई साँच्चीकै शुभ बनाउने प्रयास गरौँ.
3: र सबैलाई शुभकामना दिउँ, यति भनेपछि भइ नै हाल्यो. र जसले मनाउनुहुन्छ उहाँहरूलाई शुभकामना भइहाल्यो, मनाउनुहुन्न भने पनि शुभकामना, तपाईँले के मनाउनुहुन्छ त्यही विषयको शुभकामना होइन, यस्तो भन्न पाइयो नि त. अब अलिकति प्रसङ्ग परिवर्तन गर्नु पर्ला जस्तै, यो हामीले गणेश चतुर्थीको कुरा गऱ्यौँ होइन, यो पछिल्लो समय क्या, अब तिमी बजारमा गएर कतिको सपिङ गरिरहेको छौ, कतिको तरकारीहरू किन्न जान्छौ, भाउजूले गर्नुहुन्छ कि मुहाले गर्नुहुन्छ कि
4: तरकारी किन्न गएको थिएन अस्ति, केरा किन्न गएको थिएँ, अनि त्यसै छवटा केरा दिनुहोस् भने मैले 100 रुपियाँ
3: 100 रुपियाँ
4: सक लाग्यो मलाई होइन, अहिले 200 रुपियाँ दर्जन छ नि, अस्ति 300 पनि पुगेको थियो
3: यो पछिल्लो समय हो क्या, मान्छेहरूले यही समयमा अप्ठ्यारो समयमा चाहिँ व्यापारीहरूले आफ्नो मनमानी गर्ने मौका पनि पाउनुहुन्छ, किनभने सारा सरकारको ध्यान केन्द्रित भनेको अहिले पछिल्लो समयमा भोटेकोसी त्रिशुलीको बाढीमा छ. अब यहाँ मैले एउटा पत्रिकामा हेरेको थिएँ, योभन्दा अघिल्लोचोटि पनि धेरैचोटि कुरा पनि भइसकेको छ, अहिले पछिल्लो समयमा बजारमा नियन्त्रण बाहिरको महँगी बढिरहेछ है. अब उद्योग वाणिज्य को विभाग अन्तर्गत विभिन्न निकायहरू छ जसले चाहिँ गएर बजारमा अनुगमन गर्ने भन्ने कुरो हुन्छ है. अब अनुगमन त हामी आफैले पनि गर्न सक्छौँ, हामी आफै पनि एउटा दुईवटा पसल चाहर्ने बित्तिकै एउटा पसलमा कति मूल्य लियो, त्यसको अर्को पसलमा कति मूल्य लियो, अब आफूले थाहा पाइसकेपछि गएर सरकारलाई जानकारी गराइदिनु पनि सक्यो, फोन गरेर जानकारी गराउन सक्यो. तर पछिल्लो समयमा बजार अनुगमन पटक्कै भएको छैन क्या, बरु यसो याद गर्ने हो भने चाहिँ अब कहिले ग्यासको अभाव परेको छ, त्यतातिर ग्यासतिर सरकार केन्द्रित भएको छ, कहिले के भएको छ, अनि बजारमा गेडागुडी, तरकारीजन्य, चामलजन्य जति पनि चाहिँ खाद्य पदार्थहरू छन् त्यसको बजार मूल्य असाध्यै धेरै महँगो भएको छ. अब कहिले बाटो बन्दको बाहना बनाउनुहुन्छ, कहिले के को बाहना बनाउनुहुन्छ, बाहना बनाइरहनुहुन्छ. व्यापारीलाई सोध्यो भने ए बाटो बन्द छ नि, तपाईँलाई थाहा छैन, कस्तो घुमाएर लिएर आएको छ भन्नुहुन्छ. आफ्नो मनोमानी ढङ्गले उहाँहरूले चाहिँ उपभोक्तालाई मारमा पर्ने गरी बढाउनु भएको छ. अब यहाँ सरस्वती नयाँ पत्रिकाले डाटासहितै दिएको छ होइन, जिरा मसिनो 25 केजी चामलको मूल्य पहिले जम्मा 2200 रुपियाँ मात्र थियो, अहिले 2600 रुपियाँ परेको छ है. लङ ग्रेन चामल 3200 पाइन्थ्यो, अहिले 3600 परेको छ है. मास त्यति सिम्पल, अब दाल खानेहरूले मास त चाहियो, गेडागुडी चाहियो, मास 140 अहिले 200 पुगेको छ. रहर 190 210 बिक्री वितरण गरिरहेको छ, चना 130 चना 140 पुगेको छ. तेल, सनफ्लावर तेलको 280 रुपियाँ को पाइरहेको, पहिले पाइरहेको चाहिँ 310 पुगेको छ भने भटमासको तेल 270 प्रति लिटरको अहिले 300 रुपियाँ पुगेको छ. धारा तोरीको तेल छ त्यस जसलाई चाहिँ 375 थियो, अहिले 380 बनाइएको छ. प्याजमा 60 120 बन्यो, आलुमा 120 160 बन्यो, काउलीमा 100 रुपियाँको 180 बन्यो, गोलभेडा 60 100 रुपियाँ पुगेको छ, भिन्डी, परवल, भेन्टाहरू 80 100 रुपियाँ पुगेको छ. यी सबै चिजहरू अहिले सिजन हो क्या, जस्तो काउली पनि फला अहिले सिजनमै फलिरहनेछ, गोलभेडा पनि फलिरहेछ प्रायःको, भिन्डी परवलहरू फलिरहेछ. करेला 70 रुपियाँको 100 रुपियाँ पुगिसकेको छ, बन्दा मुलाको 50 रुपियाँमा पाइने 80 रुपियाँ पुगेको छ. अब कागती 200 रुपियाँमा पाइने कागती 450 रुपियाँ पुगेको छ, अन्डा 550 75 रुपियाँ प्रति केट पाइन्थ्यो, अहिले 605 रुपियाँ पुगेको छ। स्याउने 250 को 340 बगाएको छ। सिमलाको स्याउ 250 पाइन्थ्यो, 320 पुगेको छ। अब ड्राई फ्रुटहरूको त कुरै नगरौँ है। अब आलमन्ड 1500 रुपियाँ पाइन्थ्यो भने 1800 पुगेको छ भने ओखर 450 रुपियाँमा पाइन्थ्यो, 550 पुगेको छ। चिनीको किलोको 140 पुगिसक्यो र बजारमा अभाव पनि छ। भनेपछि यो अलिकति अनुगमन, बजारको अनुगमन,
4: यसमा यसको जिम्मेवार चाहिँ सरकार नै हो,
3: सरकार हो र वाणिज्य तथा अहिले भर्खर नयाँ मन्त्रीज्यू पनि आउनु भएको छ। अब अस्ति त गौरी कुमार यादव हुनुहुन्थ्यो, कुमारी यादव हुनुहुन्थ्यो, अहिले हाम्रो सञ्जय के भन्ने हुनुहुन्छ, सञ्जय शाह आउनु भएको छ। अब उहाँ ग्यासै मिलाउन दौडिनु भयो होला, होइन, ग्यासको खोजी नीतिमै लाग्नु भयो होला।
4: तर उहाँसँग सबै मतलब साधन र स्रोत छन् त, राज्यको साधन र स्रोत पो हो त। उहाँले कसैलाई जिम्मा लगाएर योमा पनि यो गर्नु, त्योमा पनि निर्देशन गर्ने हो,
3: निर्देशन गर्ने हो नि। अर्को कुरा कस्तो भने उपभोक्ता अधिकार मञ्च भनेको 3-3 छ क्या। उपभोक्ताको हकितको लागि लड्ने ज्योति बानियाज्यूको एउटा छ, अर्को एकजना सरको अर्को छ, अर्को एउटा उहाँहरू पनि के हेरेर बसिरहनु भएको छ थाहा छैन। सरकारलाई झकझक गाउने, घचघचाउने, कि मञ्च नखोल्नु, कि त्यसको अध्यक्ष नबन्नु हो भने, यो अहिले बाढी र पहिरो र बाटो बन्दको नाममा अनावश्यक रूपमा चाहिँ हरेक सामानमा भाउ बढेको छ।
4: तिम्रो यो मैले अस्ति नै कुन चाहिँ रिलमा हेरेको थिएँ, शशि कुनै ठुलो रिटेल चेनको बिजनेसमा रिटेल चेनको ओनरको कुरा थियो कि, मगी बढ्यो भनेर कसरी थाहा हुन्छ अरे भनेदेखि त्यो त्यहाँ ठ्याक्क उसलाई थाहा हुन्छ अरे, मतलब मासु खाने मान्छे मासु खान्छन् होइन, तर अब फर इक्जाम्पल अब विदेशमा भए हुनाले अब के अरे तिम्रो बिफ महँगो हुनसक्छ नि त, बिफहरू महँगो होला होइन, ठ्याक्क त्यो सरेर चिकनमा पुग्छ अरे कि, सस्तो मासुमा पुग्छ अरे होइन, अनि थाहा हुन्छ अरे कि क्वान्टिटी ठ्याक्क थाहा हुन्छ अरे कि, जुन चाहिँ महँगो खाले चिजहरू छ त्यो उसको बिक्री वितरण घटेर जान्छ अरे, अनि सस्तो खाले चिजहरूको बिक्री वितरण बढेर जान्छ। मान्छेले त आफूलाई त बाँध्नु त पर्यो, अनि केही न केही त गर्छ। ठ्याक्कै इकोनोमीमा रिसेसन आएको प्रष्ट थाहा हुन्छ, 2-3 महिनाभित्र थाहा हुन्छ भन्थ्यो। यो मगीको मापन भनेको चाहिँ बजारमा कुन सामान कति मूल्य बढ्यो भन्ने पनि होइन कि, मानिसले आफ्नो भान्साबाट के हटाउन थाल्यो भनेर पनि थाहा हुन्छ। त्यो भन्न खोजेँ मैले चाहिँ, जब एउटा परिवारले फलफुल कम किन्छ, दालको मात्रा घट्दै जान्छ, यो औषधि अर्को हप्ता सारौँला, यो यो भिटामिन सिटामिन त हो भन्न थाल्छ, चाडपर्वको खर्च कट्न थाल्छ, यसपाल लुगा फाटा नकिनौँ, अथवा यसपाल यो नगरौँ, यसपाल अब दिनदिनै पार्टी नगरौँ, होइन अब छिमेकीलाई आफन्तजनहरूलाई नबोलाउँ, अब भइहाल्यो, लास्ट गरेकै थियो भने भनिन्छ नि होइन। तब केवल मगीको तथ्याङ्क होइन कि तर त्यसलाई चाहिँ के भनिन्छ भनेदेखि, मान्छेले जुन हिसाबमा आफ्नो जीवनस्तर लाइफस्टाइल बिताइरहेको थियो त्यो घटेको हो नि त, जीवनको गुणस्तर एक हिसाबले घटेको भनिन्छ। र आज नेपालमा समस्या चाहिँ वस्तुको मूल्य बढेको मात्र होइन, आम्दानीको तुलनामा जीवन धान्न गाह्रो भएको छ सबै
3: हो। जस्तो 20% चाहिँ सरकारी कर्मचारीले अस्ति तलब बढ्यो उहाँहरूको ओभरअलमा, अब अहिले बजार मूल्य 30-40% सरकारी जम्मा 3-4 लाखले तलब बढेको खाना पाउनु भयो, अरू त बढाएको छैन, प्राइभेट सेक्टरमा बढाएको छैन, तिमीले पनि बढाउन सकेका छैन होला, मैले पनि बढाउन सकेका छैन, आम्दानी केही पनि छैन होइन, बढाउन सकेन नि, जो जसले रोजगारी सृजना गर्नु भएको छ उहाँहरूले बढाउन सक्नु भएको छैन, तर बजार छ अचकाली रूपमा बढेको छ। अनि बाहना पनि कस्तो हुन्छ भने व्यापारीको, बाटो बन्द छ तपाईँलाई थाहा छैन भन्नुहुन्छ क्या, अब उहाँलाई मात्र थाहा छ त बाटो बन्द, सारा नेपालीलाई थाहा छ बाटो बन्द छ।
4: यो कुरा त अझै पनि माथि अझै जे गरे पनि अब जिम्मेवार निकाय भने सरकार हो, हाम्रोतिरबाट आफ्नोतिरबाट काम गर्नुपर्छ भन्ने त छ नै छ। तर अर्को कुरा चाहिँ के भनेदेखि, सरकार भनेको त सरकार हो, यो कस्तो छ भने बाढी पहिरोपछि यो जुन आपूर्तिको अवरोध देखिएको छ, हामीले मूल्य नियन्त्रणको कुरा चाहिँ गर्छौँ, सरकारलाई पनि मूल्य नियन्त्रण तत्काल रूपमा गर्नुपर्छ भन्ने दबाब पनि सिर्जना हुन्छ, तर यस्ता सङ्कटका बेला त बेला बखतमा आउँछन्, अनि सङ्कटको बेलामा बजारमा सामान पुर्याउने भरपर्दो प्रणाली, वैकल्पिक प्रणालीहरू के हुनसक्छ भनेर सरकारले त पहिले नै सोचेर राख्नु पऱ्यो नि त, त्यहाँसम्मको पनि भिजन हुनु पऱ्यो नि, गभर्मेन्ट पो हो त, अहिले तत्काल पैसा बढ्यो अब के गर्ने भन्ने कुरा होइन, किनभने कृष्णवीर त हरेकचोटि जान्छ, अनि कृष्णवीर जानासाथ मेनको प्रमुख राजमार्ग नै अवरुद्ध हुन्छ, प्रमुख राजमार्ग अवरुद्ध हुँदाखेरि के कस्तो असर पर्छ भन्ने कुरा त आजभन्दा अगाडि पनि देखेको, त्योभन्दा अगाडि पनि देखेको थियो।
3: हो, अनि अर्को कुरो वैकल्पिक बाटोहरूबाट पनि आइरहेको छ सामग्री आइरहेको छ, ल 20 रुपियाँ जस्तो यहाँ चामलको मूल्य हेर न 300-400 दरले बढेको छ, 20 रुपियाँ भाडा बढ्ला, किन बोरा त एउटै बोरा मात्र बोकेर आउने होइन होला नि त, उहाँले 300 रुपियाँ भाडा दिनलाई, हामी चितवन जानु पऱ्यो भने त 300 रुपियाँमा चितवन पुगिन्छ नि त, मान्छे नै गयो भने पुगिन्छ, एक बोरा त चाहिँ त्यतिमा नआउला. अघि हामीले अलिक सच्याउनु पऱ्यो, अघि सञ्जय भन्नु चाहिँ दीपक कुमार शाह हुनु. दीपक कुमार शाह हाम्रो चाहिँ मिनिस्टर हुनुहुन्छ, भर्खरै बन्नु भएको. उहाँले अब यो कुराहरूलाई कसरी हेर्नु भएको छ कि जहिले पनि उपभोक्ता मारमा पर्ने र त्यो मारमा परेको बेलामा सरकार चुपचाप बस्ने क्या, प्राय चुपचापै बस्ने प्राय. यो यो चाहिँ इतिहासदेखिको रोग हो, अहिले पनि त्यो रोग लागि नै रहेछ. चुपचाप बस्ने क्या, मतलब इन एक्सन ओरिएन्टेडमा नजाने, अनुगमन बढाउनु पर्यो, व्यापारी व्यापारीहरूलाई बोलाएर भन्नु पर्यो कसरी यो मूल्य वृद्धि भइरहेको छ. उपभोक्ता अधिकारको कुरा गर्ने चाहिँ विभिन्न सङ्घ संस्थाहरू छन्, तिनीहरू पनि चुपचाप मौन छ कि गोजी उहाँको भरियो कि होइन, उहाँलाई पहिले आयो कि न होइन, तपाईँ चुपचाप बस्नु है.
4: त्यो पनि हो, र यो सङ्घ जुन अधिक तिनवटा छ भन्यो नि होइन, हुनुपर्ने एउटा तिनवटा छ होइन, यो यो अधि यो पहिलेदेखिको पुरानो रोग हो. ल यो यो जुन मञ्चहरू छन् अथवा यो अधिकारको संस्थाहरू छन् यिनीहरू पहिलेदेखि छन्, पहिलेदेखिको यिनीहरूको बिग्रेको बानी भनेर एकछिन छोडी पनि दिउँ. तर अहिले हाम्रो आशा त अहिलेको नयाँ सरकारमा केन्द्रित छ शशि होइन, पहिले जे हुन्थ्यो त्यो अहिले हुँदाखेरि पच्दैन हामीलाई, किनभने हामी आस होइन भरोसा राखेर पठाएको सरकार हो नि त. पहिलेको सरकारले जसरी काम गर्थ्यो, पहिले पनि यस्तै थियो, अहिले पनि यस्तै थियो भनेर त भन्न नपरोस् भन्ने त इच्छा हो हाम्रो
3: होइन.
4: अनि अहिलेको सरकारबाट पहिलेको कसैबाट आशै गरिँदैन भनेदेखि चित्त पनि दुख्दैन भनिन्छ नि त होइन, मान्छेमा पनि होइन. अनि आश नगर हर्ट भइँदैन भनेर त एकदम हाम्रो यो पहिल्यै बनाइरहेको छ होइन. अब यहाँ त अहिलेको सरकार त आश देखाएर आश लाग्दो हिसाबले पुगेको छ सरकारमा, भनेपछि सरकारसँग आश गर्नु र पहिलेको सरकारको रवैया नै सँग मिल्दो जुल्दो कुनै पनि रवैया कुनै पनि क्षेत्रमा, स्पेसली यस्तो अत्यावश्यक क्षेत्रमा त्यो देखिनुमा चाहिँ कता कता अप्ठ्यारो हुन्छ, पच्नै गाह्रो हुन्छ, चित्त दुख्छ. अहिलेको सरकारबाट त यो आशा त्यो थिएन भन्ने मनमा लाग्छ कि.
3: अभियसली किन भन्दाखेरि नि अहिलेको जुन स्पिडमा प्रधानमन्त्री लाग्नु भएको छ त्यही स्पिडमा मन्त्रीज्यूहरू पनि लाग्नु पऱ्यो क्या. सिधा कुरा, दीपक कुमार शाह अब यहाँको बधाई सधाई खाने काम सिद्धि होला होइन, किन मन्त्री हुनुभएको बधाई दिएर यता भेटघाट उता भेटघाट त्यो सबै सिद्धि होला नि त. अब आजबाट तपाईँ चाहिँ फेटा ओढेर बजार अनुगमन जाने कि नजाने, अथवा आफ्नो कर्मचारीलाई खटाउने कि नखटाउने, अनि के भइरहेको यो मूल्य वृद्धि अचाखाली किन भइरहेछ, उपभोक्ता किन मारमा परिरहेको छ भनेर यसको चाहिँ निराकरणको लागि अथवा त्यसलाई निवारणको लागि लाग्ने कि नलाग्ने त पक्कै पनि लाग्ने. हेर न, चिनी 140 पुगेको छ, बजारमा अभाव भइसकेको छ, चाडबाड आउँदैछ, चिनीको बढ्छ, छ महिना अगाडि नै भइसकेको कुरा हो कि. चिनी योपालि हामीसँग चाहिँ 200 मेट्रिक टन भन्दा कति मात्रै छ अरे, 2,00,000 मेट्रिक टन भन्दा बढी छ. हामीलाई चाहिँ आवश्यकता 2,40,000 मेट्रिक टन हो, हामी यताउति गरेर मिलाउँछौँ भनेर सुने हो मैले त्यहाँको चाहिँ भन्नुभएको. तर अब अहिले नै अभावको स्थिति भइसकेको छ, 105 रुपियाँ साल ट्रेडिङ कम्पनीबाट पाइँदो रहेछ, तर बजार पुग्दाखेरि 140 पुग्दो रहेछ, ढुवानीको खर्च लागिहाल्छ नि होइन हजुर भन्नुहुन्छ किनेर ल्याउनेहरूले पनि. अब कसलाई के भन्ने क्या, अब यो मन लाग्दो भयो. अब साल ट्रेडिङले चाहिँ के भन्दो रहेछ नि, अहिले 25,000 टन चिनी चाहिँ 1% भन्सार सहुलियतमा आयात गर्न अनुमति पाएको रहेछ. अब त्यो भएपछि अलिक फरक पर्ला नि त, यो भारतबाटै ल्याउने हो, कुटनीतिक पहल मार्फत भारतीय व्यवसायीबाट चिनी खरिदको प्रक्रिया अघि बढाइएको छ भनेर आएको छ. बजारमा अभाव भइसक्यो, भर्खर खरिद प्रक्रिया अगाडि बढेको छ, कहिले त्यो पेमेन्ट हुने, कहिले त्यहाँबाट लोड हुने, कहिले आउने, कहिले हामीले चिनी खाने अथवा चाडबाडको बेलामा चिनीको आवश्यकता पूर्ति गर्ने होइन त, यही हो. हस् अहिले भने हामी छोटो विश्राम लिन्छौँ, केही बेरमा आउनेछौँ.

0: काम झन्डु बाम
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
3: शुभ दिन, शुभ दिन। यस कार्यक्रमका प्रायोजक
4: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।

0: हरिवम साचार्यको हामीले गीत सुनायौँ. पुरानो हो तर जहिले सुने पनि उस्तै रमाइलो, उति नै राम्रो खालको लाग्छ. एकैछिन, अब तिमीले अस्तिको ट्रेनमा फोटो हाल्यौ फेसबुकमा?
1: हालेन, मैले
0: नहाले. राम्रै गर्यो, धेरै राम्रो गर्यो. तिमीले हजारौँ जीबी डाटा बचाइदियौ, पानी बचाइदियौ, बिजुली बचाइदियौ, होइन? किनभने हामी एआईमा एक सेकेन्ड दुई सेकेन्डमा बनाउने भिडियो बनाउँदाखेरि त आनन्द आउँछ, मजा आउँछ. तर त्यो भिडियो बन्दै गर्दाखेरि के हुनसक्छ, के हुन्छ, एकचोटि राम्रोसँग बुझौँ है त. कि यहाँ अलिकति कान्तिपुरले मिलाएर लेखाएको छ, यो कुरो त हामीले पहिला पनि गरेका थियौँ तर यसलाई अझ विस्तृतमा गरौँ. कसैको जीवनमा 80 वा 90 दशकतिर फर्किएको छ. पुरानो फोटो एल्बममा होइन, मोबाइलको स्क्रिनमा. फराकिलो काँध भएका पहिरन, पुरानै हेयर स्टाइल, फिक्का छिपछिपे रङको तस्विरले धेरैजनाको आफ्नो काल्पनिक विगतसँग रमाइरहेका छन्. तर यो त न वास्तविकताको विगत हो, न त दशकौँ अघि खिचिएका तस्विरहरू हुन्. मात्र एआईले केही सेकेन्डमा तयार पारिदिएको कृत्रिम नोस्टालिजिया हो. स्क्रिनमा एउटा बटन थिचेर बनाएको यो रमाइलो ट्रेनका पछाडि भने हजारौँ जिपियु, विशाल डेटा सेन्टर, ठूलो विद्युत खपत र पानीको अदृश्य मूल्य जोडिएको छ भनेर भनिएको छ. दक्षिण एसियाका प्रख्यात राजनीतिज्ञ, खेलाडी, कलाकर्मी समेतले यो एआई को ट्रेनमा सामेल भएका छन्. भर्चुअल दुनियाँमा यो ट्रेन जति रमाइलो छ र सहज देखिए पनि वातावरणीय असर उत्तिकै जटिल छ. यस्ता तस्विर बन्ने एउटा प्रक्रिया हुन्छ इन्टरनेटको भाषामा, जसलाई क्लाउड भनिन्छ. यो क्लाउड कुनै आकाशको बादल भने होइन, यो जमिनमै रहेको भौतिक पूर्वाधारहरू हुन्. प्रयोगकर्ताले मोबाइलबाट दिएको निर्देशन फाइबर अप्टिकल केबल हुँदै हजारौँ किलोमिटर टाढा रहेको विशाल डेटा सेन्टरमा पुग्छन्. त्यहाँका हजारौँ ग्राफिक्स प्रोसेसिङ युनिट जिपियुले विद्युत खपत गर्दै गणितीय जोड घटाउ मार्फत उक्त तस्विरहरू निर्माण गर्छ. यो प्रायलाई थाहा छ कि छैन, थाहा छैन होला प्रायलाई. र त्यसपछि म यहाँ भन्दैछु, अलिकति लामै छ यो. त्यसपछि कहाँ कति नम्बर दुईमा भन्नुहुन्छ, ए कहाँ छ बेल, दुई नम्बरमा हुन्छ ए. अनि त्यसपछि यो सबै भइसकेपछि खै दुई नम्बरमा भन्नुहुन्छ, लेख्नुहुन्न त उहाँहरू. समाचार पनि नभेटिने, हेर न यहाँ अचम्म गर्नुभयो. भन्न खोजेको यो कति नम्बरमा, खै एकचोटि हेरौँ है फेरि. मैले अलि पछाडि रहेछ, तिमीलाई पनि सुन्नु मन लाग्यो.
1: इन्ट्रेस्टिङ छ,
0: इन्ट्रेस्टिङ छ. ल फेला पर है त. त्यसपछि यसरी मानिसले मोबाइलको एउटा बटन थिचेर बनाउने यस्ता तस्विरले डेटा सेन्टरमा विशाल मात्रामा विद्युत र पानीको खपत गरिरहेका हुन्छन्, जसले निरन्तर प्रभावबारे पछिल्ला अन्तर्राष्ट्रिय अध्ययनहरूले प्रश्न उठाएका छन्. तस्विर जेनेरेट गर्दा हुने ऊर्जा खपतका विषयमा प्रविधि र जलवायुको क्षेत्रमा सबैभन्दा धेरै उद्दत गरिने अध्ययन हगिङ फेस र अमेरिकाको कार्नेगी मेलन युनिभर्सिटीका अनुसार चाहिँ अनुसन्धानकर्ताले के भनेछन् भन्दाखेरि, नाम पनि छ डाक्टर सासाले चाहिँ नेतृत्वमा प्रकाशित अनुसन्धानमा चाहिँ के भनेको छ नि, पावर हङ्ग्री प्रोसेसिङ वान्ट्स ड्राइभिङ द कस्ट अफ एआई डिप्लोमेन्ट भनेर भनेको रहेछ है. यसले चाहिँ युआईको पाटोलाई सतहमा ल्याइदिएको रहेछ. अनुसन्धानकर्ताले टोलीले 17 फरक फरक अत्याधुनिक इमेज जेनेरेसन र टेस्ट मोडलिङको ऊर्जा खपतलाई वास्तविक समयमा मापन गरेको थियो र उक्त अध्ययनले चाहिँ एआई मोडलिङहरूबीच एउटै प्रकृतिको काम गर्दा हुने ऊर्जा खपत 46 गुणासम्मको डरलाग्दो भिन्नता भेटिएको थियो. यसको अर्थ कुनै कम्पनीको कुनै मोडेल प्रयोग भइरहेको छ भन्ने कुराले ऊर्जा मागलाई आकाश जमिनको फरक पार्ने रहेछ. सोही अध्ययन अनुसार देखाए अनुसार तस्विरको गुणस्तर रिजोल्युसन दोब्बर बनाउँदा कम्प्युटिङ ऊर्जा 1.3 गुणादेखि 4.7 गुणासम्म बढेको पाइयो. अध्ययनको निष्कर्षले स्पष्ट पारेको के छ भन्दाखेरि, एउटा एआई तस्विर जेनेरेट गर्दा औसत 2.9 वाट घन्टा हुन्छ. वाट घन्टा भनेको चाहिँ यो WH भन्दो रहेछ, विद्युत खपत हुँदो रहेछ. वाट 2.9 वाट भने होला यो है, 2.9 वाट चाहिँ खपत हुँदो रहेछ. सुन्दा यो अङ्क सानो लागे पनि यो भनेको एउटा स्मार्टफोनलाई शून्यबाट पूर्ण रूपमा चार्ज गर्दा लाग्ने ऊर्जा सर नै हो रे. लिएर कति खपत हुन्छ, एउटा फोटो जेनेरेट गरियो, त्यो फोटोले हाम्रो मोबाइलमा जेरो भएको छ, हाम्रो मोबाइलमा त्यो फुल चार्ज गर्दा जति ऊर्जा खपत हुन्छ त्यति नै ऊर्जा एउटा फोटो जेनेरेट गर्दाखेरि खर्च हुने रहेछ. र अनुसन्धानको कर्ताहरूले भने अनुसारले चाहिँ मानिसहरूले इन्टरनेटमा एउटा तस्विर सिर्जना गर्नुलाई गुगलमा सामान्य कुरा सर्च गरे जस्तै वा मेसेज लेखे जस्तै हलुका रूपमा लिएका छन् होला, तर अक्षर लेख्नु, तस्विर वा भिडियो बनाउनु फरक कुरा रहेछ.
1: है र एउटा तस्विर बनाउनु भनेको हजारौँ शब्दलाई प्रोसेस गर्नुभन्दा पनि सयौँ गुणा बढी ऊर्जा खपत गर्नु हुँदो रहेछ र विद्युतको अत्याधिक खपतका अलावा एआई पूर्वाधारको अर्को सबैभन्दा असर पृथ्वीको स्वच्छ पानीको स्रोतमा परिरहेको छ। विशाल डेटा सेन्टरहरूमा हजारौँ जिपियु र सर्भर एकैपटक पूर्ण क्षमतामा चल्दा तिनले अत्याधिक ताप उत्पन्न गर्छन्। ती उपकरणलाई पग्लिनबाट जोगाउन र निश्चित तापक्रममा राख्नलाई शक्तिशाली वाष्पीकरण प्रविधि प्रयोग गरिएको हुन्छ र यस प्रक्रियामा ठूलो मात्रामा सफा पिउने पानी वाफ बनेर उड्छ। र क्यालिफोर्नियाको युनिभर्सिटी अफ रिभर साइडका एसोसिएट प्रोफेसर डाक्टर साओ लेईले चाहिँ वाटर रिसर्च जर्नलमा प्रकाशित गरेको विस्तृत अध्ययनले चाहिँ द सेक्रेट वाटर फुटप्रिन्ट अफ एआई मोडेल्स भनेर एआईले पानी खपत गर्ने पुष्टि गरेका छन् र उक्त अध्ययन अनुसार एउटा सामान्य एआई तस्विर निर्माण गर्दा विद्युत उत्पादन चक्र र डेटा सेन्टरको कुलिङमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब 29 मिलियन झन्डै 2 चम्चा पानीको वापसी गर्नु हुँदो रहेछ। ल यो मैले धेरै पढिनँ, धेरै डिटेलमा छ, तिमीले के यसमा अझ अझ अझ विस्तृतमा खोजे हो ल भन।
2: होइन होइन, मैले खोजेको त होइन शशी, मैले यसो हेरिने कोसिस गरिरहेको थिएँ। अनि मतलब अब हामी धेरैलाई ज्ञान छैन नि त यो एआईको प्रकृतिमा कस्तो नकारात्मक असर पर्छ
1: भन्ने
2: यो कुराको पनि ज्ञान भयो एक हिसाबले होइन। र एआईको प्रकृतिमा यो हिसाबले असर गर्छ भनेदेखि त भोलि त यो त
1: भयो। अब अस्ति एउटा डाटामा डर्चा दिन आएको थियो 10-15 वर्षपछि त हाम्रो चाहिँ एआईसँग त युद्ध हुन्छ भनेर पनि त्यस्तो टाइपको कुराहरू पनि आइरहेको छ।
2: त्यो फेरि एआईले नै जेनेरेट गर्ने भन्ने अर्को कुरा भयो। अब यो एआई चलाएपछि पनि हामीले कार्बन उत्सर्जन गरिरहेको
1: छ,
2: गइरहेछ होइन, अब धेरै कुराहरू भइरहेको रहेछ भनेपछि त संसार त अब झन् एआई त यति ऱ्यापिडली उएको छ होइन, ग्रो गरिरहेको छ। यो त यो हिसाबले त हामीले इन्डस्ट्रियलाइजेसनले चाहिँ सत्यानाश गर्यो भने भन्छौँ नि त, पहिले यो अब इन्डस्ट्रियल रेभोल्युसन जब भयो तब चाहिँ संसारमा प्रकृति क्षय हुन थाल्यो, यस्ता बाढी पहिरोका कुराहरू पनि अल्टिमेटली गएर यो टु मच अफ इन्डस्ट्रियलाइजेसनले नै हो भने अहिले नै पनि हामी त्यहीमा कम्पन्सेसनको माग गर्दै
1: जानुभएको
2: छ होइन। सबै देशले गर्यो तर हामीलाई असर गर्यो, हामी जब केही गरेका छैनौँ भनेर। अनि सरस्वती हेर्दाखेरि त त्यो त इन्डस्ट्रिज र कार्बन उत्सर्जनको कुरा गर्दाखेरि इन्डस्ट्रीसँग मात्र जोडिएर कुरा गरिरहेको छ,
1: इलेक्ट्रिसिटी
2: एआई इन्डस्ट्री रहेछ,
1: जति पनि एआई छ, एआई जहाँ जहाँ डेटा सेन्टरहरू छन् ती सबै कोइलाबाट चल्नेबाटै हो, फेरि त्यसलाई बिजुली पनि चाहियो, फेरि पानी पनि चाहियो। लिएर अब हेर्दाखेरि त दुई चिज नै घट्दै घट्दै जाने हो,
2: यो इलेक्ट्रिसिटीको कुरा, हिटको कुरा, कुलिङको लागि वाटर युजको कुरा होइन, त्यसले गर्दाखेरि वाटर युज
1: सफा पिउने पानी, मान्छेले पिउने पानी नै जान्छ,
2: चिसो चाहियो होइन, किन अब यो इलेक्ट्रिसिटी कन्जम्सन, कार्बन इमिसन, वाटर कन्जम्सन, म्यानुफ्याक्चरिङ प्लान्ट, यो इलेक्ट्रोनिक वेस्ट, यो सबै कुराले त प्रकृतिलाई कस्तो नराम्रोसँग असर गर्दो रहेछ भन्ने लागिरहेछ मनमा। अब भोलिको दिनमा त यो त झन् झन् बढ्दै 2-4 गुणा भनेर त्यो हिसाबमा अगाडि बढ्दै छ भनेपछि हाम्रो प्रकृति त
1: ठुलै जोखिममा छ त यार, ठुलै जोखिममा छ। र यसको फेरि अर्को कुरा, अर्को पाटो हेर्ने भने हामी जो बसेका छौँ यो पृथ्वीको अर्को कुनामा बसेको नेपाल, जसले यो केही पनि गर्दैन क्या, न उसँग एआईको डेटा सेन्टरहरूले बनाएको छ, न पानी प्रयोग गरेको छ, न बिजुली खपत गरेको छ, तर भोग्छ कसले त, उसैले भोग्छ क्या, फेरि अचम्मको कुरा चाहिँ यो छ क्या। र अब प्रयोग त हामीले पनि गरिरहेछौँ, हामीले पनि प्रयोग गर्दाखेरि चाहिँ जहाँको भए पनि प्रकृतिलाई दोहन गरे जस्तै भयो। त्यसैले कुनै पनि एआईबाट चाहिँ भिडियो फोटो बनाउँदाखेरि चाहिँ हामीले एकपटक चाहिँ प्रकृतिको बारेमा सोच्ने बेला आवश्यक छ त, छ भने गरौँ। टेक्स्ट हेर्नु भने सामान्य कुरा रहेछ क्या, जब फोटो र भिडियोमा तिमी पुग्छौ नि त्यतिखेर खाने रहेछ क्या, सबभन्दा बढी डेटा, सबभन्दा बढी पानी, सबभन्दा बढी बिजुली त्यो टाइममा खाँदो रहेछ हो। हामीले एडिटिङ गर्दा नि याद गर न, एडिटिङ सेटलाई हामीले चाहिँ दुइटा फ्यान राखेर होइन, अनि एउटा रेन्डर गर्नलाई कति समय लिन्छ नि, पुरै प्रोसेसरले क्वाएर कराएर आउँछ कुनै प्रोसेसरहरू होइन। भनेपछि त नर्मली हामीले हेर्दाखेरि एडिटिङ सेटमा बस्दाखेरि जुन खालको अनुभव गर्छौँ त्यही अनुभव चाहिँ त्यो डेटा सेन्टर कहाँ छ, त्यो डेटा सेन्टरले त्यही अनुभव र त्योभन्दा धेरै अनुभव गर्ने।
2: क्लाउड भनिन्छ, क्लाउड भनेको डेटा सेन्टर हो, यो जमिनमै छ,
1: आकाशमा छैन, आकाशमा छैन। हस्, हामी दोस्रो चरणमा आउँछौँ केही बेरमा।

0: स्टुडियो टाइम अहिले 9 बजेको छ।
1: बलियो दरिलो र भर पर्दो युनाइटेड अजोड इन्सुरेन्स युनाइटेड बाई ट्रस्ट
2: महालक्ष्मी विकास बैंक सबल बैंक सफल सहकार्य
3: नेशनल लाइफ इन्सुरेन्स कम्पनी
4: लक्ष्मी सनराइज बैंक लक्ष्मा सँगसँगै
5: मञ्जुश्री फाइनान्स
6: बिहाइन्ड योर ह्यापिनेस
7: यलेस क्यापिटल
8: समृद्धिको लक्ष्यमा सँगै
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
10: राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक आफ्नो भनेको आफ्नै हुन्छ
2: सिद्धार्थ बैंक सम्बन्ध सधैँभरिलाई प्रभु इन्स्योरेन्स
0: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
2: इमेज समाचारको साथमा

हरिद्वार र काशीको परम्परा अनुसार वैदिक मन्त्र उच्चारण र शङ्खनाद र तलब भत्ता रोकिएपछि एन्फाका कर्मचारी आन्दोलित, खेलकुद परिषदमा आजदेखि धरना दिने तयारी। अब समाचार विस्तारमा। मुस्ताङको जुमसुममा आजदेखि करपचोङ जलवायु परिवर्तन सम्मेलन 2083 शुरू भएको छ। करपचोङ गाउँपालिकाको आयोजनामा दुई दिनसम्म चल्ने सम्मेलनमा जलवायु परिवर्तनले हिमाल पहाड़ र तराईमा पारेको असर तथा अनुकूलनका उपायबारे छलफल हुनेछ। सम्मेलनमा करिब 500 पालिका प्रमुख, 36 जिल्ला समन्वय समितिका सभापति तथा जलवायु विज्ञको सहभागिता रहने आयोजकको दावी छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्ने सम्मेलनमा प्रधानमन्त्री बालेन्द्र शाहले शुभकामना सन्देश पठाउनु भएको छ। सम्मेलनको पहिलो दिन आज जलवायु परिवर्तनका विभिन्न विषयमा चरणबद्ध समूहगत छलफल हुने कार्यक्रम रहेको छ। संघीय संसद प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्दैछ। बैठकमा परराष्ट्र मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाब दिने कार्यसूची रहेको छ। यस्तै कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले एसियाली विधायकीय संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मेलनमाथि नेपाल सरकारले गरेको घोषणासहित अनुमोदनका लागि प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। आज संसदका चारवटा समितिको पनि बैठक बस्दैछ। अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधान व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठक बस्न लागेको हो। नेपाली महिलाहरूले अरून्धती सहित सप्तऋषिको पूजा आराधना गरी आज ऋषि पञ्चमी पर्व मनाउँदैछन्। भाद्र शुक्ल पञ्चमीका दिन मनाइने पर्वमा महिलाले बिहान दत्यौन, गोबर, माटो र खरानी प्रयोग गरी स्नान गर्ने तथा सप्तऋषिको पूजा गर्ने परम्परा छ। यस वर्ष चौथी तिथि टुटेकाले तीजको व्रतको भोलिपल्टै ऋषि पञ्चमी परेको छ। पर्वका अवसरमा काठमाडौँका टेकु, मूलपानी लगायतका ऋषेश्वर मन्दिरमा महिला श्रद्धालुको भीड़ लागेको छ। मन्दिर जान नसक्नेले भने नदी किनार वा घरमै सप्तऋषिको पूजा आराधना गर्ने गरेका छन्। बेलायतको प्रसिद्ध थेम्स नदी किनारमा पहिलो पटक हरिद्वार र काशीको परम्परा अनुसार ऐतिहासिक गंगा आरती आयोजना गरिएको छ। लन्डनको ग्रिनविच स्थित ओल्ड रोयल नेभल कलेज नजिकै साँझ आयोजना गरिएको कार्यक्रममा हजारौं मानिस सहभागी भएको संचार माध्यमहरूले जनाएका छन्। वैदिक मन्त्रको उच्चारण, शङ्खनाद र पित्तलका विशाल दीपको उज्यालोबीच नदी किनारमा गंगा आरती सम्पन्न गरिएको थियो। सहभागीहरूको हर हर गंगेको स्वरले पूरै माहौल गुन्जायमान बनेको थियो। भारतीय आध्यात्मिक परम्परा र बेलायती सांस्कृतिक परिवेशको अनौठो संगमको रूपमा यो कार्यक्रमलाई हेरिएको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय खेलकुद परिषद राखेपा विरूद्ध धरना दिने तयारी गरेको छ। एन्फाले आज बिहान 11 बजेदेखि त्रिपुरेश्वर स्थित राखेपा कार्यालयमा धरना शुरू गर्ने तयारी गरेको हो। धरनामा सहभागी गराउने विषयमा हिजो करिब 50 जना कर्मचारीसँग छलफल गरिएको थियो। फिफाले तेस्रो पक्षको हस्तक्षेप र विधान उल्लंघन भएको भन्दै गत जून 24 एन्फालाई निलम्बन गरेपछि संघका नियमित गतिविधि प्रभावित भएका छन्। कर्मचारीले तलब भत्ता समेत पाएका छैनन्। एन्फा र राखेपा बीचको निर्वाचन विवाद तथा राखेपाको हस्तक्षेपलाई फिफाले एन्फाको स्वायत्तता विपरीत मानेको थियो। यसबीचमा विवाद समाधान र निलम्बन फुकुवा को सार्थक प्रयास हुन नसकेपछि नेपाली टोलीले विभिन्न अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरू गुमाउने अवस्था बनेको छ। एन्फाले खेलकुद परिषद विरूद्ध चरणबद्ध दबावको कार्यक्रम गर्ने जनाएको छ। खेल समाचारसँगै इमेज समाचार अहिलेलाई सकियो। इमेज एफएम सुन्दै रहनुहोला। नमस्कार।

0: Image FM 97.9.
1: शुभ दिन
2: प्रायोजक
3: निपाटप सब ठीक ठाक।

नमस्कार, म प्रदीप कुमार मैनाली सङ्ग अफ द विकमा शिवराज विश्वकर्माको स्वर मेरो शब्द मेरै सङ्गीतमा राख्दैछु यो गीत।

0: दुखै छ छाती, दुखेको छ छाती है, शिवराज विश्वकर्माले गाउनु भएको, डाक्टर प्रदीप मैनालीले संगीत अनि शब्द रचना गर्नुभएको गीत हामीले सङ अफ द विकको रूपमा यो हप्ताभरि हामीले सुनाउँदैछौँ। आज मङ्गलबारको श्रृङ्खलामा पनि यहाँले यो गीत सुनिसक्नु भएको छ। यहाँलाई मनपर्छ भने फेरि केही बेर पछि पनि बज्छ, इमेज एफएममै पनि बज्छ, र शनिबारसम्म शुभ दिनको दोस्रो चरणको पहिलो गीतको रूपमा पनि बजि नै रहन्छ, यहाँले सुन्नुहोला। र दोस्रो चरणमा हामी प्रवेश गरेका छौँ, दोस्रो चरणलाई प्रायोजन गरेको छ नेपाटप सब ठिकठाक, पावर प्रदान गरेका छौँ हामी दुईजनाले, विवेक सिंह ठकुरी र शशि कुमार खड्काले दुईजनाले पावर प्रदान गरेका छौँ। अघिल्लो चरणमा चाहिँ हाम्रो स्पोन्सर घट्या हो र भने, अघिल्लो चरणमा नेभीको बिस्कुट भनिरहन्थ्यो कि कता गयो हो, खोइ भन्यो त भनेनौ, थिएन नि त्यहाँ पनि, थिएन थिएन, के भएको त हाम्रो अरुणजूलाई फेरि भन्नुपर्ने हो कि त्योभन्दा माथि नै भन्नुपर्ने कि के हो, तिमी त एकदम नजिकै पनि छौ नि त नेभीको बिस्कुटको, खाँदै हुर्क्या मान्छे बच्चा बच्चादेखि,
1: त्यो हिसाबले पनि छ दुईजनाको परिचयको हिसाबले पनि छु,
0: त्यही त्यही भएर भने मैले परिचयको हिसाबले छ के भयो यो हामीले बुझौँला। तपाईँलाई नेभीको बिस्कुटको एड्स नसुनेर दिक्कल पनि लाग्न सक्छ, हामी सुनाउँछौँ केही दिनमा, केही दिनपछि। र हामी दोस्रो चरणमा प्रवेश गरे सँगसँगै अब फेरि अरू थप कुराकानीहरू छँदैछन्। यो पछिल्लो समय हामीले यसो हेर्दाखेरि चाहिँ विभिन्न कुराहरू चलिरहेको छ, मलाई यो विषय धेरै उठ्या भएर यो विषयमा गफ गर्न मन लागेको छ होइन, यो विषय चाहिँ यो सैनिक अस्पतालको आइसियुमा लियो स्वास्थ्य प्रोटोकल र पत्रकारिताको हुर्मत भनेर यो विषय एकदम आइरहेको छ, हिजो अस्तिदेखि नै धेरै विषयहरू आइरहेको छ, धेरैले उठाइराख्नु भएको छ, अरू अरू अनलाइनतिर पत्र पत्रिकातिर पनि यो विषयको कुरा उठेको छ। विषय चाहिँ के भन्दाखेरि यो आइसियुमा गएर चाहिँ बाढीबाट बस्नुभएका दुईजना को इन्टरभ्यू लिएको विषय चाहिँ यहाँ चाहिँ अलिकति कबीर महर्जन र सञ्जय शाह के उहाँहरूको लिएको विषय छ है। अब किन यो भयो, कसरी भयो, किन गर्यो, अन्तर्राष्ट्रिय स्तरमै प्रश्न उठ्ने गरी किन काम गरियो भन्ने विषय पनि छ। भएको के त भन्दाखेरि अलिकति म विस्तृतमा चाहिँ गएँ, अब यो यहाँलाई थाहा नै छ, एउटा कार्यक्रम आउँछ सुरेश सिंह ठकुरीको इनसाइड द बङ्कर भन्ने, त्यो बेसिकली युट्युबमा राखिने कार्यक्रम हो यो होइन, र यो भदौ 26 गते बिहान 8 बजे छाउने वीरेन्द्र सैनिक अस्पतालको आइसियुमा उपचारारत सञ्जय शाह आँखा खोल्ने बित्तिकै केही कमजोरी महसुस गरे, ओछ्यानमा पल्टिएका उनलाई केही बेर अझै पल्टिरहँ जस्तो भयो, दुई टुक्रा ब्रेड खाएर थकाइ मारिरहेको बेला एउटी नर्स बोलिन् एउटा मिडियाको टिम आउँदैछ भनेर भनियो है। अब कसरी लिएको थियो, त्यो दिन डिस्चार्ज हुने भएर सञ्जयले यो कुरा खासै वास्ता गर्ने उनलाई लाग्यो, आइसियुभित्र त के छिर्लान् र बाहिरिने बेलामा 5-7 मिनट कुरा गर्छन् होला भन्ने खालको उहाँले सोच्नुभयो। 20-25 मिनटपछि क्यामेरासहितको टोली आइसियु कक्षभित्रै प्रवेश गर्यो, सञ्जय अक्क नभक्क भए, ठुल्ठुला क्यामेरा देखेर आफूलाई असहज भएको उनले अनलाइन खबरलाई बताए भनेर अनलाइन खबरको मैले पढिरहेको छु अहिले। रसुवाको भोटेकोसी बाढीपछि त्रिशुली माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट 10 दिनपछि भदौ 19 गते सञ्जय जीवितै उद्धार भएका थिए। उद्धारको केही बेरमा सेनाले हेलिकप्टरबाट उनलाई काठमाडौँ ल्यायो र आफ्नै अस्पतालको आइसियुमा भर्ना गरेर उपचार थाल्यो। सञ्जयको उपचार अहिले सकिएको पनि छैन, तर उनी उपचाररत आइसियुमै सुरज सिंह ठकुरी सहितको टोलीले युट्युबका लागि लामो अन्तर्वार्ता गरेको भिडियो सार्वजनिक भएपछि आइसियु जस्तो संवेदनशील कक्षमा पनि उनले कसरी अन्तर्वार्ता अनुमति पाए भनेर प्रश्न गर्ने सार्वजनिक रूपमा प्रश्न धेरैले उठाइरहेका छन् है। अब कहाँ र कोबाट कुरा गरेर भित्र छिरे मलाई थाहा भएन, आउने बित्तिकै हामी स्वास्थ्य मापदण्ड पालना गरेर आएको हुँ भन्नुभयो सञ्जयले अनलाइन खबर भने खबरसँग भने, आइसियुमा सबैलाई जान दिँदैन भन्ने त मलाई थाहा थियो, झन् मिडिया नै कसरी आइपुग्यो भन्ने उनले बुझ्न सकेनन्। र ठकुरीले सञ्जयका परिवारसँग अनुमति लिएका थिए वा थिएनन् भन्ने अनलाइन खबरले उनको भाइ सञ्जीवलाई सोधे, तर सञ्जीवले आफ्नो परिवारसँग कुनै अनुमति नलिई सिधै आइसियुमा पुगेर प्रश्नकर्ताले सञ्जयलाई हैरानी दिएको र सोप्रति आफूहरूको आपत्ति रहेको समेत बताए। अन्तर्वार्ताका लागि अनुमति लिएको नलिएको बारे अनलाइन खबरले सञ्जयका बुवा रामफल शाहलाई अस्पताल अगाडि पुगेर सोधेका थिए, उनले आफूलाई भित्र भइरहेको केही पनि जानकारी नभएको भनेर भने। सञ्जय भएकै आइसियुमा कक्षामा सोही दिन उद्धार भएका कबीर महर्जन पनि थिए, सञ्जय हाल अस्पतालबाट डिस्चार्ज भइसके पनि महर्जन अहिले पनि आइसियुमै छन्। उनका भाइ अमीर महर्जनसँग ठकुरी सहितको टोलीले अन्तर्वार्ताको लागि अनुमति लिए कि लिएन भन्ने प्रश्न उनलाई पनि गरियो, हामीलाई कुनै जानकारी गराइएन, कमसे कम जानकारी त हुनुपर्ने हो, दाइ यस्तो संवेदनशील क्षणमा हुनुहुन्छ, अहिले पनि उनलाई डिस्चार्ज हुन 10 दिन लाग्छ, मिडियाले यस्तो बुझ्नु पर्थ्यो तर बुझेनन् भनेर त्यो उहाँहरूको परिवारको कुरा. अब सेनाले चाहिँ के भन्छ, सूर्य सिंह ठकुरले सञ्जय शाह र कवीर महर्जनसँग लिएको अन्तर्वार्तालाई इनसाइड दि मङ्कर नामक युट्युब च्यानलमा सार्वजनिक गरेका छन्. झन्डै डेढ घण्टाको उक्त अन्तर्वार्ताको सुरुवातमै उनले भनेका छन्, इनसाइड दि मङ्करको लास्ट एडिसन वाज इनसाइड दि टनेल र आजको यो एडिसन भने इनसाइड दि हस्पिटल हुन्छ भनेर उनले भनिदिए है. ठकुरीको अन्तर्वार्ताको सुरुवातमा छाउनी अस्पताल अगाडि उभिएर आफूले यसका लागि सम्बन्धित निकायसँग अनुमति समन्वय र दुवै पात्रसँग स्वीकृति समेत लिएको दावी गरे. त्यति मात्र नभई आफूलाई डाक्टरहरूसँग पनि अनुमति लिएको र सोको समन्वय प्रमुख सेनानी अनुप थापाले गरेको भन्दै उनीसँग भिडियो हात मिलाएको भिडियो पनि राखे है. क्यामेरामा दुवैजनाको नाटकीय शैलीमा अस्पतालभित्र प्रवेश गर्दै सिधै आइसियु कक्षमा छिरेको देखाउँछ. आइसियुको कक्षको अस्पतालको संवेदनशील कक्ष मानिन्छ. स्वास्थ्य अवस्था नाजुक भएकै कारण बिरामीलाई यो कक्षमा राखिन्छ भनेर भनिन्छ. र अब नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले यो विषयमा आफू बेखबर रहेको बताउनु भयो. उहाँका अनुसार ठकुरेलाई कसले अनुमति दियो भनेर जङ्गी अड्डालाई नै थाहा छैन. उनी भन्छन्, हामी यो विषयमा बुझ्ने क्रममा छौँ. ल, यति मात्र भने कुरा अझै धेरै छ. अब यस्तो पनि हुँदो रहेछ कहिलेकाहीँ.
1: अब यो यहाँ एउटा कुनै एउटा प्रस्तोतालाई दोषी ठहर गर्ने होइन, होइन प्रेस काउन्सिलमा यो कुरा आएको पर्या रहेछ. प्रेस काउन्सिलले निष्कर्षमा आउनु बाँकी नै रहेछ, होइन प्रेस काउन्सिलमा पनि यो उजुरी पर्या रहेछ. तर एउटा गम्भीर प्रश्न सोध्नुपर्ने चाहिँ के रहन्छ भने, के सार्वजनिक चासोको नाममा मानिसको सबैभन्दा कमजोर क्षण पनि सार्वजनिक सामग्री बनाउन उचित हो त भन्ने कुरा चाहिँ रहन्छ.
0: यहाँ एउटा कि कर्नर पनि पढिहालेँ. यहाँ रवि मिश्रले बनाउनु भएको छ, यहाँ यी इन्टरभ्यू लिन जाएको बेडमा उहाँ सूर्य सिंह ठकुरीको यहाँ फोटो राख्नु भएको छ, होइन. मन्दिरमा बसेर लिएँ, आइसियुमा पसेर लिएँ, सुखमा लिएँ, दुःखमा लिएँ, लिदिन भन्दै भन्दै लिएँ. गीत छ नि त एउटा, पिउँदिन भन्दा भन्दै पिएँ. नारायण गोपालको गीतसँग रिजेम्बल गरेर यहाँ पनि
1: यो आइसियु सामान्य इन्टरभ्यू लोकेसन
0: पटक्कै होइन नि. 10 दिनपछि लिँदा नि के बिग्रिन्थ्यो र?
1: त्यही त, त्यो बिरामी शारीरिक रूपमा कमजोर हुनसक्छ. त्यो भएको हुनाले नै आइसियुमा राखिन्छ, इन्टेन्सिभ केयर युनिट भनिन्छ, जहाँ चाहिँ उसलाई इन्टेन्सिभ केयर चाहिएको हुन्छ. र त्यहाँ इन्टेन्सिभ केयर युनिटमा जेनरल मेडिसिन प्र्याक्टिसकै हिसाबमा पनि छिर्दाखेरि त मान्छेहरूले पुरै गाउन लाउने, एउटा सर्टेन टाइममा मात्रै छिर्ने, त्यो कुराहरू हुन्छ भनेदेखि क्यामेरा इलेक्ट्रोनिक सामान लिएर आइसियुभित्र छिर्दाखेरि त अब कुन के कसो असर पर्यो भन्ने कुरा अब त्यो छुट्टै कुरा हो, होइन. अब मान्छे आइसियुमा भएको बेलामा शारीरिक कमजोर रहन्छ, जीवन अब हुन्छ नि एउटा तनावमा भइरहेको बेलामा औषधिको प्रभाव हुनसक्छ, मानसिक आघात हुनसक्छ. त्यो व्यक्तिले हुन्छ भनेर भन्या छ भने पनि पूर्ण र स्वतन्त्र सहमति भएको मान्न मिल्छ कि मिल्दैन त्यसलाई भन्ने कुरा चाहिँ अर्को प्रश्न हो. किनभने कुनै पनि मिडियाले कन्सेन्ट बिना कसैको पनि इन्टरभ्यू लिन मिल्दैन. कन्सेन्ट कुन अवस्थामा दिएको हो भन्ने कुरा पनि यहाँ विचार योग्य कुरा छ, होइन. अर्कोतर्फ अब पत्रकारिताको जिम्मेवारी नै हो असाधारण मानवीय कथा समाजसम्म पुर्याउने भन्ने कुरा त छँदैछ. तर त्यसले अन्तर्वार्ता लिनुहुन्छ या लिनु हुँदैन भन्ने कुरा तय गर्दैन. कहिलेकाहीँ प्रश्न के हुन्छ भने, कसरी पुर्याउने, कहाँ पुर्याउने, कहिले पुर्याउने भन्ने कुराहरू पनि धेरै प्रश्नहरू छन्. बिरामी स्थिर भएपछि लिन सकिन्थ्यो कि, आइसियु बाहिर आएपछि कुराकानी गर्न सकिन्थ्यो कि, चिकित्सक र परिवारको स्पष्ट सहमतिसहित अझै संवेदनशील तरिका अप्नाउन सकिन्थ्यो कि, यी सबै कुराहरू छन्. पब्लिक इन्ट्रेस्ट र पब्लिक क्युरियोसिटी एउटै कुरा होइन, जनतालाई थाहा हुनु आवश्यक छ त्यो पब्लिक इन्ट्रेस्ट हो. र मानसिक पीडा सबैभन्दा कमजोर अवस्था नजिकबाट हेर्ने हाम्रो चाहना कहिलेकाहीँ केवल क्युरियोसिटी पनि हुनसक्छ. त्यो क्युरियोसिटीमा क्यापिटलाइज गरेर भ्युज र पपुलारिटीलाई क्यासिन गर्नु चाहिँ राम्रो कुरा होइन जस्तो लाग्छ.
0: होइन, अरू त सबै कुरा ल, इन्टरभ्यू पनि लिनुभयो, मिलाउनु होला, सबै मिलाउनु. तर परिवार जो चाहिँ विक्षिप्त छ नि त, 10 दिनसम्म उहाँको चाहिँ परिवारजन हराउँदाखेरि जुन खालको आघात पुगेको थियो र अहिले हस्पिटलमा बल्ल बल्ल आएको छ, परिवारलाई पनि एउटा अनुमति लिनुपर्ने हुन्छ कि? किनभने बिरामी पो हो त, बिरामी आफैले सबै निर्णय गर्न सक्ने अवस्था रहन्न. र त्यो पनि फेरि सैनिक अस्पतालभित्र गएर लिएको भनेपछि यो अझ अचम्मको कुरा छ कि. उहाँले आफ्नो साथी भएको पाएर पाउनुभयो होला, अथवा उहाँको नजिकको रिलेसन भएको भएर पाउनुभयो होला, त्यो एकातिर कुरा भयो. तर यसलाई पत्रकारिता भनिँदैन भनेर यहाँ भनिएको पनि छ, पत्रकारिता नै होइन यो भनेर भनिहाल्छ.
1: अब राम्रो पत्रकारिताले सत्य मात्र देख देखाउँदैन शशि, यो सत्य देखाउन सही समय र मानवीय तरिका पनि छान्नु
0: आवश्यक छ नि।
1: अनि अब क्यामेरा कहाँ पुर्याउन सकिन्छ भन्ने कुरा त टेक्नोलोजीले कुरा हो, त्यो कुनै ठुलो कुरा भएन, तर क्यामेरा कहाँ रोक्नुपर्छ भन्ने चाहिँ एथिक्सको कुरा हो। एथिक्स र मोरल चाहिँ हाई लेभलमा रहनुपर्छ
0: होइन,
1: र अन्त त मानिस जीवित भेटिनु ठुलो समाचार हो, 10 दिनपछि पनि होइन उद्धार भएर आउनु ठुलो समाचारहरू, तर उसको त्यो भल्नरेबिलिटी, उसको त्यो अवस्था मा बेस भएर कन्टेन्ट डेभलप गर्नु चाहिँ कतिको एथिकल हुन्छ भन्ने फेरि अर्को ठुलो प्रश्न
0: पटक्कै हुन्छ जस्तो मलाई पनि लागेन। हामी पनि यत्रो समयसँग आम संसारमा बसेर काम गरेका छौँ होइन, कुन कुरालाई प्राथमिकतामा राख्ने र कुन कुरालाई भन्ने, कुन कुरालाई दिने भन्ने त हामीमै सेन्सरसिप, तिमीमै छ, मैभित्र सेन्सरसिप छ क्या। त्यो कुराले मेरो मनले मेरो मस्तिष्कले एउटा कुरा भन्छ, तर म यहाँ आएर चाहिँ पुरै सेन्सर भएर बोल्छौँ नि त, भन्न त के मन लागेको छ त्यो सबै गर्न मन लागेको चिज त हामी गर्दैनौँ नि त। त्यसले गर्दाखेरि पनि अब यदि साँच्चीकै चाहिँ परिवार, मैले चाहिँ परिवारसँग मात्र किन जोडिरहेको छु भने परिवारको सदस्य भनेको ठुलो हो, त्यो अहिलेको सिचुएसनको लागि बिरामी हस्पिटल हुँदाखेरि परिवारको सदस्यकै कारणले पनि बिरामी तङ्ग्रिने हो, बाँच्ने हो, अझ अगाडि बढ्ने हो होइन, त्यो परिवारलाई नै जानकारी नदिकन व्यवस्था गरेर सिधै आफ्नो पहुँचको आधारले चाहिँ त्यहाँ इन्टरभ्यू दिन पुग्नु, आइसियुसम्म पुग्नु, यो चाहिँ अलिकति गलत होला। अब सायद अब तिमीले भनिसक्यो, प्रेस काउन्सिलले पनि यसलाई विषय उठाइसकेका छ, सबै कुराले चाहिँ हेर न, प्रेस काउन्सिलले हालै जारी गरेको विपद सञ्चार निर्देशका अनुकूल यो अन्तर्वार्ता छैन भनेर प्रेस काउन्सिलले बताइरहेछ। यस विषयमा हामीले अस्पतालका प्रशासन, प्रस्तुता र मेडिकल काउन्सिललाई छुट्टा छुट्टै पत्र पठाइसकेका छौँ भनेर आइसकेका छ। खैर अब हेर्ने हेर्नको लागि हाम्रो लागि सुख दुःख जे भए पनि हामीले कथा सुन्न त पायौँ, तर वास्तविकमा त्यो कथा आउँदै गर्दाखेरि त्यो कतिको प्रक्रियागत ढङ्गले त्यो कथा अथवा त्यो व्यथा ल्याएको छ, कथा व्यथा दुइटै छ, त्यसमा व्यथा पनि छ, ल्याएको छ भन्ने कुराहरू चाहिँ हेर्नुपर्छ। र अब हामीले हेर्ने मात्र विचारले चाहिँ गऱ्यो भने त हुँदैन, तर त्यो त्यसको वस्तुस्थिति सजिलोसँग मजासँग बुझ्यो भने चाहिँ यो कुरा ठिक छैन। उहिले पछिसम्म इनसाइड द आइसियु भन्ने हेडलाइन रहेछ, त्यसलाई फेरेर फेरि इनसाइड द टनेल भनेर राखेर छ, हेडलाइन पनि फेर्न भ्याइसकेका छन् भनेको उनलाई पनि कता कता मनमा सङ्कोच सुरसिंह ठकुरलाई पनि छ जस्तो यहाँनिर देखिया छ। खैर यति मात्र भनौँ कि केही थप्ने तिमीले केही छ, यति मात्र भनौँ र हामी अहिले विश्राम लिन्छौँ, विश्रामपछि फेरि आउनेछौँ।

0: पाम तीन काम झंडू पाम
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: मेरो यो घरमा नेपा टपको पीपीआर पाइप मात्र प्रयोग हो।
3: किन राजेश जी?
2: यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि कस्तो सामान लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। नेपालको नम्बर वन पीपीआर पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपाल टप सब ठीक
4: आरामदायी रसाई स्वादिष्ट खाना मनै लोभ्याउने दृश्य एक अलौकिक अनुभव मिटिङ होस् या सेमिनार कुनै पनि कार्यक्रमका लागि उचित गन्तव्य तपाईँको सेवा सत्कारका लागि सधैँ तयार छ। लग्जरी होटल मिस्टिक माउन्टेन नगरकोट।
5: शुभ दिन शुभ दिन।
6: प्रायोजक
7: नेपाटप सब ठीक ठाक।

0: कति सुमधुर गीत हामीले सुनायौँ कार्यक्रम शुभ दिन हो यो इमेज एफएम 97.9 यहाँले सुन्न सक्नुहुन्छ हरेक दिन र आज मङ्गलबारको श्रृङ्खला हो। हामी विभिन्न कुराकानी यहाँहरूलाई अगाडि बढाइरहेका छौँ, विभिन्न विषयको गफ पनि गरिरहेका छौँ। निगमको वाइड बडी जापानमै थन्कियो, सयौँ यात्री उडानमा प्रभावित भनेको छ। कस्तो खालको निगम हो यो, कस्तो खालको प्लेन हो यो, थन्किरहन्छ, अचम्मको कुरा छ है। यो थन्किनुपर्ने कारण त केही पनि छैन, तर थन्किरहन्छ, बिग्रिरहन्छ
1: कतिवटा। यही अब वायुसेवा निगमको कुरा गर्दाखेरि, नेपाल वायुसेवा निगमको कुरा गर्दाखेरि, अब अहिले यो पूर्व तयारीका कुरा गर्दाखेरि, अनि त्यसपछि अहिले महँगीका कुरा गर्दाखेरि चाहिँ अब छोटो समय भएको छ, तर धेरै यस्ता विषयहरू छन् जहाँ चाहिँ सरकारले ध्यान पुर्याउनु पर्ने आवश्यक छ र लेसन्सबाट लर्न गर्नुपर्ने आवश्यक छ। यी सबै लेसनको रूपमा लिन सकिन्छ, होइन? समय छ, सरकारसँग समय छ, त्यो पनि खुसीको कुरा। पहिलेका कमजोर सरकारहरू भएको बेलामा सरकारको गणितीय हिसाब मिलाउँदै र मिलाउँदा मिलाउँदै पनि केही सानो कुरा हुन सक्छ, छुसुक्क सरकार बाहिरिहाल्थ्यो, अर्को फर्म भइहाल्थ्यो। अब अहिले एउटा 5 वर्ष इज अ डिसेन्ट टाइम, होइन? अहिले सरकार बाहिरिनुपर्ने अवस्था छैन, शान्तिनु त्रुटि भएमा पनि त्यसलाई तत्काल सच्चाएर लान सक्ने अवस्था छ। अब अहिलेको कुराबाट सरकारले कस्तो लेसन लिन्छ यही बाढी पहिरोको कुराबाट भन्ने पनि हेर्नु बाँकी छ। अहिले अहिले हामीले यसलाई आधिकारिक रूपमा त म भन्न चाहन्न, तर कतिको सही हो मलाई थाहा छैन, तर मैले यसो सरस्वती नेटमा हेर्दाखेरि अहिले दैनिक 18 घन्टा अर्थात् 664 मेगावाट बिजुली भारतसँग माग्नुपर्ने अवस्थामा पुगेको छौँ अरे हामी, होइन? अब अस्तिसम्म हामीले भारतमा बिजुली एक्सपोर्ट गरिरहेको भन्ने कुराहरू आइरहेको अवस्था हो, होइन? अब यो सङ्कटको बेला छिमेकी देशभित्र हुनुपर्ने आवश्यक ऊर्जा सहकार्य त राम्रो भइरहेको छ, तर यसले हामीले हाम्रो ऊर्जा प्रणालीबारे एउटा हाम्रो लागि चाहिँ असहज प्रश्न पनि निम्ताएको छ कि हामीले बिजुली उत्पादन गर्ने योजना बनाउँछौँ, तर प्राकृतिक विपद सहन सक्ने ऊर्जा प्रणाली पनि बनाउँछौँ कि छैनौँ त भन्ने कुरा पनि हेर्नु जरुरी छ। अब नेपालको जलविद्युत भन्नासाथ हाम्रो शक्तिको रूपमा हामी एकदम गौरवका साथ मेन्सन गर्छौँ। नदी बग्छ, सररर माथिबाट नदी बग्छ, टर्बाइन घुम्छ, बिजुली उत्पादन हुन्छ। तर अहिले हामीले के बुझेका छौँ, जुन नदीले ऊर्जा दिन्छ त्यही नदी गलत स्थानबाट अथवा गलत किसिमबाट अथवा कमजोर संरचना र अपर्याप्त पूर्वाधार हुँदाखेरि बेसमारी बग्दियो भने सम्पूर्ण आयोजना पनि बगाएर नदीले नै बगाएर लिएर जान्छ, त्यो अवस्था रहेछ, होइन? अर्थात् समस्या जलविद्युतमा होइन, समस्या एउटै स्रोत, एउटै भौगोलिक क्षेत्र र एउटै प्रकारको संरचनामाथिको अत्याधिक निर्भरता हो। यो मैले यसमा अलिकति काम पनि गरेको थिएँ कि शशि, होइन? अनि त्यो काममा चाहिँ यो जुन सञ्चित गर्न सक्ने हाम्रो क्षमता छैन रे नि त हाम्रो त्यो, किनभने हामीसँग ठुला ठुला ब्याट्रिजहरू त्यसमा हामीले हाइड्रो पावरबाट जेनेरेट इलेक्ट्रिसिटीलाई
0: स्टोर गर्न
1: सकिरहेको छैनौँ, त्यो पूर्वाधार हामीसँग छैन। त्यस कारण स्टोर गर्ने र जब आवश्यक छ त्यो बेलामा पठाउने त्यो अवस्था हाम्रोमा नभएसम्म त हामीले त उत्पादन गरेको त्यो खेर जाने हुन्छ। त्यही भएर हाम्रो पहिलेको कुलमान घिसिङज्यूले भन्नुहुन्थ्यो नि, होइन? जति सक्यो त्यति प्रयोग गर, जति सक्यो त्यति, किनभने हामीले प्रयोग गरेन कि समय खेर गए जस्तै खेर जाने, त्यसलाई स्टोर गर्न सक्ने टेक्नोलोजी त छ, तर हामीले त्यो टेक्नोलोजीमा काम गरेका छैनौँ, होइन? हामीले यत्रो जलस्रोतमा पैसा हालिरहेको छौँ, तर त्यो टेक्नोलोजीमा चाहिँ पर्याप्त रूपमा काम भएकै छैन कि नेपालमा, होइन? ऊर्जा सुरक्षा भनेको देशमा कति मेगावाट उत्पादन क्षमता छ भन्ने मात्रै होइन, बाढी आयो भने मेगावाट बाँकी रहन्छ त, एउटा ट्रान्समिसन लाइन बिग्रदा अर्को विकल्प छ कि छैन त हामीसँग, नदीमा पानी घट्दा सोलर अथवा स्टोरेजले साथ दिन सक्छ कि सक्दैन, र खतराको सूचना आयोजनासम्म पुग्दा त्यहाँ कार्यरत व्यक्तिहरू बन्द गरेर आफ्नो जीवन बचाउन सक्न सफल हुन सक्ने अवस्था छ कि छैन, यी प्रश्नहरू चाहिँ अब उत्तर दिने बेला आएको छ। ह्युज पो इन्भेस्टमेन्ट हुन्छ त हाइड्रो पावरमा त,
0: होइन?
1: अनि र अपूर्णीय क्षति भनेको चाहिँ लाइफको क्षति हो, भनेपछि त्यत्रो ह्युज इन्भेस्टमेन्ट्सहरू हुँदाखेरि लाइफ सेभिङ टेक्नोलोजिज, लाइफ सेभिङ मेथड्स, लाइफ सेभिङ प्रोसेसेसहरूलाई पनि इनबिल्ट गरेर लानु पऱ्यो नि। अब भारतले अहिले सङ्कटको बेलामा बिजुली उत्पाद उपलब्ध गराउनु एकदमै सकारात्मक, तर यो सहयोगलाई हामीले राहतको रूपमा मात्र होइन एउटा लेसनको रूपमै लिनुपर्छ है। नेपाललाई हाइड्रो पावर चाहिन्छ, तर हाइड्रो पावरसँगै सोलर इनर्जी, ब्याट्री स्टोरेज, सुरक्षित ट्रान्समिसन नेटवर्क र वैज्ञानिक रिस्क एसेसमेन्ट र प्रभावकारी अर्ली वार्निङ सिस्टम पनि हामीले तय गर्नुपर्छ, किनकि अब पुरानो क्लाइमेटको तथ्याङ्कको आधारमा भोलिको इन्फ्रास्ट्रक्चर बनाउने हो भनेदेखि अहिले जे हामीले भोग्यौँ भोलि पनि त्यही भोग्छौँ। मौसम परिवर्तन भइरहेको छ, क्लाइमेट चेन्जका कुराहरू छन्, अब हाम्रो इन्जिनियरिङ प्लानिङ र पोलिटिकल थिङ्किङ पनि चेन्ज हुनु आवश्यक छ। प्रगति भनेको केवल धेरै आयोजना बनाउनु पटक्कै होइन, सङ्कट आएपछि पनि चलिरहने प्रणाली बनाउनु हो। हामी आफ्नो जीवनमा पनि भन्छौँ नि, जब अप्ठ्यारो पर्छ त्यो बेला चाहिँ मान्छे चिनिन्छ भनेर, त्यसको एटिट्युड त्यसको रेजिलियन्स चाहिँ त्यो बेला थाहा हुन्छ भनेर। नर्मल बेलामा त सबैजना खुसी देखिन्छन्, सबैजना मानसिक रूपमा सन्तुलित देखिन्छन्, राम्रो व्यवहार गर्छन्, तर जब स्ट्रेसमा परेको हुन्छ त्यो बेला पनि यदि त्यो मान्छेले चाहिँ सन्तुलित रूपमा व्यवहार गर्छ भने यो मान्छे चाहिँ सही रहेछ है भनेर थाहा हुन्छ। सो हाम्रो आयोजनाहरू पनि अप्ठ्यारोको बेलामा पनि असहज परिस्थितिको बेलामा पनि सुचारू रहन सक्छन्, अथवा प्लान बी प्लान सीमा हामी जान सक्छौँ भनेदेखि हामी रेजिलियन्ट छौँ। रेजिलियन्ट सोसाइटिज, रेजिलियन्ट प्रोजेक्ट्सहरू तयार हुनुपर्छ। छैनौँ एकदम सबै कुरा साधारण रूपमा जेनरल रूपमा चलिरहेको बेलामा चाहिँ आहा ल ल राम्रो भन्ने, र अलिकति तलमाथि पऱ्यो कि ल हामी त सखाप भयौँ सत्यानाश भयौँ भनेदेखि त्यो त्यस्तो कमजोर सोसाइटिज, कमजोर व्यक्ति, कमजोर सोसाइटी, कमजोर प्रोजेक्ट्स, कमजोर देश चाहिँ जहिले पनि अप्ठ्यारोमै परि नै रहन्छ र अगाडि बढ्नै सक्दैन। त्यस कारण रेजिलियन्ट थटबाट हामीले चाहिँ आफ्ना प्रोजेक्ट्सहरूलाई कन्स्ट्रक्ट गर्नुपर्छ होला, प्रोसेसिङ गर्नुपर्छ होला जस्तो लाग्छ हौ।
0: होइन त्यही नै हो तिमीले भनेको, जस्तो यो विपत्तिपछि हामीले धेरै कुरा सिकाएको पनि छ हामीलाई, यो हामीले जति पनि हाम्रा जलविद्युत आयोजनाहरू छन् तिनीहरूको निर्माणका लागि अथवा तिनीहरू निर्माण गर्दाखेरि नै सुरक्षाका कुराहरू त्यतिकै विचार गर्नु पर्यो, अनि अब खोला नदी को चाहिँ बहाव कस्तो हुनसक्छ, भोलि के हुनसक्छ, त्यसमा चाहिँ बाढी कतिको आउनसक्छ, यी कुरा सारा कुराहरू याद गरेर बनाउनु पर्यो। सँगसँगै तिमीले भने जस्तो यदि हामीसँग ब्याट्री गर्ने सञ्चित गर्ने अथवा ऊ गर्ने सञ्चित गर्ने हामीसँग उपलब्ध साधन स्रोत छैन भने हामीले चाहिँ जलाशयुक्त चाहिँ जति पनि जलविद्युत आयोजनाहरू बनाउँछौँ त्यो नै हाम्रो लागि चाहिँ एउटा रिजर्भ ट्याङ्की जस्तो, अहिले तिमीले थाहा छ त्रिशुलीको त्यो माथि रिजर्भबाट नै अहिले आएको बिजुली हामीले चाहिँ प्रयोग गरिरहेछौँ, नत्र भने त अहिले लोड सेडिङको अवस्था हुन सक्थ्यो अरे। त्यो चाहिँ हामीले खास हिउँदमा मात्र चलाउने पानी, युज गर्ने पानीलाई अहिले नै उत्पादनमा लगेको कारणले गर्दाखेरि अहिले हामीले त्यति धेरै लोड सेडिङको स्थिति भोग्नु परेको छैन, र पछिल्लो समयमा काठमाडौँकै यही चाहिँ चिजहरू जोडेर नुवाकोटतिर पनि बिजुली पुर्याएको हिजो मात्र एकजना विद्युत प्राधिकरणको एकजना सरसँग कुराकानी भएको थियो, उहाँले यहीँबाट गइरहेछ अहिले उतातिरको त्यो अलिकति हाम्रो अप्ठ्यारो भएको भएर यहीँको ग्रिडबाट हामीले चाहिँ पठाइरहेछौँ भनेर भन्दै हुनुहुन्थ्यो। भन्नुको अर्थ के त भन्दाखेरि हामी जलविद्युतले आत्मनिर्भर बनिकन बेच्ने स्थितिमा पुगेका थियौँ, तर एउटा विपत्तिले हामीलाई फेरि अलिकति ब्याकवर्ड पछाडि धकेलिसकेका छ, त्यसले गर्दाखेरि भोलि आउने सम्भावित यस्ता खालका दुर्घटनालाई अहिलेदेखि नै ख्याल गरेर त्यसै गरी निर्माण गर्नुपर्ने हुन्छ जस्तो देखियो होइन, र त्यसरी निर्माण गर्न सकिएको खण्डमा अनि मात्र हामीले दीर्घकालीन रूपमा विद्युतबाट राम्रो आमदानी पनि गर्न सक्छौँ।
1: अनि र स्टोरेजको त्यो ब्याट्रिजहरूको ऊ पनि त्यो नर्मलै रहेछ शशी, मैले यो एउटा प्रोजेक्टको लागि स्टडी गर्दाखेरि बुझेको,
0: ओके,
1: र त्यो चाहिँ एक हाम्रो लागि चाहिँ हामीले जुन एकदमै महत्त्वाकाङ्क्षी टार्गेट्सहरू सेट गरेको छौँ जलविद्युत उत्पादनमा, र त्यो टार्गेट्सहरूको छेउछाउ पनि पुग्ने भनेदेखि यदि हामीले प्यारलली हामीले स्टोरेज क्षमतालाई अभिवृद्धि गरेनौँ भनेदेखि त्यसले हाम्रो देशको अर्थतन्त्रमा खासै सकारात्मक असर नगर्न सक्ने सम्भावना एकदमै बढेर जानिरहेछ कि, किन भोलि हामी थर्ड कन्ट्री अरू कन्ट्रीहरूसँग डिपेन्डेन्ट भएर जान्छौँ, उनीहरूले त्यो बेलामा युज गर्दै गर्यो गरेन भने हामी त खेर जानी हुन्छ, यत्रो उत्पादन भइरहेको छ होइन, हामीले स्टोर गर्न सक्यौँ भने चाहिँ बल्ल त्यो स्टोरेजलाई हामीलाई हाम्रै आफ्नै अब भोलि हामी पनि डेटा सेन्टर बनाउनु, हामी पनि क्लाउड बनाउनौँ होइन,
0: निकालेको बिजुली पनि हामीसँगै पर्याप्त हुँदाखेरि सायद सम्भव त भोलि अन्तर्राष्ट्रिय जगतका ठुल्ठुका चाहिँ कम्पनीहरू नेपालमा राख्नुपर्छ
1: भन्ने कुरा आउलान्, इन्भेस्ट गर्लान्, अहिले अमेरिकाको कुरामा लेट्स मेक अमेरिका ग्रेट अगेन भन्ने ट्रम्पको ऊ अनुसार जुन उहाँको अहिले सबै इन्डस्ट्रिजहरूलाई फेरि अमेरिका त प्रोडक्सन बेस्ड कन्ट्री नै हो नि त, मेड इन युएसएका धेरै सामानहरू हुन्थे होइन, पछिल्लो समयमा मेड इन युएसएहरू मेड इन चाइना हुन पुगे होइन, आउटसोर्स भयो, कम्पनीजहरू बाहिर गए किनभने लेबर कस्टहरू बढेर गयो, त्यो साइकल हो, तर अब अहिले ट्रम्पले चाहिँ सब्सिडी दिएर हुन्छ या उनीहरूलाई एउटा सेफ्टी नेट क्रिएट गरेर हुन्छ, युएसमै फेरि इन्डस्ट्रिजहरू फर्काउने र इन्डस्ट्रिजहरू चाहिँ युएसमै चल्नुपर्छ भन्ने जुन उहाँले अभियान चलाइरहनु भएको छ, यदि युएस फेरि स्ट्रङ हुने भनेदेखि युएसए म्यानुफ्याक्चरिङ कन्ट्री नै हुनुपर्छ भन्नेमा जुन उहाँको सोच र स्ट्राटेजी छ, त्यो स्ट्राटेजीको सबैभन्दा ठुलो बटलनेक चाहिँ अहिले पावर जेनेरेसनमा छ अरे के. जति पावर चाहिन्छ त्यो इन्डस्ट्रिजहरूलाई फङ्सनल गर्नको लागि, अपरेसनल गर्नको लागि, त्यो चाहिँ त्यो क्षमता युएससँग छैन अरे कि. युएसभन्दा मल्टिपल टाइम्स बढी पावर जेनेरेट चाहिँ चाइनाले गरिरहेको छ अरे. सो भनेपछि इन्फ्रास्ट्रक्चर वाइजै यो पोसिबल छैन भनेर क्रिटिक्सहरूले अथवा जो एनालिस्टहरूले भनिरहेका छन्. इफ ट्रम्पले भनेको जस्तो युएसमा इन्डस्ट्रिजहरू स्थापना गर्ने र फेरि युएसलाई एउटा इन्डस्ट्रियल स्टेटको रूपमा स्थापित गर्ने हो भनेदेखि चाहिँ त्योभन्दा पहिले इन्डस्ट्रीहरूलाई वेलकम गर्नुभन्दा पहिले र इन्डस्ट्रीहरूलाई प्रोत्साहन गर्नुभन्दा पहिले त्यसको लागि इन्फ्रास्ट्रक्चर तयार हुनु पर्यो नि त. पूर्वाधारै छैन, पावर जेनेरेसन छैन भनेर होइन. र त्यो त्यो अवस्थामा युएस पुगेको छ. अब हाम्रो हामीले पूर्वाधार निर्माण गर्नको लागि चाहिने साधन र स्रोत, त्यो न्यूनतम साधन र स्रोत चाहिँ हामीसँग छ. पूर्वाधार निर्माण गर्न सक्ने क्षमता हामीसँग छैन. अब त्यो क्षमता जब न्यूनतम साधन र स्रोत चाहिँ कच्चा पदार्थ चाहिँ हाम्रो देशैमा भएको धेरै कम चिजको कच्चा पदार्थ छ, यदि इन्डस्ट्रियलाइजेसनको कुरा गर्ने हो भने हाम्रो देशमा, किनभने हामीले त्यो किसिमको पूर्वाधार तयारै गरेनौँ कहिले पनि,
0: गरेका छैनौँ.
1: प्रकृतिले हामीलाई छप्पर फारेर दिएको छ, वरदानै दिएको छ. सो प्राकृतिक पूर्वाधार चाहिँ हामीले आफूले तयार गरेका पूर्वाधारहरू हामीसँग केही पनि छैन, दुःखको कुरा केही पनि गरेनौँ. प्रकृतिले चाहिँ कुटी कुटी पूर्वाधार हामीलाई दिएको छ,
0: दिएको छ
1: होइन. अब त्यो लाभ भनेर गरिखा भनेर दिएको पूर्वाधारलाई अलिकति सही रूपमा त्यसलाई परिचालित गरेर त्यसपछि मागेर हुन्छ, लोन लिएर ल्याएर हुन्छ, जहाँ गएर हुन्छ, त्यो पूर्वाधारहरूलाई चाहिँ फङ्सनल गर्ने र त्यो पूर्वाधारमा टेकेर अगाडि बढ्ने हो भनेदेखि चाहिँ प्रकृतिले त हामीलाई दरो रूपमा दिएको छ. अबको विश्वयुद्ध भनेको नै प्राकृतिक कुराकै लागि हुन्छ भन्ने छ.
0: यही प्रकृतिले हामीलाई विश्वको सबभन्दा धनी देश बनाइदिनु
1: पनि बनाउन सक्छ,
0: सक्छ खालि भिजन.
1: यही प्रकृतिले लेसन लिएन भने सबैभन्दा अझै गरिब देश पनि बनाउन सक्छ, देखिरहेछौँ र हामीले चाहिँ यसमा छिटो कार्य गरेनौँ र सही रूपमा आवाज उठाएनौँ र हामीले सही रूपमा आफूलाई तयारी राखेनौँ भने यही प्रकृतिले नै हामीलाई अझै तल पनि पुर्याउने सम्भावना छ.
0: होइन 100% छ नि, देखिसक्यो देखिसक्यो.
1: अरूले गरेको दोष, आफूले नगर्न सकेको दोष होइन, गरे हामीले गरेको त नभनौँ तर नगर्न सकेको. त्यस कारण एक अर्थमा भन्यो भने हामीले आफ्नो हिसाबले तयारी गर्न त नसकेकै हो नि त होइन, वास्ता नगरेकै हो नि त. जुन हाम्रो प्रवृत्ति छ परापुरकालदेखि आएको या छँदैछ ह्या भइहाल्यो भनेर बस्ने र आफ्नो तयारी नगर्ने, त्यो तयारी गर्न नसकेको दोषको भोगाई हामीले भोगिरहेछौँ. हामीले नगरेको चिजको हामीले किन भोग्ने भन्ने कुरा आफ्नो ठाउँमा छ. आफ्नै घरभित्र कुरा गर्दा चाहिँ यो रेडियोबाट आफ्नै घरभित्र आफ्नै घरका परिवारसँग कुरा गर्दाखेरि चाहिँ अरूले गरेका त हुन् त्यो कुरा गलत त होइन, तर आफूले गर्न नसकेका कुरा पनि छ कि यहाँ
0: हामीले गर्न नसक्नु पनि त्यो पनि एउटा विडम्बना त हो.
1: त्यही त, त्यो भनेपछि त आफूले पनि नगरे जस्तो भयो त्यो होइन. हामी पनि उत्तिकै जिम्मेवार छौँ, अरू जिम्मेवार छन् यो गर्नलाई, तर हामी पनि उत्तिकै जिम्मेवार छौँ. यो नहुन दिन चाहिँ हामीले सक्थ्यौँ यतिको क्षति.
0: हस्, हामी छोटो विश्राम लिन्छौँ, विश्रामपछि फेरि आउनेछौँ.
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा. नेपाल बैंकको बबाल नाडा फेस्टिव अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने. यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ. सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ.
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक.
4: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ.
5: आरबी कम्प्लेक्स,
6: आरबी कम्प्लेक्स
5: गुणस्तरीय ब्रान्डेड विदेशी सामानको लागि. आरबी कम्प्लेक्स
6: सुपथ मूल्यमा
5: स्पोर्ट्स वेयर, क्याजुअल वेयर, पार्टी वेयर, गिफ्ट आइटम्स, होम अप्लायन्सेस र अरू थुप्रै सामानका लागि. आरबी कम्प्लेक्स
7: पर्याप्त पार्किङ र उचित सुरक्षा व्यवस्था सहितको 300 भन्दा बढी पसल भएको अत्याधुनिक सुविधा सम्पन्न सपिङ कम्प्लेक्स
8: आरबी कम्प्लेक्स पाको न्यू रोड अ कम्प्लिट सुपरमार्केट्स।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: शुभ दिन, शुभ दिन।
2: प्रायोजक नेपाटप, सब ठीक ठाक।

0: सुनचाँदी भन्दा गीत यहाँले सुनाउनु मन लागेको थियो, सुन्नु पनि भयो होला। कार्यक्रमको धेरै समय त बाँकी छैन। अहिले त्यो निगमको व्हाइट बडीको जापानमै थन्किएको विषयमा अलिकति म भनौँ के भएर छ, अलिकति जानकारी पनि भनौँ न। खालि हामीले केही भएको थाहा नै नपाइकन त्यत्तिकै भन्न पनि नमिल्ला। यो चाहिँ के भएको रहेछ भन्दाखेरि, इटालीमा अर्को व्हाइट बडी एक महिनाभन्दा लामो समयदेखि थन्किएको बेलामा सञ्चालनमा रहेको एउटै व्हाइट बडी पनि हिजो सोमबार जापानमा रोकिएपछि निगमले अन्तर्राष्ट्रिय उडान सञ्चालनमै असर परेको छ। आइतबार राति 11 बजे काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नारिताका लागि उडेको निगमको एयरबस A330 व्हाइट बडी सोमबार बिहान नारिताबाट काठमाडौँ फर्किनुपर्ने थियो, तर निर्धारित तालिका अनुसार नारिताबाट स्थानीय समयअनुसार बिहान 10:30 बजे उडेर सोमबार दिउँसो 3 बजे काठमाडौँ आइपुग्नुपर्ने जहाज प्राविधिक समस्याका कारण उतै रोकिएको रहेछ। निगमको प्रकाशित उडान तालिका अनुसार पनि नारिता काठमाडौँ RE434 उडान बिहान 10:30 बजे उडेर दिउँसो 3 बजे काठमाडौँ आइपुग्नुपर्ने तालिका थियो। दायाँतर्फको 2 नम्बरको इन्जिनमा समस्या देखिएको र नेपाल फर्कन लागेको जहाज नारिता विमानस्थलमै रोकिएको भनेर प्राविधिक परीक्षणको क्रममा इन्जिनको फ्यान ब्लेडमा क्षति भेटिएपछि जहाज उतै अड्क्याएर छ। धन्न क्षति आकलन गरियो, हेरियो, होइन। अब यो कसरी सुरु भयो भन्ने कुरा हुन्छ क्या। हामीले जुन विमानहरू 2 किन्यौँ, महँगोमा किन्यौँ, तर पुरानै किन्यौँ कि क्या हो जस्तो पनि देखियो क्या।
1: पुरानै भन्ने त छ नि,
0: छ, पुरानै किन्यौँ, त्यसले गर्दाखेरि समस्या दिनानुदिन आइरहेको छ। अब वास्तविक रूपमा हेर्ने हो भने नेपाल वायुसेवा निगमको अहिले कम्तीमा पनि 100-200 जहाज हुनुपर्ने हो। यदि साँच्चीकै साँच्चीकै एउटा व्यापारीले त्यो चिज पाएको थियो, त्यसरी सजिलोसँग पाएको थियो भने त्यो बनाउँथ्यो पनि होला, उसले बनाउँथ्यो पनि होला। र अब यहाँ कतिजना चाहिँ निर्देशकहरू फेरिनुभयो, कति धेरै सरकारहरू फेरिए, सबैको आफ्ना रुचि र इन्ट्रेस्टले गर्दाखेरि चाहिँ यो ध्वस्तै नै बनाइएको जस्तो देखियो क्या अहिले हेर्दाखेरि। र अब बिचरा जापानबाट अनि काठमाडौँ आउनुपर्ने मान्छे उतै रोकिनु भएको छ। अब कहिले बन्छ, कहिले बनाएर उडाउँछ थाहा छैन। अब यो एकपटकको समस्या होइन कि पटक पटकको समस्या हो, यो एकचोटि मात्र भएको छैन नि, पटक पटक भइरहेको छ। त्यसले गर्दाखेरि दीर्घकालीन रूपमा अब पर्यटन मन्त्रालय अन्तर्गतको निकाय हो यो, होइन, पर्यटन मन्त्रालयले पनि त्यसलाई विशेष गरी ध्यान दिने पो हो कि, समस्याको जड पत्ता लगाउन नसकेको पो हो कि, कहाँ छ समस्याको मुख्य जड, त्यो जडमा पुग्न नसकेको कारणले पनि यो खालको समस्या हुनसक्छ। तसर्थ पहिला गम्भीर रूपमा यसलाई अध्ययन गर्नुपर्ला, समस्याको जडमा पुग्नु पर्ला र त्यसलाई निराकरण गरेर अगाडि बढ्नु पर्ला। सुन्दा मजा लाग्दैन कि, यस्तो समाचारहरू पढ्दा पनि मजा लाग्दैन, भन्दा पनि मजा लाग्दैन,
1: नरमाइलो लाग्छ।
0: राष्ट्रिय ध्वजाभाग पेन दुईटा
1: छ, एउटा एक महिनादेखि के गरिरहेको छ त्यहाँ,
0: इटालीमा बनाइरहेछ अरे,
1: होइन, अनि एक महिना लाग्ने गरिकन भनेपछि कस्तो अवस्था रहेछ इमेजिन गर। अनि यत्रो ठुलो लगानी भएको र यत्रो ठुलो मतलब अपरेसनमा रहनुपर्ने चिज एक महिना बन्द हुनसाथ त त्यो त कम्पनी त लिक्विडेसनमा जाने अवस्थामा त पुगि नै हाल्छ नि,
0: पुग्छ नि,
1: 2 महिना बन्द गरेर राख्दै सकेन, यत्रो खर्च कसरी उठ्छ।
0: ल, उहाँहरूले आफ्नो कारण बिग्रियो, फ्यान बिग्रियो, यो बिग्रियो भन्नु, तर त्यो व्यक्ति जसले टिकट काट्नु भएको थियो उहाँहरूलाई चाहिँ उहाँको अधिकार चाहिँ के हो त, खोइ उहाँको अधिकार, उहाँले टिकट काट्नु पैसा तिरेर अब उडाइदिएन भनेपछि,
1: र अब त्यसको कति एक्सपेन्सेस हामीले भार बेहोर्नु पर्छ, होइन, अब त्यो होटलमा लगेर राख्नु पर्यो, खर्च भयो, त्यसपछि कतिवटा फ्लाइट्सहरू क्यान्सल भयो, त्यो फ्लाइट क्यान्सलेसनको इस्युजहरू छ,
0: अनि
1: रिटर्नका कुराहरू छन्, होइन, अब मान्छेले कति कति अगाडिदेखि बुक गर्छन्, हामीसँग विमान छ तर ब्याकअप छैन, बिजुली छ तर क्लाइमेट रेजिलियन्ट ग्रिडहरू छैन, हेर, बजारमा सामान छ तर वितरण प्रणाली भरपर्दो छैन, प्रविधि छ तर जिम्मेवारी पूर्वक प्रयोग गर्ने चेतना चाहिँ हामीसँग छैन, मिडिया पनि छ तर कहिलेकाहीँ गति र संवेदनशीलता बिच हामी सन्तुलन राख्न बिर्सिन्छौँ। त्यसैले सम्झनु पर्ने कुरा के हो भने, कुनै देशसँग समाधान हुनु र प्रणाली हुनु एउटै कुरा होइन है, साधनले काम सुरु गर्छ, हामीसँग छ भने स्रोत साधन, तर राम्रो प्रणालीले एउटा भाग असफल हुँदा पनि देश संस्था अनि सेवा चलिरहन चाहिँ त्यसले मद्दत गर्छ। अब गणेश चतुर्दशीको कुरा हिजो या आज, हिजोबाट सुरु भयो आज पनि छ भने, अब गणेश चतुर्दशीको उपलक्ष्यमा हामीलाई बुद्धि विवेक र विघ्न हटाउन शक्तिको भगवान् त्यो शक्तिको वरदान मिलोस्, होइन। तर बुद्धिमत्ता भनेको जीवनमा कहिलेकाहीँ समस्या नआओस् अथवा कहिले पनि नआओस् भन्ने कुरा चाहिँ पटक्कै होइन। समस्या आउँछ आउँछ नै, त्यसमा केही गर्नै सकिँदैन, तर त्यसलाई स्वीकार गर्नै पर्छ हामीले, अनि त्यसको लागि पहिले नै तयारी गर्नुपर्छ भन्ने चाहिँ को लागि चाहिँ बुद्धि चाहियो, एउटा अवरोधले सम्पूर्ण यात्रा रोकिन नदिने त्यस्तो प्रणाली हामीले बनाउनु पर्यो. अनि यही नै सायद आधुनिक अर्थमा चाहिँ वाइज भनेको यही नै कुरा होला. त्यो पहिले नै आफ्नो ब्याकअपहरू र गर्नु पर्यो. नेपाललाई निराशाको अर्को भाषण चाहिँ अहिले चाहिएको छैन. हामीलाई पनि एकदमै रमाइलो लाग्दैन यो नैराश्यजनक कुराहरू गर्नलाई, पटक्कै मन लाग्दैन, गर्नै मन लाग्दैन. तर हरेक दिन गर्नुपर्ने आवश्यकता हामीलाई परिरहेको हुन्छ. नेपाललाई समस्याको पहिचानसँगै अब समाधानको संस्कार पनि चाहिएको छ है. त्यो समस्या त पहिचान भइसक्यो, त हामीले धेरै सिकिसक्यौँ, समाधानको पनि हामीलाई संस्कार चाहियो. दोष खोज्ने मात्र होइन, कमजोरी सुधार्ने साहस हामीमा हुनु पर्यो. घटना भएपछि प्रतिक्रिया दिने मात्र होइन, घटना अघि तयारी गर्ने क्षमता र सफलता घोषणा गर्ने मात्र होइन, त्यसलाई टिकाइ राख्ने संस्था पनि चाहिएको छ. आजको कार्यक्रमबाट हामी एउटै विचार लिएर जाउँ, प्रगति भनेको हामीले के गर्यौँ भन्नेमा मात्र होइन, त्यो कति जिम्मेवार, कति मानवीय र कति भरपर्दो बन्यो भन्ने कुरा पनि हो भन्ने कुरा बुझ्नु जरुरी छ
0: भन्दै आजको कार्यक्रमबाट हामी बिदा हौँ. र आज दुईजनालाई चाहिँ विस गर्नुपर्ने बर्थडे रहेछ. एउटा छोरी मेरो छोरीको बर्थडे छ, स्पर्श खड्का, अर्को ह्याप्पी बर्थडे, अनि सँगसँगै सुगारेकाको मम्मी गमला थापा मेरो दिजु. तिमी के भन्छौ सुगारेको मम्मीलाई?
1: मम्मीलाई त अब के भने
0: एनिवेज, ल दुवैजनालाई अब
1: मम्मीलाई पनि जन्मदिन ह्याप्पी बर्थडे,
0: र लगायत जो जसले मनाउनु भएको छ आज जन्मदिन सबैलाई जन्मदिनको शुभकामना दिँदै छुट्यौँ. हवस् त, नमस्कार, शुभ दिन.

0: Image FM 97.9
1: Studio Time. अहिले 10 बजेको छ।

0: ट्विस्टर को हिल्टिक
1: ओवर ओवर कर दे गरनो दिल को बाटैमा।
2: गीत संगीत साहित्यको यात्रामा म आबद्ध भइसकेपछि मैले थुप्रै वरिष्ठ गीतकार साहित्यकार सङ्गीतकारहरूसँग तपाईँको सहकार्य गर्ने जुन एउटा महत्त्वपूर्ण अवसर प्राप्त गरे त्यसले मलाई एउटा गीत सङ्गीत साहित्यको धरातललाई राम्रोसँग चिन्ने मलाई अवसर सुअवसर प्राप्त भयो। त्यसैले यो गीत सङ्गीतको यात्रामा यो जुन महान हस्तीहरूसँग जुन मेरो भेटघाट भयो त्यसले म मेरो जीवनलाई धेरै महत्त्वपूर्ण भूमिका राखेको छ भन्ने मैले महसुस गरेको हुनाले गीत मेच एफएम 97.9 मा

0: जीवन शैली मात्र इमेज एफएम 97.9 मा। यस कार्यक्रमका प्रायोजक
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

चोरी चोरी कोही आए चुपके से दिल में समा जाए, मिठो गीत तपाईँको लागि राख्यौँ मैले, निकै नै मिठो गीत. गीत सँगसँगै स्वागत छ. कोही कोही मान्छेलाई गीत एकदम धेरै मनपर्छ, यति धेरै मनपर्छ घुरी नगर्नु होइन. अनि कोही कोही मान्छेलाई फेरि ठिकै ठिकै लाग्दो रहेछ क्या, आफ्नो आफ्नो चोइस होला होइन. मलाई चाहिँ राम्रै लाग्छ है. अनि गीत सँगसँगै स्वागत छ हाम्रो प्रोग्राममा हुनुहुन्छ. जीवनशैली सुनिरहनु भएको छ. इमेजिएट फ्रम 97.9 हो यो सङ्गीत तपाईँको जीवनको सुनाउने एकमात्र स्टेसन. हिजो अस्ति एकजना श्रोताले मेरो छोराको नाम सङ्गीत छ, मलाई त ठ्याक्क मलाई

भने जस्तो लाग्छ भने भन्नुहुँदै थियो हजुर. यो खासमा छोराछोरीको नाम भए पनि नभए पनि सबै कुरा तपाईँहरूको लागि नै हो कि इमेज एफएमका सबै प्रोग्रामहरू, इमेज एफएमका नन स्टप गीतहरू पनि होइन, हामी पनि, हाम्रो सुरेन्द्र दाई पनि, हामी सबै हजुरको लागि हो. हामी तपाईँको लागि भनेर नै धेरै कुराहरू लिएर आउँछौँ, दौडादौड गर्छौँ, कति धेरै काम कुराहरू हुन्छ, त्यो बिचमा पनि हामी यहाँ एकछिन आउनुपर्ने हुन्छ, कुराकानी गर्नुपर्ने हुन्छ भनेर आइरहेका हुन्छौँ. क्या अहिले के भयो अनि भोलिपल्ट बल्ल गणेश चतुर्थीको पूजा अनि त्यस्तै गरिकन पञ्चमी पूजा हुने गर्थ्यो, तर आज होइन भोलिपल्ट नै गणेश चतुर्थी भयो अनि पर्सिपल्ट बल्ल पञ्चमी हुन्थ्यो होइन. तर यसपालि के भयो, आज नै सबै कुरा परिदियो. हिजो दिनभरि व्रत बसिसकेपछि आज नै मजासँग यो पञ्चमी पूजा पनि आज नै पर्यो. अनि अब ज जसले गणेश पूजा गर्नुपर्ने हो, गणेश चतुर्थी परेको छ, त्यो पनि आज नै पर्यो होइन. त्यसैले अब ठाउँ ठाउँमा एकदम धेरै घुइँचो पनि छ गणेश चतुर्थीको पूजा गर्नको लागि, गणेश भगवान्को दर्शन गर्नको लागि. गणेश भगवान्लाई हामीले यसै पनि विघ्न बाधा हर्ता कर्ता भनेर भन्छौँ. विघ्न हाम्रो जीवनमा आउने, हाम्रो करियरमा, हाम्रो काममा आउने जति पनि विघ्न, कहिले काहीँ के हुन्छ, जिउले सक्दै नसकेको अवस्था पनि हुन्छ क्या. लाख जान खोजिन्छ तर जिउले सक्दै सक्दैन, त्यही अवस्थामा पनि घरमै बस्नुपर्ने अवस्था हुन्छ, किनकि आफ्नो जिउ असाध्यै धेरै ठुलो हो नि त. फ्यात त केही भइहाल्यो भने भइहाल्यो, सकिहाल्यो होइन, रिङ्गटा लाग्ने चक्कर आउने खालको अवस्था छ भने. सो यस्तो परिस्थितिले घरमै हुनुहुन्छ भने त्यहीँबाट नै नमन गर्नुहोस्, त्यहीँबाट नै भगवान्लाई सम्झि रहनुहोस्. भगवान्ले जहाँ बसेर सम्झे पनि मेरो भक्तले मलाई सम्झेको छ, मेरो भक्त असाध्यै राम्रो छ, म जस्तै सर्वगुण सम्पन्न छ, म जस्तै अरूको भलो गर्ने खालको भक्त छ, यसलाई मैले आशीर्वाद दिनुपर्ने हुन्छ भनेर तथास्तु भनेर आशीर्वाद दिनुहुन्छ. साँच्चीकै कुरा हो. अब होइन जान सक्नुहुन्छ भने ठिक छ, लड्डु सड्डु बोकेर मजासँग होइन दुबो सुबो बोकेर जाँदाखेरि पनि राम्रो भइहाल्यो. तर आजको दिनमा ठाउँ ठाउँमा एकदम धेरै भयङ्कर भिड चाहिँ छ है, किनकि आजको जुन गणेश चतुर्थी छ यो दिनलाई अझ विशेष गरेर मनाउने गरिन्छ नि त. सूर्य विनायक मन्दिरमा त यति धेरै घुइँचो छ, यति धेरै घुइँचो छ अरे कि, त्यो लाइन त दिउँसोसम्म पुग्छ कि के हो भन्ने कुरा पनि छ. जे होस् त, त्यहाँ म भेट्नु यो मिठो गीत

0: पक्क रहू प्रभु इन्स्योरेन्स दिनकुनी काठमाडौँ टोल फ्री नम्बर 1-66-00-100-66
1: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
2: आर्टिस्ट अफ द मन्थ

जाति गणना मात्रै नभएर हाम्रो कर्मसँग चाहिँ जोडिएको एउटा महत्वपूर्ण यो उपहार हो। त्यसबाट यसलाई हामीले कसरी सेलिब्रेसन गर्नुपर्छ भन्ने कुरो चाहिँ मैले थोर बहुत अनुभूत गरेको छु। त्यो मेरो अटोबायोग्राफी चाँडै नै यो बजारमा ल्याउनेछु। दर्शक श्रोताहरूले तपाईँ त्यसमा अवश्य पनि मेरा सम्पूर्ण जीवनका दुःख सुखका पाटहरूलाई पढ्नु पाउनुहुनेछ। त्यो कुराले चाहिँ म यसलाई पनि मेरो जीवनको महत्त्वपूर्ण पल नै भनेर सम्झिन्छु।

हजुर यस फेरि पनि स्वागत छ इमेजन 979 हुनुहुन्छ। हामी तपाईँसँग बसिरहेका छौँ, तपाईँसँग चर्चा परिचर्चा गरिरहेका छौँ, बसेर हाम्रो घर संसार अन्तर्गतका कुराकानी नै गर्दैछौँ होइन। अब के कुराकानी गरौँ त भन्दाखेरि, तिज त सकियो होइन, तिज सकिनु सँगसँगै अब पनि भनाइ छ नि आजको दिनमा, फकाइ फकाइ ल्यायो, कोच्याइ कोच्याइ खायो, पञ्चमीको भोलिपल्ट रुँदै पठायो भन्ने उखान छ, त्यो भोलि भन्नुपर्ने हो। तर लगभग आजको पूजापाठ सकिसकेपछि धेरैजना चेलीबेटीहरू आफ्नै घरमा दौडा दौड हुन्छ, अन्त अन्त्यबाट धेरैजना फर्किसक्नुहुन्छ क्या आजको दिनमा। त्यस्तै नै छ भने जाने बेलामा पनि अलिकति उहाँलाई ख्याल गर्नुपर्ने होइन, हातमा आउने जाने भाँडाहरू राखिदिनुपर्ने, अनि आफूसँग केही छ आफ्नो छोरीलाई, आफ्नो चेलीलाई, आफ्नो बहिनीलाई, आफ्नो दिदीलाई होइन, आफूसँग केही छ गच्छी भने त्यो गच्छी अनुसार तपाईँले सानसानो गिफ्टहरू दिन सक्नुभयो भने पनि त्यसले पनि अझ धेरै तपाईँको छ। दाल भात तरकारी अचार मासु एउटा दियो, त्यसपछि बिच बिचमा खानुपर्ने कुरा के हो, के खान्छौ, कसो गर्छौ भन्ने खालको कुरै नगर्ने होइन। अनि जो गएर बसेका छन् पाहुना पाछाला, उनीहरूलाई आफैले गएर मलाई यो खानु मन लाग्यो, त्यो खानु मन लाग्यो, अब के खाने भनेर भन्न पनि नमिल्ने, घरकै मान्छेले फेरि टन्नै छ पेट है, कति धेरै खाइयो, ओहो अब त केही खाने मन छैन, पेट उकुस र मुकुस भएको छ भनेर भनिदिइसकेपछि फेरि अरू मान्छेले के बोल्ने होइन, त्यस्तो पनि हुन्छ। सो एकदमै विचार गरौँ क्या हामीले, हुन त तिज लगभग सकिसक्यो, अब आजको दिनमा पनि हुन्छ नि त, आज त नर्मली अब कर्कलो र खाना भात खाने भन्ने एउटा चलन छ, कर्कलो र खाना खाइसके पछि पनि 12-1 बजे 1-2 बजे कतिखेर खानुहुन्छ, अनि त्यसपछि फेरि पनि केही खाऊँ जस्तो लाग्छ नि त, आफ्नो माइती माओलामा आफ्नो दाजुभाइको घरमा खाइरहँ रमाइलो गरिरहँ जस्तो हुन्छ नि त। तर घरकै मान्छेले पेट टन्नै छ फुल छ भने पनि त्यो खान अलिअलि मन लाग्यो, के खाउँ भएको मान्छेलाई पनि चुप लाग्ने अवस्था हुन सक्दो रहेछ क्या। त्यसैले विचार गरौँ, तपाईँको पेट फुल छ टन्नै छ भने पनि ठिकै छ त, अरूको नहुनसक्छ नि त, अरूले अघि थोरै खाएका हुनसक्छन्, एकछिनमा बिच बिचमा खाउँला केही भन्ने विचार कतिजना मान्छेको हुन्छ। अब कतिले फेरि त्यो हुन्छ नि कङ्गारुले जस्तै गरेर स्टोर गरिराख्ने गरे खाने, अनि त्यसपछि दिनभरि त के भोलि पर्सिसम्म पनि भोग्न लाग्ने तरिकाले खाने मान्छेलाई त केही भएन, तर थोरै थोरै चुपुर चुपिङ गर्नुपर्छ, बचत गर्नुपर्छ भन्ने सिकाउने ब्याङ्क पनि नेपाल ब्याङ्क लिमिटेड रहेको छ। जाउँ अगाडि यो मिठी गीतमा।

दोनों मिले यस्तरी रमाइलो गीत, मजा आउने खालको गीत है। यस्तो गीत सुन्दाखेरि नाचौँ नाचौँ जस्तो लाग्छ एकदम मजासँग। तिजको कुरा अब सकियो, नमनाउने भन्दा मध्ये अलिअलि थोरै थोरै सबैजनाले मनाउनु भयो, र मनाउने भनिसकेपछि हिजोको दिनमा त कति धेरै धुमधामसँग आमा चिटिक्कै परेर भयङ्कर मेकअप गरेर भयङ्कर होइन चिजबिजहरू लगाएर घर गर्न लगाएर एकदमै फोटोसोटो गरेको सुट गरेको दा त देखियो हामीले। ठिकै छ, अब गरिने गर्नु पनि पऱ्यो, संसार चल्नु पनि पऱ्यो, तर ज जसले पीडित हुनुहुन्छ उहाँलाई छेउछाउमा कोही हुनुहुन्छ भने सरसरी गल्छी पनि गर्नुपर्ने अवस्था छ। किन भन्दाखेरि त्यति बेला त बारी आयो, लग्यो सकियो, त्यो बेलामा त्यही गममा डुबिरहनु भएको थियो। अब भने बिस्तारै झन् धेरै गाह्रो हुँदै जान्छ, सुन्ने लाग्छ ला कसरी जीवन सुरु गर्ने हो, कसरी अगाडि बढ्ने हो, के खाने हो, के लाउने हो, आफू कसरी बाँच्ने हो, आफ्नालाई कोही छन्, छोरा छोरी छन्, श्रीमान श्रीमती छन्, बाबामा हुनुहुन्छ भने उहाँलाई कसरी बचाउने, कसरी पाल्ने हो भन्ने खालको टेन्सन एकदमै धेरै छ है। त्यसैले गर्न सक्ने ठाउँमा, मिल्ने ठाउँमा सरसहयोग अझै पनि गर्नुपर्ने अवस्था छ, पर्सनली पनि गर्न सकिन्छ। किनकि अहिले वारवारी न्युज के आएको छ भन्दाखेरि जुन भोटेकोजीको बारीपछि त्यहाँका जनताहरू अब भने झन् धेरै चिन्तित देखिँदैछन्। उनीहरूलाई अब घाँस र बाँस कपासको एकदम धेरै आवश्यकता भएको छ। कसरी यस्तो विनाशकारी बाढी आयो, त्यसले कसरी तहस नहस पऱ्यो भन्ने खालको कुरा सम्झिँदाखेरि पनि हामीलाई अत्यास लाग्छ, र भोलिको दिनमा आफ्नो यो ठाउँलाई कसरी फेरि व्यवस्थित गर्ने अथवा यो ठाउँबाट कसरी कहाँ जाने भन्ने खालको कुरा सोचेर नै हामी पागल बनेका छौँ भन्ने खालको कुरा धेरै आइरहेको छ। सो हामी सबै नेपाली एक हौँ, सबैजना नेपाली सोच्दो रहे मेन्टली फिजिकली भने मात्र नेपालको विकास सम्भव छ। होइन भने सबैजना मान्छे मानसिक रूपमा विक्षिप्त र शारीरिक रूपमा पनि विक्षिप्त भए पनि फेरि त्यही हो, नेपाल झन्झन पछाडि जान्छ। त्यसैले दुःखको बेलामा विपदको बेलामा एकअर्कालाई फेरि पनि सरसहयोग गरिरहौँ, गर्न मिल्ने ठाउँमा र उठाउने हिम्मत दिने काम गरिरहौँ भन्दै हामी पनि अहिलेको लागि पहिलो चरणबाट औझेल हुन चाहन्छौँ। दोस्रो चरणमा फेरि पनि हाई भन्दा आइपुग्छौँ। गीत कति मिठो बजिरहेको छ, विशेष गरिकन ती राम्रा राम्रा ह्यान्डसम ह्यान्डसम बोयहरूलाई, ए लड्का हाय अल्ला कैसा है दिवाना तपाईँको लागि।

0: Image FM 97.9
1: जीवन शैली मात्र इमेज एफएम 97.9 मा
2: यस कार्यक्रमका प्रायोजक
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक

यस यस यस फेरि पनि स्वागत छ हाम्रो कार्यक्रममा. कार्यक्रमकार संसारका कुराकानी हुँदैछ. कार्यक्रमको नाम जीवन शैली रहेको छ. खर संसारका चर्चा परिचर्चा हामी गर्छौँ मङ्गलबारको दिनमा, मङ्गलबारको बसाइमा. एन्ड पहिलो चरण सकिएको छ, दोस्रो चरणमा फेरि पनि बिग हाई यहाँलाई ठोकाइसकेको छु. मैले एकदम धेरै धेरै स्वागत, धेरै धेरै माया छ सम्पूर्ण श्रोताहरूलाई. जीवन शैली चल्दै गर्छ, घर संसार चलाउँदै गर्छौँ. घर संसारमा कहिलेकाहीँ कति धेरै उतार चढावहरू आउँछन्, कति धेरै अब्सट्याकलहरू आउँछन्, सबैलाई पार पाउँदै मिलाउँदै सामञ्जस्यता गर्दै अगाडि जानुपर्ने हुन्छ. र यस्तै नै छ हाम्रो प्रोग्राम पनि, होइन. कहिले के पहिलो चरणमा हिन्दी फर्ममा गीत सङ्गीतहरू हुन्छन्, दोस्रो चरणमा नेपाली गीत सङ्गीतहरू हुन्छन्. र आज पनि क्या नेपाली फर्मी गीत सङ्गीत हो हुने त, तर तिज गीत नै बजाउन. आज अन्तिम दिन त हो नि तिजको, त्यसमाथि भनौँ न यो वर्ष दिनमा आउने तिज अर्को पालि आउँदाखेरि के कसो होला, होइन. त्यो भएर यसपालि हामीले अब आजको दिन पनि तिजको गीत बजाउनै पर्ने हुन्छ, सुन्नै पर्ने हुन्छ. सो आज धेरै कुराकानी नगरिकन फटाफट हामी धेरैभन्दा धेरै गीत सङ्गीतहरू राख्नेछौँ, तिजको गीतहरू. र भर्खर मात्र सुन्नुभएको गीत थियो दुखेकै छ छाती भने शिवराज विश्वकर्माको स्व

डाक्टर बलदेव मैनालीको शब्द अनि संगीत मार्भएको थियो। संगम टोकीको रूपमा यो हप्ताभरि विभिन्न समयमा विभिन्न कार्यक्रममा यहाँले सुन्न सक्नुहुन्छ। र अब भने हामी अलिअलि घर संसारका कुराकानी पनि जोड्छौँ, किचनका कुराकानी पनि जोड्छौँ, टिप्पणी टप्पणीका कुराकानी पनि जोड्छौँ र गीत सङ्गीत पनि त्यसकै हुन्छन्। त यसो हो भने ढिला नगरिकन अहिलेको लागि मैले नि यसपालि झुम्का लगाउँछु भन्ने गीत, एकदम रमाइलो गीत, तिजको मन पनि चलेको गीतहरूमध्येमा एक हो, त्यो गीत यहाँको लागि अब राख्न चाहन्छौँ हामी कार्यक्रममा। सुरेन्द्र दाई हुनुहुन्छ अगाडि, म सु तपाईँसँग पारु। त सुनम दाई, मैले नि झुम्का लगाउँछु, र मैले पनि आज झुम्का चाहिँ लगाएको छु, तर त्यस्तो छम छम गर्ने लगाएको छैन, सिम्पल लगाएको छु। आज पनि तपाईँ झुम्का सुम्का लगाएर नाच्नु हुँदैछ मलाई थाहा छ। सो यो गीत विशेष तपाईँको लागि, फेरि पनि ह्याप्पी तिज भन्दै।

अलराइट यस फेरि स्वागत छ यहाँलाई हेमसुन 79 हुनुहुन्छ हजुर हामी तपाईँसँग चलिरहेको छौँ अनि अलिकति कुराकानी गरौँ है जस्तो भनौँ न चाडबाडमा पनि यो तिजकै बेलामा अथवा दसैँ आउँदैछ तिहार आउँदैछ होइन त्यही बेलामा हामी पर्सनल्ली महिलाहरूको लागि के चिजबिजहरू चाहिन्छ नि त होइन एउटा श्रीमानले अलिकता मात्रै बजेट छुट्याएर दिनुहुन्छ ल तिम्रो लागि खर्च यो भनिदिनुहुन्छ तर त्यो खर्चले हामीलाई नपुग्ने हुन्छ क्या अलिक धेरै नै खर्च हुनसक्छ हामीलाई कहिले झुम्का चाहिन्छ कहिले हातमा के चाहिन्छ कहिले के चाहिन्छ कहिले आफूलाई मात्रै होइन आफ्नो दिदीबहिनीलाई किन्नु मन लाग्छ नन्द अमाजुलाई पनि किनौँ न एउटा भन्ने हुन्छ साथीसँगै पनि हुन्छन् उनीहरूलाई पनि दिउँ न एउटा भन्ने हुन्छ अनि त्यो हाम्रो खर्च बढेको हुन्छ तर यो कुरा चाहिँ उहाँले बुझ्नु हुँदैन क्या हो त्यस्तो बेलामा तपाईँ अब आफूले इन्कम गर्नुहुन्छ जब गर्नुहुन्छ इन्कम गर्नुहुन्छ भने त प्रब्लम भएन तर तपाईँ टोटल्ली होम मेकर हुनुहुन्छ भने कहिलेकाहीँ त्यो बेलामा साह्रै गाह्रो हुन्छ क्या खर्च धान्नको लागि त्यस्तो बेलाको लागि यहाँले बचत भने गरिरहनु पर्ने हुन्छ क्या हरेक दिनको तपाईँको जीवनशैली चल्दै गर्दाखेरि खर्च खुर्ची गर्दै गर्दाको बेलाको घर संसार चलाउँदै गर्दै बेला अलिकता अलिकता भए पनि थोरै थोरै होइन जस्तो मानिलिउँ कुनै चिज तपाईँले किन्नु हुँदै थियो साग सब्जी नै किन्नु हुँदै थियो होइन तपाईँले अब साग त सागै हो नि त होइन भनौँ न पालुङको साग खानु हुँदै थियो त्यो एकदम धेरै बजारमा अभाइलेबल नरहेछ महँगो रहेछ बेसरी तपाईँले त्यही ठाउँमा अर्को साग खानुभयो तोरीको साग त्यति बेला मजासँग पाइन्छ अलिकति कम पनि हुन्छ पैसा पनि होइन त्यो लिँदाखेरि तपाईँलाई राम्रो हुन्छ दुई चार पैसा बच्छ भने होइन मैले जस्ट एक्जाम्पल दिएको है यहाँ 10-20 रुपियाँ, 20-30 रुपियाँ, 40-50 रुपियाँ मात्रै बच्छ भने पनि आज एउटा सामानमा भरे एउटा सामानमा दिउँसो एउटा सामानमा फेरि साँझ एउटा सामानमा कति धेरै किनिन्छन् दिनमै हामीले होइन दिनमै 40-50 रुपियाँ एउटा एउटा सामानबाट बचायो भने पनि 20-30 रुपियाँ मात्रै बचायो भने पनि एउटा एउटा सामानबाट त्यो दिनमै 100-150 रुपियाँ, 200 रुपियाँ बस्न सक्छ क्या हामी त एक साकोलीका कति धेरै खर्च गरिरहेका हुन्छौँ होइन त्यस्तो चिजलाई पनि थोरै आफ्नो व्यवहार मिलाउँदै गर्दाखेरि घर संसार चलाउँदै गर्दाखेरि थोरै थोरै सेभिङ गर्ने अनि गरेर लगेर नेपाल ब्याङ्कमा राख्ने कुरा त्यता छ कि अनि राख्ने अनि त्यो अब आजभोलि गर्दै गर्दै बढेर जान्छ अनि त्यसैलाई तपाईँले यस्तो एक्स्ट्रा खर्चहरू जब पनि गर्नुपर्ने हुन्छ तिज आउँछ दसैँ आउँछ तिहार आउँछ अथवा कहिलेकाहीँ आफूलाई घुम्न जान मन लाग्छ कहिलेकाहीँ बजारमा यस्तो राम्रो चिज भेटिन्छ नि श्रोता होइन यस्तो राम्रो कुर्ता सुर्ता साडी भेटिन्छ नि किन्नु मन लाग्छ तर आफूसँग साथमा पैसा हुँदैन होइन के गर्ने त भनेर घरमा भन्यो भने ए अस्ति भर्खर किनेको होइन त्यही लगाऊ भनेर भन्नुहुन्छ उहाँहरूले त्यसैले त्यही बेलामा किन्छु त मैले बचत गराएको छु नि भनेर तपाईँ प्राउडली किन्न सक्नुभयो नि त त्यसैले पनि बचत जरुरी छ आज अहिलेबाट बचत गर्न सुरु गर्नुहोस् भन्न खोजे यस्तो हो अनि लगेर नेपाल ब्याङ्क लिमिटेडमा जम्मा गर्नुहोस् अब चलाउनु परेन भने ब्याज आइरहन्छ चलाउनु पऱ्यो भने मजासँग प्राउडली एकदमै मसँग छ त पैसा किन्छु त भनेर किन्न सक्नुभयो है यसरी पनि चलाऊ कहिलेकाहीँ आफूलाई चाहिएका सानसाना कुराहरू आफूले पुरा गर्न नसक्दाखेरि लगाउन नपाउँदाखेरि रहर पुरा हुन नपाउँदाखेरि साह्रै दुःख लाग्छ साह्रै बिजोग लाग्छ कस्तो दुःखी फिल हुन्छ र त्यस्तो दुःखी फिल नहोस् तपाईँलाई आफ्नो जीवनशैलीमा घर संसार भन्नको लागि सेभिङ गर्नु पऱ्यो आज अहिलेबाट सम्झिनु पऱ्यो नेपाल ब्याङ्क लिमिटेडलाई ल अब यो अब अर्को कुरा म एकछिनमा सेयर गर्छु राम्रो कुरा छ तर अहिलेको लागि हामी अर्को एउटा गीतै सुन्छौँ कार्यक्रम जीवन शैलीमा जसलाई प्रायोजन गरेको छ नेपाल ब्याङ्क लिमिटेडले समयसँगै अगाडि बढ्दै

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: आर्टिस्ट अफ द मन्थ.

जब म 50 वर्ष पुग्दै थिएँ त्यति बेला चाहिँ मैले अब काठमाडौँमा आएर विभिन्न किसिमका सङ्घर्षहरू गरेँ। तब मैले चाहिँ अब एउटा यत्रो खालि सधैँ एउटै किसिमको सङ्घर्ष भने चाहिँ मैले चाहिँ अब 50 वर्षमा चाहिँ म एउटा राम्रो किसिमको चाहिँ एउटा गोल्डन जुब्ली मनाउँछु भनेर मैले सोचेँ क्या। अनि त्यस पछाडि अब आएर चाहिँ मैले अब साथीभाइहरू बोलाउने सेलिब्रेट गर्ने भन्ने सवालमा चाहिँ अनि अब मैले साथीभाइहरूलाई बोलाएर के गर्ने त के भन्ने भनेर अब मैले चाहिँ अब काठमाडौँमा सङ्घर्ष गरेँ, घर बनाएँ, बङ्गलो बनाएँ, मैले गाडी चढेँ, अब ब्याङ्क ब्यालेन्स बनाएँ भनेर भन्दा त त्यो त कुनै तुकै छैन जस्तो लाग्यो। त्यति बेला अब तपाईँको मैले अब यस्ता त सबैको हुँदो रहेछ भन्ने किसिमको थाहा पाएँ चाहिँ मसँग चाहिँ वास्तवमा के छ त भन्ने किसिमको मलाई अनुभूति हुँदै गर्दा चाहिँ मैले आफूलाई रित्तो पाएँ। त्यस पछाडि मैले चाहिँ आफूलाई आफैले खोज्ने सवालमा चाहिँ गीत सङ्गीत साहित्य ले मात्रै मान्छेको जीवनलाई चाहिँ प्रस्ताउँदो रहेछ भन्ने कुरो अनुभूति भएपछि व्यावसायिक रूपमा चाहिँ मैले 2072 सालदेखि गीत सङ्गीतमा मैले आबद्ध भएर गीतहरू लेख्न थालेँ। जुन गीत मेरो पहिलो गीत थियो, जीवनको दौडमा यात्रा कता गरे धेरै वरो आइपुग्दा पो भुमरीमा परे भनेर चाहिँ मैले गाउँबाट सपनाहरू बोकेर आएको थिएँ। छुटेको सपनाहरूलाई चाहिँ मैले त्यहाँदेखि चाहिँ मैले खोज्न थालेर मैले आफूलाई भेटाउन थाले भन्ने मलाई अनुभूति लागेको हुनाले यो घटना मलाई एकदमै जीवनको स्मरणीय लाग्छ।

नमस्कार, म कवि तथा गीतकार अमर बान्तु। मेरो साङ्गीतिक जीवनमा यस्ता थुप्रै प्रसङ्गहरू रहेका छन्। यस्तै प्रसङ्गहरूका साथ यो महिनाभरि आर्टिस्ट अफ द मन्थको रूपमा रहनेछु मात्र इमेज एफएम 97.9 मा।

0: जीवन शैली मात्र इमेज एफएम 97.9 मा।
1: यस कार्यक्रमका प्रायोजक
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: यस, पुरै सुन्यो हामीले यो गीत। रातो टिके हातमा चुरा पोते लगाउने हो, सासु आमा जस्तै सासूलाई बिचमा राखेर नहस्ने हो, देउरानी जेठानी भएर मिल्ने हो, आँसु पिएर नबसौँ होइन, दुःखमा नबसौँ। साँच्ची नै यो जुन बिचको वर्ड छ त्यो चाहिँ एकदम राम्रो, आँसु रोहेर रोएर एकान्तमा नबसौँ, पीडामा नबसौँ, हाँसौँ नाचौँ भन्ने खालको गीत छ। र त्यस्तै नै छ, पीडा त छ तर पीडामा डुब्यो भने जति डुब्यो उति डुबिँदै जाइन्छ नि त। यसरी निस्किने कोसिस गरौँ, आफूलाई टाइम दिउँ, आफूलाई माया गरौँ, जे जति बाँचेको छ त्यसमै खुसी हौ, र अझ धेरै भगवान्ले साथ दिनुहुनेछ, अगाडि केही न केही बाटो छ, रास्ता छ भन्ने सोचेर अगाडि बढौँ, जति पनि पीडित हुनुहुन्छ उहाँलाई है। गीत सँगसँगै स्वागत छ अनुष्का पाठकको सुमधुर स्वर। यो गीतमा रहेको छ अनुष्का स्वयंले लेख्नु भएको यो गीत होइन, गीत सँगसँगै धेरै धेरै धेरै माया यहाँलाई गरिसक्यौँ हामीले। इमेजन 9.9 हो यो सङ्गीत तपाईँको जीवनको सुनाउने एकमात्र स्टेसन, एन्ड फेरि पनि हामी तपाईँको बिचमा रहन्छौँ, कुराकानी गर्छौँ, विशेष गरिकन भनौँ न अब के पकाउने भन्दाखेरि आज कर्कलोको कुरा हुन्छ क्या, केही त पकाउनु पऱ्यो। अब के पकाउने के पकाउने भन्दा भन्दै कर्कलो पकाउन खुब मन लाग्यो मलाई। अब यो कर्कलो चाहिँ धेरैको घरमा पाक्या हुन्छ, हामीलाई पनि एकजना आन्टीले कर्कलो पकाएर खुवाउन त आजको दिनमा बोलाइसिन्थ्यो, तर यसपालि त्यस्तै नै भएर होला, धेरैको त्यस्तै छ नि त। अब आफूलाई पनि खासै जाँगर चलाएको थिएन, ओहो कसरी जाने हो भने आफू पनि भइरहेको थियो, तर बोलाइसिन यसपालि उहाँको पनि त्यस्तै नै होला होइन, खासै रमाइलो उतार चढाव गराउँ जस्तो अवस्था छैन नि त। तर ठिक छ, आफ्नो आफ्नो घरमा पकाएर खुवाउँछ कर्कलो खाने, अब यो कल्चरहरू त कन्टिन्यू गर्नु पऱ्यो नि त हामीले। त्यही भएर कर्कलो पकाउनको लागि आफ्नो आफ्नो स्टाइल हुन्छ हुनुको लागि, र मलाई चाहिँ कर्कलो नर्मली कर्कलोमा एउटा आलु हालेको पनि मनपर्छ, टमाटर समाटर हालेर पनि मनपर्छ क्या, आफ्नो आफ्नो स्टाइल हुन्छ। कसैलाई फेरि कर्कलो मात्रै पानीमा उसुनेर अनि त्यसपछि चाहिँ अनि झान्ने गर्नुहुँदो रहेछ, मलाई चाहिँ अब कर्कलोलाई ल्याएर सट्टसँग त्यो डाँठको बोक्रा हुन्छ नि त्यो निकालेर फाल्यो, रेसा निकालेर फाल्यो, फर्सीको मुन्टा केला जस्तै गरेर पात सात पनि धोइधाई गरेर राख्यो, अनि त्यसपछि चट्ट लाएर कुकर बसाल्यो, अनि कुकर बसालेर त्यहाँ पहिला तेल राख्यो होइन, तेल राख्यो, मेथीको दाना मजासँग पड्कायो, तोरीको तेलमा पकाउँदाखेरि मिठो हुन्छ है, अनि मेथीको दाना मजासँग पड्कायो, रातो खुर्सानी पनि पड्कायो, है हरियो भन्दा रातो खुर्सानी मिठो लाग्छ है सुकेको, अनि यसलाई एकछिन कालो कालो हुन पड्किनलाई लागि छोडिदिने होइन, त्यसपछि प्याज पनि राखिदिने, प्याज पनि मजासँग राखिदिने, जबसम्म ब्राउन हुँदैन गोल्डन हुँदैन तबसम्म यसलाई चलाउने, त्यसपछि अदुवा लसुनको पेस्ट पनि हाल्दै हुन्छ, तर म चाहिँ एकछिनपछि हाल्छु। अब यसमा चाहिँ हाम्रो जुन आलु छ नि, आलु पनि एउटा ल्याएर हालिदिने यसमा होइन, हालिदिने अनि त्यसलाई चलाउने एकछिनसम्म चलाउने, चलाइसकेपछि अब यो अलिअलि थोरै नरम नरम भएको जस्तो आलुमा तपाईँले बेसार राखिदिने, अनि जिरा धनियाँ पाउडर पनि राखिदिने, नुन पनि अलिकता राखिदिने, लसुन अदुवाको पेस्ट पनि यसमा एक एक चम्चा राखिदिने, अनि त्यसपछि टमाटर पनि एकछिनमै राखिदिने होइन, राखिदिने, त्यसपछि अब यसलाई के गर्ने भन्दाखेरि जुन मैले आफ्नो पकाउने है, अनि हाम्रो जुन कर्कलो छ नि त्यो कर्कलोलाई पनि यसमा ल्याएर हालिदिने होइन, त्यसपछि सट्टसँग एकचोटि चलाउने, मजासँग चलाउने, अनि एकछिन छोपेर राखिदिने है, छोपेर राखिदिने, अनि त्यसपछि यो छोपेर राख्दाखेरि जुन तपाईँको आगो हुन्छ आँच हुन्छ ग्यास त्यो चाहिँ सानो गर्नु होला, नत्र पनि डरिहाल्ने चान्सेस हुन्छ, त्यसपछि यो अलिकति घटेर गएको हुन्छ ओइल आउँछ कि, र त्यसपछि अब यसमा तपाईँले राख्नु पऱ्यो के भन्दाखेरि अलिकता यो छ नि टिमुर पनि राखिदिनु होला, मिठो हुन्छ, अनि त्यस्तै गरिकन तपाईँले यसमा अब टमाटर राखिदिने एकछिन सट्टसँग चलाउने, र चलाएपछि अलिकता एक ग्लास जति तातो पानी हालिदिने यसमा है, चिसो पानी नहालौँ, कुक्या कुक्या जस्तो हुन्छ, तातो पानी गिलास राखिदिने, र त्यसपछि सट्टसँग एकचोटि चलाएर अब यसलाई एकसिटी हालिदिने मजासँग पाकिसक्छ। त्यसपछि अब के गर्ने त एक्स्ट्रा भनेर भन्दाखेरि नि मलाई आफूले चाहिँ के लाग्छ भन्दाखेरि अब यो हावा जान्छ नि गइसकेपछि, सानो एउटा प्यान लिने झान्नको लागि के, अनि त्यसमा जुन मिठा सुप हुन्छ नि श्रोता, त्यो मिठा सुप अनि एउटा रातो खुर्सानी, फेरि अब कतिको पिरो हान्नुहुन्छ है, धेरै पिरो हान्यो भने फेरि एकचोटि रातो खुर्सानी अनि गर्ने, पहिला चाहिँ दुईवटा खुर्सानी पड्काउने, तर कम पिरो हान्नुहुन्छ भने पहिला पनि एउटा खुर्सानी मात्रै गर्ने, अहिले पनि एउटा खुर्सानी मात्रै गर्ने है, अनि यसमा तेल मजाले तताएर सानो प्यानमा, अनि त्यसमा मेथी पड्काउने, अनि त्यसपछि मिठा सुप पनि पड्काउने, अनि त्यसपछि जिरा छ भने जिरा पनि पड्काइदिए भइहाल्यो, तपाईँसँग तोरी छ भने तोरी पनि पड्काइदिए दिने होइन, पटा पटाट गरेर बाहिर त निस्किन्छ, तर अब विचार गरेर गर्ने होइन। अनि त्यसपछि अब यसमा टिमुर अलरेडी हामीले हालिसकेको छौँ, अब लगेर यसलाई झ्वैयाँ गरेर झान दिने। यस्तोसँग यो मिठो हुन्छ कि अलिकता तपाईँसँग घिउ छ भने घिउ पनि हालिदिँदाखेरि भयो, र माथिबाट एउटा कागती रसिलो कागती निचारेर सरसँग हालिदिने हो, मुखमै पानी आउला जस्तो हुन्छ है। अनि यसलाई अब मिठो खालको खानामा झट्ट लाएर खाने, अरू केही पनि चाहिँदैन। छेउमा एउटा काँक्रा र आलुको अचार भयो भने भइहाल्यो, त्यो पनि छैन भने पनि लुतु लुतु मजासँग यो गावासँग होइन कर्कलो गावासँग यस्तो मिठो गरेर खान रुच्छ कि कुरै नगर्नुहोस्। मलाई त पर्सनली मनपर्छ होइन, अब यहाँलाई पनि धेरैलाई मनपर्छ होला। फेरि हेल्थ वाइज पनि कस्तो राम्रो राम्रो छ हेर्नु न, पहिला पहिलाको चलन होइन, यो वर्ष दिनमा एकचोटि कर्कलो खाने भनेर किन भन्यो होला नि त पहिलाका मान्छेहरूले भन्दाखेरि आइरनको पूर्ति हुन्छ नि त। अब हामी महिलाहरू हरेक महिना महिनावारी हुँदाखेरि कति धेरै खुन हाम्रो शरीरबाट निस्केर गएको हुन्छ होइन, अनि त्यसलाई पूर्ति गर्नको लागि भए पनि यो जुन कर्कलो छ गावा छ यसमा यति धेरै मात्रामा आइरन पाउँछ कि त्यो आइरनले हाम्रो ब्लडलाई फेरि पनि त्यो म्यानेज गर्नको लागि होइन बढाउनको लागि काम गर्ने भयो नि त। त्यसैले कहाँबाट कति जानेका होला नि पहिलाका पुर्खाहरूले होइन भन्नु त, कारण त त्यही त होला नि। अनि कर्कलो खानै पर्छ आजको दिनमा भने त सबैजना महिलाहरूले खाने भयो नि त, त्यसैले पनि यो आजको दिनमा ठिक छ खाऊ, त्यो कल्चर राम्रो छ, कुराकानीहरू यसलाई कन्टिन्यू गरौँ। हुन त आजकल अब आइरन ट्याब्लेट छँदैछ नि भन्ने हुन्छ, तर पनि यो नेचुरली पाएको आइरन भनेको बेग्लै हुन्छ नि त, त्यसमा चाहिँ मिठो पनि भयो कल्चर पनि धानियो। सो आजको दिनमा अहिले पाकेको छैन भने भरे पकाएर मजासँग खानु होला कर्कलो र माम, मिठोको त स्वादको त कुरै नगरौँ, बेजोड स्वाद हुन्छ ल त। अहिलेको लागि हामी जान्छौँ फेरि पनि अर्को मिठो गीतमा हाम्रो कार्यक्रम जीवन शैलीमा।
1: एउटा उद्यमशील नेपालीको साथमा

0: www.sumisu.net.np.
1: RB Complex.
2: RB Complex.
1: Gunastariya branded videshi saman ko lagi. RB Complex.
2: Super mulyama.
1: Sportswear, casual wear, party wear, gift items, home appliances, ra aru thuprai saman ka lagi. RB Complex.
2: पर्याप्त पार्किङ र उचित सुरक्षा व्यवस्था सहितको 300 भन्दा बढी पसल भएको अत्याधुनिक सुविधा सम्पन्न शपिङ कम्प्लेक्स
1: आरबी कम्प्लेक्स पाको न्यू रोड अ कम्प्लिट सुपरमार्केट्स।

0: अन्तर्राष्ट्रिय स्तरको हिल्टेकको सिपिभीसी र पिपिआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिल्टेकको सिपिभीसी र पिपिआर पाइप हिल्टेक फिट एन्ड फर्गेट
1: जीवन शैली मात्र इमेज एफएम 97.9 मा
2: यस कार्यक्रमका प्रायोजक
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक

छैन छैन, कसैको डर छैन, सबैको हाई हाई बन्न सक्दैन. एकदमै फ्याक्ट गीत रहेछ यो, होइन? हामी कति पटक सबैको हाई हाई, सबैको प्यारो, सबैको प्यारी, सबैको राम्री, सबैलाई मन पनि बन्न खोजिरहेका हुन्छौँ. म पनि पर्सनली त्यस्तै नै कोसिस गर्छु. त्यो दिनको जिन्दगी हो, किन नराम्रो हुनु छ र भनेर अझै पनि धेरै पटक आफूलाई चेन्ज गर्ने कोसिस गर्दा गर्दै पनि चेन्ज हुन सकेको छैन. तर यो जुन गीत छ नि, ओ माई गड, है, मजाको क्या. सिम्पल तरिकाले गाइएको छ, तर एकदम सही शब्दहरू छन् कि भित्र, होइन? मनपर्ने मान्छे मुटुमा बस्छन्, मुटु दिइन्छ सित्तैमा. मनपर्ने मन नपर्ने मान्छे पुग्छन् पारी भित्तामा. यो भित्रभित्रको वर्ड कि, होइन? अब म नेक्स्ट टाइम चाहिँ सुन्नुहोस् है, ध्यान दिएर भनौँ न अर्को पालि तिजमा. तर यसपालि सुन्नुभयो कि भएन, कस्तो मजाको कि भित्र शब्दहरू, होइन? सबैलाई रिजाइ रिजाइ राख्न सकिँदैन. जस्तो छ त्यस्तै गरिकन चलिन्छ. पोहोर स्कुटर किन्यो अनि गाडी किनिन्छ, रिस गर्ने रिस गर्छन्, चल्ने मान्छे चलिरहन्छ. यस्ता धेरै कुराहरू रहेछन् गीतमा. एलिना चौहानको मिठो स्वर गीतसँगै स्वागत स्वागत छ. र तपाईँ पनि विचार गर्नुहोस्, हामी जिन्दगीमा सबैको हाई हाई बन्न खोजिरहेका हुन्छौँ तर त्यो सम्भवै छैन क्या. काहीँ न काहीँ, कतै न कतै, कसै न कसैलाई त हाम्रो व्यवहारले चित्त दुखाइ भइरहेको हुन्छ क्या. हामीले केही गरेकै हुँदैन, तर उनीहरूलाई भने जस्तो नभएको हुन्छ. कहिले हामीसँग गुनासो हुन्छ, कहिले यो भएन, कहिले त्यो भएन भनेर गुनासो चाहिँ भइरहेको हुन्छ. त्यसरी जस्तो छ जिन्दगी, त्यसरी नै चलिरहन दिनुहोस् है. धेरै हाई हाई भन्ने कोसिस नगर्नु होला. राम्रो काम त गर्नुहोस् होइन, कसैलाई नपिराउनुहोस्, कसैलाई नचिडाउनुहोस्. आफूले सक्ने गर्न सक्ने सरसहयोग गर्नुहोस्, तर गर्दा गर्दै पनि कसैले राम्रो मान्दैन भने ठिकै छ नि त, त्यो तिनीहरूको कमजोरी हो क्या. हामीले त्यसमा केही गर्न मिल्दैन कि, साँच्चीकै. वेल, अब तिज सक्यो, ठिक छ, दसैँ आउँदैछ फेरि पनि. अब दसैँको लागि हामीले तिजमा पनि त अब तिजको माहौल यस्तो भएर खासै त्यस्तो धुमधाम त कसैलाई पनि भएन. कतिजनाले भनौँ न यो तिजकै मनाउनु छ र भने चुप्प लागेर तिज हुँदा हुँदै पनि पूजा अर्चना केही नगरिकन सिम्पल तरिकाले घरमा बस्नुभयो, त्यो पनि ठिकै छ, राम्रै हो. हामी पनि पर्सनल्ली त्यस्तो काहीँ कतै केही पनि गएनौँ. एकजना दाईले दर्खाना यसो बोलाउनु भयो, घरमा बसेर खाँदा केही हुँदैन नानी, आऊ भनेर मात्र त्यति हो गरेको, अरू केही होइन. हिजो पनि धुमधाम कहीँ कतै गइनँ, होइन? सिम्पल एउटा त्यो एकदमै पुरानो साडी लगाएर भान्जीको रिक्वेस्टमा माइजु बनाऊँ न एउटा फोटो भिडियो टिकटक भनेर फेरि आफ्नो घरमा आएको मान्छेलाई चित्त दुखाउनु भएन नि त, स्याहार हुनु भएन नि त. मैले अघि भने नि त, आफै जो मान्छेले बोलाएको छ होस्ट आफैले नै म टन्न छु अगा छु भन्दा पनि अरूलाई खान मन लाग्दैन. अनि जो होस्ट नै हो घरमा आएको पाहुनाको अगाडि छुस्स परेर बस्छ, के रमाइलो छ र ठुस्स परेर बसौँ सुतौँ भने उनीहरूलाई पनि त माहौल त्यस्तै हुन्छ नि त, होइन? त्यही भएर हामीले कहिलेकाहीँ अर्काको लागि पनि हाँस्नुपर्ने हुन्छ, अर्काको लागि पनि मन खुसी राखिदिने कोसिस गर्नुपर्ने हुन्छ, होइन? त्यस्तै भयो, नत्र भने धेरैजनाको यस्तै यस्तै तरिकाले गयो यसपालिको तिज. ठिकै छ, नेक्स्ट टाइम बच्चासँग धुमधामले मनाउला. यसपालि आफ्नो जीवनलाई बचाउने कोसिस गरौँ, खुसी रहने कोसिस गरौँ. र दसैँमा आउँदैछ, सायद दसैँ अलिकति चेन्ज हुन्छ होला. पहिला जस्तो भयाव त हुँदैन पक्कै पनि, तर अलिकति चेन्ज हुन्छ. र त्यही बेलामा दसैँमा फेरि वर्ष दिनको चाड हो, यताउता भन्ने खालको कुरा कति आउँछ नि त. बच्चा बच्चीलाई केही नयाँ किनिदिउँ यताउता भन्ने हुँदाखेरि खर्च भइरहेको छ, चलिरहेको छ. हामी बाढी पीडितलाई पनि सरसहयोग गर्नुपर्ने अवस्थामा छौँ. त्यो कारणले गर्दाखेरि अलिकति सेलहरू लाग्छ नि यताउता. सेल लागेको बेलामा चट्ट लाएर गएर किनकान गर्नुभयो भने आफूलाई पनि फाइदा हुन्छ, आफूले दिनुपर्नेलाई पनि फाइदा हुन्छ. अनि घर गाउँतिर जानुपर्ने मान्छेलाई घरको गाउँघरको सबैजनालाई बाँड्नुपर्ने दिनुपर्ने पनि एउटा कतिजनाको घर फ्यामिलीमा आउँदो रहेछ, होइन? त्यस्तो छ भने पनि अहिलेदेखि नै प्लान गरौँ, किनकि हामीले जे कुरालाई पनि प्लान गरेर चल्यौँ भने सजिलो हुन्छ क्या, चल्नको लागि सजिलो हुन्छ त्यो चिजलाई मनाउनको लागि. त्यसैले विचार गरौँ अब अहिलेदेखि नै, ताकि सजिलो होस् तपाईँलाई दसैँलाई वेलकम गर्नको लागि पनि. के कसो कति ज्ञानी है म, उहिले अब एक महिना पछि, एक महिना पनि छैन अब, त्यसलाई अहिलेदेखि नै मैले यहाँ प्लान गरिदिइसकेको छु. अब भने जाम अर्को एउटा गीतमा हाम्रो गीत सुन्दैछौँ हामी यहाँ. यसलाई गाउनु भएको छ यहाँ मजासँग नूतन मिसाले लेख्नु भएको छ है. उहाँले लेख्नु भएको गीत तपाईँको लागि अहिलेको लागि म राखिहाल्न चाहन्छु.

हजुर, यो मैले अर्को एउटा गीत उद्घोष गरेको थिएँ तर कारणवश अर्को गीत बज्यो. इट्स ओके, कुनै कुनै गीत हुन्छ नि श्रोता, त्यो बज्नै लेख्या हुन्छ क्या. बज्नै लेखेको कुरा त जसरी पनि बजिहाल्छ नि त, त्यो भएर बज्यो. ठिक छ, बज्नुपर्छ, त्यसको गीत हो. हामीले सबैलाई चान्स दिनुपर्ने हुन्छ, सबैको गीतहरू समेट्ने कोसिस हामीले गर्नुपर्ने हुन्छ, होइन. र गीत सँगसँगै स्वागत छ, र मिठो रहेछ त्यहाँ शब्द पनि, होइन. मैले हिजो 3 दिनको बासी भात खाएँ, यस्तै छ तिजको बेथा भनेर भन्ने जुन वर्ड थियो त्यो साँच्ची कि. दुःख पीडा कति धेरै जनाको लाइफमा, घर घरमा कहानी बनेर रहेको छ. हुन त हेर्दाखेरि हामी अहिले एकदमै सुखी सम्पन्नशाली बनेका छौँ भन्ने जस्तो लाग्छ लाग्नको लागि, तर पनि कुनै काप्चामा कहाँ कहाँ अझै पनि दुःख छ, पीडा छ. 3 दिनको बासी भात खानुपर्ने, बासी भात होइन ढिँडो नै खानुपर्ने अवस्था पनि कति छ होला, होइन. हुन त ढिँडो अहिले एकदम राम्रो परिकार पनि बनेको छ, तैपनि. र यस जे जस्तो भए पनि गयो थिज, रमाइलो गर्नुहोस्, मन खुसी राख्नुहोस्, घर परिवारमा सुख शान्ति उन्नति प्रगति होस्, यहाँहरू सबैजनाको घरमा स्वर्ग जस्तै बनाउनको लागि हामीले धेरै कम्प्रोमाइज कोसिस गरेका हुन्छौँ, त्यो कोसिस जारी रहोस्. तर कहीँ काहीँ कोसिस गर्दा गर्दा गर्दा पनि भएन भने मैले मात्रै कति कोसिस गर्ने, तिमी पनि गर न भनेर बोल्न चाहिँ पर्ने हुन्छ, आफ्नो हक अधिकार लिनु चाहिँ पर्ने हुन्छ है. ल, अब म त जान्छु, धेरै समय भइसक्यो. अब भने अघि उद्घोष गरेको गीत यहाँको लागि राख्न चाहन्छौँ हामी. शान्तिश्री परियाले गाउनु भएको छ यो परदेशीको तिज भन्ने गीत रहेको छ. अघि मैले भने जस्तै नूतन रुसाल दिदीले लेख्नु भएको छ, अनि दीपक राज विश्वकर्माले यसलाई सङ्गीत गर्नुभएको छ. सुनौ यो गीत, र गीतसँगै अब म चाहिँ जान्छु. के भनौँ, राम्रो होस् आजको दिन, गजब होस्, भोलि भेट हुन्छ हामीसँग फेरि पनि एकचोटि. बाँकी रहेका दिनहरू राम्रो होस्, आजको दिन अन्तिम दिन नाच्नुपर्छ भन्ने बनाइ छ है. नाच्नुपर्छ होइन भने मुढा बनिन्छ, के बनिन्छ भन्ने एउटा उखान छ. नाच्नुहोस् एकचोटि, फरसँग फन्डसँग घुम्नुहोस्, र तिजलाई बाई बाई गर्नुहोस्. बिदा हुन्छु म पनि, नमस्ते, हेभ अ गुड डे.

0: स्टुडियो टाइम अहिले 12 बजेको छ।
1: यलेस क्यापिटल
2: समृद्धिको लक्ष्यमा सँगै
3: महालक्ष्मी विकास बैंक सबल बैंक सफल सहकार्य
4: बलियो दरिलो र भर पर्दो युनाइटेड अजोड इन्सुरेन्स युनाइटेड बाइ ट्रस्ट
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई प्रभु इन्स्योरेन्स
5: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
6: नेशनल लाइफ इन्स्योरेन्स कम्पनी
7: लक्ष्मी सनराइज बैंक लक्ष्मा सँगसँगै
8: मञ्जुश्री फाइनान्स
9: बिहाइन्ड योर ह्यापिनेस
3: इमेज समाचारको साथमा

नमस्कार, इमेज समाचारमा स्वागत छ, म कोमल शेषन। सुरुमा मुख्य समाचार। प्रतिनिधि सभाको बैठकमा आज परराष्ट्र मन्त्रीले जवाब दिने कार्यसूची, भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रीको पालो पनि आजै। मुस्ताङको जोमसोङमा आजदेखि जलवायु सम्मेलन सुरु, करिब 500 पालिका प्रमुख सहभागी, जलवायु परिवर्तनका असर तथा अनुकूलनका उपायबारे छलफल हुने। महिलाहरूले आज सप्त ऋषिको पूजा आराधना गरी ऋषि पञ्चमी पर्व मनाउँदै टेकु, मूलपानी लगायत ऋषेश्वर मन्दिरहरूमा श्रद्धालुको घुइँचो। अमेरिकाले कोइला र प्राकृतिक ग्यासको प्रदूषण नियन्त्रण सम्बन्धी अधिकांश नियम खारेज गर्ने, जनस्वास्थ्य र जलवायुमा गम्भीर असर पर्ने विज्ञहरूको चेतावनी। र राष्ट्रिय खेलकुद परिषद विरूद्ध अखिल नेपाल फुटबल संघको धरना स्थगित, वार्ताबाटै समाधान चाहेको एन्फा महासचिव किरण राईको भनाई।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: समाचार अब विस्तारमा। संघीय संसद प्रतिनिधि सभाको बैठक अहिले दिउँसो 1 बजे बस्दैछ। बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था सहकारी तथा संघीय मामिला मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाब दिने कार्यसूची रहेको छ। यस्तै कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मेलनमाथि नेपाल सरकारले गरेको घोषणासहित अनुमोदनका लागि प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। आज संसदका 4 समितिको बैठक पनि बस्दैछ। मुस्ताङको जोमसुङमा आजबाट घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083 शुरू भएको छ। घरबझोङ गाउँपालिकाको आयोजनामा 2 चल्ने सम्मेलनमा जलवायु परिवर्तनले हिमाल पहाड र तराईमा पारेको असर तथा अनुकूलनका उपायबारे छलफल हुनेछ। सम्मेलनमा करिब 500 पालिका प्रमुख, 36 जिल्ला समन्वय समितिका सभापति तथा जलवायु विज्ञको सहभागिता रहने आयोजकको दावी छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्ने सम्मेलनमा प्रधानमन्त्री बालेन्द्र शाहले शुभकामना सन्देश पठाउनु भएको छ। सम्मेलनको पहिलो दिन आज जलवायु परिवर्तनका विभिन्न विषयमा चरणबद्ध समूहगत छलफल हुने कार्यक्रम रहेको छ।

0: अरुन्धती सहित सप्तऋषिको पूजा आराधना गरी आज ऋषि पञ्चमी पर्व मनाउँदैछन्। भाद्र शुक्ल पञ्चमीका दिन मनाइने पर्वमा महिलाले बिहान दत्युन, गोबर, माटो र खरानी प्रयोग गरी स्नान गर्ने तथा सप्तऋषिको पूजा गर्ने परम्परा छ। यस वर्ष चौथी तिथि टुटेकाले तीज व्रतको भोलिपल्टे ऋषि पञ्चमी पर्व परेको हो। पर्वका अवसरमा काठमाडौँका टेकु, मूलपानी लगायतका ऋषेश्वर मन्दिरहरूमा महिला श्रद्धालुको भिड लागेको छ। मन्दिर जान नसक्नेले भने नदी किनार वा घरमै सप्तऋषिको पूजा आराधना गर्ने परम्परा रहेको छ। सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको तहमा पुगेको छ। जलसतहले खतराको तह छोएपछि ब्यारेजका 23 ढोका खोलिएका छन्। आज बिहान 7:15 सूचना अनुसार सप्तकोशीमा पानीको बहाव प्रति सेकेन्ड 181,775 क्युसेक पुगेको छ। ब्यारेज नियन्त्रण कक्षका अनुसार ब्यारेजमा जलसतह खतराको बिन्दुमा पुगेको र पानीको बहाव अझै तीव्र गतिमा बढ्दो क्रममा छ। पानीको सतह खतराको तहमा पुगेपछि स्थानीय प्रशासनले सुनसरी र सप्तरीका कोशी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। नेपाललाई दैनिक 18 घण्टासम्म विद्युत निर्यात गर्न भारतको स्वीकृति। डिसेम्बर 31 भारतबाट 654 मेगावाट बिजुली ल्याउन पाइने र फ्लाइट दुबईले यही असोज 7 गतिबाट पोखरा दुबई सिधा उडान भर्ने। अन्तर्राष्ट्रिय हवाई सञ्जालमा पोखरा जोडिने भएपछि व्यवसायी उत्साहित।
1: मेरो यो घरमा नेपाल टपको PPR पाइप मात्र प्रयोग होस्।
2: किन राजेश जी?
1: यसको जोड यस्तो परफेक्ट हुन्छ कि कस्तो समय लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। नेपालको नम्बर 1 PPR पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपाल टप सब ठिकठाक।

0: अन्तर्राष्ट्रिय स्तरको हिलटेकको सीपीभीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिलटेकको सीपीभीसी र पीपीआर पाइप हिलटेक फिट एन्ड फर्गेट
1: आरामदायी छ स्वादिष्ट खाना मनै लोभ्याउने दृश्य एक अलौकिक अनुभव मिटिङ होस् या सेमिनार कुनै पनि कार्यक्रमका लागि उचित गन्तव्य तपाईको सेवा सत्कारका लागि सधैं तयार छ लग्जरी होटल मिस्टिक माउन्टेन नगरकोट
2: सुदूरपश्चिम प्रदेश सरकार गठन भएको छोटो समयमै सत्तारूढ दलभित्र तीव्र असन्तुष्टि देखिएको छ सरकारको कार्यशैली बजेट निर्माणदेखि नियुक्ति प्रक्रियासम्म प्रश्न उठाउँदै सत्तारूढ दल नेकपाका 9 प्रदेशसभा सदस्यले मुख्यमन्त्री एवं संसदीय दलका नेता खगराज भट्ट समक्ष 17 बुधे प्रश्न तिर्साएका छन्
3: सरकार गठन भएको महिना दिन नपुग्दै गरिएको मन्त्री परिषद पुनर्गठनमा संसदीय दललाई बेवास्ता गरिएको सांसदहरूको आरोप छ पार्टी र संसदीय दलसँग कुनै छलफल नगरी महत्वपूर्ण निर्णयहरू एकाएक गर्न थालिएको भन्दै नेकपाका प्रदेश सभा सदस्यहरूले असन्तुष्टि जनाएका हुन् सरकार संचालनलाई प्रभावकारी बनाउन उनीहरूले मुख्य रूपमा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्नुपर्ने माग अघि सारेका छन् त्यसै गरी कृषि पर्यटन उद्योग र रोजगारी सृजना तथा उद्यमशीलता प्रवर्धनका लागि स्पष्ट र ठोस कार्ययोजना ल्याउनु पर्नेमा पनि सांसदहरूले जोड़ दिएका उनीहरूले एमाले र नेकपा बीचको वर्तमान समीकरण सत्ता बाँडफाँडमा मात्र सीमित हो कि प्रदेश विकासका लागि साझा दृष्टिकोण पनि बन्छ भन्ने प्रश्न समेत गरेका छन्
4: सदनमा खेल्नुपर्ने हाम्रो भूमिका संसद दलको बैठक एउटा विधि प्रणालीका कुरा यी विषयहरूमा हामी चुक्दै गइराखेको महसुस भइसकेपछि हामीले यसलाई संस्थागत गर्नुपर्छ यसलाई अलिकति लिपिबद्ध गर्नुपर्छ भनेर हामीले लिखित रूपमा पनि त्यसलाई तयार गर्यौँ र त्यसमा सहमति हुने साथीहरूको सिग्नेचर हामीले उठाएको हो तर यसलाई के गरियो भने संसदीय दलको नेता परिवर्तन सरकारको चाहिँ पुरै मुख्यमन्त्री हटाउने खेल एक महिना नपुग्दै यस्तो खालको अफवाहले

0: पार्टी प्रणाली अझै सुदृढ हुँदैन, यसले झनै विखण्डन ल्याउँछ। यो कुरालाई म सरकारमा रहेका साथीहरूलाई पनि अनुरोध गर्न चाहन्छु, उहाँहरूलाई हामी हाम्रो आफ्नै सरकार छ भने उसलाई सहयोग कसरी गर्न सक्छौँ, हामी उसलाई हामीले विधि प्रणालीमा पार्टी प्रणालीमा ढालेर त्यसलाई राम्रोभन्दा राम्रो कसरी बनाउन सकिन्छ भन्ने विषयमा हामीले छलफल गर्न पाउने कि नपाउने भन्ने कुरा हो। पुरै चुप्प लगाएर सफल हुन्छ त सरकार? सरकारले गर्न खोजेका राम्रा कामहरूमा अझै के कतै छुटेका कुराहरू छन् भने पनि हामीले थप्दै जाने, त्यसलाई समृद्ध बनाउने जाने।
1: सत्ता साझेदार दल नेकपा एमालेले भने आफ्नै सांसदहरूले उठाएका प्रश्नलाई अस्वाभाविक भनेका छन्। सरकारका कमी कमजोरी आन्तरिक छलफलबाटै समाधान गर्न सकिने भन्दै एमाले नेताहरूले संसदीय दलको नेता परिवर्तन गर्ने भन्दा सरकार नै परिवर्तन गर्ने दिशामा अघि बढ्नु गलत भएको टिप्पणी गरेका छन्।
2: अर्को प्रदेशको संरचनामाथि, प्रदेश सरकारमाथि जनताको ठूलो आलोचना हामी विगत लामो समयदेखि सुनिरहेका छौँ। यस्तो बेलामा अब हाम्रो गठबन्धनको संस्कृतिलाई बलियो बनाउने र सरकारमा गइसकेपछि सरकारलाई सहयोग गर्ने र जनताप्रति उत्तरदायी बजेट निर्माणका लागि सहयोग गर्नुपर्ने अहिलेको बेला हो। यसो गर्न सकियो भने बल्ल के हुन्छ भने जनताले उठाइरहेका माग, जो विकाससँग जोडिएका, सेवा प्रवाहसँग जोडिएका प्रदेश सरकारले गर्नुपर्ने कामहरू चाहिँ जो छन् त्यो जनताको बिचमा लानुपर्नेछ र विगतमा लामो समयदेखि उठिरहेको जुन चुनौती छ प्रदेशको संरचनामाथि, खास गरिका यो बोझिलो हो, काम गर्न सकेन भन्ने जुन चाहिँ एउटा आलोचना छ हामीमाथिको, त्यो आलोचनालाई पनि यस्ता खालका गतिविधिहरूले बल पुग्छ। त्यसले गर्दाखेरि अहिलेको विषय भनेको सरकारलाई बजेट ल्याउन दिने, काम गर्न दिने, र सरकारले राम्रो काम गरेन भने फेरि पनि प्रदेश सभा छ, अरू निकायहरू पनि छन्, त्यो ठाउँमा हामीले फेरि सरकारलाई सही बाटोमा हिँड्नको लागि बोल्ने।
1: सत्तारूढ दलकै 9 सांसदले सरकार सञ्चालनदेखि बजेट निर्माणसम्म एकै पटक 17 प्रश्न उठाएपछि सुदूरपश्चिम प्रदेश सरकारभित्रको आन्तरिक असन्तुष्टि स्वतःमै आएको छ। सरकार गठन भएको छोटो समयमै सत्तारूढ दलभित्र असन्तुष्टि बढेपछि प्रदेश सरकारको कार्यशैलीमाथि फेरि प्रश्न उठ्न थालेको छ। यस्तै प्रदेश सरकारको स्वामित्वमाथि गम्भीर प्रश्न समेत तेर्साएको छ। इमेज समाचारका लागि कैलालीबाट विराज रोस्याराको रिपोर्ट।
3: भोटेकुसी बाढीका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गको कृष्ण भैर खण्डमा सड़क विभागले असोज 1 सबै सवारी साधनका लागि दुईतर्फी सड़क सञ्चालन गर्ने तयारी गरेको छ। सड़क विभागका योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक शुभराज नेउपानेका अनुसार कृष्णभीरमा सड़क खुलाउने कामको परीक्षण सफल भए पनि अझै ग्राभल सतहगत निकास तथा पहिरो सक्रिय क्षेत्रमा पानी निकासका लागि काम भइरहेको छ। भोटेकोसीमा आएको बाढीकै कारण पृथ्वी राजमार्गका विभिन्न खण्डमा क्षति पुगेको थियो भने त्यसपछि आएको अर्को बाढीले परिवारवीर कृष्णवीर लगायतका क्षेत्रमा सड़क पुरै बगाएको थियो। अब आर्थिक समाचार।

0: भारतले नेपाललाई दैनिक 18 घण्टासम्म विद्युत निर्यात गर्न स्वीकृति दिएको छ। भारतको विद्युत मन्त्रालयले यही डिसेम्बर 31 नेपाललाई विद्युत उपलब्ध गराउन अनुमति दिएको हो। स्वीकृति अनुसार मुजफ्फरपुर डालकेवर 400 केभी प्रसारण लाइन मार्फत अधिकतम 600 मेगावाट र टनकपुर महेन्द्रनगर 132 केभी लाइन मार्फत थप 54 मेगावाटसम्म विद्युत निर्यात हुनेछ। बाढीका कारण जलविद्युत आयोजनामा क्षति पुगेर आन्तरिक उत्पादन घटेपछि भारतले थप विद्युत निर्यातको अनुमति दिएको हो। भारतको यो निर्णयले नेपालको विद्युत आवश्यकता पूरा गर्न सहयोग पुग्ने र दुई देशबीचको ऊर्जा सहकारी थप मजबुत हुने अपेक्षा गरिएको छ। फ्लाइ दुबईले यही असोज 7 गतेबाट पोखरा दुबई सिधा उडान गर्ने भएको छ। असोज 7 गते साँझ 6:15 पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाइ दुबई विमान अवतरण कार्यतालिका छ। पोखरामा यात्रु अवतरणपछि उक्त विमान बेलुकी 7:15 दुबईका लागि उड्नेछ। पहिलो उडानमा पोखराबाट यात्रुको संख्या उल्लेख्य रहेको बताइएको छ। दुबई पोखरा उडानका लागि गत जेठ 25 नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाइ दुबईलाई अनुमति दिएको थियो। सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाइ दुबईले उडान अनुमति पाएको हो। विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसम्मको सिधा उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्नेछ। सञ्चालनमा आएको 3 वर्ष बित्दा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्देशीय उडान हुन सकेको छैन। फ्लाइ दुबईका नेपाल स्थित महाप्रबन्धक नवराज साईले काठमाडौँ भन्दा पोखराबाट हुने उडानमा टिकटको मूल्यमा 5,000 सस्तो रहेको छ। बेलायतको प्रसिद्ध थेम्स नदी किनारमा पहिलो पटक गंगा आरती आयोजना। हरिद्वार र काशीको परम्परा अनुसार वैदिक मन्त्र उच्चारण र शङ्खनाद। र न्यूकासल युनाइटेडलाई हराउँदै लिड्स युनाइटेड उक्लियो प्रिमियर लिगको तेस्रो स्थानमा। शीर्ष स्थानका आर्सेनल र म्यान्चेस्टर सिटीको समान अङ्क।
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा। सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 असोज 15 मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: www.sumisu.net.nb.
1: अब अन्तर्राष्ट्रिय समाचार. अमेरिकी वातावरण संरक्षण एजेन्सी एपीएले कोइला र प्राकृतिक ग्यासबाट चल्ने विद्युत केन्द्रको प्रदूषण नियन्त्रण सम्बन्धी अधिकांश नियम खारेज गर्ने घोषणा गरेको छ. इपीएका प्रमुख ली जेडलिनका अनुसार यसबाट करिब 310 अर्ब डलर बचत हुनुका साथै ऊर्जा लागत घट्नेछ. तर वातावरण संरक्षण समूहहरूले भने यस कदमले अमेरिकी जनस्वास्थ्य र जलवायुमा गम्भीर असर पार्ने चेतावनी दिएका छन्. इपीएको निर्णय विरुद्ध तत्काल कानूनी चुनौती आउन सक्ने अपेक्षा गरिएको छ. संयुक्त राष्ट्रसङ्घका अनुसार कोइला र प्राकृतिक ग्यास जस्ता जीवाश्म इन्धन विश्वव्यापी जलवायु परिवर्तनका प्रमुख कारण हुन्. बेलायतको प्रसिद्ध थेम्स नदी किनारमा पहिलो पटक हरिद्वार र काशीको परम्परा अनुसार ऐतिहासिक गंगा आरतीको आयोजना गरिएको छ. लन्डनको ग्रिनविच स्थित ओल्ड रोयल नेभल कलेज नजिकै साँझ आयोजना गरिएको कार्यक्रममा हजारौं मानिस सहभागी भएको संचार माध्यमहरूले जनाएका छन्. वैदिक मन्त्रको उच्चारण, शङ्खनाद र पितलका विशाल दीपको उज्यालोका बीच नदी किनारमा गंगा आरती सम्पन्न गरिएको थियो. सहभागीहरूको हर हर गंगेको स्वरले पूरै माहौल गुन्जयमान बनेको थियो. भारतीय आध्यात्मिक परम्परा र बेलायती सांस्कृतिक परिवेशको अनौठो संगमका रूपमा यो कार्यक्रमलाई हेरिएको छ. युरोपेली मुलुक लिथुआनियाको हवाई क्षेत्रमा प्रवेश गरेको एउटा ड्रोनलाई नेटोका लडाकु विमानले खसालेको छ. लिथुआनियाका राष्ट्रपति गीतानास नौसेदाका अनुसार मध्यरातपछि छिमेकी बेलारूसबाट ड्रोन लिथुआनियाको दक्षिणी क्षेत्रमा प्रवेश गरेको आशंका गरिएको छ. ड्रोनको वास्तविक उत्पत्ति कहाँबाट भयो भन्ने खुलेको छैन. घटनापछि राजधानी विल्नियस सहितका आसपासका क्षेत्रमा ड्रोन सम्बन्धी चेतावनी जारी गरिएको थियो. लिथुआनियाको रक्षा मन्त्रालयले नेटोको हवाई सुरक्षा मिसनमा रहेका इटलीका पाइलटले तत्काल र जिम्मेवार प्रतिक्रिया दिएको जनाएको छ भने रूसले घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन. नेटोका महासचिव मार्क रुटेले युक्रेनलाई थप सैनिक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ. पोल्यान्डसँगको सीमा नजिकै रुसी ड्रोन आक्रमण भएपछि महासचिव रुटेले रुस युक्रेन युद्धमा कीवलाई समर्थन गर्ने कार्यबाट 32 राष्ट्र आबद्ध यो सैन्य गठबन्धन पछि नहट्ने बताउनु भएको हो. साथै रुससँगको पूर्वी सीमा क्षेत्रमा पनि आफ्नो प्रतिरक्षा क्षमता सुदृढ गर्ने महासचिवले उद्घोष गर्नुभएको छ.

अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय खेलकुद परिषद राकेप विरूद्ध आजबाट शुरू गर्ने भनेको धरना स्थगित गरेको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाबाट निलम्बनमा परेको एन्फाले आज बिहान 11 बजेदेखि त्रिपुरेश्वर स्थित राकेप कार्यालयमा धरना गर्ने बताएको थियो। तर विशेष कारणवश आज बिहान गर्ने भनिएको ज्ञापन पत्र बुझाउने धरना तथा पत्रकार सम्मेलन कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको एन्फाका प्रवक्ता सुरेश शाहले बताउनुभयो। एन्फा महासचिव किरण राईले पनि आफूहरूले वार्ताबाट समाधान चाहेको दोहोऱ्याउनु भएको छ। आज बिहान फेसबुकमा सन्देश लेख्दै राईले आफूहरूले कुनै पनि प्रकारको वाद विवाद नभएर नेपाली फुटबलको निकास चाहेको बताउनु भएको छ। धरनाको विषयमा एन्फाले हिजो करिब 70 जना कर्मचारीसँग छलफल गरेको थियो। एन्फा र राकेप बीचको निर्वाचन विवादलाई फिफाले तेस्रो पक्षको हस्तक्षेप भन्दै एन्फालाई निलम्बन गरेको थियो। यसबीचमा विवाद समाधान र निलम्बन फुकुवाको सार्थक प्रयास हुन नसकेपछि नेपाली टोलीले विभिन्न अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरू गुमाउने अवस्था बनेको छ। इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेडले न्युकासल युनाइटेडमाथि 4-1 शानदार जित निकालेको छ। आफ्नै मैदान एलान रोडमा भएको खेलमा लिड्सका लागि जेडन बोगल, डोमिनिक काल्भर्ट लेविट र नोआ आकाफोरले 1-1 गोल गरे। न्युकासललाई लुइस माइलीले 1 आत्मघाती गोल गरेपछि लिड्स युनाइटेड 4-1 विजयी भयो। पराजित टोली न्युकासलका लागि बाजुमाना टुरेले अन्तिम समयमा 1 गोल फर्काए। जितसँगै लिड्स युनाइटेड 4 खेलबाट 8 अङ्कसहित प्रिमियर लिगको तालिकामा तेस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानको आर्सेनल र दोस्रो स्थानको म्यान्चेस्टर सिटीको समान 12 अङ्क रहेको छ। अब मौसम सम्बन्धी जानकारी। आज देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ। देशैभर सामान्यतया आज बदलिरहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा तथा अन्य केही हिमाली भूभागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाड़ी तथा तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोशी र कर्णालीका पहाड़ी भूभाग तथा बागमती, गण्डकी र लुम्बिनीका पहाड़ी र तराई क्षेत्रमा 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। आज बिहान सूर्योदय 5:43 भयो भने सूर्यास्त साँझ 6:14 हुनेछ। काठमाडौँ उपत्यकामा पनि आज मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

अंतिमा मुख्य समाचार एक पटक फेरी। प्रतिनिधि सभाको बैठकमा आज परराष्ट्र मन्त्रीले जवाब दिने कार्यसूची, भूमि व्यवस्था सहकारी तथा संघीय मामिला मन्त्रीको पालो पनि आजै। मुस्ताङको जोमसोङमा आजबाट जलवायु सम्मेलन शुरू, करिब 500 पालिका प्रमुख सहभागी, जलवायु परिवर्तनका असर र अनुकूलनका उपायबारे छलफल हुने। मैनारले आज सप्तऋषिको पूजा आराधना गरी ऋषि पञ्चमी पर्व मनाउँदै टेकु मूलपानी लगायतका ऋषेश्वर मन्दिरमा श्रद्धालुको घुइँचो। अमेरिकाले कोइला र प्राकृतिक ग्यासको प्रदूषण नियन्त्रण सम्बन्धी अधिकांश नियम खारेज गर्ने, जनस्वास्थ्य र जलवायुमा गम्भीर असर पर्ने विज्ञहरूको चेतावनी। र राष्ट्रिय खेलकुद परिषद विरुद्ध अखिल नेपाल फुटबल संघको धरना स्थगित, वार्ताबाटै समाधान चाहेको एन्फा महासचिव किरण राईको भनाए। हवस् त इमेज समाचार अहिलेलाई सक्यो। इमेज समाचार तपाईँले हाम्रो वेबसाइट imagekhabar.com मा हेर्न सुन्न अनि पढ्न सक्नुहुनेछ। नमस्कार।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: प्रभुमा बीमा गरौ, निर्धक्क रहौ। प्रभु इन्स्योरेन्स, दिनकुनी काठमाडौँ। टोल फ्री नम्बर 1-66-00-100-66।
1: आरबी कम्प्लेक्स,
2: आरबी कम्प्लेक्स,
1: गुणस्तरीय ब्रान्डेड विदेशी सामानको लागि आरबी कम्प्लेक्स,
2: सुपथ मूल्यमा
1: स्पोर्ट्स वेयर, क्याजुअल वेयर, पार्टी वेयर, गिफ्ट आइटम्स, होम अप्लायन्सेस र अरु थुप्रै सामानका लागि आरबी कम्प्लेक्स।
2: पर्याप्त पार्किङ र उचित सुरक्षा व्यवस्था सहितको 300 भन्दा बढी पसल भएको अत्याधुनिक सुविधा सम्पन्न शपिङ कम्प्लेक्स
1: आरबी कम्प्लेक्स, पाको न्यू रोड, अ कम्प्लिट सुपरमार्केट।
3: आर्टिस्ट अफ द मन्थ, अफ द मन्थ।

जब म 60 वर्ष पुग्दाखेरि चाहिँ एउटा तपाईँको जीवनको अटोबायोग्राफी लेख्छु भनेर मैले सोचेको थिएँ। त्यति बेला मैले निकाल्छु भनेर मैले पूर्ण रूपमा लेखिसकेको छु, करिब 400 पेजको मेरो अटोबायोग्राफी छ। त्यो चाहिँ अब प्रकाशन गर्नुपर्ने हो, तर अब अहिले लेखेर कम्प्लिट बनाएको छु। त्यसलाई अझ केही ढिलो गरेर, सृजनाहरू हतारमा भन्दा पनि केही ढिलो गरेर, केही छैन, अब लेखिसके, अब यसलाई निकाल्नु छ भन्ने हिसाबले यो 60 वर्षको डायमन्ड जुबली भन्दो रहेछ, त्यो प्रसङ्गमा चाहिँ मैले यो किताब तयार पारेको छु। यो पनि एउटा मलाई चाहिँ मेरो जीवनको एकदम ऐतिहासिक र महत्त्वपूर्ण क्षण भन्ने मैले सोचेको छु। जीवन वास्तवमा म्याथमेटिकल्ली गणना मात्रै नभएर हाम्रो कर्मसँग चाहिँ जोडिएको एउटा महत्त्वपूर्ण यो उपहार हो। त्यसबाट यसलाई हामीले कसरी सेलिब्रेसन गर्नुपर्छ भन्ने कुरो चाहिँ मैले थोर बहुत अनुभूत गरेको छु। त्यो मेरो अटोबायोग्राफी चाँडै नै यो बजारमा ल्याउनेछु। दर्शक श्रोताहरूले तपाईँ त्यसमा अवश्य पनि मेरा सम्पूर्ण जीवनका दुःख सुखका पाटाहरूलाई पढ्नु पाउनुहुनेछ। त्यो कुराले चाहिँ म यसलाई पनि मेरो जीवनको महत्त्वपूर्ण पल नै भनेर सम्झिन्छु।

नमस्कार, म कवि तथा गीतकार अमर बान्तु। मेरो साङ्गीतिक जीवनमा यस्ता थुप्रै प्रसङ्गहरू रहेका छन्। यस्तै प्रसङ्गहरूका साथ यो महिनाभरि आर्टिस्ट अफ द मन्थको रूपमा रहनेछु मात्र इमेज एफएम 97.9।

0: स्टुडियो टाइम अहिले एक बजेको छ।
1: आर्टिस्ट अफ द मन्थ

जब म 50 वर्ष पुग्दै थिएँ त्यति बेला चाहिँ मैले अब काठमाडौँमा आएर विभिन्न किसिमका सङ्घर्षहरू गरेँ। तब मैले चाहिँ अब एउटा यत्रो खालि सधैँ एउटै किसिमको सङ्घर्ष भनेर चाहिँ मैले चाहिँ अब 50 वर्षमा चाहिँ म एउटा राम्रो किसिमको चाहिँ एउटा गोल्डेन जुबली मनाउँछु भनेर मैले सोचेँ क्या। अनि त्यस पछाडि अब आएर चाहिँ मैले अब साथीभाइहरू बोलाउने सेलिब्रेट गर्ने भन्ने सवालमा चाहिँ अनि अब मैले साथीभाइहरूलाई बोलाएर के गर्ने त के भन्ने भनेर अब मैले चाहिँ अब काठमाडौँमा सङ्घर्ष गरेँ, घर बनाएँ, बङ्गलो बनाएँ, मैले गाडी चढेँ, अब ब्याङ्क ब्यालेन्स बनाएँ भनेर भन्दा त त्यो त कुनै तुकै छैन जस्तो लाग्यो। त्यति बेला अब तपाईँको मैले अब यस्ता त सबैको हुँदो रहेछ भन्ने किसिमको थाहा पाए चाहिँ मसँग चाहिँ वास्तवमा के छ त भन्ने किसिमको मलाई अनुभूति हुँदै गर्दा चाहिँ मैले आफूलाई रित्तो पाएँ। त्यस पछाडि मैले चाहिँ आफूलाई आफैले खोज्ने सवालमा चाहिँ गीत सङ्गीत साहित्यले मात्रै मान्छेको जीवनलाई चाहिँ प्रस्ताउँदो रहेछ भन्ने कुरो अनुभूति भएपछि व्यावसायिक रूपमा चाहिँ मैले 2072 सालदेखि गीत सङ्गीतमा मैले आबद्ध भएर गीतहरू लेख्न थालेँ। जुन गीत मेरो पहिलो गीत थियो, जीवनको दौडमा यात्रा कता गरे धेरै वर आइपुग्दा पो भुमरीमा परे भनेर चाहिँ मैले गाउँबाट सपनाहरू बोकेर आएको थिएँ। छुटेको सपनाहरूलाई चाहिँ मैले त्यहाँदेखि चाहिँ मैले खोज्न थालेर मैले आफूलाई भेटाउन थाले भन्ने मलाई अनुभूति लागेको हुनाले यो घटना मलाई एकदमै जीवनको स्मरणीय लाग्छ।

नमस्कार, म कवि तथा गीतकार अमर बान्तु। मेरो सांगीतिक जीवनमा यस्ता थुप्रै प्रसङ्गहरू रहेका छन्। यस्तै प्रसङ्गहरूका साथ यो महिनाभरि आर्टिस्ट अफ द मन्थको रूपमा रहनेछु मात्र इमेज एफएम 97.9 मा।

0: Image FM 97.9.
1: नमस्कार अनि धेरै धेरै हार्दिक स्वागत छ कार्यक्रम उकाली ओह्रालीमा। आराम कुशलै हुनुहुन्छ होला, कुशल मङ्गल रहनुहोस् होइन। कतिपय दिदी बहिनीहरू त व्रतको दिन मस्त नाचेर थाक्नु पनि भयो होला, कतिपयले फेरि आजको दिनलाई पनि फेरि व्रतको रूपमा अगाडि पनि बढाउनु भएको छ होला, कतिले चाहिँ आज बिहान नै नुहाई धुवाई गरेर आजको दिन चतुर्थी र पञ्चमी सँगसँगै जस्तो पढेको छ भनेर भनिराख्नु भएको छ। अब दिउँसोको 1:30 चाहिँ चतुर्थी नै छ, त्यसपछि पञ्चमी लाग्ने भनेर पनि भनिएको छ। कता कता फेरि बिहानै पूजा गरेर अब आज विसर्जन गर्न सकिने आफ्नो व्रतलाई भन्ने कुरा पनि थियो होइन। त्यसैले पनि अब के गर्नुभयो दिदीबहिनीहरू, फेरि कतिले चाहिँ पञ्चमीको पनि नुहाई धुवाई गरेर व्रत बसेर त्यसपछिबाट के अरे भोलिको दिन विसर्जन पनि गर्दै हुनुहुन्छ। जे होस्, हिजो नाचेर कतिको खुट्टा दुख्या छ, आजको दिन पनि अझै पनि नाच्नुहुन्छ। पञ्चमीको दिन पनि मजाले मादल घन्काउने नाच्ने प्रचलन हाम्रोतिर छँदैछ होइन। यहाँहरूकोतिर के कसो छ? अनि आज मङ्गलबारको बसाइ त छँदैछ, उकाली ओह्रालीमा छौँ। म छु तपाईँको कार्यक्रम प्रस्तुता सन्तोषी र तपाईँहरू हुनुहुन्छ हामीसँग आजको दिन गाउँ खाने कथाको प्रश्नको सवाल जवाफ गर्नको लागि। र उखान टुका त भन्नै पर्यो हजुर, त्यसको लागि फोन गर्नु पर्यो 4529093 अनि 4529094 दुईवटा नम्बर छन्। दुवैवटा नम्बरमा तपाईँले फटाफट फोन लाउन सक्नुहुन्छ। धेरै दिन भयो गफगाफ नभएको, त्यसैले न्यास्रो पनि भइहाल्छ होइन। कतिपय दाजुभाइहरूले हामीलाई तिजको लागि शुभकामना भनेर भन्नुभएको थियो, दरखान आउनुहोस् है यतैतिर भनेर निम्तो पनि गर्नुभएको थियो। अब खाए पिए रमाई मजाले फेरि पनि हामी फर्किसकेका छौँ तपाईँहरूको साथमा, तपाईँहरूले साथ दिनुहुनेछ भन्ने आशाका साथ। र साथीहरू जो आउनुहुन्छ, पुराना साथीहरूलाई त थाहा छँदैछ, नयाँ साथीहरू भर्खरै हेर्दै सुन्दै हुनुहुन्छ भने हामी आजको दिन उखान टुका सुन्नेछौँ तपाईँको आवाजमा। जुनै पनि उखान टुका पहिला पहिलाको समयमा होइन आफ्नो समाजमा घटिआएका घटना कतिपय व्यवहारहरूका कारणले गर्दाखेरि पनि उखान बनाउनुहुन्थ्यो हाम्रो बुढापाकाले, अनि त्यही उखान टुका जोड्दै गफ गफ लाउने होइन, एउटा पिपलको बोटमुनि होस् अथवा केहीको चौतारीतिर जाने गफसफ लगाउने गर्ने उखान टुका भन्ने, उखान गर्ने, उखान सुन्ने भन्ने प्रचलन पनि थियो। अहिलेको समयमा कतिपय नयाँ पुस्ताहरूले चाहिँ किताबमा मात्र उखान पढ्नुभएको सुन्नुभएको पनि छ, त्यसलाई कसरी व्यवहारमा लागू हुन्थ्यो होला त भन्ने जस्तो प्रश्न उठ्ने बेला पनि छ, तर पनि कुनै टाइममा हुन्थ्यो भन्ने खालको जवाफ पनि आउँछन् होइन। फेरि आफ्ना हजुरबुवा हजुरआमाले त्यो सुनाउनु पनि हुन्छ। त्यसैले पनि उखान टुका त गाउँ खाने कथा सँगसँगै सुन्नै पर्यो हजुर, त्यसैले उखान टुका भन्दै अनि गाउँ खाने कथाको प्रश्न त म लिएर आइहालेको छु। सहज सहज प्रश्न छन्, पुरानै प्रश्नहरू दोहोऱ्याउनेछु, नयाँ प्रश्नहरूको त्यति खोज तलास गर्न भ्याएको पनि छैन। त्यसैले पनि साथीहरू नडराइकन फोन हान्नुहोला 4529093 अनि 4529094 दुईवटा नम्बर छँदैछन्। टेलिभिजनको स्क्रिनमा देख्नेले देखि नै राख्नु भएको छ, रेडियोबाट सुन्नेले सुनि नै राख्नु भएको छ भने फेसबुकबाट हामीसँग जोडिने साथीहरू के चाहिँ प्रश्न सोध्नुहुन्छ र जवाब पहिला म दिउँ भनेर हामीलाई कुरेरै बसिराख्नु भएको छ। त्यसैले लु है, फोन लाइनबाट साथी आउनु पर्यो, प्रश्न सुन्नु पर्यो, अनि यदि तपाईँले सही जवाब दिनुभयो भने त भइहाल्यो, होइन भने हामीसँग फेसबुकबाट जोडिएका साथीहरूले पनि जवाब लेखेर पठाउन सक्नुहुन्छ है। ल, सबैतिरबाट आउनुभएका साथीहरूलाई स्वागत गर्दै अहिले भने एउटा मिठो भाका राखौँ, त्यसपछि तपाईँको साथमा पुनः आउनेछौँ।

हजुर, आइनामा हो युति चाहिँ मा विष्णुमाझीको आवाजमा सजिएको यो भाका अघिल्लो वर्षको विष्णुमाझीको कोसेली भनौँ होइन। निकै नै मिठो आवाज छ, आवाजकी धनी होइन, सुमधुर स्वरकी धनी, र त्यो आवाज सँगसँगै कति धेरै पीडा मिसिएर निक्लेको छ जस्तो। अनि त्यो गीत आफैले गुनगुनाउँदा, हामी नजान्ने मान्छेले गुनगुनाउँदाखेरि पनि त्यसले दिने आनन्द होइन, मुटु खोलेर गाए जस्तो महसुस हुन्छ हामीलाई गाउँदाखेरि त। भनेपछि उहाँले कति धेरै मेहनत गर्नुभएको होला, र उहाँमा सरस्वतीको बास सधैँभरि रहिरहोस् भन्ने कामना पनि है त। र साथीहरू फोन गर्नुहोला 4529093 अनि 4529094 दुईवटा नम्बर छँदैछन्, फोन गर्नुहोला। किनभने अब सन्तुष्टि हराउनु भयो भनेर तपाईँहरू गुनासो गर्नुभयो भने एउटै मात्रै चेलीबेटी उकाली ओह्रालीको होइन, अब तिजको समयमा एक दुई दिन हराएर केही पनि हुँदैन। फेरि पनि म आइसकेको छु, तपाईँहरू नरिसाइकन मेरो साथमा आउनुहोला भन्न चाहन्छु। अनि नम्बर तपाईँहरूलाई भनि नै राखेको छु, 4529093 अनि 4529094 दुईवटा नम्बर छन्। र हामीसँग फेसबुकबाट जोडिनुभएका साथीहरूले पनि हामीलाई केही सन्देश पठाउनु भएको छ। साथीहरूको सन्देश हामी शुक्रबारको बसाइमा त पढ्ने गरेको छौँ नै, आजको दिनमा पनि साथीहरूले हामीलाई साथ दिनुभएको छ। धर्मराजज्यू हुनुहुन्छ, उहाँले नमस्ते, म ढकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु। आज जन्मदिन मनाउने मेरो बुहारी नानी सावित्रा ढकाल, सानो भतिज नामसाङ तुम्बाफो र झापाका साथी मिसिङ रेवतलाई जन्मदिनको शुभकामना। सबैमा शुभ दिनको कामना, मिठो सम्झना भन्नुभएको छ परदेशबाट पनि। अर्को साथी टेक बहादुर पुमा हुनुहुन्छ, उहाँले पनि हामीलाई सञ्चालिकाज्यू नमस्कार, गुड आफ्टरनुन, सुन्दैछु उदयपुर 8 नगरपालिका 8 भन्नुभएको छ है, बेलटार राईटोल चोकबाट फेसबुक लाइभमा हजुरको कार्यक्रम भनेर भन्नुभएको छ। साथीलाई पनि धेरै धेरै धन्यवाद। यसै गरी गीता लिम्बूले पनि हामीलाई सन्देश पठाउनु भएको छ, सेवारो हजुर सन्चै हुनुहुन्छ, इट्स मी प्याकुली गीता, म चाहिँ इलामबाट, चन्द्र लिम्बूलाई र मेरो सम्पूर्ण साथीहरूलाई मिस यु है भनेर भनिदिनु होला है भनेर भन्नुभएको छ साथीले होइन। साथीलाई धेरै धेरै धन्यवाद हामीलाई सन्देश पठाइदिनु भएकोमा, तपाईँहरूको सहभागिता बढ्दो क्रममा छ। र साथीहरूले अझै पनि सन्देश पठाउँदै गर्नुहोला, माया गर्दै गर्नुहोला, अनि फोन गर्न चाहिँ नछोड्नुहोला। मेरो गाउँ खाने कथा नत्र भए त मैले फेसबुकको साथीहरूलाई सोध्नुपर्ने हुन्छ, अनि फेसबुकको साथीहरूले जवाब दिएको मैले फेरि छिटो छिटो पढ्न पनि मिल्दैन, त्यसैले पनि है साथीहरू ल त ल फोन लाइनबाट आउनुहोस्। 4529093 अनि 4529094 छँदैछन् अहिले नम्बर तपाईँको टेलिभिजनको स्क्रिनमा। भने हामी फेरि पनि अर्को एउटा भाकातर्फ लाग्छौँ, त्यसपछि तपाईँको साथमा पुनः आउनेछौँ।

0: तिमीलाई प्रभुमा बीमा गरौ, निर्धक्क रहौ। प्रभु इन्स्योरेन्स, दिनकुनी काठमाडौँ, टोल फ्री नम्बर 1-66-00-100-66।
1: मेरो यो घरमा नेपाल टपको पीपीआर पाइप मात्र प्रयोग होस्।
2: किन राजेश जी?
1: यसको जोड यस्तो परफेक्ट हुन्छ कि कस्तो सामान लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। नेपालको नम्बर 1 पीपीआर पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपाल टप, सब ठिकठाक।

अन्तर्राष्ट्रिय स्तरको हिलटेकको सीपीभीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिलटेकको सीपीभीसी र पीपीआर पाइप हिलटेक फिट एन्ड फर्गेट

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: मेरो यो घरमा नेपाल टपको पीपीआर पाइप मात्र प्रयोग होस्।
2: किन राजेश जी?
1: यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि कस्तो सामान लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। नेपालको नम्बर 1 पीपीआर पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपाल टप
2: रालीमा राखिएको पहिलो विश्रामपछि पुनः स्वागत छ। उकाली ओह्रालीको मङ्गलबारको बसाई तपाईँहरूको साथमा छु। म कार्यक्रम प्रस्तुता सन्तोषी भने तपाईँहरू हाम्रो साथमा हुनुहुन्छ र उकाली ओह्रालीको आजको बसाईमा हामी रमाइलो गर्नेछौँ। गाउँखाने कथा सोधेर भनेको खै त साथीहरू, हामी टेक्निकल रूपमा त सही छौँ होइन, तपाईँहरूले किन हो आजको दिन साथीहरूको फोन लागिरहेको छैन कि फोन गर्नुभएको छैन कि के हो, व्यस्त हुनुहुन्छ कि होइन, दिदीबहिनीको समय दिदीबहिनीलाई छोडिदिउँ भनेर दाजुभाइ चुप लाग्नु भएको हो कि होइन, आज त नाच्ने दिन हो, आज उकाली ओह्रालीमा गइँदैन भनेर हो कि नाच्ने दिन हो भनेर नै आजसम्म हामीले अब पञ्चमीसम्म त तिज लागि नै रहेको हुन्छ भनेर नै पञ्चमीसम्म हामी तिजका भाका बजाउँछौँ भनेर तिजैका गीत सङ्गीत राखेका पनि छौँ। आएर यसो गफगाफ गरेर तिजका गीत सङ्गीतमा नाच्नु भए पनि हुन्छ एकछिन थाकेको बेलामा आराम गरेर होइन, तर त्यसको लागि भने पक्कै फोन गर्नै पर्यो साथीहरू। 4529093 अनि 4529094 दुईवटा नम्बर छँदैछन्। सुन्ने साथीहरूले सुनिराख्नु भएको छ, पुरानो साथीहरूले सेभ नै गर्नुभएको छ, नयाँ साथीहरूलाई भने चाहिँ अब यदि चाहिहालेको छ नम्बर फटाफट टिप्छु, लाग्दै लाग्दैन तपाईँको फोन भन्नुहुन्छ भने चाहिँ टेलिभिजनको स्क्रिनमा देखिराख्नु भएको थियो, थप्प थप्प टिपेर सिसै फोन लाउनु भयो हुन्छ है त। ल अब भने म फेरि पनि साथीहरूको सन्देश केही न केही पढ्नेछु, तपाईँहरूसँग जसरी भए पनि जताबाट भए पनि जोडिने कुरा नै हो है। हामीलाई साथीहरूले पनि सन्देश पठाएर साथ दिँदै हुनुहुन्छ, माया गर्दै हुनुहुन्छ र अब म अहिले हाम्रो साथीहरूले होइन होइन हामीलाई सोध्नु न हामी भनिदिन्छौँ उत्तर भन्नुहुन्छ भने चाहिँ म फेरि साथीहरूको सन्देश पढेर होइन साथीहरूसँग प्रश्न जवाफ गर्न पनि सक्छु है। त्यसैले हाम्रो साथी हुनुहुन्छ सलबहादुर श्रेष्ठज्यू, उहाँले पञ्चमीको हार्दिक शुभकामना भनेर लेखेर पठाउनु भएको छ। साथीलाई धेरै धेरै धन्यवाद होइन, सम्पूर्ण जति पनि दिदीबहिनीहरू हुनुहुन्छ उहाँहरूलाई पनि हाम्रो तर्फबाट धेरै धेरै शुभकामना पनि, यसरी नै तपाईँहरूको माया साथ सधैँभरि हामीले पनि पाइराख्यौँ, हामीले दिन पनि पाइराखौँ तपाईँहरूलाई भन्दै हामी चाहिँ अगाडि बढिरहेका छौँ। अब भने हामी आइतबारको बसाइमा पनि तपाईँहरूसँग जोडिनेछौँ है, भनेपछि शनिबार र आइतबार दुई दिन छुट्टी भन्नुहुन्थ्यो, अब आइतबारदेखिबाट हामी फेरि पनि तपाईँहरूको प्रतिभा सुन्नेछौँ, तपाईँहरूलाई आएका गजल कथा कविता चुट्किला प्रत्येक शब्द तपाईँहरूलाई मनमा लागेका भावनाहरू सुन्नेछौँ। र आजको बसाइमा त विशेष हामी गाउँखाने कथाको प्रश्न लिएर आएका छौँ, आज प्रश्न धेरै खोज्नु पर्दैन होला भन्ठानेकै थिएँ, यस्तै हुन्छ कि जस्तो लागेको थियो है, त्यसैले पनि साथीहरूले पनि मलाई धेरै प्रश्न खोज्नु पर्ने गरी दुःख दिनुभएको छैन, तर पनि आउनुभयो भने म त तम तयार छु है। तपाईँहरू के कसरी आउँदै हुनुहुन्छ, तयारी गरेर आउँदै हुनुहुन्छ भने पनि फोन लाउँदै गर्नुहोला, आउँदै गर्नुहोला। अहिले भने हामी फेरि पनि लाग्छौँ अर्को एउटा भाकातर्फ।

हजुर, हिँड्दा ठेस नलागोस् मेरो उनीलाई, आफूलाई पनि हिँड्दा ठेस नलागोस् भनेर विचार चाहिँ गर्नु होला है. आफ्नो विचार गरे, आफू ठिक भए, आफूले उनीलाई धेरै दुःख दिन नपरे भने पनि उनीलाई आधा आधी चाहिँ ठिकै हुन्छ. त्यसैले पहिला आफ्नो ख्याल राख्नुहोस्, त्यसैले आफ्नो उनीलाई पनि माया गर्नुहोस् होइन. माया त गर्नै पर्छ, एकअर्का बिचमा प्रेम सद्भाव त हुनै पर्यो है. र राधा पियारीको गीत सुनिहाल्नु भयो हजुरहरूले. राधा भन्ने फिल्मबाट निकाल लिएको यो मिठो तिजको भाका रहेको थियो तपाईँहरूको लागि. दोस्रो तेस्रो भाका हाम्रो तर्फबाट कार्यक्रम उकाली ओह्रालीबाट. र आज मङ्गलबारको बसाइमा हामी गन्थन मन्थन गरिरहेका छौँ, हामी भनिरहेको छु किनभने मेरो साथीहरूले मलाई हेरेर साथ दिइराख्नु भएको छ भन्ने कुरामा म ढुक्क छु होइन. त्यसैले साथीहरूले हेर्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ, हामीलाई लेखेर पठाउँदै हुनुहुन्छ आफ्ना भावनाहरू भने. यतिखेर फेरि पनि केही साथीहरूले हामीलाई फेसबुकमा सन्देश पठाउनु भएको छ भन्ने आशा गरेको छु है. र साथीहरूले सन्देश पठाउनु भएको रहेछ भने हामी सन्देश पढ्नेछौँ. आजको दिन हाम्रो फोन लाइनबाट हामीले कुराकानी गर्न सकिरहेका रहेन रहेछौँ, त्यसैले पनि साथीहरूसँग कुराकानी भइरहेको रहेन रहेछ, त्यसको लागि हामीलाई माफ गरिदिनु होला. र अर्को साथीहरू हुन्छ गफारी केटी नामै राख्नु भएको छ उहाँले. हाई हाई, हेलो लवली मायालु सिज, ह्याप्पी तिज को शुभकामना छ ल. म त के लेख्नुभयो साथीले र एसएमएस नगरेको नि, म त बर्मे भएर एसएमएस नगरेको नि. ओके, मिस यु, लभ यु अल. एन्ड दर्शन हजुर, दर्शन टाटा बाई बाई, टेक केयर हजुर. हस् भन्नुभएको छ, हस् हजुर, हजुरलाई पनि तिजको धेरै धेरै शुभकामना. अब हिजोको तिज त लगभग गइसक्यो, आज पनि कता कता बाँकी छ तिज होइन. सञ्जय कुमार हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, ढिलै भए पनि तिजको अवसरमा सम्पूर्ण दिदीबहिनीलाई शुभकामना है भन्नुभएको छ. साथीलाई धेरै धेरै धन्यवाद. यसै गरी अर्को साथी हुनुहुन्छ उमा घिमिरे, उहाँले पनि हेलो ह्याप्पी ऋषि पञ्चमी भन्नुभएको छ. हजुरलाई धेरै धेरै धन्यवाद उमाजी, हाम्रो तर्फबाट पनि ह्याप्पी ऋषि पञ्चमी. ऋषि पञ्चमीको यहाँलाई पनि धेरै धेरै शुभकामना है त. अर्को साथी हुनुहुन्छ जागृत पराजुली, उहाँले लेख्नु भएको छ नमस्कार, आज पनि हजुरलाई हेरेर सुनेर साथ दिइरहेको छु भक्तपुर दुवाकोटबाट भन्नुभएको छ. साथीलाई धेरै धेरै धन्यवाद जागृतजी, हामीलाई सन्देश पठाइदिनु भएकोमा र भक्तपुर दुवाकोटबाट साथ दिनुभएकोमा है. जागृतजीसँग मेरो माइती नजिक नजिक हुनुहुँदो रहेछ तपाईँ है, नजिक नजिकबाट हामी आएछौँ त्यसो भने. उमा घिमिरे हुनुहुन्छ, मेरो प्रश्न राख्नु पर्यो, जति सुक्यो उति भिज्ने एन्सर हो चाहिँ यो भन्नुभएको छ. जति सुकायो उति भिज्ने भनेर उमाजीले. अब यो प्रश्न त म राख्ने थिएँ तर साथीहरूले हामीसँग फोन लाइनबाट आजको दिनमा जोडिन सक्नु भएको छैन, त्यसैले पनि प्रश्न राख्न पाएको छैन होइन. यो प्रश्न मैले पहिला पनि राखेको पनि थिएँ, साथीले मलाई सोध्नुभएको भए पनि म उत्तर झट्टपट्ट दिइहाल्थेँ, तर पनि साथीले उत्तरै सहित पठाउनु भएको छ. अब फेसबुकको साथीहरूलाई सोध्ने कुरा भएन, उत्तर थाहा पाइसक्नु भयो, फोन लाइनबाट हामीले साथीहरूसँग कुराकानी गर्न सकेनौँ है. अर्को साथी हुनुहुन्छ सुकु चौधरी, उहाँले लेख्नुभएको छ नमस्ते, हा मि सुकु चौधरी गाछिया मोरङबाट, मिस यु अल साथी भनेर सम्पूर्ण साथीहरूलाई सम्झिनु भएको छ. सुकु चौधरीजीलाई पनि धेरै धेरै धन्यवाद सन्देश पठाइदिनु भएकोमा. माया गर्दै गर्नुहोला, सन्देश लेख्दै गर्नुहोला है साथीहरू. अहिले पनि हामी लाग्छौँ फेरि पनि अर्को एउटा भाकातर्फ.

0: कम्प्लेक्स
1: आरबी कम्प्लेक्स
0: गुणस्तरीय ब्रान्डेड विदेशी सामानको लागि आरबी कम्प्लेक्स
1: सुपथ मूल्यमा
0: स्पोर्ट्स वेयर क्याजुअल वेयर पार्टी वेयर गिफ्ट आइटम्स होम अप्लायन्सेस र अरू थुप्रै सामानका लागि आरबी कम्प्लेक्स
1: पर्याप्त पार्किङ र उचित सुरक्षा व्यवस्था सहितको 300 भन्दा बढी पसल भएको अत्याधुनिक सुविधा सम्पन्न सपिङ कम्प्लेक्स
0: आरबी कम्प्लेक्स पाको न्यू रोड अ कम्प्लिट सुपरमार्केट
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
3: शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक

0: प्रभुमा बीमा गरौ, निर्धक्क रह।
1: हजुर, कार्यक्रम उकाली ओह्रालीमा राखिएको दोस्रो तथा अन्तिम विश्रामपछि पुनः स्वागत छ। हामी छौँ उकाली ओह्रालीको बसाइमा। आज मङ्गलबारको दिन रुखा सुखा भएको छ, तैपनि साथीहरूको माया फेसबुकबाट भए पनि हामीले पाइरहेका छौँ, त्यसैले पनि खुसी लागेको छ है। भोलिको दिनदेखिबाट फेरि पनि हामी मजाले गफगाफ गर्नेछौँ। अर्पणजीले हामीलाई सन्देश पठाउनु भएको छ, बाँदरको हातमा नरिवल मलाई प्रश्न राख्नुहोस् दिदी भनेर भन्नुभएको छ होइन। हजुरले उखान टुका सुनाउनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। अब प्रश्न त हाम्रो साथी उमाजीले अगाडि नै राख्नु भएको छ होइन। उमाजीले फेरि पुरानो गीत मात्र बजाउनुहुन्छ, नयाँ तिजको गीत बजाउनु न भनेर भन्नुभएछ। अब तिजका गीत बज्ने भनेकै आजैको दिनसम्म मात्र रहेको छ साथीहरू, त्यसैले पनि अब जति सुन्नु छ आजको अन्तिम एउटा गीतलाई सुनेर साथ दिनुहोला होइन। भोलिको दिनबाट हामी तिजका गीत होइन अर्कै अर्कै भाकाहरू राख्नेछौँ र सकेसम्म प्रयास गर्नेछौँ नयाँ भाकाहरू तपाईँलाई सुनाउनुको लागि। आज जति साथीहरूले हामीलाई हेरेर साथ दिनुभयो, सुनेर साथ दिनुभयो, सम्पूर्ण साथीहरूलाई हृदयदेखि धेरै धेरै धन्यवाद। हामीसँग फेसबुकबाट जोडिएर आफ्नो गुनासो, माया, सद्भाव, शुभकामना दिनुहुने साथीहरूलाई पनि धेरै धेरै धन्यवाद। र भोलिको दिनमा फेरि पनि तपाईँहरूलाई मजाले गीत सङ्गीत गुनगुनाउनको लागि दिन आउने नै छु। त्यतिन्जेलसम्मको लागि इमेज टेलिभिजन हेर्दै गर्नुहोस्, इमेज एफएम सुन्दै गर्नुहोस्। हस् त, नमस्ते।

0: स्टुडियो टाइम अहिले 2 बजेको छ। बलियो, दरिलो र भर पर्दो, युनाइटेड अजोड इन्सुरेन्स, युनाइटेड बाई ट्रस्ट,
1: लक्ष्मी सनराइज ब्याङ्क, लक्ष्मा सँगसँगै
2: नेशनल लाइफ इन्सुरेन्स कम्पनी,
3: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँभरिलाई, महालक्ष्मी विकास ब्याङ्क, सबल ब्याङ्क, सफल सहकार्य, प्रभु इन्स्योरेन्स,
4: ग्लोबल आईएमई ब्याङ्क, सबैका लागि ब्याङ्क,
5: मञ्जुश्री फाइनान्स,
6: बिहाइन्ड योर ह्यापिनेस,
3: इमेज समाचारको साथमा।

0: नमस्कार, एमए समाचारमा स्वागत छ। म नवीना निरौला। सुरुमा मुख्य समाचार। विपद व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति बनाउन कंग्रेस नेता आङदाम्बेले कराई सभामुखको ध्यान आकर्षण। राहत वितरणदेखि पुनस्थापनामा सहयोग पुग्ने जेखेर। प्रतिनिधि सभाको बैठकमा आज परराष्ट्र मन्त्रीले जवाब दिने कार्यसूची। भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रीको पालो पनि आजै। मुस्ताङको जोमसोममा जलवायु सम्मेलन शुरू। 500 पालिका प्रमुख सहभागी। जलवायु न्यायका लागि दृढतापूर्वक उभिने वन मन्त्री चौधरीको प्रतिबद्धता। अमेरिकाले कोइला र प्राकृतिक ग्यासको प्रदूषण नियन्त्रण सम्बन्धी अधिकांश नियम खारिज गर्ने। जनस्वास्थ्य र जलवायुमा गम्भीर असर पर्ने विज्ञहरूको चेतावनी। र राष्ट्रिय खेलकुद परिषद विरूद्ध अखिल नेपाल फुटबल संघको धरना स्थगित। वार्ताबाटै समाधान चाहेको एन्फा महासचिव किरण राईको भनाई।
1: आरामदायी रहेछ, स्वादिष्ट खाना, मनै लोभ्याउने दृश्य, एक अलौकिक अनुभव। मिटिङ होस् या सेमिनार, कुनै पनि कार्यक्रमका लागि उचित गन्तव्य तपाईँको सेवा सत्कारका लागि सधैँ तयार छ। लग्जरी होटल मिस्टिक माउन्टेन नगरकोट।
0: समाचार विस्तारमा। नेपाली कंग्रेसले विपद व्यवस्थापनका लागि संसदीय उच्च स्तरीय समिति गठन गर्न सभामुखको ध्यान आकर्षण गराएको छ। कंग्रेस संसदीय दलका नेता विष्णुराज आङदाम्बेले आज सभामुख टोलप्रसाद अरियाललाई भेटेर दलहरूबीच भएको सहमति अनुसार उच्च स्तरीय समिति गठन गर्न माग गर्नुभएको हो। विपदपछिको राहत उद्धार तथा पुनस्थापनाको काम प्रभावकारी र पारदर्शी बनाउन तत्काल संसदीय उच्च स्तरीय समिति गठन गर्न माग गरेको भन्दै उहाँले विपद व्यवस्थापनमा राज्यका सबै निकाय र राजनैतिक दलको समन्वय आवश्यक रहेको बताउनुभयो। राहत व्यवस्थापनदेखि पुनस्थापनासम्मका कामलाई जिम्मेवार, पारदर्शी र व्यवस्थित बनाउन समिति आवश्यक रहेको उहाँको भनाइ छ। सभामुखसँगको भेटमा उहाँले नेपाली कंग्रेसको 15 महाधिवेशनको कार्यतालिका बारे पनि जानकारी गराउनु भएको थियो। नेपाली कंग्रेसको केन्द्रीय महाधिवेशन 16 19 गतेसम्म हुने तालिका तय भएको छ। संघीय संसद प्रतिनिधि सभाको बैठक जारी छ। बैठकमा अहिले सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यान आकर्षण गराउने क्रम चलिरहेको छ। आजको बैठकमा परराष्ट्र मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाब दिने कार्यसूची रहेको छ। यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मेलनमाथि नेपाल सरकारले गरेको घोषणा सहित अनुमोदनका लागि प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सृजना गर्ने सम्भावना रहेको खर्क तथा चरण क्षेत्रको विकासमा विभिन्न कानूनी अवरोध देखिएको बताउनु भएको छ। नेपाल र भुटानका खर्क तथा चरण क्षेत्रको पुनस्थापना कार्यक्रमबाट प्राप्त अनुभवलाई नेपालको खर्क नीतिमा रूपान्तरण सम्बन्धी बहुसरोकारवाला छलफल कार्यक्रममा बोल्दै उहाँले आज खर्क सम्बन्धी कानूनलाई व्यापक रूपमा पुनरावलोकन गर्नुपर्ने बताउनुभयो। वन ऐन, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन र भूमि सम्बन्धी कानून लगायतका व्यवस्थाबीच एक अर्कालाई सहयोग गर्ने भन्दा पनि कतिपय अवस्थामा अर्काको एक अर्काको क्षेत्र विस्थापित गर्ने अवस्था देखिएको उहाँले बताउनुभयो।
2: सहयोग गर्ने भन्दा पनि एकले अर्कोलाई विस्थापित गर्ने खालको जो देखिँदैछ, वन ऐनको कुरा, राष्ट्रिय निकुञ्ज ऐनको कुरा, होइन, भूमिसँग सम्बन्धित पनि त्यसैसँग जोडिएको यी सबै विषयहरूलाई अलिकति व्यापक रूपमा छलफल गरेर अब यही कुराले चाहिँ के भन्छ त माथि जो सार्वजनिक जग्गाहरू, खर्कहरू छन्, सबै चिज छन् नि, त्यसलाई कुनै न कुनै ढङ्गले अहिले चाहिँ पीडाका साथ राख्नुभयो जो अध्यक्षज्यूले यहाँ, यी विषयहरू अलिक गम्भीर ढङ्गले छलफल गर्न आवश्यक हो र यो कार्यक्रमले अलिक त्यो दिशातिर आफ्नो ध्यान केन्द्रित गरोस् भन्ने पनि म चाहन्छु।
0: चौरी लगायत पशुपालनबाट आमदानी तथा उत्पादन बढाउन सकिने उल्लेख गर्दै उहाँले रोजगारीको ठूलो समस्या रहेको नेपालमा थोरै भए पनि रोजगारी सृजना गर्ने क्षेत्रलाई विभिन्न कारणले अवरोध पुर्याउन नहुने बताउनुभयो।

0: जलवायु न्यायका लागि सरकार दृढतापूर्वक उभिने बताउनुभयो। विकसित राष्ट्रले जलवायु परिवर्तन सम्बन्धी कोषमा जनाएको प्रतिबद्धता पूरा गर्नुपर्ने भन्दै मन्त्री चौधरीले आफ्नो हक दृढतापूर्वक उठाउने बताउनुभयो। सम्मेलनमा प्रधानमन्त्री बालेन्द्र शाहले शुभकामना सन्देश पठाउँदै मुस्ताङ सम्मेलनबाट आउने निचोड आफूले राष्ट्रसङ्घीय महासभामा लैजाने बताउनु भएको छ। सम्मेलनको पहिलो दिन आज जलवायु परिवर्तनका विभिन्न विषयमा चरणबद्ध रूपमा समग्र छलफल भइरहेको छ। सम्मेलन स्थलमा जलवायु परिवर्तनको असर झल्काउने फोटो प्रदर्शनीसँगै स्थानीय कृषि तथा पशुपालन उत्पादनका 50 बढी प्रदर्शनी कक्ष समेत राखिएका छन्। सम्मेलनले जलवायु सङ्कटबारे साझा घोषणा पत्र जारी गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्ने जनाइएको छ। नेपाली महिलाले अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी आज ऋषि पञ्चमी पर्व मनाउँदैछन्। भाद्र शुक्ल पञ्चमीका दिन मनाइने पर्वमा महिलाले बिहान दतिवन गोबर माटो र खरानी प्रयोग गरी स्नान गर्ने तथा सप्त ऋषिको पूजा गर्ने परम्परा छ। यो वर्ष चौथी तिथि टुटेकाले तीजको व्रतको भोलिपल्टै ऋषि पञ्चमी परेको छ। पर्वका अवसरमा काठमाडौँका टेकु मुलपानी लगायतका ऋषेश्वर मन्दिरमा महिला श्रद्धालुको भिड लागेको छ। मन्दिर जान नसक्नेले भने नदी किनार वा घरमै सप्त ऋषिको पूजा आराधना गर्ने गरेका छन्। यमी समाचारमा अब एकैछिन विश्राम, त्यसअघि बाँकी मुख्य समाचार। नेपाललाई दैनिक 18 घण्टासम्म विद्युत निर्यात गर्न भारतको स्वीकृति। डिसेम्बर 31 भारतबाट 654 मेगावाट बिजुली ल्याउन पाइने। र फ्लाइ दुबईले यही असोज 7 गतेबाट पोखरा दुबई सिधा उडान गर्ने। अन्तर्राष्ट्रिय हवाई सञ्जालमा पोखरा जोडिने भएपछि व्यवसायीहरू उत्साही।
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा। सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: ब्रेकपछि पुनः स्वागत छ। रसुवाको भोटेकोसीमा आएको बाढीमा परि ज्यान गुमाएका मध्ये अहिलेसम्म 3097 जनाको शव फेला परेको छ, जसमध्ये रसुवामा 199, नुवाकोटमा 202, तादिङमा 72, चितवनमा 364, गोर्खामा 78, तनहुँमा 38, नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222 गरी 1397 जनाको शव फेला परेको हो। फेला परेका शवको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पुरा गरी हालसम्म 1230 शव व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका 1286 र आफन्तका 1899 गरी कुल 3175 डिएनए नमुना सङ्कलन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरीका अनुसार बेपत्ता भएका 4099 जनाको खोजी जारी छ। यसै गरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा 3440 जनालाई राखिएको बताइएको छ। अब आर्थिक समाचार। भारतले नेपाललाई दैनिक 18 घण्टासम्म विद्युत निर्यात गर्न स्वीकृति दिएको छ। भारतको विद्युत मन्त्रालयले यही डिसेम्बर 31 नेपाललाई विद्युत उपलब्ध गराउन अनुमति दिएको हो। स्वीकृति अनुसार मुजफ्फरपुर ढल्केबर 400 केबी प्रसारण लाइन मार्फत अधिकतम 600 मेगावाट र टनकपुर महेन्द्रनगर र 132 केबी

प्रसारण लाइन मार्फत थप 54 मेगावाटसम्म विद्युत निर्यात हुनेछ। बाढीका कारण जलविद्युत आयोजनामा क्षति पुगेर आन्तरिक उत्पादन घटेपछि भारतले थप विद्युत निर्यातको अनुमति दिएको हो। भारतको यो निर्णयले नेपालको विद्युत आवश्यकता पूरा गर्न सहयोग पुग्ने र दुई देशबीचको ऊर्जा सहकार्य थप मजबुत हुने अपेक्षा गरिएको छ। फ्लाइ दुबईले यही असोज 7 गतेबाट पोखरा दुबई सिधा उडान गर्ने भएको छ। असोज 7 गते साँझ 6:15 बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाइ दुबई विमान अवतरणको कार्यतालिका छ। पोखरामा यात्रु अवतरणपछि उक्त विमान बेलुकी 7:15 बजे दुबईका लागि उड्नेछ। पहिलो उडानमा पोखराबाट यात्रुको संख्या उल्लेख्य रहेको बताइएको छ। दुबई पोखरा उडानका लागि गत जेठ 15 गते नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाइ दुबईलाई अनुमति दिएको थियो। सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाइ दुबईले उडान अनुमति पाएको थियो। विश्वव्यापी फ्लाइ हवाई ट्रान्जिट हब दुबईसम्मको सिधा उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्ने जनाइएको छ। सञ्जालमा आएको तीन वर्षसम्म पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्देशीय उडान हुन सकेको थिएन। फ्लाइ दुबईको नेपालस्थित महाप्रबन्धक नवराज साईले काठमाडौँभन्दा पोखराबाट हुने उडानमा टिकटको मूल्य 5,000 सस्तो रहेको बताउनु भएको छ। बेलायतको प्रसिद्ध थेम्स नदी किनारमा पहिलोपटक गंगा आरती आयोजना। हरिद्वार र काशीको परम्परा अनुसार वैदिक मन्त्र उच्चारण तथा शङ्खदान। र न्यूकासल युनाइटेडलाई हराउँदै लिड्स युनाइटेड उत्लियो प्रिमियर लिगको तेस्रो स्थानमा, शीर्ष स्थानमा आर्सेनल र म्यान्चेस्टर सिटीको समान अङ्क।

अन्तर्राष्ट्रिय स्तरको हिलटेकको सीपीभीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिलटेकको सीपीभीसी र पीपीआर पाइप हिलटेक फिट एन्ड फर्गेट।

0: यसमा पोइन्ट छ। ब्याङ्किङ सेक्टरमा पहिलो पटक सिद्धार्थ ब्याङ्कले ल्याएको छ सिद्धार्थ रिवार्ड्स। अब मोबाइल ब्याङ्किङबाट टप अप गर्दा वा कार्ड प्रयोग गरी खरिद गर्दा रिवार्ड पोइन्ट अन गर्नुहोस् र आफूले चाहेको ठाउँमा रिडिम गर्नुहोस्। सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँभरिलाई।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी वातावरण संरक्षण एजेन्सी ईपीएले कोइला र प्राकृतिक ग्यासबाट चल्ने विद्युत केन्द्रको प्रदूषण नियन्त्रण सम्बन्धी अधिकांश नियम खारेज गर्ने घोषणा गरेको छ। ईपीएका प्रमुख ली जोर्डलिनका अनुसार यसबाट करिब 310 अर्ब डलर बचत हुनुका साथै ऊर्जा लागत घट्नेछ, तर वातावरण संरक्षण समूहहरूले भने यो कदमले अमेरिकी जनस्वास्थ्य र जलवायुमा गम्भीर असर पार्ने चेतावनी दिएका छन्। ईपीएको निर्णय विरुद्ध तत्काल कानूनी चुनौती आउन सक्ने अपेक्षा गरिएको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार कोइला र प्राकृतिक ग्यास जस्ता जीवाश्म इन्धन विश्वव्यापी जलवायु परिवर्तनका प्रमुख कारक हुन्। पूर्व राष्ट्रपति बाइडेन प्रशासनको नियमले विद्युत केन्द्रबाट हुने कार्बन उत्सर्जनमा ठूलो कटौती गर्ने लक्ष्य राखेको थियो। ईपीएका अनुसार नयाँ कदमले सस्तो र भरपर्दो ऊर्जा आपूर्ति सुनिश्चित गर्दै उद्योग र उपभोक्ताको लागत घटाउनेछ। बेलायतको प्रसिद्ध थेम्स नदी किनारमा पहिलोपटक हरिद्वार र काशीको परम्परा अनुसार ऐतिहासिक गङ्गा आरती आयोजना गरिएको छ। लन्डनको ग्रिनविच स्थित ओल्ड रोयल नेभल कलेज नजिक साँझ आयोजना गरिएको कार्यक्रममा हजारौँ मानिस सहभागी भएको सञ्चार माध्यमले जनाएका छन्। वैदिक मन्त्रको उच्चारण, शङ्खनाद र पित्तलका विशाल दीपको उज्यालोबीच नदी किनारमा गङ्गा आरती सम्पन्न भएको थियो। सहभागीहरूको हर हर गङ्गेको स्वरले पुरै माहौल गुन्जयमान बनेको थियो। भारतीय आध्यात्मिक परम्परा र बेलायती सांस्कृतिक परिवेशको अनौठो सङ्गमका रूपमा यो कार्यक्रमलाई हेरिएको छ। चिन्मय मिसन युकेले वार्षिक थेम्स उत्सवको सहकार्यमा आयोजना गरेको कार्यक्रम चिन्मय मिसनको स्थापनाको 75 वर्षगाँठका अवसरमा विश्वभर भइरहेको समारोहको एउटा भाग भएको बताइएको छ। धार्मिक परम्परासँगै वातावरण संरक्षणलाई पनि विशेष प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गरिएको थियो। युरोपेली मुलुक लिथुआनियाको हवाई क्षेत्रमा प्रवेश गरेको एउटा ड्रोनलाई नेटोका लडाकु विमानले खसालेका छन्। लिथुआनियाका राष्ट्रपति गिदारास नौसेदाका अनुसार हिजो मध्यराति छिमेकी बेलारुसबाट ड्रोन लिथुआनियाको दक्षिण क्षेत्रमा प्रवेश गरेको आशंका गरिएको छ। ड्रोनको वास्तविक उत्पत्ति कहाँबाट भयो भन्ने अझै खुल्न सकेको छैन। घटनापछि राजधानी विल्नियस सहित आसपासका क्षेत्रमा ड्रोन सम्बन्धी चेतावनी जारी गरिएको छ। लिथुआनियाको रक्षा मन्त्रालयले नेटोको हवाई सुरक्षा मिसनमा रहेको इटालीका पाइलटले तत्काल र जिम्मेवार प्रतिक्रिया दिएको जनाएको छ। रुसले पनि घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। युक्रेनमाथि रुसिया आक्रमण जारी रहेका बेला युरोपमा सैन्य ड्रोन हवाई सीमा उल्लङ्घनका घटना बढिरहेका छन्।

0: अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय खेलकुद परिषद राखेप विरूद्ध आजदेखि सुरु गर्ने भनेको धरना स्थगित भएको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाबाट निलम्बनमा परेको एन्फाले आज बिहान 11 बजेदेखि त्रिपुरेश्वर स्थित राखेप कार्यालयमा धरना सुरु गर्ने बताएको थियो। तर विशेष कारणबीच आज बिहान गर्ने भनिएको ज्ञापन पत्र बुझाउने धरना तथा पत्रकार सम्मेलन कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको प्रवक्ता सुरेश शाहले बताउनुभयो। एन्फा महासचिव किरण राईले पनि आफूहरूले वार्ताबाटै समाधान चाहेको दोहोर्याउनु भएको छ। आज बिहान फेसबुकमा सन्देश लेख्दै राईले आफूहरूले कुनै पनि प्रकारको वाद विवाद नभएर नेपाली फुटबलको निकास चाहेको बताउनु भएको हो। धरनाको विषयमा एन्फाले हिजो करिब 70 जना कर्मचारीसँग छलफल गरेको थियो। एन्फा र राखेप बीचको निर्वाचन विवादलाई फिफाले तेस्रो पक्षको हस्तक्षेप भन्दै एन्फालाई निलम्बन गरेको थियो। यो बीचमा विवाद समाधान र निलम्बन फुकुवाको सार्थक प्रयास हुन नसकेपछि नेपाली टोलीले विभिन्न अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरू गुमाउने अवस्था बनेको छ। एन्फाले खेलकुद परिषद विरुद्ध चरणबद्ध दबावका कार्यक्रम गर्ने जनाएको छ। अस्ट्रेलियाका पूर्व राष्ट्रिय क्रिकेट खेलाडी डेभिड वार्नरले नेपाल प्रिमियर लिग एनपिएलको तेस्रो सिजन काठमाडौँ गोर्खाजबाट खेल्ने भएका छन्। आज काठमाडौँ गोर्खाजले एनपिएल 3 को निम्ति वार्नरलाई भित्राएको जनाएको हो। टिमले केही दिन अघि मात्र सामाजिक सञ्जालमा वार्नरले सन् 2019 पाकिस्तान विरुद्ध जोडेको 335 रन अङ्कित गर्दै उनको अनुबन्धको बारेमा सङ्केत दिएको थियो। नेपालको क्रिकेट क्रेजबारे आफूले सुनेको र यसको प्रत्यक्ष अनुभव लिन उत्साहित रहेको वार्नरको भनाइरहेको छ। इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेडले न्युकासल युनाइटेडमाथि 4-1 शानदार जित निकालेको छ। आफ्नै मैदान अलान रोडमा भएको खेलमा लिड्सका लागि जोर्डन वोगल, डोमिनिक कालवार्ट लेविन र नोआ आफाकोरले 1-1 गोल गरेका छन्। न्युकासलका लुइस माइलीले एकात्मघाती गोल गरेपछि लिड्स युनाइटेड 4-1 विजयी भयो। पराजित टोली न्युकासलका लागि वाजुम माना टोरेले अन्तिम समयमा 1 गोल फर्काए, जितसँगै लिड्स युनाइटेड 4 खेलबाट 8 अङ्कसहित प्रिमियर लिगको तालिकामा तेस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानको आर्सेनल र दोस्रो स्थानको म्यान्चेस्टर सिटीको समान 12 अङ्क छ। अब मौसम सम्बन्धी जानकारी।
1: आज देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ। देशैभर सामान्यतया आज बदलिरहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा तथा अन्य केही हिमाली भूभागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाड़ी तथा तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोशी र कर्णालीका पहाड़ी भूभाग तथा बागमती, गण्डकी र लुम्बिनीका पहाड़ी र तराई क्षेत्रमा 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। आज बिहान सूर्योदय 5:43 भयो भने सूर्यास्त साँझ 6:14 हुनेछ। काठमाडौँ उपत्यकामा पनि आज मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
0: अब अन्तिम मुख्य समाचार एकपटक फेरि। विपद व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति बनाउन कंग्रेस नेता आङ दाम्बेले सभामुखको गराए ध्यानाकर्षण। राहत वितरणदेखि पुनर्स्थापनामा सहयोग पुग्ने जिकिर। प्रतिनिधि सभाको बैठकमा आज परराष्ट्र मन्त्रीले जवाफ दिने कार्यसूची। भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रीको पालो पनि आज। मुस्ताङको जोमसुममा जलवायु सम्मेलन शुरू, 500 पालिका प्रमुख सहभागी। जलवायु न्यायका लागि दृढतापूर्वक उभिने वनमन्त्री चौधरीको प्रतिबद्धता। अमेरिकाले कोइला र प्राकृतिक ग्यासको प्रदूषण नियन्त्रण सम्बन्धी अधिकांश नियम खारेज गर्ने, जनस्वास्थ्य र जलवायुमा गम्भीर असर पर्ने विज्ञहरूको चेतावनी। र राष्ट्रिय खेलकुद परिषद विरूद्ध अखिल नेपाल फुटबल संघको धरना स्थगित, वार्ताबाटै समाधान चाहेको एन्फा महासचिव किरण राईको भनाई। हौस् त इमेज समाचार अहिलेलाई यति नै। थप समाचारका लागि तपाईँले हाम्रो वेबसाइट imagecover.com हेर्न सक्नुहुनेछ। नमस्ते।

महिना हो भदौको, अनि साथ इमेज एफएम 97.9 को आर्टिस्ट अफ द मन्थ

गीत संगीत साहित्यको यात्रामा म आबद्ध भइसकेपछि मैले थुप्रै वरिष्ठ गीतकार साहित्यकार सङ्गीतकारहरूसँग तपाईँको सहकार्य गर्ने जुन एउटा महत्त्वपूर्ण अवसर प्राप्त गरेँ त्यसले मलाई एउटा गीत सङ्गीत साहित्यको धरातललाई राम्रोसँग चिन्ने मलाई अवसर सुअवसर प्राप्त भयो। त्यसैले यो गीत सङ्गीतको यात्रामा यो जुन महान हस्तीहरूसँग जुन मेरो भेटघाट भयो त्यसले म मेरो जीवनलाई धेरै महत्त्वपूर्ण भूमिका राखेको छ भन्ने मैले महसुस गरेको हुनाले गीत सङ्गीतको यात्रामा मूर्धन्य व्यक्तित्वहरूसँगको जुन झम्का भेट यसलाई मैले महत्त्वपूर्ण लिएको छु।

नमस्कार, म कवि तथा गीतकार अमर बान्तु। मेरो साङ्गीतिक जीवनमा यस्ता थुप्रै प्रसङ्गहरू रहेका छन्। यस्तै प्रसङ्गहरूका साथ यो महिनाभरि आर्टिस्ट अफ द मन्थको रूपमा रहनेछु मात्र इमेज एफएम 97.9 मा।

अन्तर्राष्ट्रिय स्तरको हिलटेकको सीपीभीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिलटेकको सीपीभीसी र पीपीआर पाइप हिलटेक फिट एन्ड फर्गेट

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

यसमा पोइन्ट छ। ब्याङ्किङ सेक्टरमा पहिलो पटक सिद्धार्थ ब्याङ्कले ल्याएको छ सिद्धार्थ रिवार्ड्स। अब मोबाइल ब्याङ्किङबाट टप अप गर्दा वा कार्ड प्रयोग गरी खरिद गर्दा रिवार्ड पोइन्ट अन गर्नुहोस् र आफूले चाहेको ठाउँमा रिडिम गर्नुहोस्। सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँभरिलाई।

यो हो इमेज ग्रुप अफ कम्पनीज र तपाईँ सुन्दै हुनुहुन्छ इमेज एफएम 97.9।

नमस्कार, म गायिका रत्न शोभा महर्जन। सङ अफ द विकमा आनन्द रत्न बज्राचार्यज्यूको शब्द अनि मनोराजा नकर्मीज्यूको सङ्गीतमा राख्दैछु यो गीत।

0: नयाँ वर्षमा हर्ष थप्न सुविसुले ल्याएको छ सुविसु शुभकामना अफर। 650 एमबीपीएस सम्मको उच्च गतिको इन्टरनेट सेवा रोजी पुरा गर्नुहोस् फास्ट इन्टरनेट चलाउने चाहना। सेवा सम्बन्धी जानकारीको लागि 01-423-5888 वा www.suvisu.net.np।
1: मेरो यो घरमा नेपाल टपको पीपीआर पाइप मात्र प्रयोग होस्।
2: किन राजेश जी?
1: यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि उस्तो सामान लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। नेपालको नम्बर 1 पीपीआर पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपाल टप सब ठिकठाक।

0: प्रभुमा बीमा गरौ, निर्धक्क रहौ। प्रभु इन्स्योरेन्स, दिनकुने काठमाडौँ। टोल फ्री नम्बर 1-66-00-100-66।
1: आरबी कम्प्लेक्स,
2: आरबी कम्प्लेक्स
1: गुणस्तरीय ब्रान्डेड विदेशी सामानको लागि आरबी कम्प्लेक्स
2: सुपथ मूल्यमा
1: स्पोर्ट्स वेयर, क्याजुअल वेयर, पार्टी वेयर, गिफ्ट आइटम्स, होम अप्लायन्सेस र अरू थुप्रै सामानका लागि आरबी कम्प्लेक्स
2: पर्याप्त पार्किङ र उचित सुरक्षा व्यवस्था सहितको 300 भन्दा बढी पसल भएको अत्याधुनिक सुविधा सम्पन्न शपिङ कम्प्लेक्स
1: आरबी कम्प्लेक्स पाको न्यू रोड, अ कम्प्लिट सुपरमार्केट्स।

0: अन्तर्राष्ट्रिय स्तरको हिलटेकको सिपिभीसी र पिपिआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिलटेकको सिपिभीसी र पिपिआर पाइप हिलटेक फिट एन्ड फर्गेट
1: यो हो इमेज ग्रुप अफ कम्पनीज र तपाईँ सुन्दै हुनुहुन्छ इमेज एफएम 97.9।

yeah! What's up, man?

घरपझोङ जलवायु परिवर्तन सम्मेलन 2083 सुरु भएको छ। घरपझोङ गाउँपालिकाको आयोजनामा 2 दिनसम्म चल्ने सम्मेलनमा जलवायु परिवर्तनले हिमाल, पहाड र तराईमा पारेको असर र अनुकूलनका उपायबारे छलफल हुँदैछ। सम्मेलनमा करिब 500 पालिका प्रमुख, 26 जिल्लाका समन्वय समितिका सभापति तथा जलवायु विज्ञको सहभागिता रहेको आयोजकको दावी छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सम्मेलनको उद्घाटन गर्दै जलवायु न्यायका लागि सरकार दृढतापूर्वक उभिने बताउनुभयो। विकसित राष्ट्रहरूले जलवायु परिवर्तन सम्बन्धी कोषमा जनाएको प्रतिबद्धता पूरा गर्नुपर्ने भन्दै मन्त्री चौधरीले आफ्नो हक दृढतापूर्वक उठाउने बताउनुभयो। सम्मेलनमा प्रधानमन्त्री बालेन्द्र शाहले शुभकामना सन्देश पठाउँदै मुस्ताङ सम्मेलनबाट आउने निचोड आफूले राष्ट्रसङ्घीय महासभामा लैजाने बताउनु भएको छ। सम्मेलनको पहिलो दिन आज जलवायु परिवर्तनका विभिन्न विषयमा चरणबद्ध रूपमा समूहगत छलफल भएको छ। सम्मेलन स्थलमा जलवायु परिवर्तनको असर झल्काउने फोटो प्रदर्शनीसँगै स्थानीय कृषि तथा पशुपालन उत्पादनका 50 बढी प्रदर्शनी कक्ष समेत राखिएका छन्। सम्मेलनले जलवायु सङ्कटबारे साझा घोषणा पत्र जारी गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्ने जनाइएको छ। रसुवाको भोटेकोसीमा आएको बाढीमा परि ज्यान गुमाएका मध्ये आजसम्म 1397 जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा 189 जना, नुवाकोटमा 202, धादिङमा 72, चितवनमा 364, गोर्खामा 78, तनहुँमा 38, नवलपरासी पूर्वमा 232 जना, नवलपरासी पश्चिममा 222 गरी 1397 जनाको शव फेला परेको हो। फेला परेका शवको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1230 शव व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका 1286 र आफन्तका 1899 गरी कुल 3175 डिएनए नमुना सङ्कलन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरीका अनुसार बेपत्ता भएका 4089 जनाको खोजी कार्य जारी छ। यसै गरी विभिन्न जिल्लामा रहेको होल्डिङ सेन्टरमा 3440 व्यक्तिलाई राखिएको छ। यिमी समाचारमा अब एकैछिन विश्राम, त्यसअघि बाँकी मुख्य समाचार। सरकारले ल्याएको पुँजी बजार सुधार योजनाको प्रभाव शेयर बजारमा, बजार परिसूचक निफ्टी 48 अङ्कले बढेर 2633 बिन्दुमा पुग्यो। र सशस्त्र प्रहरीले स्थानीय किसानका कुखुरा नियन्त्रणमा लिएको भन्दै रौतहटका किसानको विरोध, अवैध आयात रोक्नुको सट्टा स्थानीय उत्पादनलाई अवैध बनाइदिएको आरोप।

0: प्रभुमा बीमा गरौ, निर्धक्क रहौ। प्रभु इन्स्योरेन्स, तिनकुनी काठमाडौँ, टोल फ्री नम्बर 1-66-00-100-6।
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: ब्रेकपछि पुनः स्वागत छ। रसुवाको पोटेकोसी बाढीमा परि 34 देशका 607 विदेशी पर्यटक बेपत्ता भएको तथ्याङ्क सार्वजनिक भएको छ। पर्यटन विभागका सूचना अधिकारी सूरज घिमिरेले विभिन्न कम्पनी मार्फत कैलाश मानसरोवर र जनै पूर्णिमा मेलाका लागि गोसाईकुण्ड जाने क्रममा 607 विदेशी पर्यटक बेपत्ता भएको जानकारी दिनुभयो। बेपत्ता भएका विदेशी पर्यटकमध्ये 269 पुरुष, 329 महिला र 9 लिङ्ग नखुलेका छन्। बेपत्ता भएका विदेशी नागरिकमध्ये सबैभन्दा बढी छिमेकी मुलुक भारतका छन्। विभागका अनुसार भारतका 199 बेपत्ता छन्। त्यसबाहेक अस्ट्रेलियाका 33, बेलारुसका 2, क्यानाडाका 3, फिनल्यान्डका 1, फ्रान्सका 4, जर्मनीका 8, हङ्गेरीका 1, आयरल्यान्डका 2, इजरायलका 1, लिथुआनियाका 1, मलेसियाका 55, नेदरल्यान्ड्सका 2,

0: जनबे पत्ताछन्। यस्तै न्युजिल्यान्डका 5, पोर्चुगलका 2, रसियाका 6, सिङ्गापुरका 9, साउथ अफ्रिकाका 6, स्पेनका 2, युक्रेनका 54, बेलायतका 32, अमेरिकाका 65, जापानका 5, फिलिपिन्सका 1, काजाखस्तानका 3, बेल्जियमका 2, स्वीडनका 1 पनि बेपत्ता छन्। लात्भियाका 33, स्विजरल्यान्डका 1, इटलीका 2, चीनका 37, भियतनामका 1, इस्टोनियाका 2 र कोरियाका 9 पर्यटक पनि हराइरहेका छन्। बाढीमा नेपालका 188 पर्यटक पनि बेपत्ता छन्। उनीहरूमध्ये विदेशी पर्यटकको सहयोगीका रूपमा गएका र कैलाश मानसरोवर तथा गोसाईकुण्ड घुम्न गएका नेपाली रहेको अधिकारीले बताउनुभयो। हालसम्म 310 विदेशी पर्यटकको सफल उद्धार गरिएको विभागले जनाएको छ। उद्धार भएका मध्ये 258 पुरुष र 52 महिला रहेका छन्। नेपाली महिलाहरूले अरुन्धती सहित सप्तऋषिको पूजा आराधना गरी आज ऋषि पञ्चमी पर्व मनाउँदैछन्। भाद्र शुक्ल पञ्चमीका दिन मनाइने पर्वमा महिलाले बिहान दतिवन, गोबर, माटो र खरानी प्रयोग गरी स्नान गर्ने तथा सप्तऋषिको पूजा गर्ने परम्परा छ। यो वर्ष चौथी तिथि टुटेकाले तीज व्रतको भोलिपल्टै ऋषि पञ्चमी परेको छ। पर्वका अवसरमा काठमाडौँको टेकु, मूलपानी लगायत ऋषेश्वर मन्दिरमा महिला श्रद्धालुको भिड लागेको छ। मन्दिर जान नसक्नेले भने नदी किनार वा घरमै सप्तऋषि पूजा आराधना गर्ने गरेका छन्। काठमाडौँ महानगरपालिकाले उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्न भक्तपुरका स्थानीय तहलाई प्रस्ताव गरेको छ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोरले भक्तपुर नगरपालिका र मध्यपुर थिमी नगरपालिकालाई प्रस्ताव गर्नुभएको हो। काठमाडौँ र ललितपुरका स्थानीय तहले सञ्चालन गरेको रात्रिकालीन यातायात सेवामा जोडिन उहाँले भक्तपुरका स्थानीय तहलाई आग्रह गर्नुभयो। गत वैशाख 1 गतेदेखि काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, बुढा नीलकण्ठ नगरपालिका र चन्द्रगिरी नगरपालिकाले संयुक्त रूपमा साझा यातायातसँग मिलेर रात्रिकालीन यातायात सेवा सञ्चालन गरिरहेका छन्। काठमाडौँ बाहिरका क्षेत्रमा विस्तार गर्नुपर्ने माग बढेको कार्यवाहक मेयर डङ्गोले बताउनु भएको छ।
1: अहिले त राइड सेयरिङ छ, तर त्यो एक्सपेन्सिभ छ कम्पेरिटिभ। अब हामीले ट्रान्सपोर्टेसनको इन्स्योर कसरी गर्न सक्छौँ भन्दाखेरि रात्रिकालीन दिउँसो पनि धेरै इम्प्रुभ गर्नुपर्ने ठाउँहरू छ, तर रात्रिकालीनबाट सुरु गरौँ, डुएबलबाट सुरु गरौँ भनेर जुन वैशाखदेखि सुरु गरेको छ एकदमै राम्रो फिडब्याक पनि आएको छ। सबै पालिकाहरूले त्यही अनुसारको मान्छेहरूलाई ल यो रुटमा गाडी छ है भनेर अवेर गराउने काम चाहिँ गरौँ। त्यो भयो भने ब्यालेन्समा आयो भने त सकिहाल्यो, तर होइन भने पनि जस्ट इन केस अझै पनि हामी घाटामा हुन्छौँ भने त्यसलाई चाहिँ फाइनेन्सियल सेयरिङ गरौँ। फाइनेन्सियल सेयरिङ चाहिँ सबै पालिकाले गरौँ।
0: प्रारम्भिक चरणमा रात्रिकालीन यातायात सेवा सञ्चालनमा केही घाटा देखिएको भन्दै उहाँले यसलाई सबै स्थानीय तहले बिहोर्ने गरी सेवालाई निरन्तरता दिइने पनि बताउनु भएको छ। अब आर्थिक समाचार। सरकारले अर्थ मन्त्रालय मार्फत पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना सार्वजनिक गरेपछि शेयर बजारमा उत्साह देखिएको छ। आज नेप्सी परिसूचक 48 अङ्कले बढेर 2633 बिन्दुमा पुग्यो। परिसूचक बढेसँगै कारोबार रकम पनि बढेर 8.25 अर्ब माथि पुगेको छ। आजको वृद्धि कुनै 1-2 समूहमा मात्र सीमित नरही बजारका अधिकांश क्षेत्रमा फैलिएको छ। कारोबारमा आएका सबै उपसमूहमा हरियाली छाउँदा निर्जीवन बिमा उपसमूह सबैभन्दा बढी 2.82% बढ्यो। वित्त, लगानी, जीवन बीमा र अन्य उपसमूह पनि 2% बढीले उकालो लागेका छन्। ब्याङ्किङ, विकास बैङ्क, होटल तथा पर्यटन, जलविद्युत र लघुवित्त उपसमूह पनि 1% बढीले उकालो लागे। यस दिन धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा सिन्धु विकास ब्याङ्कको सेयर मूल्य 11% बढेको छ। मल्टिपर्पज फाइनेन्सको मूल्य 9.5% बढीले उकालो लागेको छ। कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्सको 32.70 करोड रुपियाँ बराबरको सेयर खरिद बिक्री भएको छ। बजारमा आज 265 कम्पनीको सेयर मूल्य बढेको छ भने 12 कम्पनीको घट्यो। आज 347 कम्पनीको 2.3 करोड बढेकी त सेयर 8.29 करोड बढीमा किनबेच भएको नेप्सेले जनाएको छ। सशस्त्र प्रहरीले कुखुरा बोकेका सवारी साधन नियन्त्रणमा लिएको विरोधमा रौतहडका कुखुरा पालक कृषक आन्दोलित भएका छन्। रौतहडको परोहा नगरपालिकाका कृषकले बिक्रीका लागि बजार पठाएका कुखुरा बोकेका तीनवटा गाडी नियन्त्रणमा लिएपछि उनीहरू आन्दोलित बनेका हुन्। भारतबाट अवैध रूपमा कुखुरा भित्रिएको भन्दै कृषकहरूले विरोध गर्दै आएकोमा स्थानीय कृषकका उत्पादन समेत बजारमा बुझाएको आरोप कृषकले लगाएका छन्। भारतीय कुखुराको अवैध आयात नियन्त्रण गर्न सुरक्षा निकायले त्यसतर्फ प्रभावकारी कदम चाल्नुको सट्टा स्वदेशमै उत्पादित कुखुरालाई समेत अवैध भन्दै नियन्त्रणमा लिएको उनीहरूको आरोप छ। फर्म दर्ता, अनलाइन इन्ट्री, चल्ला खरिदको बिल, दाना खरिदको वैध बिल तथा भेटनरी प्रमाणपत्र लगायत आवश्यक कागजात हुँदाहुँदै पनि सशस्त्र प्रहरीले किसानलाई दुःख दिएको कुखुरा उत्पादक सङ्घ रौतहडका अध्यक्ष उमा शङ्कर शाहले बताउनुभयो। यमी समाचारमा फेरि विश्राम, त्यसअघि बाँकी मुख्य समाचार। बेलायतको प्रसिद्ध थेम्स नदी किनारमा पहिलोपटक गंगा आरती आयोजना। हरिद्वार र काशीको परम्परा अनुसार वैदिक मन्त्र उच्चारण र शङ्खनाद। र अस्ट्रेलियाका पूर्व राष्ट्रिय क्रिकेट खेलाडी डेभिड वार्नर काठमाडौँ गोर्खाजबाट एनपीएल खेल्ने। वार्नर नेपाली दर्शकको क्रेज हेर्न उत्सुक।

0: यस यसमा पोइन्ट छ। ब्याङ्किङ सेक्टरमा पहिलो पटक सिद्धार्थ ब्याङ्कले ल्याएको छ सिद्धार्थ रिवार्ड्स। अब मोबाइल ब्याङ्किङबाट टप अप गर्दा वा कार्ड प्रयोग गरी खरिद गर्दा रिवार्ड पोइन्ट अन गर्नुहोस् र आफूले चाहेको ठाउँमा रिडिम गर्नुहोस्। सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँभरिलाई।
1: मेरो यो घरमा नेपाल टपको पीपीआर पाइप मात्र प्रयोग होस्।
2: किन राजेश जी?
1: यसको जोड यस्तो परफेक्ट हुन्छ कि कुस्तोसम्म लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। नेपालको नम्बर वन पीपीआर पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपाल टप सब।
3: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी वातावरण संरक्षण एजेन्सी ईपीएले कोइला र प्राकृतिक ग्यासबाट चल्ने विद्युत केन्द्रको प्रदूषण नियन्त्रण सम्बन्धी अधिकांश नियम खारिज गर्ने घोषणा गरेको छ। ईपीएका प्रमुख ली जेडलिनका अनुसार यसबाट करिब 310 अर्ब डलर बचत हुनका साथै ऊर्जा लागत घट्नेछ। तर वातावरण संरक्षण समूहहरूले भने यो कदमले अमेरिकी जनस्वास्थ्य र जलवायुमा गम्भीर असर पार्ने चेतावनी दिएका छन्। ईपीएको निर्णय विरूद्ध तत्काल कानूनी चुनौती आउन सक्ने अपेक्षा गरिएको छ। संयुक्त राष्ट्रसंघका अनुसार कोइला र प्राकृतिक ग्यास जस्ता जीवाश्म इन्धन विश्वव्यापी जलवायु परिवर्तनका प्रमुख कारण हुन्। पूर्व राष्ट्रपति बाइडेन प्रशासनका नियमले विद्युत केन्द्रबाट हुने कार्बन उत्सर्जनमा ठूलो कटौती गर्ने लक्ष्य राखेको थियो। ईपीएका अनुसार नयाँ कदमले सस्तो र भरपर्दो ऊर्जा आपूर्ति सुनिश्चित गर्दै उद्योग र उपभोक्ताको लागत घटाउनेछ। बेलायतको प्रसिद्ध थेम्स नदी किनारमा पहिलोपटक हरिद्वार र काशीको परम्परा अनुसार ऐतिहासिक गंगा आरती आयोजना गरिएको छ। लन्डनको ग्रिनविच स्थित ओल्ड रोयल नेभल कलेज नजिकै साँझ आयोजना गरिएको कार्यक्रममा हजारौं मानिस सहभागी भएको संचार माध्यमले जनाएका छन्। वैदिक मन्त्रको उच्चारण, शङ्खनाद र पित्तलका विशाल दीपको उज्यालोबीच नदी किनारमा गंगा आरती सम्पन्न गरिएको थियो। सहभागीहरूको हरहर गंगेको स्वरले पूरै माहौल गुन्जेमान बनेको थियो। भारतीय आध्यात्मिक परम्परा र बेलायती सांस्कृतिक परिवेशको अनौठो संगमका रूपमा यो कार्यक्रमलाई हेरिएको छ। चिन्मय मिसन युकेले वार्षिक थेम्स उत्सवको सहकार्यमा आयोजना गरेको कार्यक्रम चिन्मय मिसनको स्थापनाको 75 वर्षगाँठका अवसरमा विश्वभर भइरहेको समारोहको एउटा भाग भएको बताइएको छ। धार्मिक परम्परासँगै वातावरण संरक्षणलाई पनि विशेष प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गरिएको थियो। युरोपेली मुलुक लिथुआनियाको हवाई क्षेत्रमा प्रवेश गरेको एउटा ड्रोनलाई नेटोका लडाकु विमानले खसालेका छन्। लिथुआनियाका राष्ट्रपति गिदारास नौसेदाका अनुसार हिजो मध्यराती छिमेकी बेलारुसबाट ड्रोन लिथुआनियाको दक्षिणी क्षेत्रमा प्रवेश गरेको आशंका गरिएको छ। ड्रोनको वास्तविक उत्पत्ति कहाँबाट भयो भन्ने अझै खुल्न सकेको छैन। घटनापछि राजधानी विल्नियस सहित आसपासका क्षेत्रमा ड्रोन सम्बन्धी चेतावनी जारी गरिएको थियो। लिथुआनियाको रक्षा मन्त्रालयले नेटोको हवाई सुरक्षा मिसनमा रहेका इटलीका पाइलटले तत्काल र जिम्मेवार प्रतिक्रिया दिएको जनाइएको छ। रुसले पनि घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। युक्रेनमाथि रुसी आक्रमण जारी रहेका बेला युरोपमा सैन्य ड्रोन हवाई सीमा उल्लङ्घनका घटना बढिरहेका छन्।

0: एसियाली फुटबल महासंघ साफले आगामी नोभेम्बरमा आयोजना गर्ने साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको छ। आज सार्वजनिक गरिएको तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा नोभेम्बर 5 भारत र पाकिस्तान भेट्नेछन्। प्रतियोगितामा सहभागी 6 टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। समूह एमा बङ्गलादेश, श्रीलङ्का र भुटान छन् भने समूह बीमा भारत, मालदिव्स र पाकिस्तान छन्। तालिका अनुसार समूह चरणका खेल नोभेम्बर 11 हुनेछ भने 14 नोभेम्बरमा सेमी फाइनल हुनेछ र नोभेम्बर 17 फाइनल खेल हुनेछ। फिफाले नेपालको निलम्बन हटाएको खण्डमा यो तालिका परिमार्जन हुनेछ। अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय खेलकुद परिषद राखेप विरूद्ध आजदेखि सुरु गर्ने भनेको धरना स्थगित गरेको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाबाट निलम्बनमा परेको एन्फाले आज बिहान 11 बजेदेखि त्रिपुरेश्वर स्थित राखेप कार्यालयमा धरना सुरु गर्ने बताएको थियो। तर विशेष कारणवश आज बिहान गर्ने भनिएको ज्ञापन पत्र बुझाउने धरना तथा पत्रकार सम्मेलन कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको एन्फा प्रवक्ता सुरेश शाहले बताउनुभयो। एन्फा महासचिव किरण राईले पनि आफूहरूले वार्ताबाट समाधान चाहेको दोहोऱ्याउनु भएको छ। आज बिहान फेसबुकमा सन्देश लेख्दै राईले आफूहरूले कुनै पनि प्रकारको वादविवाद नभएर नेपाली फुटबलको निकास चाहेको बताउनु भएको हो। धरनाको विषयमा एन्फाले हिजो करिब 70 कर्मचारीसँग छलफल गरेको थियो। एन्फा र राखेप बीचको निर्वाचन विवादलाई फिफाले तेस्रो पक्षको हस्तक्षेप भन्दै एन्फालाई निलम्बन गरेको थियो। यसबीचमा विवाद समाधान र निलम्बन फुकुवाको सार्थक प्रयास हुन नसकेपछि नेपाली टोलीले विभिन्न अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरू गुमाउने अवस्था बनेको छ। एन्फाले खेलकुद परिषद विरुद्ध चरणबद्ध दबावका कार्यक्रम गर्ने जनाएको छ। अस्ट्रेलियाका पूर्व राष्ट्रिय क्रिकेट खेलाडी डेभिड वार्नरले नेपाल प्रिमियर लिग एनपिएलको तेस्रो सिजन काठमाडौँ गोर्खाजबाट खेल्ने भएका छन्। आज काठमाडौँ गोर्खाजले एनपिएल 3 निम्ति वार्नरलाई भित्र्याएको जनाएको हो। टिमले केही दिन अघि मात्र सामाजिक सञ्जालमा वार्नरले सन् 2019 पाकिस्तान विरुद्ध जोडेको 335 रन अङ्कित गर्दै उनको अनुबन्धनको बारेमा सङ्केत दिएको थियो। नेपालको क्रिकेट क्रेजबारे आफूले सुनेको र यसको प्रत्यक्ष अनुभव लिन उत्साहित रहेको वार्नरको भनाइ छ। अब मौसम सम्बन्धी जानकारी।
1: को प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको मोर्चा फेरेका सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ। देशैभर सामान्यतया आज बदलिरहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा तथा अन्य केही हिमाली भूभागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाड़ी तथा तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोशी र कर्णालीका पहाड़ी भूभाग तथा बागमती, गण्डकी र लुम्बिनीका पहाड़ी र तराई क्षेत्रमा 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। आज बिहान सूर्योदय 5:43 भयो भने सूर्यास्त साँझ 6:14 हुनेछ। काठमाडौँ उपत्यकामा पनि आज मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
0: अब अन्त्यमा मुख्य समाचार एकपटक फेरि। प्रभावकारी उद्धार, राहत र पुननिर्माणको कामका लागि विशेष संसदीय समिति बनाउन एमालेको माग। टनेल उद्धारको प्रगति र राहत वितरणको पछिल्लो अवस्थाबारे सांसदहरूले मागे जानकारी। मुस्ताङको जुमसुममा जलवायु सम्मेलन शुरू। 500 पालिका प्रमुख सहभागी। जलवायु न्यायका लागि दृढतापूर्वक उभिने वन मन्त्री चौधरीको प्रतिबद्धता। रसुवाबाडीमा पनि 34 देशका 607 विदेशी पर्यटक अझै बेपत्ता। भारतका सबैभन्दा धेरै 189 310 जीविते उद्धार गरियो। अमेरिकाले कोइला र प्राकृतिक ग्यासको प्रदूषण नियन्त्रण सम्बन्धी अधिकांश नियम खारेज गर्ने, जनस्वास्थ्य र जलवायुमा गम्भीर असर पर्ने विज्ञहरूको चेतावनी। र साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा भारत पाकिस्तान भेट्ने। हाउस टेमी समाचार अहिलेलाई सकियो। थप समाचारका लागि तपाईँले हाम्रो वेबसाइट imagecover.com हेर्न सक्नुहुनेछ। नमस्ते।

0: यस यसमा पोइन्ट छ। ब्याङ्किङ सेक्टरमा पहिलो पटक सिद्धार्थ ब्याङ्कले ल्याएको छ सिद्धार्थ रिवार्ड्स। अब मोबाइल ब्याङ्किङबाट टप अप गर्दा वा कार्ड प्रयोग गरी खरिद गर्दा रिवार्ड पोइन्ट अन गर्नुहोस् र आफूले चाहेको ठाउँमा रिडिम गर्नुहोस्। सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँभरिलाई।
1: मेरो यो घरमा नेपाल टपको पिपिआर पाइप मात्र प्रयोग हो।
2: किन राजेश जी?
1: यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि कुस्तोसम्म लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। नेपालको नम्बर वन पिपिआर पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपाल टप, सब ठिक।

अन्तर्राष्ट्रिय स्तरको हिलटेकको सीपीभीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिलटेकको सीपीभीसी र पीपीआर पाइप हिलटेक फिट एन्ड फर्गेट

0: Heart FM。Studio Time。अहिले पाँच बजेको छ।
1: Artist of the month.

जब म 50 वर्ष पुग्दै थिएँ त्यति बेला चाहिँ मैले अब काठमाडौँमा आएर विभिन्न किसिमका सङ्घर्षहरू गरेँ। तब मैले चाहिँ अब एउटा यत्रो खालि सधैँ एउटै किसिमको सङ्घर्ष भनेर चाहिँ मैले चाहिँ अब 50 वर्षमा चाहिँ म एउटा राम्रो किसिमको चाहिँ एउटा गोल्डन जुबली मनाउँछु भनेर मैले सोचेँ क्या। अनि त्यस पछाडि अब आएर चाहिँ मैले अब साथीभाइहरू बोलाउने सेलिब्रेट गर्ने भन्ने सवालमा चाहिँ अनि अब मैले साथीभाइहरूलाई बोलाएर के गर्ने त के भन्ने भनेर अब मैले चाहिँ अब काठमाडौँमा सङ्घर्ष गरेँ, घर बनाएँ, बङ्गलो बनाएँ, मैले गाडी चढेँ, अब ब्याङ्क ब्यालेन्स बनाएँ भनेर भन्दा त त्यो त कुनै तुकै छैन जस्तो लाग्यो। त्यति बेला अब तपाईँको मैले अब यस्ता त सबैको हुँदो रहेछ भन्ने किसिमको थाहा पाए चाहिँ मसँग चाहिँ वास्तवमा के छ त भन्ने किसिमको मलाई अनुभूति हुँदै गर्दा चाहिँ मैले आफूलाई रित्तो पाएँ। त्यस पछाडि मैले चाहिँ आफूलाई आफैले खोज्ने सवालमा चाहिँ गीत सङ्गीत साहित्य ले मात्रै मान्छेको जीवनलाई चाहिँ प्रस्ताउँदो रहेछ भन्ने कुरो अनुभूति भएपछि व्यावसायिक रूपमा चाहिँ मैले 2072 सालदेखि गीत सङ्गीतमा मैले आबद्ध भएर गीतहरू लेख्न थालेँ। जुन गीत मेरो पहिलो गीत थियो, जीवनको दौडमा यात्रा कता गरे धेरै वर आइपुग्दा पो भुमरीमा परे भनेर चाहिँ मैले गाउँबाट सपनाहरू बोकेर आएको थिएँ। छुटेको सपनाहरूलाई चाहिँ मैले त्यहाँदेखि चाहिँ मैले खोज्न थालेर मैले आफूलाई भेटाउन थाले भन्ने मलाई अनुभूति लागेको हुनाले यो घटना मलाई एकदमै जीवनको स्मरणीय लाग्छ।

नमस्कार, म कवि तथा गीतकार अमर बान्तु। मेरो साङ्गीतिक जीवनमा यस्ता थुप्रै प्रसङ्गहरू रहेका छन्। यस्तै प्रसङ्गहरूका साथ यो महिनाभरि आर्टिस्ट अफ द मन्थको रूपमा रहनेछु मात्र इमेज एफएम 97.9 मा।

0: Hello, namaste everyone. This is Manal Lamisani. You're watching Mesil Vision SD. Sabizana la music of your choice. Ma swagat sa. I hope everyone is doing good. Sabizana ramri gari rakhnu bhaya sa wala. Bande aaja ko karyakram suru garau. Today is Mangalbar. Aaja ekdamai special din sa. सबैजनाको लागि, किनभने हरेक दिनै स्पेसल दिन हो, होइन सबैजनाको लागि. कति छिटो एकजना कलर पनि जोडिसक्नु भयो. लेट्स वेलकम. हेलो,
1: वेलकम. नमस्कार नमस्कार, धेरै दिन पछिको नमस्कार.
0: नमस्ते नमस्ते. आरामै हुनुहुन्छ दिपिकाजी?
1: म आरामै छु सर. हजुर आरामै हुनुहुन्छ, तर मैले अहिले हेरेको छैन, बाहिर त्यही कल गरेको ठ्याक्कै लाग्यो पनि.
0: हजुर
1: सरले हाम्रो एमसिएलको शर्मा उठाइहाल्नु भयो, धन्यवाद सर भन्न चाहेँ. हजुर पनि आउनु भएछ कुराकानी. के विषय ल्याउनु भयो सर आज? विशेष दिन भन्नुभयो, जे होस् यो वर्षको विशेष दिन अब आजबाट सिद्धिन्छ भने.
0: ए किन त्यस्तो सिद्धिनी चाहिँ?
1: आज विशेष भने हजुरले आज पञ्चमी हो नि त, हामी जति पनि छोरी चेलीहरूको पाहान चाड हो नि त. हिजो हरितालीको भयो भने आज सप्तऋषिलाई पूजा गर्ने दिन हो कि हाम्रो चाहिँ.
0: ए सप्तऋषिलाई
1: ऋषि पञ्चमी भनिन्छ होइन, सप्तऋषि भनिन्छ. अनि त्यसको व्रत हुन्छ कि हाम्रो,
0: अनि
1: व्रतको विशेष दिन भयो. हजुरले केलाई विशेष दिन मान्नु भएको थियो? हामीले त्यसलाई विशेष दिन मान्छौँ.
0: विशेष त हरेक दिन विशेष त छ नि.
1: त्यो त हो सर, हामीले बिहान उज्यालो अँध्यारो रात पछि उज्यालो उठ्दा विशेषै मान्नुपर्छ हामीले.
0: कति राम्रो, के सबै राम्रो छ? हाउ इज योर तीज? तीज कस्तो भयो हजुरको
1: तीज चाहिँ? अब हजुरलाई थाहै छ मेरो तीज थिएन,
0: होइन.
1: अनि अब देशै रोको बेलामा सायद तीज यताउता कतै पनि छैन, त्यस्तो तीजै मनाइरहेको छैन, होइन. अब पशुपतिमा जानेले जानुभयो, रोकटोक थिएन अब त्यस्तो. र अन्त कतै छिमेकमा यताउता गीत बजाउने नाच्ने रमझम खासै के पनि भएन यो वर्षलाई. अनि मलाई पनि रुगा लागिरहेछ, अरू सबै ठिकै, समग्रमा त ठिकै छ सर. माघी त
0: सबै राम्रै छ.
1: हजुर हजुर.

0: त्यही त आजको टपिक चाहिँ सेल्फ मास्ट्रीको बारेमा कुरा गरिरहेको थियौँ होइन. सेल्फ मास्ट्री भने चाहिँ आफूप्रति नियन्त्रण हुने, कसरी आफ्नो सोचलाई आफ्नो ऊर्जालाई सही दिशामा लगाउने. किन भन्दाखेरि यहाँ हामी धेरै मान्छेहरू मोबाइलमा अल्झिरा हुन्छौँ, हो हल्लामा अल्झिरा हुन्छौँ, अनि आफ्नो काम के हो त्यसमा चाहिँ हामी बढी फोकस गर्न सकिरहेको हुँदैनौँ होइन. यो बारेमा मैले टपिक लिएर आएको थिएँ. हजुर कतिको आफूप्रति फोकस हुनुहुन्छ, आफ्नो कामप्रति फोकस हुनुहुन्छ without any destruction or disturbance, त्यस्तो केही छ?
1: हजुरले ल्याउनु भएको विषयवस्तु र मेरो सोच एउटै हो. म मान्छेलाई पनि भन्ने गर्छु कि कति मोबाइल हेर्नुहुन्छ, मोबाइलमा मात्रैको आफ्नो के काम छ त्यसमा प्राथमिकता दिने हो. वर्ष पढ्ने भए पढ्नेमा दिने, व्यापार भए बिजनेस गर्ने, अनि आफ्नो जागिर छ समयमा जाने, अब भनौँ न एउटा घर सरसफाई घर सजाउनेदेखि लिएर आफूले गर्नुपर्ने भाँडा बर्तनहरू सरसफाई त्यो गर्ने भनेर मैले भनिरहन्थेँ होइन अरूलाई, अरूलाई पनि भन्ने घरमा पनि भन्ने. र हजुरले यही विषय ल्याउनु भएकोमा सर हजुरलाई धन्यवाद भन्न चाहन्छु. म चाहिँ एकदम मेरो कामप्रति मलाई प्राथमिकता होइन, म हेर्ने, म एकदम अब गीतहरू हेर्ने मान्छे, फोन गर्ने मान्छे. यो फोन गर्नलाई नि योभन्दा अगाडि नि मैले यो 5 बजेदेखि 6 बजेभित्रको काम नि अघि पहिल्यै गरिसक्ने हो कि मैले चाहिँ. यो समयमा आराम गर्नलाई, मैले हेर्नलाई, मैले बोल्नलाई होइन अघि नै काम गरिसक्ने. अनि जस्तो भोलि दिउँसो 1 बजे हेरिने कामलाई 1 बजे अगाडि नै काम गर्न सक्ने कि म त्यसरी मिलाउने त्यो समय. जस्तै म बिहान 4 बजे काहीँ जानु छ भने म 2 बजे उठ्ने, त्यो 4 बजेसम्मको बिहान मैले 6 बजे 7 बजे गर्ने काम चाहिँ सकेर अनि हिँड्ने. 6 बजे हिँड्नु छ भने 4 बजे उठ्ने, काम सकेर हिँड्ने. मैले त्यसलाई प्राथमिकता दिन्छु. मेरो म कहाँ जानुपर्छ त्योभन्दा पहिल्यै 2 घन्टा उठिदिने, अनि आफ्नो सरसफाइदेखि लिएर अर्काले कहिले पनि अर्काले मलाई नभनोस्, मलाई घरको मान्छेले यो नगरिकन गइस् भनेर कहिले पनि त्यो शब्दहरू नआओस् भन्ने व्यक्ति कि
0: मलाई त्यो
1: एकदम त्यस्तो लाग्छ सर. हामीले आफ्नो जिम्मेवारी के हो त, जिम्मेवारीमा कति थोक पर्छ, के पर्छ, म के हो, मैले के गर्नुपर्छ, त्यो कुरालाई बढी हो कि मोबाइल हेर्ने गीत सङ्गीत हेर्ने टाइम भनेको चाहिँ पहिला आफ्नो काम सक्ने फुर्सदमा हो त्यो हेर्ने भनेको. जब फुर्सद हुन्छ त्यसलाई त्यसलाई चाहिँ हामीले समाउने हो, त्यसलाई चाहिँ हामीले युटिलाइज गर्ने हो. तर कामभन्दा बाहिर काम धाम छोडेर जानु थियो आ अल्छी लाग्यो भन्ने भनेर होइन, पहिला गएर आउने, पहिला काम गरेर आउने. अब अफिस जानु छैन, अफिसमा कति बजी जानु पर्ने, सट्ट जाने, अफिस जाने, आफ्नो काम साम सक्ने त्यो टी टाइममा अथवा खाजाको लन्चको टाइममा चाहिँ आफूले फेरि मोबाइल हेर्ने अथवा गफ गर्ने त्यस्तो खालको चाहिँ मलाई मनपर्छ. मलाई चाहिँ यो सबै म मेरो तर्फबाट भन्नुपर्दा चाहिँ म हरेक कामलाई आफैले मेन्टेन गर्छु. मेरो समय मैले भोलि म काहीँ जानु छ भने नि सर भोलिको काम आज अनि भोलि बिहानै गर्ने हो, भोलि दिनभरि मेरो टाइम हुन्छ र मलाई कसैले यो गरिनस् भन्ने ठाउँ नै रहँदैन. म चाहिँ त्यसरी काहीँ जानु छ, केही गर्नु छ, हुन्छ नि कतै टाढो जानु छ काहीँ बिहेमा अथवा भनौँ न त्यो बेलामा, त्यसरी मैले समय चाहिँ आफूले आफैलाई एकदम समयको केयरफुल गरेर आफ्नो कामलाई प्राथमिकतामा राखेर अनि मेन्टेन गर्छु मैले.
0: कसरी यो ऊर्जा कहाँबाट आउँछ हजुरलाई यो सबै म्यानेज गर्ने, या यो खालको हुन्छ नि एउटा अनुशासनै हो नि यो आफ्नो?
1: यो एकदम अनुशासन हो त ममा आफैले. यो एउटा चाहिँ म भगवान्को गिफ्ट, गड गिफ्ट भन्छु म मलाई होइन सर, किनभने म आफैलाई यो गर त्यो गर यतिखेर गर भनेर सिकाउने मान्छे चाहिँ कोही पनि हुनुहुन्न होइन, सिकाउनु भएको छैन. यो नढाँटिकी भन्नुपर्दा यो ऊर्जा आफैमा आएको, किनभने म सानो बेलामा धेरै बिरामी भएँ अनि ठुलो बिरामी हुँदाखेरि सबैको कुरा मैले मिडियाबाटै सुने, इमेज च्यानलबाट, इमेज एफएमबाट, अन्य अन्य रेडियोबाट सुने. त्यो कुरा सुन्दै सुन्दै चाहिँ मलाई भगवान्ले यो बुद्धि चाहिँ दिनुभएको हो कि, अनि अरूलाई पनि सिकाउने भयो. यसो गर न एकछिन समय पाए कि मोबाइल हेर्ने, यो काम गर्ने, यो पढ्ने छ भने होमवर्क गरिहाल्ने पहिला, त्यसपछि मोबाइल हेर्ने, अथवा कपडा धुनु छ भने त्यो धोइहाल्नु त, तपाईँहरू अहिले पछि मोबाइल हेर्नु. साथी सङ्गीत चिनेकोलाई सबैलाई यही भन्ने हो मैले उहाँहरूलाई, कि यसरी समय मिलाऊ भन्ने. अनि मलाई चाहिँ भगवान्ले त्यसरी नै मलाई बुद्धि दिनुभएको. अनि धेरै कुरामा अनुशासित हुनुपर्छ हामी, आफ्नो घर परिवार काम कर्तव्यदेखि लिएर अरूलाई समय दिएको छ भने त्यो समयमा टक्क पुग्ने होइन, समयमा आउने, सबैमा हिँड्ने हजुर, त्यो बिना कामको गफ गरेर यताउता गरेर नबस्ने. जुन काम आफ्नो जिम्मेवारी के हो त्यो जिम्मेवारीलाई हरेक सानो झिनोभन्दा झिनोदेखि ठुलोसम्म जिम्मेवारीलाई पहन गर्ने मेरो जिम्मेवारी हो, मैले गर्नुपर्छ, म यो समयमा यो हुनैपर्छ समयमा भन्ने कुराले हामीलाई मोटिभेट गर्छ. त्यो चाहिँ हाम्रो आफूमा हुनुपर्छ जस्तो लाग्छ सर मलाई.
0: तपाईँलाई अल्छी लाग्दैन यो निरन्तर रूपमा यो गर्दै गर्दाखेरि अल्छी लाग्ने, यताउता ज्याउ लाग्ने त्यस्तो हुन्छ कि हुँदैन?
1: कहिले काहीँ हुन्छ, अल्छीको बावजुद पनि म काम गर्छु नै,
0: अल्छी
1: लागि पनि गर्छु. त सबैभन्दा अल्छी लाग्ने मलाई घर सफा गर्न कहिले काहीँ त्यही त हो नि सर, मान्छेको जीवन कहिले काहीँ सन्चो नहुँदा टाउको दुख्दा होइन कहिले काहीँ अलिकति आफूलाई कस्तो हुन्छ नि एनर्जी नभएको जस्तो एलास्टिक जिउ हुन्छ नि त्यो बेलामा पनि म गर्छु नै, त्यो समयमा त गर्छु नै म, उठ्न सकिनँ भने आफ्नै ठाउँमा छ तर उठेर हिँड्न सकेँ भनेपछि त्यो काम म अल्छी लाग्दै लाग्दै पनि गर्छु, मन नपरि नपरि नै गर्छु नै म काम।
0: धेरै राम्रो, धेरै राम्रो, एकदम खुसी लाग्यो दिपिकाजी हजुरसँग गफ गरेर है, अहिले एकदम राम्रो एउटा खालको इनर्जी, एउटा खालको ऊर्जा दिनुभयो मलाई पनि अनि सुनिराख्नु भयो सबैजनालाई पनि, काम गर्नुपर्छ अनुशासन हुनुपर्छ भनेर। थ्याङ्क यू सो मच फर सेयरिङ यर थट्स। अब डेडिकेसनतिर जाउँ है।
1: अब डेडिकेसन, अब सर्वप्रथम हजुरलाई सर धेरै दिनमा हजुरसँग भेट भयो, त्यसपछि आएर मेरो आवाजलाई हजुरलाई संसारभरि पुर्याउनु नि हाम्रो आदरणीय क्यामेरा पर्सन ज्यूहरू, मेरो फोन उठाउनु भयो सरले टक्क फोन उठाएर हजुरलाई दिनु मलाई धेरै धन्यवादको साथ, जो जो हुनुहुन्छ एमसिएलमा शैले दादीजू, अनुसा म्याम, यस्तै गरेर हाम्रो रेखा म्यामको सम्पूर्ण टिम, तारा थापा दाई, सीताराम सर हेटोडामा, मन्जु थापा कलङ्की, श्रीराम दाल दाई, अनि मकर बान्य दाई, यता कृष्ण प्रसाद ढुङ्गाना दाई हुनुहुन्छ, अनि तारा थापा दाई यता हुनुभयो र अहिले यो समयमा हेर्नु भएको छैछ नि, यो समय राति भइसकेको छ, दुर्गा खरेल दाई हुनुहुन्छ जापानमा, दाई हजुरलाई नमस्कार, जे जस्तो छ दाई खुसी रहनु होला, दाई एकदमै म हेरिरहेको हुन्छु भन्नुभएको छ, दाईले हेर्नुहोला, मन बुझाउनु होला, दाई खुसी रहनु होला, विदेशमा हुनुहुन्छ दुखी नहुनु होला, भाउजूलाई पनि नमस्कार, भाइ कृष्ण थापा लगायत सुजन थापाले यतै त्यतै हुनुहुन्छ नजिकै उहाँलाई पनि, र जो जतिले यो समयमा हाम्रो इमेज च्यानलको म्युजिक अफेयर चोइस हेर्नुहुने प्रिय मित्रहरू, जुन बेलादेखि हेर्दै आउनु भएको छ आज मात्रै हेर्दै हुनुहुन्छ, सबै सबैलाई मिठो सम्झना न्यानो माया बहिनीहरू यहाँ, अनि अनिता के अरे अनिसा र लक्ष्मी हुनुहुन्छ, त्यस्तै गरेर जहाँ जसरी हेर्नु भएको छ सबै सबैलाई आजको सप्त ऋषि अथवा ऋषि पञ्चमीको धेरै धेरै शुभकामना, उहाँहरूको व्रत सफल होस् भन्दै हजुरबाट बिदा हुन्छ, हजुरको सम्पूर्ण मामहरूलाई नमस्कार भन्दै बिदा भए, नमस्कार,
0: थ्याङ्क यू, बाई बाई, टेक केयर। इट वाज रियली अमेजिङ टकिङ विथ हर। उहाँले भन्नुभयो लाइक डिसिप्लिनको कुराहरू गर्दै थियौँ हामी, यो व्रत बस्नु पनि एउटा डिसिप्लिनै हो, दिनभरि केही नखाने होइन, एउटा खालको आफूप्रतिको एउटा कन्ट्रोल हो होइन व्रत बस्ने, यो एकदम रेस्पेक्ट छ सबैजनालाई। तर सेल्फ मास्टरीको बारेमा कुरा गरिरहेको थियौँ, आफ्नो आफूलाई कसरी नियन्त्रण गर्ने, या आफ्नो सोच, आफ्नो मस्तिष्क, आफ्नो ऊर्जालाई कहाँ दिने वा नदिने, या कसरी हामी लिएर जाने भन्ने कुराहरू गरिरहेछौँ आज। आज यही बारेमा कुरा गर्छौँ। आज एकदम खुसी लाग्यो फर्स्टमा दिपिकाजीसँग गफ गरेर, यो बारेमा चाहिँ थप कुराहरू गर्छौँ। फर नाउ वर्ल्ड वी राइट ब्याक आफ्टर अ सर्ट म्युजिकल ब्रेक।

त्यही हो घर जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ। आखिर किन आफ्नो घर आफ्नै हुन्छ? योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

अन्तर्राष्ट्रिय स्तरको हिल्टेकको सिपिभीसी र पिपिआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिल्टेकको सिपिभीसी र पिपिआर पाइप हिल्टेक फिट एन्ड फर्गेट।

0: नेपाल राष्ट्र ब्याङ्कबाट ग वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था
1: मञ्जुश्री फाइनान्स,
0: जहाँ तपाईँले पाउनुहुन्छ उच्च स्तरीय आधुनिक ब्याङ्किङ सेवाहरू।
1: मञ्जुश्री फाइनान्स,
0: बिहाइन्ड योर ह्यापिनेस।
2: Hello, welcome back after a short musical break. I hope you guys are enjoying the song. एकदम रमाइलो गीत बजिरहेको थियो होइन, गीत भने एउटा छुट्टै खालको रमाइलो हो। आई होप यु गाइज आर इन्जोइङ द सङ। केही भन्दै गर्दा डु कल द नम्बर सर अन द स्क्रिन 01452909030145290944। डु कल, आई विल बी वेटिङ फर कल। यो भन्दै गर्दा लेट्स गेट ब्याक टु द टपिक। टुडे वी आर टकिङ अबाउट भेरी इम्पोर्टेन्ट थिङ, सेल्फ मास्टरीको बारेमा कुरा गरिरहेको छौँ, या सेल्फ नियन्त्रण कसरी गर्ने, आफूलाई नियन्त्रण कसरी गर्ने अनि अगाडि कसरी बढ्ने पनि विषयमा कुरा गरिरहेछौँ। किन भन्दाखेरि हामीहरू चाहिँ बेला बेला एकदमै ड्रेन भइरहेको हुन्छौँ, एकदमै अल्छी लाग्छ, काम गर्न मन लाग्दैन, होइन, कहिलेकाहीँ के गरौँ के गरौँ अपर्च्युनिटी नपा जस्तो लाग्छ, होइन, केही सम्भावना छैन जस्तो देखिन्छ। यो किन भइरहेको हुन्छ जस्तो लाग्छ त हजुरहरूलाई, तपाईँ सेयर गर्न सक्नुहुन्छ? किन भन्दाखेरि युथहरूमा चाहिँ यो भएन त्यो भएन कम्प्लेन गर्ने बानी छ, अल्छी लाग्छ, गरिराख्न मन लाग्दैन। यो सबै किन भन्दाखेरि चाहिँ मैले बुझेअनुसार इट्स अल अबाउट वाट यु इनटेक। तपाईँ जे के लिनुहुन्छ त तपाईँको सराउन्डिङबाट, होइन, के लिनुहुन्छ त भन्ने कुराहरू हुन्छ। यो बारेमा चाहिँ थप कुरा गरौँला। वी हेभ सन अनलाइन, लेट्स वेलकम। हेलो
3: हेलो, नमस्ते सर।
2: नमस्ते, के छ, आरामै हुनुहुन्छ? सन्तोषजी
3: हजुर आरामै छ सर, अनि हजुरलाई?
2: मेरो पनि ठिक छ, राम्रै छ। तपाईँले धेरै पछि कल गर्नुभयो त?
3: हजुर हो, अलि बिजी पनि भएन अनि कामको व्यस्तताले कारणले फोनै गर्नु भएको थिएन, तर सुनिरहेको हुन्छु हजुरको कार्यक्रम चाहिँ।
2: धेरै राम्रो हो नि बिजी हुनु त।
3: हजुर, यसपालि चाहिँ अलि धेरै नै बिजी भयो।
2: अनि सबै राम्रै छ हजुर?
3: हजुर सबै राम्रो छ सर, अनि हजुरको सबै ठिक छ सर?
2: ठिक छ हजुर, राम्रै छ। आजको टपिकमा जाउँ होइन सन्तोषजी, आजको टपिक चाहिँ वी आर टकिङ अबाउट सेल्फ मास्टरीको बारेमा, फेरि एउटा सिरिज सेल्फ मास्टरीकै। तपाईँ हामी सेल्फ मास्टरीको बारेमा केही हदसम्म बुझ्छौँ होला, आफू पनि त्यसलाई प्रयोग गरिरहेछौँ होला, त्यसको सूत्रहरू, होइन, तर यो ब्रेन ड्रेन हुने, कहिलेकाहीँ अल्छी लाग्ने, ल्याक अफ एउटा उद्देश्य नभेट्ने, होइन, त्यो उद्देश्य भेटे पनि त्यो ऊर्जा दिन नमन लाग्ने, त्यस्तो चाहिँ किन होला सर? सन्तोष सर,
3: मेरो विचारमा चाहिँ यस्तो लाग्छ कि सर, यो कुराहरू पनि बुझ्नुपर्ने हो है हामीले, अब यस विषयमा चर्चा गर्नु पर्दाखेरि यसको यो चाहिँ यस्तो कि हाम्रो ह्याबिट र सबकन्सियस माइन्डको बारेमा हामीले बुझ्नुपर्छ कि, हाम्रो ह्याबिट र सबकन्सियस माइन्डको, होइन, अनि किनभने हाम्रो लक्ष्य एउटा भइरहेको हुन्छ अनि ह्याबिट चाहिँ अर्कै भइरहेको हुन्छ कि हाम्रो, अनि ह्याबिट अर्कै भइसकेपछि त्यो लक्ष्य पुरा गर्न चाहिँ हामीले नसकिने रहेछ कि सर। यो चाहिँ यस्तो ल अफ एट्र्याक्सन र ल अफ इन्भाइरोमेन्ट भन्ने दुइटा हुँदो रहेछ कि सर। यो ल अफ एट्र्याक्सन भनेको चाहिँ हजुरको तानिने, होइन, तानिन्छ कि त्यसले, ल अफ एट्र्याक्सन तानिबस्छ त्यसले, अनि ल अफ इन्भाइरोमेन्ट भनेको हामी जस्तो वातावरणमा बस्यो हामी त्यस्तै बन्छौँ कि सर, त्यो हामी जस्तो, अनि हामीले जति नै राम्रो कुराहरू थिङ्किङ गरे पनि, जति नै राम्रो कुराहरू सोचे पनि, होइन, त्यो ल अफ इन्भाइरोमेन्टको कारणले गरेर त्यो राम्रो गर्नै सक्दैनौँ कि, त्यो राम्रो गर्ने, किनभने अब मानौ कि अब हाम्रो सङ्कट नै अब ड्रिङ्किङ गर्ने खालको मान्छेहरूको सङ्कट छ भने हामीले कहिले पनि त्यो ड्रिङ्किङबाट, त्यो ड्रिङ्किङ ह्याबिटबाट छुटकारा पाउनै सक्दैनौँ कि सर, होइन, पाउनै सक्दैनौँ, किनभने त्यो ह्याबिट नै त्यस्तो बनिसक्यो, किन त भन्दाखेरि हाम्रो सर्कल नै त्यस्तो खालको छ कि त्यहाँ,
2: होइन,
3: त्यही भएर हामीले चाहिँ त्यो ड्रिङ्किङ गर्ने खालको सर्कललाई छोडिदियो भने चाहिँ त्यो ह्याबिटलाई पनि बिस्तारै छोड्न सकिन्छ कि, त्यो एकैचोटि चाहिँ हुँदैन त्यो, होइन, मान्छेहरूको प्रब्लम नै त्यही हो कि, उनीहरूको प्रब्लम केही पनि थिएन तर पनि उनीहरूको प्रब्लम चाहिँ यो ह्याबिटहरूलाई छोड्न नसक्नुको कारण के हो भन्दाखेरि उनीहरू इन्भाइरोमेन्टलाई छोड्नै सक्दैन कि उनीहरूले, अनि त्यही इन्भाइरोमेन्ट बस्छ अनि त्यही वातावरणको सबै ह्याबिटहरू, त्यस्तो कुराहरू चाहिँ ड्रिङ्किङदेखि लिएर हरेक चिज, ग्याम्बलिङदेखि लिएर हरेक चिज, ग्याम्बलिङले तानिरहेको छ कि हजुरको हाम्रो, अनि त्यो टाइम अलिकति हुना बित्तिकै मान्छेहरूको ग्याम्बलिङ, टाइम पास गर्नलाई ग्याम्बलिङ गर्नै पर्छ उसलाई, कि त मोबाइलमा गेम खेल्नै पर्छ उसलाई, केही कुरा राम्रो कुराहरू सिक्न मिल्दैन उसले, होइन, राम्रो, किन त भन्दाखेरि सिक्छ भनेर उसले सोध्छ, बिहान सोध्छ तर बेलुकासम्म पुग्दाखेरिसम्ममा ऊ ग्याम ग्याम्ब्लिङमा फसिसकेका हुन्छ, कि त ऊ चाहिँ ड्रिङ्किङमा फसिसकेका हुन्छ, के हो कि त हजुरको यस्तो बेबिचारीहरूमा फसिसकेका हुन्छ। यो डाइरेक्ट भनिदिएँ मैले होइन, बेबिचारीमा फसिसकेका हुन्छ। मान्छेहरूको कमजोरी नै त्यही हो कि उनीहरूले चाहिँ आफ्नो माइन्डलाई ठिक ठाउँमा राख्नको लागि उनीहरूले ल अफ इन्भाइरोमेन्ट र ल अफ एट्र्याक्सनबाट कसरी बस्ने भन्ने कुरा नै जानेको हुँदैन कि हो। यो कुराहरू जान्नुपर्छ मेरो विचारमा चाहिँ होइन, यस्तो कुराहरू जान्नुपर्छ अनि आफ्नो हेबिटलाई चाहिँ सुधार्न सकिन्छ। आफ्नो हेबिटलाई सुधार्नको लागि सुधार्न त चाहन्छ सबै मान्छेले, तर किन सक्दैन त भन्दाखेरि ऊ वातावरण त्यही वातावरणमा बसिरहेको छ। अब वातावरण छोडेर अन्त वातावरणमा बस्यो भने पो उसले त्यो वातावरणलाई बिस्तारै उसको ब्रेनले बिर्सिँदै बिर्सिँदै जान्छ कि सर हाम्रो होइन, अनि चाहिँ हामीलाई सजिलो हुन्छ, सहज हुन्छ। अनि अर्को कुरा, यो हाम्रो व्रतको कुराहरू आइरहेको छ, चाड पर्वमा व्रत बस्छ होइन, अनि हामी पनि व्रत बस्छौँ। व्रत भनेको एकदम राम्रो चिज हो कि, यो सङ्कल्प सङ्कल्प गरिन्छ कि व्रतमा चाहिँ। हामी सङ्कल्प आज दिनभरि म पानी शुद्ध पनि खाँदिनँ, केही पनि खाँदिनँ भनेर हामी सङ्कल्प जुन सङ्कल्प गर्छौँ नि, त्यही सङ्कल्प नै बच्चैदेखि त्यही 16-17 वर्ष या 15 वर्ष 12-13 वर्षदेखि नै त्यही सङ्कल्प गर्ने आदि बानी हुँदै हुँदै गयो भने चाहिँ पछि चाहिँ हामी के हुन्छौँ त भन्दाखेरि जुनसुकै काम पनि पुरा नभएसम्म निन्द्रै नलाग्ने त्यस्तो ह्याबिट बन्छ कि हाम्रो। भनेको मतलब कुनै पनि कामहरू चाहिँ म सिद्ध्याएरै छोड्छु या कुनै पनि कामहरू सफल बनाएरै छोड्छु भन्ने खालको चाहिँ ह्याबिट बस्ने रहेछ कि सर, त्यो त्यो सङ्कल्पको कारणले गरेर होइन। सङ्कल्प यो रिलिजन्सको थ्रुबाट पनि हामीले यो कुराहरू चाहिँ सिक्न मिल्छ कि यो सङ्कल्प चाहिँ गर्नै पर्छ, सङ्कल्प बिना चाहिँ कुनै पनि कामहरू पुरा हुँदैन भन्ने कुराहरू चाहिँ यो एक दिनको सङ्कल्पले नै हामीलाई बुझाउँछ कि सर। अनि यो कुराहरू आजभोलिको मान्छेहरू, कोही मान्छेहरू व्रत बस्छ, कोही मान्छेहरू पानी खान्छ, कोही मान्छेहरू के खान्छ होइन, तर पनि खानु त मिल्यो, तर पनि यो सङ्कल्प हो, यो सङ्कल्प यो माइन्डबाट जानुपर्छ मैले भनेर बुझ्नुपर्छ कि। हाम्रो ब्रेनले केही पनि बुझ्दैन कि सर हाम्रो, किनभने हामीले जे कुरा सिकाउँछौँ उसले त्यही मात्र सिक्छ कि उसले, त्यही भएर हामीले चाहिँ सङ्कल्प गर्नु पऱ्यो अनि आफू पनि ल अफ एट्र्याक्सन र इन्भाइरोमेन्टबाट पर बस्नु पऱ्यो। अनि त्यही भएर त हजुरको हेर्नु न जुन सबै धार्मिक क्षेत्रहरूमा हेर्नु न हजुरको यो हजुरको यो के भन्छ इस्कोनमा भयो होइन, अनि क्रिस्चियनमा भयो, उनीहरूको सत्सङ्गहरू लाग्छ कि हजुरको सत्सङ्ग, किन त भन्दाखेरि सत्सङ्गहरूमा चाहिँ सुख 10 जना खुसी भएको मान्छेको अगाडि हामी पनि गयौँ भने हामीलाई पनि खुसी महसुस हुन्छ क्या त्यो, किनभने आफ्नो दुःख बिर्सिन्छ क्या अरूको सुख हेरेर होइन, अरूको दुःख अरूले दुःखै दुःख मात्र सुनायो भने हामी पनि सुख भए पनि दुःखै मात्र सोध्छ क्या त्यो, किनभने यो पनि खराब छ, त्यो पनि खराब छ, यो पनि बिग्रिया छ, त्यो पनि बिग्रिया छ, हे हुँदै हुँदैन यो भने जस्तो त्यस्तो माइन्ड सेटमा जान्छ कि सर हामी। त्यही भएर यसरी जाँदाखेरि चाहिँ सहज हुन्छ, बानीहरू आफूले सुधार्नुपर्छ, आफ्नो लाइफ आफूले बनाउनुपर्छ भनेर भन्न चाहन्छु।
2: एकदम ठिक भन्नुभयो सन्तोषजी, आई कम्प्लिटली एग्री व्हाट एभर यु सेड, इच एन्ड एभ्रिथिङ कम्प्लिटली। किताबहरूमा पनि तपाईँले भनेकै कुराहरू भन्छन्, ए ल अफ इन्भाइरोमेन्ट, ल अफ अट्र्याक्सन, होइन, आई कम्प्लिटली अग्री। एकदम खुसी लाग्यो सन्तोषजी, कल गर्दै गर्नुहोस् होइन, एकदम यो बारेमा विल टक मोर, अझै यो बारेमा अझै हामीले अवेरनेसहरू फैलाउनु पर्ने हुन्छ। थ्याङ्क यू, अब डेडिकेसनतिर जाउँ है।
3: धेरै पछि हजुरसँग कुरा गर्न पाएँ, मलाई खुसी लागिरहेको थियो, अनि हजुरलाई नै सुनाउन चाहन्छु र मलाई चिन्नुहुने सम्पूर्ण मेरो साथीहरूलाई सुनाउँदै आजलाई बिदा चाहन्छु।
2: थ्याङ्क यू सो मच फर कलिङ, थ्याङ्क यू सन्तोषजी। It was really amazing talk with him. He said a lot of things. Law of environment भनेको एकदम ठिक कुरा हो, कहिले म पनि किन भन्दाखेरि इन्भाइरोमेन्टले धेरै नै तान्छ कि, अब साथीहरू ड्रिङ्क गर्छन् भने त्यहाँ आफूलाई पनि खाउँ खाउँ जस्तो लाग्ने कि, तर त्यो कन्ट्रोल गरेर त्यहाँबाट भागिहाल्नुपर्छ कि, त्यहाँ बसिरहे पनि खाइन्छ। त्यही भएर कहाँ चाहिँ समय दिने, कहाँ चाहिँ आफ्नो ऊर्जा दिने, कुन इन्भाइरोमेन्टमा दिने भन्ने चाहिँ आफ्नो आफूलाई थाहा हुनु पऱ्यो क्या। व्यक्तिगत रूपमा मैले त्यहाँ मेरो ऊर्जा दिँदाखेरि या मेरो समय दिँदाखेरि कति मलाई हानि हुन्छ, कति मलाई राम्रो हुन्छ भन्ने कुराहरू पनि बुझ्नुपर्ने हुन्छ। अगाडि बढ्नु छ भने कि दुईवटा अप्सन छ हामीसँग, कि एकदमै काम गर्नु पऱ्यो, केही लक्ष्यमा पुग्छु भनेर हिँड्नु पऱ्यो एउटा, अर्को भने म केही गर्दिनँ आनन्दले बस्छु मलाई सबै छ भनेर बस्नु सक्नु पऱ्यो। हो दुइटै सकिन्न भने चाहिँ ध्यान गर्न थाल्नु पऱ्यो, आफूलाई सोध्न थाल्नु पऱ्यो, भित्र सोध्न थाल्नु पऱ्यो, के गरौँ त म कसरी गरौँ। एकदम ठिक कुरा गर्नुभयो उहाँले, ह्याबिटहरू हुन्छ नि हाम्रो दैनिकी ह्याबिटहरू, त्यसले पनि धेरै फरक पर्छ। अब हामी एउटा कुरा सोचिरह हुन्छ मस्तिष्कले, एउटा कुरा भन्न खोजिरह हुन्छ, तर हामी त्यो कुरा अप्लाई नै गर्दैनौँ या त्यो कुरालाई हामी फलो नै गर्दैनौँ, किन फलो गर्नु अल्छी लाग्छ, यताउता हुन्छ, त्यसमै हो डिसिप्लिन चाहिने भने नि। यो बारेमा चाहिँ थप कुरा गर्छौँ। फर नाउ वी विल बी राइट ब्याक आफ्टर अ सर्ट म्युजिकल ब्रेक।

Hello, welcome back after a short musical break. I hope you guys are enjoying the song. एकदम रमाइलो गीत बजिरहेको थियो, अलिक सेन्टी, अलिकति अर्कै खालको दिइरहेको थियो, तर यो पनि इन्जोय गर्नुपर्छ. यो म्युजिकहरूसँग चाहिँ एउटा कनेक्सन फिल हुन्छ क्या, त्यो बिटहरूसँग, त्यो एउटा खालको रिदमहरूसँग, होइन, त्यो टेम्पोसँग छुट्टै खालको एउटा रिदमिक आस्पेक्ट हुन्छ. म्युजिक चाहिँ सबैजनाले सुन्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ व्यक्तिगत रूपमा. हामी आज सेल्फ म्यास्ट्रीको बारेमा कुरा गरिरहेछौँ, होइन. सेल्फ म्यास्ट्रीमा को बारेमा कुरा गर्दै गर्दाखेरि म्युजिकले नि ठुलो रोल प्ले गर्छ. तपाईँहरू कतिको बिलिभ गर्नुहुन्छ या गर्नुहुन्न, मलाई व्यक्तिगत जीवनमा चाहिँ एज अ म्यान, म पुरुष छु, होइन, लाइक कस्तो हुन्छ भन्दाखेरि एकदमै हामी एकदम स्टिफ भएर, एकदमै कडा भएर, एकदमै हार्डन अप भइरह हुन्छौँ कि. तर वेन इट कम्स टु म्युजिक, वेन इट कम्स टु डान्स, नृत्य, सङ्गीतमा यसरी हलुको भएर जान्छ क्या. मलाई पनि क्या आफ्नै त्यो प्रेजेन्सहरू पनि एकदम खुकुलो आनन्द महसुस हुन्छ क्या. त्यही भएर सङ्गीत भने सुनिराख्नुपर्ने कुरा हो. अझ सङ्गीतमा पनि म्यानिफेस्ट हुन्छ नि, आफ्नो इच्छा अनुसारको सुन्नु पऱ्यो क्या. हजुर, तपाईँको ब्रेकअप भएको छ भने चाहिँ, इनकेस एकदम ठुलो ट्रेजेडी परेछ भने चाहिँ, ब्रेकअपलाई पनि आफ्नै प्रति ढाल्ने खालको गीत सुन्नु पऱ्यो क्या. ब्रेकअप भयो अरे फर इक्जाम्पल तपाईँको, होइन, भने चाहिँ अब मसँग अब मेरो इनकेस फर इक्जाम्पल मेरो ब्रेकअप भएको छ अरे, मैले सुन्नुपर्ने गीत भनेर चाहिँ अब ब्रेकअपको बारेमा सोचेर त्यही गीत सुनिरहेँ नि, म साइको हुन्छु, अरू काम गर्नै मन लाग्दैन, त्यही दिनहरू त्यही पलहरू याद आउला, होइन. तर मैले कसको गीत सुन्नु पऱ्यो नि, ईश्वरको सुन्ने सबभन्दा पहिला. संसार के छ र, ईश्वरको लीला हो. कृष्ण भगवान्को सुन्ने, महादेवको सुन्ने, शान्त एउटा त्यो. अर्को भने म्यानिफेस्टेसनको, लाइक म चाहिँ यो देशको बारेमा पनि सुनिरहेको छु, म यो बनेको छ मेरो पाखुरा भन्ने त्यो छ नि, त्यो गीतहरू. अनि त्यसपछि त्यो आफूलाई त्यो एनर्जी चाहिँ सिफ्ट गर्ने क्या, तपाईँको एनर्जी एउटा खालको एनर्जी, ब्रेकअपमा एनर्जी गइरहेछ, त्यसमा आफ्नो सोच गइरहेछ भने पनि यतापट्टि ट्रान्सलेट गर्ने क्या आफ्नो कामप्रति. एउटा रिसेन्टली मैले सुनेको एउटा गीत छ, के अरे, हिजो भर्खर हिजो म यो गीतमा रातभरि सुनिरहेको थिएँ, लाइक के अरे, डुब्नु के अरे, डुब्दै नडुब, डुबेछ डुबिसकेछौ भने मोती लिएर आऊ भन्ने एउटा गीत छ, एकदम खतरा छ कि. लाइक यसमा पनि हामीले सेल्फ म्यास्ट्री गर्नु पऱ्यो क्या, म्युजिकमा पनि, म्युजिकमा पनि हामीले सुन्नुपर्ने गीत भनेर चाहिँ रमाइलो, होइन, दुखी खालको गीत सुन्यो भने दुखी भइन्छ क्या. अघि नै उहाँले भन्नुभयो, हाम्रो सन्तोषजीले पनि, इट्स अल अबाउट वाट यु हेयर, वाट यु थिङ्क, वाट यु सी. तपाईँले दुःख देख्नुभयो भने दुःखै लाग्छ क्या, कस्तो नमजा लाग्छ. दुःख सुन्नुभयो भन्नुभयो भने अलिक दुःखै लाग्छ, तर सबै कुरा रमाइलो छ, सबै राम्रो छ, गीत पनि राम्रो छ, काम पनि राम्रो छ, सबै राम्रो छ, खुसियाली छ, खुसी हुन्छ, होइन, यो बारेमा पनि कुरो. यही भन्दै गर्दा वर्ल्ड वाइड ब्याक आफ्टर अ सर्ट म्युजिकल प्रोग्राम.

यसमा पोइन्ट छ। ब्याङ्किङ सेक्टरमा पहिलो पटक सिद्धार्थ ब्याङ्कले ल्याएको छ सिद्धार्थ रिवार्ड्स। अब मोबाइल ब्याङ्किङबाट टपअप गर्दा वा कार्ड प्रयोग गरी खरिद गर्दा रिवार्ड पोइन्ट अन गर्नुहोस् र आफूले चाहेको ठाउँमा रिडिम गर्नुहोस्। सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँभरिलाई।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
3: Hello, welcome back after a short musical break. I hope you guys are enjoying the song. Self-mastery ko baryam kura gardaheri yo 45 minute ek ghanta le ali pugdaina jasto lagcha malai kina bhanda self-mastery bhane yasma bibhinna technique haru huncha. Technique as in we need to remember law of attraction, law of environment, law of your habit, the way you take यो सबकन्सियस माइन्ड कसरी तपाईँ आफ्नो सबकन्सियस माइन्डलाई युज गर्नुहुन्छ होइन अनि साइकोलोजी पनि आउँछ कस्तो खालको साइकोलोजिकल ट्रमा या त्यो स्टेटसमा हुनुहुन्छ भन्ने कुराहरू आउँछ लाइक तपाईँको चाइल्डहुड ट्रमाजहरूको बारेमा कुरा गर्नुपर्छ। यो बारेमा कुरा गर्दै गर्दाखेरि बाल्यकालमा भोगेको अनुभवहरू बाल्यकालमा भोगेको त्यो पीडा या खुसीहरूले पनि अहिलेसम्म ड्राइभ गरिरहेको हुन्छ मान्छे 40-50-60 वर्षको मान्छेहरूमा पनि यो चाइल्डहुड ट्रमा चाइल्डहुड मेमोरिजहरूले एकदमै क्याप्चर गरिरहेको पनि हुन्छ होइन। यो बारेमा पनि स्टडी गर्नुपर्छ तर सबभन्दा इम्पोर्टेन्ट भने चाहिँ यो सबैको सल्युसन या सबैको एउटा अर्थ या एउटा खालको डाइरेक्सन दिने भने चाहिँ मेरो जिन्दगीमा चाहिँ मेडिटेसन बी इन मेडिटेटिभ मोड। म चाहिँ प्रायः जस्तो सधैँ मेडिटेटिभ मोडमै हुन्छु। आई एम ब्ल्याङ्क हुन्छ नि धेरै यो चाहेको बेला युज गर्ने ऊर्जा या मस्तिष्क चाहेको बेला मात्रै युज गर्ने न त अरू बेला यत्तिकै सास फेर्ने कि मजाले इन्जोय गर्ने कि यो सबैको अनुभव लिने सबै ठाउँकोलाई हेर्ने होइन एकदम प्रेजेन्ट मोमेन्टमा हुनु पऱ्यो। अहिलेको जहाँ हुनुहुन्छ तपाईँ वर्तमानमा हुनु पऱ्यो ना कि भविष्यमा ना कि भूतकालमा अहिलेको सिनेरियोमा हुनु पऱ्यो। यसले एकदमै हेल्प गर्छ दैनिकी ग्रोथमा पनि दैनिकी आफ्नो स्ट्यान्डर्डमा पनि आफ्नो माइन्डसेटमा पनि। इट्स अल अबाउट माइन्डसेट एन्ड हाउ स्ट्रङ इज योर माइन्डसेट भन्ने कुराहरू आउँछ। आजको लास्ट म्यासेज अब बिस्तारै हामी एन्डिङमा पनि आइसक्यौँ। आजको लास्ट म्यासेज भने चाहिँ अलवेज बी भेरी डिसिप्लिन टुवर्ड्स योर माइन्डसेट टुवर्ड्स योर गोल्स। आफ्नो उद्देश्यप्रति चाहिँ एकदम डिसिप्लिन हुनु अनि बाहिरी कुराले आफूलाई धेरै एफेक्ट गर्न नदिनु। आफूले सोच्नु भएको छ एउटा निर्धारित लक्ष्य छ भने त्यसमा लाग्नु पऱ्यो हामी सबैजना। बाहिरी आवाजहरू हुन्छ कहिले कहाँ जाउँ भन्ला कहिले के गरौँ भन्ला तर आफ्नो काम के हो मेरो मुड के हुन्छ मुडले गर्दा अर इमोसनले गर्दा एउटा खालको डिसिजन लिने मान्छे हौँ क्या नेपाली हामी सबैजना। मुड राम्रो हो भने एकदम ठिक छ त के छ रे जिन्दगी भने जस्तो हुन्छ तर मुड नराम्रो भयो भने नै भने त्यस्तो हुनु हुँदैन। एकदम न्युट्रल भएर सोच्नु पऱ्यो न्युट्रल एज इन फर युर सेल्फ एन्ड द सोसाइटी होइन एकदम आफ्नोलाई सोच्नु पऱ्यो कुन के गर्दैछु कता छु र कता जाँदैछु भन्ने कुराहरू विचार गर्नु पऱ्यो अनि अनुशासित हुनु पऱ्यो भन्दै आई एम योर होस्ट मनाल लामिसाने। थ्याङ्क यू सो मच फर वाचिङ इमेज टेलिभिजन एज डे।

0: स्टुडियो टाइम अहिले 6 बजेको छ।
1: मञ्जुश्री फाइनान्स
2: बिहाइन्ड योर ह्यापिनेस।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: यलेस क्यापिटल
4: समृद्धिको लक्ष्यमा सँगै
5: बलियो दरिलो र भर पर्दो युनाइटेड अजोर इन्सुरेन्स, युनाइटेड बाई ट्रस्ट।
6: महालक्ष्मी विकास बैंक, सबल बैंक, सफल सहकार्य।
7: सिद्धार्थ बैंक, सम्बन्ध सधैँभरिलाई।
1: नेशनल लाइफ इन्सुरेन्स कम्पनी,
7: प्रभु इन्सुरेन्स,
0: ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक।
7: इमेज समाचारको साथमा

नमस्कार, एमएचएफएम 97.9 को साँझ 6 बजेको समाचारमा स्वागत छ। म नवीना निरौला। सुरुमा मुख्य समाचार। नेपाली कंग्रेस फूटको संगारमा गगन पक्षले आह्वान गरेको महाधिवेशनमा सहभागी नहुने देउबाको अपील। जबरजस्ती महाधिवेशन गर्न लागे मुखदर्शक भएर नबस्ने चेतावनी। प्रभावकारी उद्धार राहत र पुननिर्माणको कामका लागि विशेष संसदीय समिति बनाउन एमालेको माग। टनेल उद्धारको प्रगति र राहत वितरणको पछिल्लो अवस्थाबारे सांसदहरूले मागे जानकारी। एटौँडाबाट काठमाडौँ आउँदै गरेको गाडी मकवानपुरको इन्द्र सरोवर गाउँपालिकामा दुर्घटना। चारजनाको घटनास्थलमै मृत्यु, चारजना घाइतेको उपचार हुँदै। भोटेकोसी बाढीमा पनि ज्यान गुमाएका मध्ये 1300 शव फेला। 1230 शव व्यवस्थापन, 3175 डीएनए नमूना संकलन। अमेरिकाले कोइला र प्राकृतिक ग्यासको प्रदूषण नियन्त्रण सम्बन्धी अधिकांश नियम खारेज गर्ने। जनस्वास्थ्य र जलवायुमा गम्भीर असर पर्ने विज्ञहरूको चेतावनी। र साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्ने।

0: आफ्नो उद्देश्यलाई सुहाउँदो कर्जा आकर्षक ब्याज दरमा लिएर हिमालयन ब्याङ्कसँग उडान भर्नुहोस्। विस्तृत जानकारीका लागि नजिकको शाखामा सम्पर्क गर्नुहोस्।
1: उन्नतिको बाटो सरल पार्दै तपाईँको सपनालाई हौसला दिँदै
0: हिमालयन ब्याङ्क।
2: समाचार अब विस्तारमा। नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन पक्षधरले ल्याएको कार्यतालिका अनुसारको महाधिवेशनमा सहभागी नहुन अपील गर्नुभएको छ। गगन थापा नेतृत्वको संस्थापन पक्षले 15 महाधिवेशन अन्तर्गत असोज 3 र 4 वडा अधिवेशन शुरू गर्ने भएपछि देउवाले यस्तो अपील जारी गर्नुभएको हो। देउवाले आफू 14 महाधिवेशनबाट निर्वाचित सभापति भएकाले 15 महाधिवेशन गर्न पाउनुपर्ने उल्लेख गर्नुभएको छ। आफूलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन भन्दै तर राज्य र नेपाली कंग्रेसले आफ्नो अनुभवको सदुपयोग आवश्यक ठानेमा जीवनको अन्तिम क्षणसम्म पनि जिम्मेवारी निर्वाह गर्न भने पछि नहट्ने बताउनु भएको छ। 15 महाधिवेशन सम्पन्न गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक राजनैतिक वा नैतिक दायित्व भएको पनि उहाँको दलील छ। देउवाले पूर्व महामन्त्री शशांक कोइराला संयोजक रहेको 15 महाधिवेशन तयारी समितिले ल्याएको कार्यतालिका अनुसार मंगिर 21 23 गतेसम्म हुने महाधिवेशनमा सहभागी हुन पनि आग्रह गर्नुभएको छ। कंग्रेसको विधान र नेपालको संविधान बमोजी महाधिवेशन गर्ने पर्याप्त समय बाँकी हुँदा पनि हतारमा विशेष अधिवेशन पक्षधरहरूले पार्टीलाई कमजोर गर्ने विभाजन गर्ने गरी अवैधानिक रूपले अधिवेशन गरेमा आफू मुखदर्शक भएर नबस्ने चेतावनी पनि दिनुभएको छ। नेकपा एमाले विपदपछिको राहत खोज तथा उद्धार पुनर्स्थापना र पुननिर्माणका काम प्रभावकारी बनाउन सर्वदलीय विशेष संसदीय समिति गठन गर्न माग गरेको छ। प्रतिनिधि सभाको आजको बैठकमा एमाले सांसद पद्मा अर्यालले विपदपछि राज्यको तयारी स्रोत परिचालन र उद्धारमा देखिएका कमजोरीको समीक्षा गर्नुपर्ने भन्दै राजनीतिभन्दा माथि उठेर काम गर्न विशेष समिति चाहिएको बताउनुभयो। रसुवाका विभिन्न क्षेत्रमा अझै पर्याप्त राहत पुग्न नसकेको गुनासो आएको भन्दै उहाँले राहत सामग्री उपलब्ध भए जुनसुकै उपाय अपनाएर भए पनि तत्काल प्रभावकारी क्षेत्रमा पुर्याउन सकिने बताउनुभयो। यस्तै विपदपछिको पुननिर्माणलाई तीव्र बनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई थप अधिकार सम्पन्न बनाउँदै विशेष पुननिर्माण अधिकार प्राधिकरण पुनर्गठन गर्नुपर्ने अर्यालको प्रस्ताव छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद रमेश कुमार मल्लले भुटेको सिबाडीपछि जलविद्युत आयोजनाका सुरुङमा विपत्ता नागरिकको खोज तथा उद्धार कार्यको उपलब्धिबारे संसदलाई जानकारी गराउन माग गर्नुभयो। बैठकमा बोल्ने अन्य सांसदले बाढ़ी पीड़ित कहाँ राहत नपुगेको, सैनिक अस्पतालको आईसीयूमा बिरामीको अन्तर्वार्ता लिएको तथा पहिचान भइसकेका शवलाई हस्तान्तरण ढिलाइ भएको विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए। नेपाली कंग्रेसले विपद व्यवस्थापनका लागि संसदीय उच्चस्तरीय समिति गठन गर्न सभामुखको ध्यान आकर्षण गराएको छ। कंग्रेस संसदीय दलका नेता विष्णुराज आङदाम्बेले आज सभामुख टोलप्रसाद अरियाललाई भेटेर दलहरूबीच भएको सहमति अनुसार उच्चस्तरीय समिति गठन गर्न माग गर्नुभयो। विपदपछिको राहत उद्धार तथा पुनस्थापनाको काम प्रभावकारी र पारदर्शी बनाउन तत्काल संसदीय उच्चस्तरीय समिति गठन गर्न माग गर्नुभएको हो। स्थापनदेखि पुनस्थापनासम्मका कामलाई जिम्मेवार पारदर्शी र व्यवस्थित बनाउन समिति आवश्यक रहेको उहाँको भनाइ छ। हेटौँडाबाट काठमाडौँ आउँदै गरेको विद्युतीय गाड़ी मकवानपुरको इन्द्र सरोवर गाउँपालिका दुई सल्ले सुकौरामा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय बिम्फेदीका अनुसार 8 सवार मध्ये 4 घटनास्थलमै मृत्यु भएको र बाँकी 4 उद्धार गरिएको छ। उद्धार गरिएका 1 हेटौँडा अस्पताल पठाइएको छ भने बाँकीलाई काठमाडौँतर्फ ल्याइएको इलाका प्रहरी कार्यालय बिम्फेदीले जनाएको छ। आज दिउँसो करिब 2 दुर्घटना भएको गाड़ी सड़कबाट करिब 500 भीरमा खसेको जनाइएको छ। मृतक र घाइतेको पहिचान खुलेको छैन।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू, रु 2 करोडसम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारी

0: अन्तर्राष्ट्रिय स्तरको हेलटेकको सिपिभीसी र पिपिआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हेलटेकको सिपिभीसी र पिपिआर पाइप हेलटेक फिट एन्ड फर्गेट
1: ब्रेकपछि पुनः स्वागत छ तपाईँ देखेर एमएज एफएम 97.9 साँझ 6 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब बाँकी प्रसङ्ग मुस्ताङको जुम्सुममा आजदेखि घर जोङ जलवायु परिवर्तन सम्मेलन 2083 शुरू भएको छ। घर पोझुङ गाउँपालिकाको आयोजनामा 2 दिनसम्म चल्ने सम्मेलनमा जलवायु परिवर्तनले हिमाल पहाड र तराईमा पारेको असर र अनुकूलनका उपायबारे छलफल हुँदैछ। सम्मेलनमा करिब 500 पालिका प्रमुख, 36 जिल्ला समन्वय समितिका सभापति तथा जलवायु विज्ञको सहभागिता रहने आयोजकको दावी छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सम्मेलनको उद्घाटन गर्दै जलवायु न्यायका लागि सरकार दृढतापूर्वक उभिने बताउनुभयो। विकसित राष्ट्रले जलवायु परिवर्तन सम्बन्धी कोषमा जनाएको प्रतिबद्धता पूरा गर्नुपर्ने भन्दै मन्त्री चौधरीले आफ्नो हक दृढतापूर्वक उठाउने बताउनु भएको छ। रसुवा भोटेकोसीमा आएको बाढीमा परि ज्यान गुमाएका मध्ये अहिलेसम्म 1397 शव फेला परेको छ। जसमध्ये रसुवामा 189 जना, नुवाकोटमा 202, दादिङमा 72, चितवनमा 364, गोर्खामा 78, तनहुँमा 38, नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222 गरी 1397 शव फेला परेको हो। फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1230 शव व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका 1286 र आफन्तका 1889 गरी कुल 3175 डीएनए नमुना संकलन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरीका अनुसार बेपत्ता 4089 जनाको खोजी कार्य जारी छ। यसै गरी विभिन्न जिल्लामा रहेको होल्डिङ सेन्टरमा 3440 व्यक्तिलाई राखिएको छ। भोटेकोसी बाढीमा परि 34 देशका 607 जना पर्यटक बेपत्ता भएको तथ्याङ्क प्रहरीले सार्वजनिक गरेको छ। पर्यटन विभागले सार्वजनिक गरेको छ। विभागका अनुसार विभिन्न कम्पनी मार्फत कैलाश मानसरोवर र जनै पूर्णिमा मेलाका लागि गोसाई कुण्ड गएका 607 विदेशी पर्यटक बेपत्ता भएको जानकारी दिनुभयो। बेपत्ता भएका विदेशी पर्यटक मध्ये 269 पुरूष, 329 महिला, 9 लिङ्ग नखुलेका छन्। यस्तै गरी बेपत्ता भएका विदेशी नागरिक मध्ये सबैभन्दा बढी छिमेकी मुलुक भारतका छन्। विभागका अनुसार भारतका 189 जना बेपत्ता छन्। यसबाहेक अस्ट्रेलियाका 33, बेलारूसका 2, क्यानाडाका 30, फिनल्याण्डका 1, फ्रान्सका 4, जर्मनीका 8, हंगेरीका 1, आयरल्याण्डका 2, इजरायलका 1, लिथुआनियाका 1, मलेसियाका 55, नेदरल्याण्डसका 2 जना बेपत्ता छन्। यस्तै न्यूजील्याण्डका 5, पोर्चुगलका 2, रसियाका 6, सिंगापुरका 9, साउथ अफ्रिकाका 6, स्पेनका 2, युक्रेनका 54, बेलायतका 32, अमेरिकाका 65, जापानका 5, फिलिपिन्सका 1, कजाकिस्तानका 3, बेल्जियमका 2, स्वीडेनका 1 जना बेपत्ता छन्। लाटभियाका 33, स्विजरल्याण्डका 1, इटलीका 2, चीनका 37, भियतनामका 1, इस्टोनियाका 2 र कोरियाका 9 पर्यटक पनि हराइरहेका छन्। बाढीमा नेपालका 88 पर्यटक बेपत्ता छन्। उनीहरूमध्ये विदेशी पर्यटकको सहयोगीका रूपमा गएका र कैलाश मानसरोवर तथा गोसाईकुण्ड घुम्न गएका नेपाली रहेको अधिकारीले बताएका छन्। हालसम्म 310 विदेशी पर्यटकको सफल उद्धार गरिएको विभागले जनाएको छ। उद्धार भएका मध्ये 258 पुरूष र 52 महिला रहेका छन्। सरकारले अर्थ मन्त्रालय मार्फत पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना सार्वजनिक गरेपछि शेयर बजारमा आज उत्साह देखिएको छ। नेप्से परिसूचक 48 अङ्कले बढेर 2633 बिन्दुमा पुग्यो। परिसूचक बढेसँगै कारोबार रकम पनि बढेर 8.25 अर्ब माथि पुगेको छ। आजको वृद्धि कुनै 1-2 समूहमा मात्र सीमित नरही बजारका अधिकांश क्षेत्रमा फैलिएको छ। कारोबारमा आएका सबै उपसमूहमा हरियाली छाउँदा निर्जीवन बीमा उपसमूह सबैभन्दा बढी 2.82% बढेको छ। वित्त लगानी, जीवन बीमा र अन्य उपसमूह 2% भन्दा बढीले बढेका छन्। ब्याङ्किङ, विकास ब्याङ्क, होटल तथा पर्यटन, जलविद्युत र लघु वित्त उपसमूह पनि

प्रतिशत भन्दा बढ़ीले उकालो लागेका छन्। यस दिन धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा सिन्धु विकास ब्याङ्कको शेयर मूल्य 11% बढ़ेको छ। मल्टीपर्पज फाइनान्सको मूल्य 9.5% भन्दा बढ़ीले उकालो लागेको छ। कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्सको 32.70 करोड़ रूपियाँ भन्दा बढ़ीको शेयर कारोबार भएको छ। बजारमा आज 265 कम्पनीको शेयर मूल्य बढ़ेको छ भने 12 कम्पनीको घटेको छ। आज 347 कम्पनीको 2.3 करोड़ बढ़ी कित्ता शेयर 8.29 करोड़ बढ़ीमा किनबेच भएको नेप्सीले जनाएको छ।

0: नेपाल राष्ट्र ब्याङ्कबाट ग वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था
1: मञ्जुश्री फाइनान्स,
0: जहाँ तपाईँले पाउनुहुन्छ उच्च स्तरीय आधुनिक ब्याङ्किङ सेवाहरू।
1: मञ्जुश्री फाइनान्स,
0: बिहाइन्ड योर ह्याप्पिनेस।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी वातावरण संस्था एजेन्सी ईपीएले कोइला र प्राकृतिक ग्यासबाट चल्ने विद्युत केन्द्रको प्रदूषण नियन्त्रण सम्बन्धी अधिकांश नियम खारेज गर्ने घोषणा गरेको छ। ईपीएका प्रमुख ली जेडलिनका अनुसार यसबाट करिब 310 अर्ब डलर बचत हुनुका साथै ऊर्जा लागत घट्नेछ। तर वातावरण संरक्षण समूहहरूले पनि यो कदमले अमेरिकी जनस्वास्थ्य र जलवायुमा गम्भीर असर पार्ने चेतावनी दिएका छन्। ईपीएको निर्णयविरूद्ध तत्काल कानूनी चुनौती आउन सक्ने अपेक्षा गरिएको छ। संयुक्त राष्ट्रसंघका अनुसार कोइला र प्राकृतिक ग्यास जस्ता जीवाश्म इन्धन विश्वव्यापी जलवायु परिवर्तनका प्रमुख कारण हुन्। पूर्व राष्ट्रपति बाइडेन प्रशासनको नियमले विद्युत केन्द्रबाट हुने कार्बन उत्सर्जनमा ठूलो कटौती गर्ने लक्ष्य राखेको छ। ईपीएका अनुसार नयाँ कदमले सस्तो र भरपर्दो ऊर्जा आपूर्ति सुनिश्चित गर्दै उद्योग र उपभोक्ताको लागत घटाउनेछ। बेलायतको प्रसिद्ध थेम्स नदी किनारमा पहिलोपटक हरिद्वार र काशीको परम्परा अनुसार ऐतिहासिक गंगा आरती आयोजना गरिएको छ। लन्डनको ग्रिनविच स्थित ओल्ड रोयल नेभल कलेज नजिक साँझ आयोजना गरिएको कार्यक्रममा हजारौं मानिस सहभागी भएको संचार माध्यमले जनाएका छन्। वैदिक मन्त्रको उच्चारण, शंखनाद र पित्तलको विशाल दीपको उज्यालो बीच नदी किनारमा गंगा आरती सम्पन्न भएको थियो। सहभागीहरूको हरहर गंगेको स्वरले पूरै माहौल गुञ्जयमान भएको थियो। भारतीय आध्यात्मिक परम्परा र बेलायती सांस्कृतिक परिवेशको अनौठो संगमका रूपमा यो कार्यक्रमलाई हेरिएको छ। चिन्मय मिशन युकेले वार्षिक थेम्स उत्सवको सहकार्यमा आयोजना गरेको कार्यक्रम चिन्मय मिशनको स्थापनाको 75 वर्षगाँठका अवसरमा विश्वभर भइरहेको समारोहको एउटा भाग भएको बताइएको छ। धार्मिक परम्परासँगै वातावरण संरक्षणलाई पनि विशेष प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गरिएको थियो। अब खेल समाचार। एसियाली फुटबल महासंघ साफले आगामी नोभेम्बरमा आयोजना गर्ने साफ च्याम्पियनशीपको खेल तालिका सार्वजनिक गरेको छ। आज सार्वजनिक गरिएको तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा नोभेम्बर 5 भारत र पाकिस्तान भेट्नेछन्। प्रतियोगितामा सहभागी 6 टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। समूह एमा बंगलादेश, श्रीलंका र भूटान छन् भने समूह बीमा भारत, मालदिव्स र पाकिस्तान छन्। तालिका अनुसार समूह चरणका खेल नोभेम्बर 11 हुनेछ। 14 नोभेम्बरमा सेमी फाइनल हुनेछ। नोभेम्बर 17 फाइनल हुनेछ। फिफाले नेपालको निलम्बन हटाएको खण्डमा यो तालिका परिमार्जन हुने बताइएको छ। यो प्रसंगसँगै एमएस समाचार सकियो। अन्त्यमा मुख्य समाचार एकपटक फेरि। नेपाली कंग्रेस फुटको संगारमा गगन पक्षले आह्वान गरेको महाधिवेशनमा सहभागी नहुने देउबाको अपील। जबरजस्ती महाधिवेशन गर्न लागे मुख दर्शक भएर नबस्ने चेतावनी। एटौडाबाट काठमाडौँ आउँदै गरेको गाडी मकवानपुरको इन्द्र सरोवर गाउँपालिकामा दुर्घटना। 4 जनाको घटनास्थलमै मृत्यु, 4 जना घाइतेको उपचार हुँदै। प्रभावकारी उद्धार, राहत र पुनर्निर्माणको कामका लागि विशेष संसदीय समिति बनाउन एमालेको माग। टनेल उद्धारको प्रगति र राहत वितरणको पछिल्लो अवस्थाबारे सांसदहरूले मागे जानकारी। भोटेको सिबारीमा परिचयन गुमाएका मध्ये 1379 शव फेला। 1230 शव व्यवस्थापन, 3175 डीएनए नमूना संकलन। अमेरिकाले कोइला र प्राकृतिक ग्यासको प्रदूषण नियन्त्रण सम्बन्धी अधिकांश नियम खारेज गर्ने, जनस्वास्थ्य र जलवायुमा गम्भीर असर पर्ने विज्ञहरूको चेतावनी। र साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्ने। प्रविधिमा अजयलाई धन्यवाद दिँदै नवीन आज्ञा चाहन्छु। नमस्ते।

0: स्टुडियो टाइम अहिले 7 बजेको छ।
1: यलेस क्यापिटल
2: समृद्धिको लक्ष्यमा सँगै
1: मञ्जुश्री फाइनान्स
3: बिहाइन्ड योर ह्यापिनेस
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: बलियो दरिलो र भर पर्दो युनाइटेड अजोर इन्सुरेन्स युनाइटेड बाई ट्रस्ट
6: प्रभु इन्सुरेन्स
7: नेशनल लाइफ इन्सुरेन्स कम्पनी
8: सिद्धार्थ बैंक सम्बन्ध सधैँभरिलाई
9: इमेज समाचारको साथमा

नमस्कार, एमएस समाचारमा स्वागत छ। म नवीना निरौला। सुरुमा मुख्य समाचार। नेपाली कंग्रेस फुटको सङ्घारमा गगन पक्षले आह्वान गरेको महाधिवेशनमा सहभागी नहुने देउबाको अपील। जबरजस्ती महाधिवेशन गर्न लागे मुख दर्शक भएर नबस्ने चेतावनी। कुच्ची नक्सा नेपालको सार्वभौम दस्तावेज भएको परराष्ट्र मन्त्री खनालको प्रश्रोक्ति। सरकार पूर्वाग्रह र संकीर्णताबाट उन्मुख हुँदै मित्र राष्ट्रसँगको सम्बन्ध अघि बढाउने पक्षमा। रसुवा बाढीमा परे 34 देशका 607 जना विदेशी पर्यटक अझै बेपत्ता। भारतका सबैभन्दा धेरै 189 जना बेपत्ता, 310 जनाको जीवितै उद्धार। साउदी अरबद्वारा यमनका हुती लडाकु विरूद्ध भीषण हवाई हमला। 1,25,000 बढी यमनी नागरिक विस्थापित। र साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक। उद्घाटन खेलमा भारत र पाकिस्तान खेल्ने।

त्यही हो घर जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ। आखिर किन आफ्नो घर आफ्नै हुन्छ? योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: समाचार अब विस्तारमा। नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन पक्षधरले ल्याएको कार्यतालिका अनुसारको महाधिवेशनमा सहभागी नहुन अपील गर्नुभएको छ। गगन थापा नेतृत्वको संस्थापन पक्षले 15 महाधिवेशन अन्तर्गत असोज 3 र 4 वडा अधिवेशन शुरू गर्ने भएपछि देउवाले यस्तो अपील जारी गर्नुभएको हो। देउवाले आफू 14 महाधिवेशनबाट निर्वाचित सभापति भएकाले 15 महाधिवेशन गर्न पाउनुपर्ने पनि उल्लेख गर्नुभएको छ। देउवाले आफूलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारी प्रति लोभ छैन भन्दै तर राज्य र नेपाली कंग्रेसले आफ्नो अनुभवको सदुपयोग आवश्यक ठानेमा जीवनको अन्तिम क्षणसम्म पनि जिम्मेवारी निर्वाह गर्न भने पछि नहट्ने बताउनु भएको छ। महाधिवेशन सम्पन्न गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक राजनैतिक तथा नैतिक दायित्व भएको पनि उहाँको दलील छ। देउवाले पूर्व महामन्त्री शशाङ्क कोइराला संयोजक रहेको 15 महाधिवेशन तयारी समितिले ल्याएको कार्यतालिका अनुसार मंगिर 21-23 गतेसम्म हुने महाधिवेशनमा सहभागी हुन पनि आग्रह गर्नुभएको छ। कंग्रेसको विधान र नेपालको संविधान बमोजिम महाधिवेशन गर्ने पर्याप्त समय बाँकी हुँदा पनि हतारमा विशेष महाधिवेशन पक्षधरहरूले पार्टीलाई कमजोर पार्ने विभाजन गर्ने गरी अवैधानिक रूपले अधिवेशन गरेर आफू मुखदर्शक भएर नबस्ने पनि चेतावनी उहाँले दिनुभएको छ। नेपाली कंग्रेसभित्र लामो समयदेखि जारी आन्तरिक विवाद निर्णायक मोडमा पुगेको छ। पार्टीलाई एकताबद्ध बनाउने प्रयासहरू विफल भएपछि पार्टी औपचारिक विभाजनतर्फ धकेलिएको हो। पार्टी एकताबद्ध नभएपछि संस्थापन र इतर पक्षले छुट्टा छुट्टै महाधिवेशनको तयारी अघि बढाएका छन्। यो रिपोर्ट
1: नेपाली कंग्रेस यति बेला विभाजनको संघारमा पुगेको छ। पार्टी एउटै भए पनि महाधिवेशन भने दुईतिर हुने गरी गतिविधि अघि बढेका छन्। पार्टीलाई एकताबद्ध बनाउने गरी भएका सहमति र सम्वादका प्रयास सफल हुन नसकेपछि संस्थापन र इतर पक्ष अलग अलग बाटोमा अघि बढेका छन्। दुवै पक्षले छुट्टा छुट्टै महाधिवेशनको तयारी अघि बढाएपछि कांग्रेसभित्रको विवाद गुटगत असहमतिबाट औपचारिक विभाजनतर्फ उन्मुख भएको छ। सहमतिको अन्तिम प्रयासका रूपमा अघि सारिएको प्रस्ताव समेत स्वीकार नभएपछि दुई पक्ष बीचको दूरी थप बढेको छ। पछिल्लो समय विवाद समाधानका लागि केही व्यवहारिक विकल्प सहित छलफल अघि बढाइएको थियो। पार्टीलाई फुटको अवस्थाबाट जोगाउन संस्थापन पक्षले 14 महाधिवेशनसँग जोडिएका प्रतिनिधिहरूलाई समेट्ने प्रस्ताव अघि सारेको थियो। संस्थापन पक्षले अघिल्लो समितिमा रहेका तर विशेष महाधिवेशन पछिको नयाँ समितिमा नरहेका सबैलाई केन्द्रीय समितिमा राख्ने गरी प्रस्ताव अघि बढाएको थियो। यसबाट विगतको महाधिवेशनबाट उत्पन्न असन्तुष्टि व्यवस्थापन गर्न सकिने र पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन सकिने संस्थापन पक्षको अपेक्षा थियो। तर इतर पक्षले भने उक्त प्रस्तावलाई ठाडै अस्वीकार गरिदिएको छ। पदभन्दा पार्टीलाई जोगाउन अघि बढेको भन्दै इतर समूह आफ्नै ढङ्गले महाधिवेशनको तयारीमा अघि बढेको छ।
2: त्यो बाटो हामीले बन्द गरे हो, त्यो चाहिँ उहाँहरूले बन्द गर्नुभयो। त्यसकारण सम्पूर्ण बाटो चाहिँ बन्द गरिसकेपछि अब हाम्रो अनुरोध सम्पूर्ण देशभरि छरिएर रहेका हाम्रा चाहिँ आदरणीय पार्टी साथीहरूलाई के हो भने यो पार्टीको आत्मा बचाउनु पर्यो। यो पार्टीको मूल भावनालाई हामीले चाहिँ बचाएर राख्नु पर्यो। त्यसको लागि 15 गते असोज 15 गतेबाट सुरु भएर मङ्सिर 21-22-23 गते सम्पन्न हुने महाधिवेशन 15 महाधिवेशनमा भाग लिन हामी आह्वान गर्छौँ।
1: यी दुवै पक्षका गतिविधिले पार्टी औपचारिक रूपमै विभाजनको अवस्थामा पुगेको देखिएको छ। अन्तिम अवस्थासम्म पनि सहमतिको मिलन बिन्दु नभेटिँदा पार्टी विभाजनको संघारमा पुगेको हो। महाधिवेशनको तयारीसँगै दुवै पक्षले आफ्ना समर्थक र संगठनात्मक संरचनालाई परिचालन गर्न थालेका छन्। यसले विवाद अझ संस्थागत हुँदै जाने जोखिम बढाएको छ। यस्तो अवस्थामा कांग्रेसभित्रको शक्ति संघर्ष केवल नेतृत्वको विवादमा सीमित नरही पार्टीको अस्तित्व र आगामी राजनैतिक भूमिकासँग जोडिने सम्भावना छ। पार्टीलाई एकताबद्ध बनाउन सहमतिका सबै विकल्प असफल भइसकेको अवस्थामा नयाँ सूत्र के हुन सक्छ भन्ने विषय पनि चासोका साथ हेरिएको छ। यदि तत्काल कुनै नयाँ सहमति बन्न सकेन भने छुट्टा छुट्टै महाधिवेशनको तयारीले कांग्रेसभित्रको विभाजनलाई औपचारिक स्वरूप दिने निश्चित नै छ। यस्ता गतिविधिले पार्टीको संगठनात्मक हैसियतदेखि आगामी निर्वाचनसम्म समस्या थप्ने समेत निश्चित प्राय नै छ।
3: मलाई के विश्वास छ भने सबै साथीले महाधिवेशनमा भाग लिनुहुन्छ, कोही साथीलाई महाधिवेशनमा भाग लिने कुराबाट वञ्चित गरिएको छैन, सबै साथीहरू महाधिवेशनमा सहभागी हुनुहुन्छ, महाधिवेशनमा प्रतिस्पर्धा हुन्छ, प्रतिस्पर्धा जसले जिम्मेवारी पाउनुहुन्छ त्यो साथी नेतृत्वमा रहनुहुन्छ, जिम्मेवारीमा पार्टीभित्रको प्रतिस्पर्धा भएकोले प्रतिस्पर्धा गर्ने तर जिम्मेवारी नआउने साथीहरूलाई पनि समेटेर सबैलाई लिएर पार्टीलाई एकताबद्ध बनाएर त्यसपछि नागरिकहरूसँग जुन हाम्रो विश्वास टुटेको छ, अहिले त पार्टीभित्रको अधिवेशनले त पार्टीभित्रको कुरा मात्र मिलाउँछ, त्यो नागरिकसँगको विश्वासलाई पुनर्स्थापित गर्नुपर्नेछ, त्यो पुनर्स्थापित गर्ने यात्रामा हामी निस्कन्छौँ।
1: यसरी हेर्दा काङ्ग्रेसभित्रको पछिल्लो विवाद केवल दुई पक्ष बीचको शक्ति सङ्घर्ष मात्र नभई पार्टीको भविष्यको संरचना र नेतृत्व निर्धारण गर्ने निर्णायक सङ्घर्षका रूपमा अघि बढेको छ। यो बीचमा कुनै चमत्कार नै भएर विवाद साम्य भए अर्कै कुरा, नभए पार्टीलाई विभाजनबाट कसैले रोक्न सक्ने देखिएको छैन। त्यसपछि मुलुककै पुरानो लोकतान्त्रिक पार्टी इतिहासमा सीमित नहोला भन्न सकिन्न। इमी समाचारका लागि नरेन्द्र महतारा, काठमाडौँ।
0: नेकपा एमाले पनि विपदपछिको राहत, खोज तथा उद्धार, पुनस्थापना र पुननिर्माणका काम प्रभावकारी बनाउन सर्वदलीय विशेष संसदीय समिति गठन गर्न माग गरेको छ। प्रतिनिधि सभाको आज बसेको बैठकमा एमाले सांसद पद्मा अर्यालले विपदपछि राज्यको तयारी, स्रोत परिचालन र उद्धारमा देखिएका कमजोरीको समीक्षा गर्नुपर्ने भन्दै राजनीतिभन्दा माथि उठेर काम गर्न विशेष समिति चाहिएको बताउनुभयो। रसुवाका विभिन्न क्षेत्रमा अझै पर्याप्त राहत पुग्न नसकेको गुनासो आएको भन्दै उहाँले राहत सामग्री उपलब्ध भए जुनसुकै उपाय अपनाएर भए पनि तत्काल प्रभावित क्षेत्रमा पुर्याउन माग गर्नुभयो। यस्तै विपदपछिको पुननिर्माणलाई तीव्र बनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई थप अधिकार सम्पन्न बनाउँदै

0: पछिल्लो समय मुलुकमा घटिरहेका विपदका घटनाहरू दैवी प्रकोप भन्न नमिल्ने भन्दै उहाँले बाढी, पहिरो, डुबान, कटान तथा भूकम्प लगायतका विपद मानव सिर्जित वा प्राकृतिक विपदका रूपमा बुझ्नुपर्ने बताउनु भएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले लिपुले कालापानी र लिम्पिया धुरा समेटिएको नेपालको राजनैतिक नक्सा मुलुकको सार्वभौम दस्तावेज भएको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूका प्रश्नको जवाब दिने क्रममा उहाँले उक्त नक्सालाई बोझ मान्न नसकिने बताउनुभयो। मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, सीमा रक्षा र राष्ट्रिय स्वाभिमानको संरक्षण कुनै पनि सरकारको सर्वोपरि र स्थायी जिम्मेवारी भएको पनि उल्लेख गर्नुभएको छ। भारत भ्रमणका क्रममा आफूले प्रयोग गरेको ओल्ड ब्यागेज, पुरानो बोझ भन्ने अभिव्यक्ति नेपालको राष्ट्रिय हित, सीमा र सार्वभौम सत्तासँग सम्बन्धित नभएको मन्त्री खनालले जिकिर गर्नुभयो।
1: यो हाम्रो संवैधानिक र सार्वभौम दस्तावेज हो जसलाई कुनै पनि सन्दर्भमा बोझ मान्न सकिँदैन। मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, सिमानाको रक्षा र स्वाभिमानलाई अक्षुण्ण राख्ने विषय कुनै पनि सरकारको सर्वोपरि एवं स्थायी जिम्मेवारी हुने आउने बेहोरा अनुरोध गर्न चाहन्छु।
0: मन्त्री खनालले वर्तमान सरकार पूर्वाग्रह, संकीर्णता र अनावश्यक अविश्वासबाट मुक्त हुँदै पारस्परिक समानता, सम्मान, विश्वास र आर्थिक साझेदारीका आधारमा छिमेकी तथा मित्र राष्ट्रसँगको सम्बन्धलाई थप रूपान्तरणकारी दिशामा अघि बढाउन प्रतिबद्ध रहेको पनि बताउनु भएको छ। नेपाली कंग्रेसले विपद व्यवस्थापनका लागि संसदीय उच्चस्तरीय समिति गठन गर्न सभामुखको ध्यान आकर्षण गराएको छ। कंग्रेस संसदीय दलका नेता विष्णुराज आङदाम्बेले आज सभामुख डोलप्रसाद अरियाललाई भेटेर दलहरूबीच भएको सहमति अनुसार उच्चस्तरीय समिति गठन गर्न माग गर्नुभयो। विपदपछिको राहत, उद्धार तथा पुनस्थापनाको काम प्रभावकारी र पारदर्शी बनाउन तत्काल संसदीय उच्चस्तरीय समिति गठन गर्न माग गरेको भन्दै उहाँले विपद व्यवस्थापनमा राज्यका सबै निकाय र राजनैतिक दलको समन्वय आवश्यक रहेको बताउनुभयो। राहत व्यवस्थापनदेखि पुनस्थापनासम्मका कामलाई जिम्मेवार, पारदर्शी र व्यवस्थित बनाउन समिति आवश्यक रहेको उहाँको भनाइ छ।
2: अहिलेको राहत व्यवस्थापनदेखि र पुनर्स्थापनाको जुन पाटो छ पीडितहरूलाई हेर्ने, उहाँहरूको चाहिँ कुन अवस्था छ, बालबच्चाको कुरा अब सुत्केरी महिलाहरूको महिलादेखि लिएर चाहिँ बालबच्चादेखि हरेक पाटोको कुराहरू छ, उहाँहरूको चाहिँ पुनर्स्थापनाको कुरा छ, नयाँ बस्ती कहाँनिर सुरक्षित ढङ्गबाट बसाउने, यो सबैलाई चाहिँ एउटा जिम्मेवारीपूर्ण ढङ्गबाट, पारदर्शी ढङ्गबाट र जो जसले चाहिँ हामीलाई राहत दिनुभएको छ, जो जसले सहयोग गर्नुभएको छ, उहाँहरूको सहयोगको सुनिश्चितता र त्यसको चाहिँ सदुपयोग हामीले यसरी गर्दैछौँ भन्ने कुरा पनि हामीले भन्नु छ।
0: सभामुखसँगको भेटमा उहाँले नेपाली कंग्रेसको 15 महाधिवेशनको कार्यतालिका बारे पनि जानकारी गराउनु भएको थियो। कंग्रेसको केन्द्रीय महाधिवेशन 16-19 गतेसम्म हुने तालिका रहेको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सृजना गर्ने सम्भावना रहेको खर्क तथा चरण क्षेत्रको विकासमा विभिन्न कानूनी अवरोध देखिएको बताउनु भएको छ। नेपाल र भुटान खर्क तथा चरण क्षेत्रको पुनस्थापना कार्यक्रमबाट प्राप्त अनुभवलाई नेपालको खर्क नीतिमा रूपान्तरण सम्बन्धी बहुसरोकारवालासँग छलफल कार्यक्रममा दाहालले खर्क सम्बन्धी कानूनलाई व्यापक रूपमा पुनरावलोकन गर्नुपर्ने बताउनुभयो। वन ऐन, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन र भूमि सम्बन्धी कानून लगायतका व्यवस्थाबीच एकअर्कालाई सहयोग गर्ने भन्दा पनि कतिपय अवस्थामा एकअर्काको क्षेत्र विस्थापित गर्ने अवस्था देखिएको उहाँको भनाइ छ।
3: एक्लै अर्कोलाई सहयोग गर्ने भन्दा पनि एक्लै अर्कोलाई विस्थापित गर्ने खालको जो देखिँदैछ, वन ऐनको कुरा, राष्ट्रिय निकुञ्ज ऐनको कुरा होइन, भूमिसँग सम्बन्धित पनि त्यसैसँग जोडिएको यी सबै विषयहरूलाई अलिकति व्यापक रूपमा छलफल गरेर अब यही कुराले चाहिँ के भन्छ त माथि जो सार्वजनिक जग्गाहरू, खर्कहरू छन्, सबै चिज छन् नि, त्यसलाई कुनै न कुनै ढङ्गले अहिले चाहिँ पीडाका साथ राख्नुभयो जो अध्यक्षज्यूले यहाँ, यी विषयहरू अलिक गम्भीर ढङ्गले छलफल गर्न आवश्यक हो र यो कार्यक्रमले अलिक त्यो दिशातिर आफ्नो ध्यान केन्द्रित गरोस् भन्ने पनि म चाहन्छु।
0: चौरी लगायत पशुपालनबाट आमदानी तथा उत्पादन बढाउन सकिने उल्लेख गर्दै उहाँले रोजगारीको ठूलो समस्या रहेको नेपालमा थोरै भए पनि रोजगारी सृजना गर्ने क्षेत्रलाई विभिन्न कारणले अवरोध पुर्याउन नहुने बताउनु भएको छ। मुस्ताङको जोमसुममा आजदेखि घरपझुङ जलवायु परिवर्तन सम्मेलन 2083 सुरु भएको छ। घरपझुङ गाउँपालिकाको आयोजनामा 2 दिनसम्म चल्ने सम्मेलनमा

0: वायु परिवर्तनले हिमाल पहाड़ र तराईमा पारेको असर र अनुकूलनका उपायबारे छलफल हुँदैछ। सम्मेलनमा करिब 500 पालिका प्रमुख, 36 जिल्ला समन्वय समितिका सभापति तथा जलवायु विज्ञको सहभागिता रहेको आयोजकले दावी गरेका छन्। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सम्मेलनको उद्घाटन गर्दै जलवायु न्यायका लागि सरकार दृढतापूर्वक उभिने बताउनुभयो। विकसित राष्ट्रहरूले जलवायु परिवर्तन सम्बन्धी कोषमा जनाएको प्रतिबद्धता पूरा गर्नुपर्ने भन्दै मन्त्री चौधरीले आफ्नो हक दृढतापूर्वक उठाउने बताउनु भएको छ। सम्मेलनमा प्रधानमन्त्री बालेन शाहले शुभकामना सन्देश पठाउँदै मुस्ताङ सम्मेलनबाट आउने निचोड आफूले राष्ट्रसङ्घीय महासभामा लैजाने बताउनु भएको छ। सम्मेलनको पहिलो दिन आज जलवायु परिवर्तनका विभिन्न विषयमा चरणबद्ध समूहगत छलफल भएको बताइएको छ। रसुवाको भोटेकोसीमा आएको बाढीमा परि ज्यान गुमाएका मध्ये अहिलेसम्म 1397 जनाको शव फेला परेको छ, जसमध्ये रसुवामा 199, नुवाकोटमा 202, धादिङमा 72, चितवनमा 364, गोर्खामा 78, तनहुँमा 38, नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222 जना गरी 1397 जनाको शव फेला परेको हो। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमुना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1230 शव व्यवस्थापन गरिएको जनाइएको छ। शव पहिचानका लागि मृतकका 1286 र आफन्तका 1899 गरी कुल 3175 डीएनए नमुना संकलन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरीका अनुसार बेपत्ता भएका 4089 जनाको खोजी कार्य जारी छ। यसै गरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा 3440 व्यक्तिलाई राखिएको छ। रसुवाको भोटेकोसी बाढीमा परि 34 देशका 607 विदेशी पर्यटक बेपत्ता भएको तथ्याङ्क सार्वजनिक भएको छ। पर्यटन विभागका सूचना अधिकारी सूरज घिमिरेले विभिन्न कम्पनी मार्फत कैलाश मानसरोवर र जनै पूर्णिमा मेलाका लागि गोसाईकुण्ड पुगेका 607 विदेशी पर्यटक बेपत्ता भएको जानकारी दिनुभएको हो। बेपत्ता भएका विदेशी पर्यटकमध्ये 269 पुरुष, 329 महिला र 9 लिङ्ग नखुलेका छन्। बेपत्ता भएका विदेशी नागरिकमध्ये सबैभन्दा बढी छिमेकी मुलुक भारतका छन्। विभागका अनुसार भारतका 199 जना बेपत्ता भएका छन्। यसबाहेक अस्ट्रेलियाका 33, बेलारुसका 2, क्यानाडाका 30, फिनल्यान्डका 1, फ्रान्सका 4, जर्मनीका 8, हङ्गेरीका 1, इङ्ल्यान्डका 2, इजरायलका 1, लिथुआनियाका 1, मलेसियाका 55, नेदरल्यान्ड्सका 2 जना बेपत्ता भएका छन्। यस्तै न्युजिल्यान्डका 5, पोर्चुगलका 2, रसियाका 6, सिङ्गापुरका 9, साउथ अफ्रिकाका 6, स्पेनका 2, युक्रेनका 54, बेलायतका 32, अमेरिकाका 65, जापानका 5, फिलिपिन्सका 1, कजाकस्तानका 3, बेल्जियमका 2, स्वीडेनका 1 जना पनि बेपत्ता छन्। लाटभियाका 33, स्विजरल्यान्डका 1, इटलीका 2, चीनका 37, भियतनामका 1, इस्टोनियाका 2 र कोरियाका 9 जना पर्यटक पनि हराइरहेका छन्। बाढीमा नेपालका 188 पर्यटक पनि बेपत्ता छन्। उनीहरूमध्ये विदेशी पर्यटकको सहयोगीका रूपमा गएका र कैलाश मानसरोवर तथा गोसाईकुण्ड घुम्न गएका नेपालीहरू रहेको बताइएको छ। हालसम्म 310 विदेशी पर्यटकको सफल उद्धार गरिएको पनि विभागले जनाएको छ। उद्धार भएका मध्ये 258 पुरुष र 52 महिला छन्। यमी समाचारमा अब एकैछिन विश्राम, त्यसअघि बाँकी मुख्य समाचार। कन्काई पुल 14 वर्ष अलपत्र पार्ने पप्पू महादेव खिम्ती निर्माण कम्पनीलाई 2 अर्ब जरिमाना, रकम दाखिला गर्न 35 दिने अल्टिमेटम, अन्यथा सरकारी बाँकी सरह असुल। र सरकारले ल्याएको पुँजी बजार सुधार योजनाको प्रभाव शेयर बजारमा, बजार परिसूचक नेप्से 48 अङ्कले बढ्दै 2633 बिन्दुमा पुग्यो।
1: दृढ विश्वास सहित सफलताको सिँढी चढ्दै अघि बढ्दै युनाइटेड अजोर इन्सुरेन्स हजुरको उद्यमशील ऊर्जा र लगानी गर्ने अठोटलाई थप प्रोत्साहित गर्दछ, किनकि भोलि यहाँमाथि आइपर्ने जोखिममा हामी दरिलो काँध थाप्नेछौ। घर होस् या व्यापार व्यवसाय, उद्योग होस् वा मोटर गाडी, कृषि तथा पशुपालन होस् वा ठेक्का पट्टा, रोगको उपचार होस् वा दुर्घटना, हरेक क्षेत्र हर पल निर्धक्क भई अघि बढ्नुहोस्। यस्ता सबै जोखिम वहन गर्ने बलियो दरिलो भरपर्दो संस्थासँग सम्बन्ध गाँच्नुहोस्। युनाइटेड अजोर इन्सुरेन्स, युनाइटेड बाई ट्रस्ट।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक

0: बुलेटिन ब्रेकपछि पुनः स्वागत छ। हेटौँडाबाट काठमाडौँ आउँदै गरेको विद्युतीय गाडी मकवानपुरको इन्द्र सरोवर गाउँपालिका दुई सल्ले सुकौरामा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार आठजना सवारमध्ये चारजनाको घटनास्थलमै मृत्यु भएको र बाँकी चारजनालाई उद्धार गरिएको छ। उद्धार गरिएका एकजनालाई हेटौँडा अस्पताल पठाइएको छ भने बाँकीलाई काठमाडौँ ल्याइएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ। आज दिउँसो करिब 2 बजे दुर्घटना भएको गाडी सडकबाट करिब 500 मिटर तल भेरमा खसेको जनाइएको छ। काठमाडौँको प्रसिद्ध इन्द्रजात्राका लागि लिङ्गु बनाउने काठ काभ्रे र भक्तपुरको सिमानाको नाला जङ्गलबाट काटेर काठमाडौँ ल्याइएको छ। भक्तपुरको सूर्यविनायक 10 स्थित सल्लाहघारीबाट रानी सल्लाहको रूख काटेर विभिन्न धार्मिक विधि पूरा गर्दै काठमाडौँ ल्याइएको हो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले उपलब्ध गराएको शुभ साइत अनुसार रूख काट्ने, क्षमा पूजा गर्ने तथा काठमाडौँ ल्याउने प्रक्रिया अघि बढाइने गरेको केन्द्रीय मानन्तर संघले जनाएको छ। उक्त काठ अब भोटाहिटीमा रहेको मण्डलालाई केन्द्र बनाएर विधिअनुसार राखिनेछ। त्यसपछि स्थानीय तलाछे टोलका मानन्तर समुदायले पूजा गर्ने र केही दिनपछि विभिन्न समुदायको सहभागितामा बसन्तपुरस्थित हनुमान डोका दरबार परिसरमा पुर्याइनेछ। हनुमान डोका दरबारमा पुगेपछि निर्धारित तिथिमा लिङ्गो ठड्याइनेछ। सोही दिनदेखि
1: इन्द्रजात्रा भन्ने एउटा सङ्केत दिने एउटा त्यो आधार स्तम्भ त मात्रै हो। यो ढालिसकेपछि औपचारिक रूपमा सकिन्छ, यो ठडाएपछि सुरु हुन्छ र यो बिचमा थुप्रै गतिविधिहरू हुन्छ। पुलुकिसी ल्याउने परम्परा यहीभित्र हुन्छ, यहीभित्र मजिपा लाखाई ल्याउने परम्परा पनि जोडिएको छ, यहीभित्र हलचोक भैरवको आउने छ त्यो नाचहरू, त्यस्तै भक्तपुरदेखि नै महाकाली नाच पनि प्रदर्शन गरिन्छ। मुख्य र विशेष रूपमा चाहिँ कुमारी रथ यात्रा हुन्छ।
0: यस वर्ष इन्द्रजात्रा असोज 9 गते पर्ने र जात्रा करिब 1 सातासम्म विभिन्न विधि तथा सांस्कृतिक गतिविधिसहित मनाइनेछ। काठमाडौँ महानगरपालिकाले उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्न भक्तपुरका स्थानीय तहलाई प्रस्ताव गरेको छ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले भक्तपुर नगरपालिका र मध्यपुर थिमी नगरपालिकालाई प्रस्ताव गर्नुभएको हो। काठमाडौँ र ललितपुरका स्थानीय तहले सञ्चालन गरेको रात्रिकालीन यातायात सेवामा जोडिन उहाँले भक्तपुरका स्थानीय तहलाई आग्रह गर्नुभयो। गत वैशाख 1 गतेदेखि काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, बुढा नीलकण्ठ नगरपालिका र चन्द्रागिरी नगरपालिकाले संयुक्त रूपमा साझा यातायातसँग मिलेर रात्रिकालीन यातायात सेवा सञ्चालन गरिरहेका छन्। काठमाडौँ बाहिरका क्षेत्रमा विस्तार गर्नुपर्ने माग बढेको कार्यवाहक मेयर डङ्गोले बताउनुभयो।
2: अहिले त राइड सेयरिङ छ, तर त्यो एक्सपेन्सिभ छ कम्पेरिटिभ। अब हामीले ट्रान्सपोर्टेसनको इन्स्योर कसरी गर्न सक्छौँ भन्दाखेरि रात्रिकालीन दिउँसो पनि धेरै इम्प्रुभ गर्नुपर्ने ठाउँहरू छ, तर रात्रिकालीनबाट सुरु गरौँ, डुएबलबाट सुरु गरौँ भनेर जुन वैशाखदेखि सुरु गरेको छ एकदमै राम्रो फिडब्याक पनि आएको छ। सबै पालिकाहरूले त्यही अनुसारको मान्छेहरूलाई ल यो रुटमा गाडी छ है भनेर अवेर गराउने काम चाहिँ गरौँ। त्यो भयो भने ब्यालेन्समा आयो भने त सकिहाल्यो, तर होइन भने पनि जस्ट इन केस अझै पनि हामी घाटामा हुन्छौँ भने त्यसलाई चाहिँ फाइनेन्सियल सेयरिङ गरौँ। फाइनेन्सियल सेयरिङ चाहिँ सबै पालिकाले गरौँ।
0: प्रारम्भिक चरणमा रात्रिकालीन यातायात सेवा सञ्चालनमा केही घाटा देखिएको भन्दै उहाँले यसलाई सबै स्थानीय तहले बेहोर्ने गरी सेवालाई निरन्तरता दिने बताउनु भएको छ। सुदूरपश्चिम प्रदेश सरकार गठन भएको छोटो समयमै सत्तारूढ दलभित्र तीव्र असन्तुष्टि देखिएको छ। सरकारको कार्यशैली, बजेट निर्माणदेखि नियुक्ति प्रक्रियासम्म प्रश्न उठाउँदै सत्तारूढ दल नेकपाका 9 जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री एवं संसदीय दलका नेता खगराज भट्ट समक्ष 17 बुँदे माग तेर्स्याएका छन्। यो रिपोर्ट।
3: सरकार गठन भएको महिना दिन नपुग्दै गरिएको मन्त्री परिषद पुनर्गठनमा संसदीय दललाई बेवास्ता गरिएको सांसदहरूको आरोप छ। पार्टी र संसदीय दलसँग कुनै छलफल नगरी महत्वपूर्ण निर्णयहरू एकाएक गर्न थालिएको भन्दै नेकपाका प्रदेश सभा सदस्यहरूले असन्तुष्टि जनाएका हुन्। सरकार सञ्चालनलाई प्रभावकारी बनाउन उनीहरूले मुख्य रूपमा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्नुपर्ने माग अघि सारेका छन्। त्यसै गरी कृषि, पर्यटन, उद्योग र रोजगारी सृजना तथा उद्यमशीलता प्रवर्धनका लागि स्पष्ट र ठोस कार्ययोजना ल्याउनु पर्नेमा पनि सांसदहरूले जोड़ दिएका छन्। छन्। उनीहरूले एमाले र नेकपा बीचको वर्तमान समीकरण सत्ता बाँडफाँडमा मात्र सीमित हो कि प्रदेश विकासका लागि साझा दृष्टिकोण पनि बन्छ भन्ने प्रश्न समेत गरेका छन्।
4: सदनमा खेल्नुपर्ने हाम्रो भूमिका, संसद दलको बैठक, एउटा विधि प्रणालीका कुरा, यी विषयहरूमा हामी चुक्दै गइराखेको महसुस भइसकेपछि हामीले यसलाई संस्थागत गर्नुपर्छ, यसलाई अलिकति लिपिबद्ध गर्नुपर्छ भनेर हामीले लिखित रूपमा पनि त्यसलाई तयार गऱ्यौँ र त्यसमा सहमति हुने साथीहरूको सिग्नेचर हामीले उठाएको हो। तर यसलाई के गरियो भने संसदीय दलको नेता परिवर्तन, सरकारको चाहिँ पुरै मुख्यमन्त्री हटाउने खेल, एक महिना नपुग्दै यस्तो खालको अफवाहले पार्टी प्रणाली अझै सुदृढ हुँदैन, यसले झनै विखण्डन ल्याउँछ। यो कुरालाई म सरकारमा रहेका साथीहरूलाई पनि अनुरोध गर्न चाहन्छु, उहाँहरूलाई हामी हाम्रो आफ्नै सरकार छ भने उसलाई सहयोग कसरी गर्न सक्छौँ, हामी उसलाई हामीले विधि प्रणालीमा पार्टी प्रणालीमा ढालेर त्यसलाई राम्रोभन्दा राम्रो कसरी बनाउन सकिन्छ भन्ने विषयमा हामीले छलफल गर्न पाउने कि नपाउने भन्ने कुरा हो। पुरै चुप्प लगाएर सफल हुन्छ त सरकार? सरकारले गर्न खोजेका राम्रा कामहरूमा अझै के कतै छुटेका कुराहरू छन् भने पनि हामीले थप्दै जाने, त्यसलाई समृद्ध बनाउने जाने।
3: सत्ता साझेदार दल नेकपा एमाले भने आफ्नै सांसदहरूले उठाएका प्रश्नलाई अस्वाभाविक भनेका छन्। सरकारका कमी कमजोरी आन्तरिक छलफलबाटै समाधान गर्न सकिने भन्दै एमाले नेताहरूले संसदीय दलको नेता परिवर्तन गर्ने भन्दा सरकार नै परिवर्तन गर्ने दिशामा अघि बढ्नु गलत भएको टिप्पणी गरेका छन्।
5: अर्को प्रदेशको संरचनामाथि, प्रदेश सरकारमाथि जनताको ठूलो आलोचना हामी विगत लामो समयदेखि सुनिरहेका छौँ। यस्तो बेलामा अब हाम्रो गठबन्धनको संस्कृतिलाई बलियो बनाउने र सरकारमा गइसकेपछि सरकारलाई सहयोग गर्ने र जनताप्रति उत्तरदायी बजेट निर्माणका लागि सहयोग गर्नुपर्ने अहिलेको बेला हो। यसो गर्न सकियो भने बल्ल के हुन्छ भने जनताले उठाइरहेका माग, जो विकाससँग जोडिएका, सेवा प्रवाहसँग जोडिएका प्रदेश सरकारले गर्नुपर्ने कामहरू चाहिँ जो छ त्यो जनताको बिचमा लानुपर्ने छ र विगतमा लामो समयदेखि उठिरहेको जुन चुनौती छ प्रदेशको संरचनामाथि, खास गरी गाडी बोझिलो हो, काम गर्न सकेन भन्ने जुन चाहिँ एउटा आलोचना छ हामीमाथिको, त्यो आलोचनालाई पनि यस्ता खालका गतिविधिहरूले बल पुग्छ। त्यसले गर्दाखेरि अहिलेको विषय भनेको सरकारलाई बजेट ल्याउन दिने, काम गर्न दिने, र सरकारले राम्रो काम गरेन भने फेरि पनि प्रदेश सभा छ, अरू निकायहरू पनि छन्, त्यो ठाउँमा हामीले फेरि सरकारलाई सही बाटोमा हिँड्नको लागि बोल्ने।
3: सत्तारूढ दलकै 9 सांसदले सरकार सञ्चालनदेखि बजेट निर्माणसम्म एकै पटक 17 प्रश्न उठाएपछि सुदूरपश्चिम प्रदेश सरकारभित्रको आन्तरिक असन्तुष्टि स्वतःमै आएको छ। सरकार गठन भएको छोटो समयमै सत्तारूढ दलभित्र असन्तुष्टि बढेपछि प्रदेश सरकारको कार्यशैलीमाथि फेरि प्रश्न उठ्न थालेको छ। यस्तै प्रदेश सरकारको स्वामित्वमाथि गम्भीर प्रश्न समेत तेर्साएको छ। इमेज समाचारका लागि कैलालीबाट विराज रोस्याराको रिपोर्ट।
0: अब आर्थिक समाचार। हुलाकी राजमार्ग अन्तर्गत चापा गाउँपालिका 2 र गौरीगंज गाउँपालिका 1 जोड्ने रणनीतिक महत्वको कन्काई पुल 14 वर्षसम्म अलपत्र पार्ने निर्माण कम्पनी पप्पू महादेव खिम्ती संयुक्त उपक्रम जेबीलाई सरकारले करिब 2 अर्ब रुपियाँ जरिमाना तिराउने भएको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले सार्वजनिक खरिद ऐन बमोजिम 1,99,12,58,775 रुपियाँ सरकारी राजस्व खातामा दाखिला गर्न 35 दिने सार्वजनिक सूचना जारी गर्दै कानुनी प्रक्रिया सुरु गरेको हो। सार्वजनिक खरिद ऐन बमोजिम निर्धारण गरिएको रकम तोकिएको समयभित्र राजस्व खातामा दाखिला नगरे निर्माण कम्पनीको जायज यथा रोक्नका लागि सरकारी बाँकी सरह तहसिल कार्यालय मार्फत असुल गरिनेछ। हुलाकी राजमार्ग निर्देशनालयले जारी गरेको सूचनामा तोकिएको 35 दिनको म्यादभित्र उक्त रकम दाखिला नगरे निर्माण व्यवसायीको चल अचल सम्पत्तिबाट सरकारी बाँकी सरह असुल उपर गरिने प्रश्न पारिएको छ। तोकिएको अवधिमा रकम दाखिला नभए लगत कसेर तहसिल कार्यालय मार्फत असुल उपरको कानुनी प्रक्रिया अघि बढाइने योजना कार्यालयले जनाएको छ। साथै सडक विभाग अन्तर्गतका अन्य कार्यालयहरूबाट निर्माण व्यवसायले पाउने कुनै पनि भुक्तानी रोक्का राख्न सम्बन्धित सबै निकायमा पत्राचार गरिसकिएको जनाइएको छ। विधायन व्यवस्थापन समिति सभापति कृष्णबहादुर रोकाईले राष्ट्रिय सभाले सरकारले ल्याएका विधेयकलाई सकारात्मक रूपमा लिएर छिटो अघि बढाउने र आवश्यक सुधार सहितका अझ उत्कृष्ट कानून बनाउने गरी काम गर्ने बताउनु भएको छ। आज राष्ट्रिय सभामा आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 माथिको सैद्धान्तिक छलफलका क्रममा सभापति रोकाईले सरकारले राष्ट्रिय सभामा पेश गर्ने विधेयकलाई सदनले सरकारलाई सहयोग गर्ने भावनाका साथ अघि बढाइरहेको बताउनुभयो। उहाँले सरकारले राष्ट्रिय सभाले विधेयकलाई अवरोध गर्ने गरेको भन्ने धारणा नराख्न आग्रह गर्दै राष्ट्रिय सभाले विधेयकलाई थप राम्रो समृद्ध र उत्कृष्ट बनाउने उद्देश्यले काम गरिरहेको बताउनु भएको छ। सभापति रोकाईले सरकारले पेश गरेका विधेयकलाई जति सक्दो छिटो टुङ्ग्याउने गरी समितिले काम गरिरहेको जानकारी दिनुभयो। हाल छलफलमा रहेको विधेयकलाई समेत करिब 3 बैठकभित्र टुङ्ग्याउने योजना रहेको उहाँले बताउनुभयो।
6: त्यस कारण सरकारले जति पनि विधेयक चाहे प्रतिसभाबाट पारित भएर यहाँ आउने विधेयक हुन् या सरकारले यहाँ दर्ता गर्ने विधेयकहरूमा हामी जतिसक्यो छिटो र त्यसलाई अझ सरकारले ल्याएको भन्दा अझ राम्रो बनाउने, समृद्ध बनाउने, उत्कृष्ट कानुन बनाउने कुरामा हामी चाहिँ सचेत छौँ, सजग छौँ र त्यसमा हामी चाहिँ त्यसमा पनि विधायक समिति इमान्दारीपूर्वक लाग्छ भन्ने कुरा पनि मैले यहाँ राख्न चाहन्छु।
0: संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले हवाईयात्रुको दुर्घटना बिमाको दायित्व अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बढाउँदा आन्तरिक हवाई भाडा दर समेत वृद्धि हुन सक्ने बताउनुभयो। मन्त्री पौडेलले हाल अभ्यासमा रहेको करिब 20,000 अमेरिकी डलरको बिमा दायित्व बढाएर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार करिब 1,00,000 अमेरिकी डलरसम्म पुर्याउने गरी तयारी भइरहेको बताउनुभयो। उहाँका अनुसार बिमा दायित्व बढेसँगै वायुसेवा कम्पनीको लागत बढ्ने भएकाले यसको असर हवाई भाडा दरमा पर्न सक्ने सम्भावना छ।
7: अहिलेसम्म अभ्यासमा रहिरहेको इन्सुरेन्स करिब $20,000 छ। अब यो दायित्व पछि बढेर दुर्घटना बिमा अब $100 $1,000 भनेको $1,00,000 पुग्छ। अन्तर्राष्ट्रिय मापदण्ड त्यही छ होइन, त्यसमा पुग्छ। त्यो पुगिरहँदा हजुरको कतिपय सन्दर्भमा हवाई भाडा दर वृद्धि पनि हुन्छ, वृद्धि हुनसक्छ, किनभने इन्सुरेन्स बढ्ने बित्तिकै अब भाडा दर बढ्न सक्ने सम्भावना पनि छ। धेरै चिजहरू चाहिँ हामी संवेदनशील भइरहेको छ।
0: आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 माथिको सैद्धान्तिक छलफलका क्रममा प्राधिकरण विभाजन सम्बन्धी विधेयक तयारीको अन्तिम चरणमा रहेको पनि मन्त्री पौडेलले जानकारी दिनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले राष्ट्रिय सभाले पारित गरेको पर्यटन विधेयक 2081 पूरै पुनर्लेखन गर्नुपर्ने बताउनु भएको छ। अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा क्यासिनो क्षेत्रका व्यवसायीसँग भएको छलफलमा मन्त्री पौडेलले विधेयकमा सुधार गर्नुपर्ने धेरै विषय रहेकाले विधेयक पुनर्लेखनकै चरणबाट अघि बढाउनुपर्ने बताउनुभयो। उहाँले नियमावलीमा राख्नुपर्ने विषय समेत ऐनमा राखिएकाले सुधार गर्न आवश्यक रहेको बताउनुभयो। विधेयकलाई चुस्त र दीर्घकालीन बनाउने गरी ऐनमा समेट्नुपर्ने र नियमावलीमा राख्नुपर्ने विषय छुट्याउनुपर्ने बताउनु भएको छ। ऐनमा अत्यधिक तथ्याङ्क तथा निश्चित मापदण्ड राख्दा समय अनुकूल संशोधन गर्न कठित हुने भएकाले दूरी, क्षेत्रफल लगायतका तथ्याङ्कमा आधारित विषय विधेयकबाट हटाएर नियमावलीमा राख्न उपयुक्त हुने बताउनु भएको छ।
8: कतिपय चिजहरू अघि राम्रो चिजहरू धेरै आएको छ, यसलाई चाहिँ अलिक चुस्त बनाऊ। नियम कानुनहरू जति फ्लेक्जिबल भयो, समय अनुकूल फलिरहनु नपर्ने भयो, त्यति नै सजिलो हुन्छ। एन बनाइसकेपछि त्यसलाई फेर्न निकै गाह्रो हुन्छ।
0: उहाँले भारतीय पर्यटकले नेपाल ल्याउने भारतीय रूपियाँको व्यवस्थापन र भारतीय सवारी साधनलाई दिइने प्रवेश अनुमतिका विषयमा पनि समस्या रहेको बताउनुभयो। भारतीय रूपियाँ सटहीको समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। भारतीय सवारी साधनलाई नेपालमा 1 30 दिनसम्म मात्र प्रवेश अनुमति दिने व्यवस्थाले पर्यटन क्षेत्रमा क्षति पुगेको उहाँको भनाइ छ। क्यासिनो व्यवसायीहरूले क्यासिनो नवीकरण अवधि 5 बनाउन सुझाव दिएका छन्। व्यवसायीहरूले क्यासिनोको नवीकरण हरेक वर्ष गर्ने व्यवस्था हटाउन माग गरेका छन्। व्यवसायीहरूले एउटा होटलमा 1+ क्यासिनो सञ्चालन गर्न नपाइने व्यवस्था पनि गर्न माग गरेका छन्। क्यासिनो व्यवसायी अमूल्य राणाले एउटै होटल परिसरमा 1+ क्यासिनो सञ्चालन गर्न नपाउने व्यवस्था गरिएको भए पनि यसलाई थप स्पष्ट गर्नुपर्ने बताउनुभयो।
9: क्यासिनो सञ्चालन इजाजत दिइने छैन भनिएको छ, यो एकदम सही आएको छ, सराहनीय छ। तर यसमा चाहिँ हाम्रो अलिकति राय के छ भने, तर भन्दा पछि एउटा होटल परिसरको एउटा इन्ट्री भएको, एउटा इन्ट्री गेट भए हुने गरी दुई तल्लामा पनि गर्न पाइयो तर एउटै परिसरभित्र हुनु पऱ्यो। परिसर भन्नाले होटेलको सम्पूर्ण परिसरलाई बुझाइन्छ, त्यसमा अट्याच्ड हुनु पऱ्यो।
0: अर्का व्यवसायी अमित गुप्ताले क्यासिनोको रोयल्टी तथा जरिमाना सम्बन्धी सरकारी अनुगमन प्रणाली प्रभावकारी बनाउनुपर्ने बताउनुभयो। मिनी क्यासिनो व्यवसायीहरूले गेमिङ एरियाको क्षेत्रफलका आधारमा क्यासिनो वर्गीकरण गर्नुपर्ने माग गरेका छन्। सरकारले अर्थ मन्त्रालय मार्फत पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना सार्वजनिक गरेपछि शेयर बजारमा उत्साह देखिएको छ। आज नेप्से परिसूचक 48 अङ्कले बढेर 2633 बिन्दुमा पुग्यो। परिसूचक बढेसँगै कारोबार रकम पनि बढेर 8.25 अर्ब पुगेको छ। आजको वृद्धि कुनै एक दुई समूहमा मात्र सीमित नरही बजारका अधिकांश क्षेत्रमा फैलिएको छ। कारोबारमा आएका सबै उपसमूहमा हरियाली छाउँदा निर्जीवन बिमा उपसमूह सबैभन्दा बढी 2.82% बढेको छ। वित्त लगानी जीवन बीमा र अन्य उपसमूह 2% बढीले बढेका छन्। ब्याङ्किङ विकास बैङ्क होटल तथा पर्यटन जलविद्युत र लघुवित्त उपसमूह पनि 1% बढीले उकालो लागेका छन्। यस दिन धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने सिन्धु विकास बैङ्कको सेयर मूल्य 11% बढेको छ। मल्टिपर्पज फाइनेन्सको मूल्य 9.5% बढीले उकालो लागेको छ। शेयर कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ मिल्सको 32,70,00,000 रुपियाँभन्दा बढीको कारोबार भएको छ। बजारमा आज 265 कम्पनीको सेयर मूल्य बढेको छ भने 12 कम्पनीको घटेको छ। आज 347 कम्पनीको 2,03,00,000 बढेकित्ता सेयर 8.29 अर्ब बढीमा किनबेच भएको नेप्सेले जनाएको छ। एमएस समाचारमा फेरि विश्राम, त्यसअघि बाँकी मुख्य समाचार। अमेरिकाले कोइला र प्राकृतिक ग्यासको प्रदूषण नियन्त्रण सम्बन्धी अधिकांश नियम खारेज गर्ने, जनस्वास्थ्य र जलवायुमा गम्भीर असर पर्ने विज्ञहरूको चेतावनी। र अस्ट्रेलियाका पूर्व राष्ट्रिय क्रिकेट खेलाडी डेभिड वार्नरले काठमाडौँको खासबाट एनपीएल खेल्ने, वार्नर नेपाली दर्शकको क्रेज हेर्न उत्सुक।

0: अन्तर्राष्ट्रिय स्तरको हिल्टेकको सीपीभीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिल्टेकको सीपीभीसी र पीपीआर पाइप हिल्टेक फिट एन्ड फर्गेट
1: जहाँ फेरिन्छ सुखको सास त्यही हो घर जहाँ हुन्छ खुशीको बास जहाँ बालापन उमेरले छेक्दैन मनको कलाकारिता कसैले रोक्दैन जहाँ पहिलो आवाज हुन्छ आखिर किन आफ्नो घर आफ्नै हुन्छ योजना बदलिए पनि उमङ्ग उभी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि मास्टर सेफ बनाउँछन् केही खास भित्ताले नै लिन्छन् स्वादको मिठास जहाँ हुन्छन् आत्मीयता र उल्लास त्यही हो घर जहाँ हुन्छ खुसीको बास एसियन पेन्ट्स रोयल घर जहाँ हुन्छ खुसीको बास
2: अब अन्तर्राष्ट्रिय समाचार साउदी अरबले यमनका हुथी विद्रोही विरूद्ध भीषण हवाई हमला गरेको छ पछिल्लो 24 घण्टाभित्र यमनका विभिन्न क्षेत्रहरूमा 54 हवाई आक्रमण गरेको बताइएको छ लाल सागरका तटीय क्षेत्रमा हुथीहरू तीव्र गतिमा अघि बढ़िरहेका बेला साउदी अरबले हुथी विद्रोही विरूद्ध हवाई हमला गरेको हो हुथी सैन्य प्रवक्ता याया सारियाले वक्तव्य जारी गर्दै साउदी वायुसेनाले F-15 र टाइफुन लडाकु विमानहरू मार्फत यमनी भूभागलाई निशाना बनाएको आरोप लगाएका छन् लाल सागरको तट र बाब अल मन्देब जलमार्गमा नियन्त्रण कायम गरेका हुथी लडाकुले हिजो साउदी अरबभित्र रहेका सैन्य अखडाहरूमा मिसाइल तथा ड्रोन प्रहार गरेको आरोप लगाइएको छ अमेरिका इरान युद्धका कारण होर्मुज जलमार्ग अवरुद्ध भएपछि लाल सागर हुँदै व्यापारिक जहाजहरू आवत जावत गर्न थालेपछि इरान समर्थित हुथीले लाल सागरमा आक्रमण बढाउँदै आएका छन् साउदी नेतृत्वको गठबन्धन सेनाको हवाई हमलाबाट यमनमा 18,000 घर परिवारका 1,25,000 बढी नागरिक विस्थापित भएको राष्ट्रसङ्घीय एजेन्सीले दावी गरेको छ अमेरिकी वातावरण संरक्षण एजेन्सी EPA कोइला र प्राकृतिक ग्यासबाट चल्ने विद्युत केन्द्रको प्रदूषण नियन्त्रण सम्बन्धी अधिकांश नियम खारेज गर्ने घोषणा गरेको छ EPAका प्रमुख ली जेडलिनका अनुसार यसबाट करिब 310 अर्ब डलर बचत हुनका साथै ऊर्जा लागत घट्नेछ तर वातावरण संरक्षण समूहहरूले भने यो कदमले अमेरिकी जनस्वास्थ्य र जलवायुमा गम्भीर असर पार्ने चेतावनी दिएका छन् EPAको निर्णय विरूद्ध तत्काल कानूनी चुनौती आउन सक्ने अपेक्षा गरिएको छ संयुक्त राष्ट्र संघका अनुसार कोइला र प्राकृतिक ग्यास जस्ता जीवाश्म इन्धन विश्वव्यापी जलवायु परिवर्तनका प्रमुख कारण हुन् पूर्व राष्ट्रपति बाइडेन प्रशासनका नियमले विद्युत केन्द्रबाट हुने कार्बन उत्सर्जनमा ठूलो कटौती गर्ने लक्ष्य राखेको थियो EPAका अनुसार नयाँ कदमले सस्तो र भरपर्दो ऊर्जा आपूर्ति सुनिश्चित गर्दै उद्योग र उपभोक्ताको लागत घटाउनेछ

0: एसियाली फुटबल महासंघ साफले आगामी नोभेम्बरमा आयोजना गर्ने साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको छ। आज सार्वजनिक गरिएको तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा नोभेम्बर 5 भारत र पाकिस्तान भेट्नेछन्। प्रतियोगितामा सहभागी 6 टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। समूह एमा बङ्गलादेश, श्रीलङ्का र भुटान छन् भने समूह बीमा भारत, मालदिव्स र पाकिस्तान छन्। तालिका अनुसार समूह चरणका खेल नोभेम्बर 11 हुनेछ। 14 नोभेम्बरमा सेमी फाइनल हुनेछ भने 17 नोभेम्बरमा फाइनल खेल हुनेछ। फिफाले नेपालको निलम्बन हटाएको खण्डमा भने यो तालिका परिमार्जन हुनेछ। अस्ट्रेलियाका पूर्व राष्ट्रिय क्रिकेट खेलाडी डेभिड वार्नरले नेपाल प्रिमियर लिग एनपिएलको तेस्रो सिजन काठमाडौँ गोर्खाजबाट खेल्ने भएका छन्। आज काठमाडौँ गोर्खाजले एनपिएल 3 निम्ति वार्नरलाई भित्राएको जनाएको छ। टिमले केही दिन अघि मात्र सामाजिक सञ्जालमा वार्नरले सन् 2019 पाकिस्तान विरुद्ध जोडेको 335 रन अङ्कित गर्दै उनको अनुबन्धनको बारेमा सङ्केत दिएको थियो। नेपालको क्रिकेट क्रेजबारे आफूले सुनेको र यसको प्रत्यक्ष अनुभव लिन उत्साहित रहेको वार्नरले बताएका छन्। अब मौसम सम्बन्धी जानकारी।
1: आज देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतर्फ रहेको छ। देशैभर सामान्यतया आज बद्लिरहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा तथा अन्य केही हिमाली भूभागमा मेघ गर्जन सहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाड़ी तथा तराईका केही स्थानमा पनि मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोशी र कर्णालीका पहाड़ी भूभाग तथा बागमती, गण्डकी र लुम्बिनीका पहाड़ी र तराई क्षेत्रमा एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। काठमाडौँ उपत्यकामा पनि आज मेघ गर्जन सहित मध्यम वर्षाको सम्भावना रहेको छ।

अब अन्त्यमा मुख्य समाचार एकपटक फेरि। नेपाली कंग्रेस फुटको संगारमा, गगन पक्षले आह्वान गरेको महाधिवेशनमा सहभागी नहुने देउबा कपिल, जबरजस्ती महाधिवेशन गर्न लागे, मूक दर्शक भएर नबस्ने चेतावनी। टुट्टे नक्सा नेपालको सार्वभौम दस्तावेज भएको परराष्ट्र मन्त्री खनालको प्रस्तुति, सरकार पूर्वाग्रह र संकीर्णताबाट मुक्त हुँदै मित्र राष्ट्रहरूसँगको सम्बन्ध अघि बढाउने पक्षमा। रसुवाबाडीमा परि 34 देशका 607 विदेशी पर्यटक अझै बेपत्ता, भारतका सबैभन्दा धेरै 189 जना बेपत्ता, 310 जनाको जीवितै उद्धार। साउदी अरबद्वारा यमनका हुती लडाकु विरूद्ध भीषण हवाई हमला, 125,000 बढी यमनी नागरिक विस्थापित। र साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा भारत र पाकिस्तान खेल्ने। हौस् त इमेज समाचार अहिलेलाई यति नै। थप समाचारका लागि तपाईँले हाम्रो वेबसाइट imagecover.com हेर्न सक्नुहुनेछ। नमस्ते।

गुराँसको लाली हेरी लाग्छ दिलमा काउकुती, बिहानी हेरेर जवानी सम्झेर जुम चलाउन पिउँदै नपिय जिन्दगी कति

भले चाहेको छु प्रीत तिम्रो नै मिठो मिठो तिम्रो भाकाले गाएको छ गीत मेरो नै मिठुरी नबनान तिम्रै हो यो जवान ढुकढुकीले भन्छ सुन कति बजो एक्लै पारीमा मन लिने भए आऊ बारीमा गुराँसको लाली हेरी ला

त्यो बाहारको श्रृङ्गार झैँ सुनु सुनु लाग्छ बोली त्यो सितारको झनकार झैँ नाच्यो छालो छमछम हँसिलो छ मौसम पर्दैन बोस रुमाउन कजुवजो एक्लै बारीमा मन लिने भए आउमा गुराँसको लाली हेरी लाग्छ दिलमा काउकुती बिहानी हेरेर जवानी सम्झेर झुम्छ

नमस्कार, म प्रदीप कुमार मैनाली सङ्ग अफ द विकमा शिवराज विश्वकर्माको स्वर मेरो शब्द मेरै सङ्गीतमा राख्दैछु यो गीत।

0: युमिजिफोन एसुनाइनको प्रस्तुति मेचीदेखि महाकालीसम्ममा यहाँलाई हार्दिक स्वागत छ। मेचीदेखि महाकालीसम्म यहाँहरूमा आज लिएर सदा झैँ उपस्थित भइसकेको छु म हरिराम पौडेल। मेचीदेखि महाकालीसम्मको आज हामी मङ्गलबारको बसाइमा छौँ। मङ्गलबारको बसाई यहाँहरूलाई थाहै छ, हामी यहाँहरूसँग जोडिन्छौँ र यहाँहरूका मनमा उब्जेका कुनै पनि भावहरू हामी सुन्छौँ। सन्दर्भ जे पनि हुनसक्छ, आज मैले कुनै विषयमा केन्द्रित रहेर भन्दा पनि यहाँका मनमा उब्जेका कुनै पनि भावहरू, तर आज हामी मङ्गलबारको साथसाथै तिजकै दिन सन्दर्भमा पनि छौँ। हामी हिजो हरितालिका तिज, आज पञ्चमी पूजा, होइन, आज पनि तिजको रौनकता उत्तिकै छ। हिजो आज र अस्ति तिन दिन त तिजका विशेष दिन नै हुन् र आजको बसाइमा यहाँले यहाँका मनमा उब्जेका विभिन्न भावहरू सँगसँगै तिजका भावहरू पनि यहाँले हामीसँग बाँध्न सक्नुहुन्छ। 01400017024 01400017 1728 हामीले यहाँहरूको लागि खुल्ला गरेका छौँ। यी दुईवटा सम्पर्क नम्बर तपाईँका लागि खुल्ला छन्। यी नम्बरहरू मार्फत तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ। आज मङ्गलबार र ऋषि पञ्चमीको यो तिजको यो माहौलमा हामी छौँ। तपाईँका मनमा कुनै उब्जेका कुनै पनि भावहरू, कुनै पनि सन्दर्भ, कुनै पनि विषयवस्तु ले यहाँका मनमा उब्जेका भावहरू यहाँले हामीसँग बाँध्न सक्नुहुन्छ। साथसाथै यहाँहरूको तिजकै कस्तो भइरहेको छ, होइन, आज पनि तिजको विशेष दिनमै छौँ हामी। ऋषि पञ्चमी पनि तिजको अर्को महत्त्वपूर्ण दिन हो। यसरी आजको बसाइमा हामी यहाँहरूसँग विभिन्न यहाँका मनमा उब्जेका भावहरू सुन्छौँ। साथसाथै आज पनि मैले तिजकै गीतहरू बजाउनेछु। 01400017024 01400017 1728 कोही मित्र हाम्रो सम्पर्कमा आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार।
1: हेलो, नमस्ते, भेरी गुड इभिनिङ।
0: हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: कल्पना पुलचोकबाट।
0: कल्पनाजी आराम हुनुहुन्छ?
1: म त आराम छु हजुर।
0: हजुर म पनि ठिक छु। अलि धेरै दिन भयो यहाँसँग कुरा गर्न नभएको, अनि मैले
1: एकदमै धेरै दिनपछि कुरा गर्न पाएँ, होइन, म पनि भ्यालीभित्र नै भए पनि, होइन, कम्तीमा पनि अब मिस गरेँ, कुनै धेरै प्रोग्राममा फोन गरेँ, त्यही पनि तपाईँलाई बिर्सिनँ त्यही हो।
0: अनि किन त यति धेरै दिनसम्म फोन गर्नु भएन कि फोन लागेन कि
1: किन? फोन नलागेको कारणले नगरेको मैले।
0: हजुर हजुर
1: फोन लागेन कि तपाईँको मात्र प्रोग्राममा?
0: ए फोन लागेन, फोन अलि धेरै प्रयास गरे जस्तो लाग्छ नि, प्रयास त गरिरहनु पर्छ, होइन। हजुर अनि कल्पनाजी दिनहरू कसरी बितेका छन्?
1: ठिक ठिकै रमाइलो तरिकाले, घाम पनि मौसम पनि हुन्छ त्यसैले
0: ठिक ठिकै तरिकाले बितिरहेको छ। अनि तिज त यहाँले के गर्नुहुन्छ, तिज मनाउनुहुन्छ?
1: तिज यसपालि मनाएन, व्रत पनि बसेन
0: यसपालि चाहिँ,
1: खाना खायो, नर्मल तरिकाले समयहरू बिताए त्यही हो।
0: ए अनि आज अरू केही भन्न मन लागेको कुरा केही छ कल्पनाजी?
1: भन्न मन लागेको कुरा भन्नाले पनि होइन, जिन्दगीमा जे जस्तो पनि भयो, होइन,
0: अहिले बुझेन मैले,
1: मान्छेले भोग्नु पर्यो, होइन, अनि यो सम्बन्धी केही कुरा गर्न चाहन्छु।
0: हजुर भन्नुहोस् न।
1: आई थिङ्क होइन, अब जे जस्तो पनि मान्छेले भोग्नु पर्यो, जे जस्तो पनि सहनु पर्यो, अब आउने दिनहरूमा चाहिँ मान्छेहरूले हेल्प या सहाराले गरेर नै, होइन, अलिकति राहतपूर्वक चाहिँ मान्छेहरूकै हेल्प गरिदियोस्, होइन, त्यसरी यसरी भएको मान्छेहरूलाई, होइन, अनि दुःख पाएको मान्छेहरूले कष्ट दिनुभन्दा पनि एक प्रकारको हेल्पको सहाराले नै जिन्दगी एक प्रकारको हँसिलो बनाइदियोस् चाहन्छु।
0: हजुर हुन्छ कल्पनाजी, यहाँको भावसँग हाम्रो पनि समर्थन छ र

सुखद भावहरू पनि हामी सुन्छौँ. यहाँको मनमा जे जस्तो भाव रहेको छ त्यही भाव हामी यहाँहरूसँग बाँध्ने गर्छौँ. यहाँहरूले हामीसँग त्यसरी नै आफ्ना मनका भावहरू बाँध्न सक्नुहुन्छ. आज मङ्गलबारको बसाइमा 01400017024 01400017028 हामीले तपाईँका लागि खुल्ला गरिरहेका छौँ. यी नम्बरहरू मार्फत तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ र तपाईँका मनमा उब्जेका भावहरू विभिन्न विषय विभिन्न सन्दर्भ होइन सन्दर्भ जे पनि हुनसक्छ होइन यहाँको आफ्नो व्यक्तिगत जीवनको सन्दर्भ पनि हुनसक्छ यहाँको समाज आफ्नो समुदायमा घटिरहेका भइरहेका विषयवस्तु र सन्दर्भ पनि हुनसक्छन् समग्र देशमा घटिरहेका सन्दर्भहरूले पनि मनमा विभिन्न विचारहरू उब्जाउँछन् होइन मनमा विचार उब्जाउने विभिन्न भावहरू हुन्छन् जुनसुकै भाव भए पनि यहाँहरूका मनमा ती भावहरूले केही सहज महसुस गराएको छ कतिपय सन्दर्भहरूले खुसी दिलाउँछ हामीलाई होइन कतिपय सन्दर्भहरूले हामीलाई केही विरही बनाउँछ केही दुःखी बनाउँछ मन विभिन्न तरिकाबाट हाम्रो मनलाई विभिन्न सन्दर्भ विभिन्न घटनाक्रमले असर पुर्याइरहेको हुन्छ होइन तिनै भावहरू हामी सुन्छौँ 01400017024 01400017028 हामीले तपाईँका लागि खुल्ला गरिरहेका छौँ. यी नम्बरहरू मार्फत तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ आज मङ्गलबारको बसाई र यसरी नै हामी यहाँहरूसँग यहाँहरूका भावअनुसार हामी पनि बहनेछौँ खुसीमा खुसी हुनेछौँ. यहाँका दुःखद भावहरू केही छन् भने पनि यहाँका ती भावहरू सँगसँगै यहाँको ती भावमा केही मलम लगाउने पनि हाम्रो प्रयास रहनेछ. दुईवटा सम्पर्क नम्बर तपाईँका लागि 01400017024 01400017028 हामीले यहाँहरूको लागि खुल्ला गरिरहेका छौँ र मैले भनिरहेको छु तिजको सन्दर्भ पनि यहाँले जोड्न सक्नुहुन्छ. अर्को मित्र फेरि हाम्रो सम्पर्कमा हुनुहुन्छ उहाँलाई स्वागत गरौँ. हजुर नमस्कार. कोही मित्र हुनुहुन्थ्यो उहाँसँग सम्पर्क हुन सकेन. 01400017024 01400017028 दुईवटा सम्पर्क नम्बर आज मङ्गलबारको बसाइमा हामीले यहाँहरूको लागि खुल्ला गरिरहेका छौँ. तिजका यी रमणीय दिनहरूमा छौँ हामी. हिजो यहाँले तिजको व्रत बस्नुभयो होइन र आज ऋषि पञ्चमी ऋषिहरूको पूजा पनि गर्नुभयो होला होइन कतिले. तिज पर्वकै सन्दर्भमा पनि यहाँका मनमा विभिन्न भावहरू हुनसक्छन् ती भावहरू पनि अहिले हामीसँग बाँध्न सक्नुहुन्छ. आजको बसाइमा पनि मैले भने यहाँहरूलाई तिजकै गीतहरूले मनोरञ्जन दिने मेरो प्रयास रहनेछ. बिचदेखि महाकालीसम्मको हरेक बसाई विशेष बसाई आजको बसाई यही तरिकाबाट विशेष रहेको छ. 01400017024 01400017028 हामीले तपाईँका लागि खुल्ला गरिरहेका छौँ. हजुर मैले भने यहाँहरूलाई मैले आजको बसाइमा पनि तिजकै गीतहरू यहाँहरूको लागि छनौट गरेको छु भनेर एउटा तिजको मिठो गीत यहाँहरूमा आज राखौँ. आजको बसाइको सुरुवातमा तिज भन्ने बित्तिकै हामी होइन विशेष गरिकन ठुलाहरूको लागि अलि होइन को लागि तिज आउँछ भनेर भन्छौँ होइन तर तिज सबैको लागि हो. सानसाना बाबु नानीहरूको लागि पनि तिज आउँछ होइन बाबुभन्दा पनि नानीहरूको लागि विशेष गरिकन होइन सानो नानीहरूको पनि त पर्व हो नि त होइन समग्र नारीको पर्व भने पछाडि सबै चाहिँ विवाह भएर माग्दी जानुभएका अथवा विवाह नभएर अब विवाह गर्ने उमेर पुग्नुभएकोको लागि मात्र त तिज होइन होइन तिज सबै नारीहरूको लागि साना नानीहरूको लागि पनि तिज हो सबैको लागि तिज हो होइन र तिजको गीत हामीले चर्चा गरिरहँदाखेरि तिजका गीतहरू चाहिँ साना नानीहरूको लागि चाहिँ तिजको गीत हामीले एकदमै कम सुन्छौँ होइन तिजको गीत भन्ने बित्तिकै अलि ठुला व्यक्तिहरूको लागि मात्रै हामीले सुनिरहेका हुन्छौँ र साना नानीहरूको लागि पनि तिज भने पछाडि ती साना नानीहरूको लागि गीत खै त भन्ने पनि हामीलाई लाग्छ. हामी त्यहाँदेखि साना नानीहरूको मनमा पनि तिज हामीलाई त होइन कि क्या हो हामीले सुन्ने खालको त गीत पनि छैन तिजको गीत भन्ने पछाडि हामीले बुझ्ने हामीले सुन्ने हाम्रो भावको गीत चाहिँ छैन भन्ने पनि लागेको हुनसक्छ होइन नानीहरूलाई. ती नानीहरूको भावनालाई मध्यनजर गरेर एउटा निकै मिठो तिज गीत बनेको छ. केही अगाडि नै यो गीत सार्वजनिक भएको हो केही अगाडि भन्नाले केही वर्ष अगाडि दुई तिन वर्ष अगाडि यो गीत सार्वजनिक भएको हो. निकै मिठो गीत छ साना नानीहरूको लागि. विश्वमणि पाण्डेले यो गीतका शब्दहरू लेख्नु भएको छ भने यो गीतमा सङ्गीत पविन भट्टराईको रहेको छ र लिड भोकल पनि उहाँकै रहेको छ. उहाँलाई अरू साना नानीहरूले पनि साथ दिनुभएको छ. साना नानीहरूको लागि पनि तिज पर्व हो है भन्ने एउटा सन्देश दिने यो गीत आजको बसाइको सुरुवातमा यहाँहरूमा आज राख्छु र गीत पछाडि हामी छोटो व्यापारिक विश्राममा जानेछौँ र विश्राम पछाडि पालो तपाईँको रहनेछ.

0: त्यही हो घर जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ। आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उही, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा,
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: अन्तर्राष्ट्रिय स्तरको हिलटेकको सीपीभीसी र पीपीआर पाइप, 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स, नचुहिने जडान गर्न छिटो र सजिलो हिलटेकको सीपीभीसी र पीपीआर पाइप। हिलटेक, फिट एन्ड फर्गेट।
1: आरामदायी र स्वादिष्ट खाना, मनै लोभ्याउने दृश्य, एक अलौकिक अनुभव। मिटिङ होस् या सेमिनार, कुनै पनि कार्यक्रमका लागि उचित गन्तव्य, तपाईँको सेवा सत्कारका लागि सधैँ तयार छ लग्जरी होटल मिस्टिक माउन्टेन नगरकोट।

0: लेजी देखी महाकाली सम्म
1: इमेज एफएम 97.9
2: इमेज एफ नाइन्टी नाइनको प्रस्तुति इमेजदेखि महाकालीसम्मको आज मङ्गलबारको बसाइमा छौँ। मङ्गलबारको साथसाथै आज हरितालिका तिजको तेस्रो दिन हरेसी पञ्चमीको दिनमा पनि हामी रहेका छौँ। यहाँहरूले तिज निकै रमाइलो गरेर मनाउनु भयो भन्ने हाम्रो विश्वास हो। आजको बसाइमा हामी तिजका सन्दर्भले यहाँका मनमा बनेका भावहरू साथसाथै अन्य विभिन्न सन्दर्भ विभिन्न विषयवस्तुले यहाँका मनमा जे भावहरू उब्जिएका छन् तपाईँका मनका भावहरू हामीसँग बाँध्न सक्नुहुन्छ। दुईवटा सम्पर्क नम्बर हामीले तपाईँका लागि खुल्ला गरिरहेका छौँ, 01400-1724 र 01400-1728 हामीले आजको बसाइमा यहाँहरूका लागि खुल्ला गरिरहेका सम्पर्क नम्बरहरू हुन् र यी नम्बरहरू मार्फत तपाईँ हामीसँग जोडिएर आजको बसाइमा तपाईँका मनमा उब्जिएका कुनै पनि भावहरू कुनै पनि विषयवस्तु कुनै पनि सन्दर्भले तपाईँका मनमा उब्जेका भावहरू हामीसँग बाँध्न सक्नुहुन्छ। आज मङ्गलबारको बसाइको साथसाथै आज हरितालिका तिजको तेस्रो दिन होइन ऋषि पञ्चमीको पनि छुट्टै महत्त्व छ। हिजो तिजमा व्रत बस्ने होइन आज चाहिँ ऋषिहरूको पूजा गर्ने यो पर्वको मर्म हो र ऋषि पञ्चमीको सन्दर्भ पनि अलिकति यहाँहरूमा जोड्छु। ऋषि पञ्चमीको महत्त्व पनि आफ्नै रहेको छ होइन। नेपालमा मनाइने ऋषि पञ्चमी पर्वको हिन्दू संस्कृतिमा ठुलो धार्मिक र आध्यात्मिक महत्त्व छ। धार्मिक मान्यता अनुसार महिलाले वर्षभरि रजस्वला हुँदा अन्जानमा भएका नियम उल्लङ्घन वा धार्मिक त्रुटिका लागि ऋषि सप्तऋषि तथा देवी अरुन्धतीको पूजा गर्छन् र यस दिन दतिवनले दाँत माझ्ने माटो तिल र गोबर लगाउने तथा पवित्र नदी वा जलाशयमा स्नान गर्ने चाहिँ परम्परा रहेको छ। यसलाई शारीरिक र आत्मिक शुद्धिको प्रक्रियाका रूपमा पनि लिने गरिन्छ। आधुनिक समयमा रजस्वलालाई अशुद्धिका रूपमा नहेरी प्राकृतिक प्रक्रियाका रूपमा बुझ्न थालिएको त छ होइन, र पनि हाम्रो धार्मिक मूल्य मान्यता अनुसार चाहिँ यसलाई त्यही रूपमा हेरिन्छ र यो पर्वले चाहिँ महिला स्वास्थ्य र सरसफाइको चेतनासँग पनि जोडेर हेर्ने गरिएको चाहिँ छ पछिल्लो समय। यो आफैमा एउटा सकारात्मक पाइला हो भन्ने चाहिँ मलाई लाग्छ होइन। अब वैदिक कालका सिद्ध सप्तऋषि र देवी अरुन्धतीको सम्मानमा मनाइने यो पर्व पछिल्लो शताब्दीमा आएर खुम्चिँदै गएकोले कतै यसलाई महिलाहरूको महिनावारी र त्यसबाट सृजित दोष निवारण गर्ने दिनका रूपमा मात्र बुझिन थालिएको त होइन भन्ने पनि पर्न सक्छ। र महिनावारी मानव सृष्टिको निरन्तरताका लागि प्रकृतिले नारीलाई दिएको पवित्र र अनिवार्य जैविक वरदान हो र यो चक्र नहुने हो भने मानव सभ्यताकै अस्तित्व चाहिँ समाप्त हुन्छ। त्यसैले प्रकृतिको यति सुन्दर नियमलाई पापसँग जोडेर हेर्नु आफैमा एउटा ठुलो वैचारिक भ्रम हो भन्ने पनि भनाइहरू छन्। ऋषि पञ्चमीको दिन गरिने परम्परागत स्नानको आफ्नो विशिष्ट वैज्ञानिक र वातावरणीय महत्त्व पनि रहेको छ। जुन बेला प्रकृति अझ शुद्ध थियो स्थानीय जातका गाई वनमै चर्न पुग्थे होइन, वनबाट बटुलिएका दाउराको आगोमा भोजन पकाइन्थ्यो र अग्निहोत्र गरिन्थ्यो। त्यस बेला गोबर र खरानीमा पनि शुद्धता र आरोग्य प्रदान गर्ने गुण प्रचुर मात्रामा रहेको हुनुपर्छ। त्यस समयमा दतिवनका रूपमा अपमार्गले दाँत माझ्नु, वनमै चरेका गाईको गोबर, स्वच्छ ठाउँको माटो, खरानी र कुशको प्रयोग गरेर पवित्र नदी प्रवाहमा स्नान गर्नु फगत कर्मकाण्ड पुरा गर्नु पक्कै थिएन होइन। यो पाटो मैले यहाँहरूमा जोडेँ। यतिखेर कोही मित्र हाम्रो सम्पर्कमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार।
3: नमस्कार
2: दाजु। हजुर नेहाजी आराम हुनुहुन्छ?
3: हजुर म ठिक छु। अनि हजुरलाई कस्तो छ दिदी? सरी हजुरलाई कस्तो छ दाजु?
2: हजुर मलाई ठिक छ, राम्रो छ नि।
3: यस्तो अब के भन्छु दाजु, होइन अब सबै रेडियोमा कुनै पनि रेडियोमा फोन गर्दाखेरि अब कुनै कुनै अब लेडिजहरू पनि हुन्छ अनि त्यहीको कारण मलाई दिदी बोल
2: इमेजमा पनि दिदीहरू हुनुहुन्छ होइन,
3: रेडियो कान्तिपुरमा हुनुहुन्छ, सबैमा हुनुहुन्छ अनि त्यही भएर चाहिँ।
2: हजुर अनि के छ सुनाउनुहोस् न, के भन्न मन लागेको छ आज?
3: अब खासै त केही भन्नु पनि छैन दाजु। हजुर आज खाना खाएर आउनुभयो?
2: हजुर खाना खाएर आएँ नि आजी, आज चाहिँ अलिकति फुर्सदमा आएँ आज चाहिँ र खाना खाइवरि आएँ। धन्यवाद यो चिन्ताको लागि यहाँलाई र यो उत्सुकताको लागि पनि। अनि यहाँको दिनहरू कसरी बितेका छन्?
3: अहिलेसम्म दाजु राम्रोसँग नै बितिरहेको छ, अब कोही अब पछि के हुन्छ त्यो चाहिँ मलाई पनि थाहा छैन।
2: अब पछि त कसैलाई पनि थाहा हुँदैन होइन, भविष्य एकदमै अन्युअल छ होइन, भविष्यमा के हुन्छ कसो हुन्छ भन्ने कुरा कसैले पनि भन्न सक्दैन, यहाँले मात्रै होइन नेहाजी, हामी वर्तमानमै रमाउने हो होइन, भोलि के हुन्छ त्यो भविष्यको कुरा भयो, भविष्य जहिले पनि अन्जान हुन्छ हगि। यसरी नै राम्रोसँग बितोस् हामी यहाँलाई कामना गर्छौँ भने आजी।
3: दाजु अनि धन्यवाद दाजु पनि दिन चाहन्छु किनकि आज फर्स्टमा नै हजुरले बबिना म्याम किरो बताइदिनु भयो त्यसको लागि।
2: यहाँले रोज्नै परेन है, कस्तो सजिलो भयो। हुन्छ भोलि फोन गरेर गीत रोज्नु होला अन्य आजी। आजलाई अरू के भन्नु छ कि बिदा मागु? हुन्छ छुट्टौँ है त यहाँसँग आजलाई। हजुर नेहाजी हुनुहुन्थ्यो, उहाँले रोज्ने गीत आज मैले मेरै रोजाइमा सुरुवातमै बजाइदिएँ कि उहाँलाई गीत रोज्नु नै परेन होइन। त्यसो त नेहाजी हाम्रो पछिल्लो समय नियमित मित्र हुनुहुन्छ, फेरि अर्को मित्र हुनुहुन्छ हजुर, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार।
4: नमस्कार हजुर।
2: हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ?
4: म किर्तिपुरबाट रामबहादुर केस।
2: रामबहादुरजी आराम हुनुहुन्छ?
4: हजुर आरामै छु हजुर।
2: हजुर आज के भन्न मन छ रामबहादुरजी?
4: आराम त छु हजुर, तर मेरो एउटा खुट्टो के अरे अपाङ्ग भएको छ
2: हजुर, त्यो त यहाँले अस्ति नै पनि भन्नुभएको थियो, कस्तो छ अवस्था अहिले?
4: अस्ति नै भनेको थियो तर ठिक भएको छैन हजुर।
2: हजुर चाँडै यहाँको खुट्टा निको होस् हामी त्यही कामना गर्छौँ अघि रामबहादुरजी।
4: हजुर
2: अरू के भन्न मन छ?
4: अरू हजुर भन्न त मन त के छ हजुर, अब यही मेरो चाहिँ नि अब यस्तै हो, यो आफ्नै जीवन कहानी जस्तो, अब यही ठिक भएन, अब कतिचोटि हस्पिटल जाँदा नि ठिक भएन, अब ठिक नहुनेमा टुङ्गो लाग्यो, अब यस्तै अपाङ्गै हुनुपर्ने जस्तो जस्तो छ अब त्यही भएर यसो आफ्नो जीवन कहानीको मात्रै एउटा
2: हजुर रामबहादुरजी, अब अघि यहाँ पनि हामीले समयको कुरा गऱ्यौँ होइन, समयले हामीलाई कुन परिस्थितिबाट कुन परिस्थितिमा पुर्याउँछ केही भन्न नसकिने रहेछ, र यहाँले यो जुन आफ्नो समस्या हामीसँग जाहेर गर्नुभयो यसले मलाई चिन्तित बनायो। अलि अगाडि कुरा आउँदाखेरि स्वास्थ्य लाभ गरिरहेको छु, खुट्टा ठिक हुन्छ होला भनेर भन्नुभएको थियो, अलिकति आशावादी कुरा गर्नुभएको थियो, आज फेरि यहाँले त्यो आशामा निराशा थप्नु भएको छ। हजुर आशा चाहिँ राखिराख्नुपर्छ, यहाँ उपचाररत नै हुनुहुन्छ होइन, त्यो हुनाले यहाँको खुट्टा ठिक हुनेछ र पूर्ववत अवस्थामा यहाँले आफ्नो दैनिकीलाई अगाडि बढाउन सक्नुहुनेछ, त्यो हामीले अपेक्षा गरेका छौँ र शुभेच्छा पनि व्यक्त गरेका छौँ रामबहादुरजी।
4: हजुर हजुर हजुर, अब के गर्नु हजुरहरूको यसो अब आशीर्वादले यसो भइदिनु हुन्थ्यो हजुर, अब के गर्नु यस्तो भयो, अब थलैमा बस्नुपर्ने भयो, अनि त्यही भएर हजुर नराम्रो लाग्छ, अब आफ्नो जिन्दगी हिँडिरहने जिन्दगी डुलिरहने जिन्दगी थलैमा बस्दाखेरि अलि नमजा हुँदो रहेछ हजुर, अब यस्तो भयो
2: हजुर। अब आशा गरौँ भोलिका दिनमा केही सुधार होस् हामी त्यही कामना गर्छौँ रामबहादुरजी। हुन्छ यहाँलाई यहाँका भावहरू हामीसँग बाँध्नुभयो, धन्यवाद व्यक्त गरेँ, आजलाई छुट्टौँ है त।
4: हजुर
2: हस् हस् धन्यवाद यहाँलाई। हजुर रामबहादुर केसी हुनुहुन्थ्यो, उहाँको खुट्टामा समस्या थियो र खुट्टा ठिक हुन्छ भन्ने थियो, अब पछिल्लो समय डक्टरहरूले के भन्नुभएको नि उहाँले अलि निराशाको कुरा गर्नुभयो, र पनि म यही भन्छु यहाँको खुट्टा ठिक होस् र भोलिका दिनमा सामान्य रूपमा यहाँले हिँड्नु गर्न सक्नुहोस् भन्ने हाम्रो कामना छ। हजुर मित्रहरू मेचीदेखि महाकालीसम्मको आज हामी मङ्गलबारको बसाइमा छौँ, आजको बसाइमा हामी यसरी नै यहाँहरूका मनका भावहरू सन्दर्भ जे पनि हुन सक्छन् तपाईँका मनका भावहरू हामी सुन्छौँ 01-400-1724 र 01-400-1728 हामीले तपाईँको लागि खुल्ला गरिरहेका छौँ, यी नम्बरहरू मार्फत तपाईँ हामीसँग जोडिएर तपाईँका मनमा उब्जेका कुनै पनि भावहरू यहाँले हामीसँग बाँड्न सक्नुहुन्छ, व्यक्त गर्न सक्नुहुन्छ, र आज पनि मैले तिजकै गीतहरू यहाँहरूमा राखिरहेको छु, आज तिजको लगभग अन्तिम दिन नै हो, आज ऋषि पञ्चमीको महत्त्व पनि मैले यहाँहरूमा जोडिरहेको छु। हुन्छ अर्को एउटा तिजको सन्दर्भको मिठो गीत लाग्छ मलाई, यो चोली पुरानै साडी पुरानै शान्ति शिर परिवारको स्वर रहेको छ, उहाँलाई स्वरमा अरू पनि धेरैले साथ दिनुभएको छ। तिजलाई एउटा सामान्य तरिकाबाट मनाऊ, आफ्नो गक्ष अनुसार आफ्नो हैसियत अनुसार मनाऊ भन्ने एउटा मिठो एउटा गहिरो सन्देश, एउटा महत्त्वपूर्ण सन्देश पनि यो गीतले दिएको मैले महसुस गर्छु र यो गीत मैले बजाउने गर्छु। हुन्छ यो गीत अबको क्रममा तपाईँको लागि।

0: शिवजीदेखि महाकालीसम्म
1: हजुर हिमेज नाइसुनको प्रस्तुतिमाचीदेखि महाकालीसम्मको आज हामी मङ्गलबारको बसाइमा छौँ। तिजकै सन्दर्भ हामी जोडिरहेका छौँ, तिजकै गीतहरू यहाँलाई सुनाइरहेका छौँ। हरितालिका तिन विशेष गरिकन मनाउने भनेको तिन दिन हो, दर्खाने दिन, हरितालिका तिजको दिन र ऋषि पञ्चमीको दिन। र आज ऋषि पञ्चमीको हामी विशेष दिनमै रहेका छौँ। हिजो अस्ति दर्खानुभयो, हिजो यहाँहरू तिजको व्रत बस्नुभयो र आज सप्तऋषिको पूजा गर्नुभयो र यो सँगसँगै तिजलाई समापन गरिएको छ यो वर्षको लागि। र तिजका सन्दर्भहरू यहाँहरूसँग हामी सुनिरहेका छौँ, यहाँहरूसँग बाँडिरहेका छौँ। आज ऋषि पञ्चमीको सन्दर्भ पनि मैले यहाँहरूमा जोडिरहेको छु। समय थोरै बाँकी छ, तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ। 01400017024, 01400017028 दुईवटा सम्पर्क नम्बर हामीले तपाईँका लागि खुल्ला गरेका छौँ। यी नम्बरहरू मार्फत तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ र आज मङ्गलबारको बसाइको साथसाथै आज ऋषि पञ्चमीको विशेष दिनमा पनि छौँ, यी सन्दर्भहरूले यहाँहरूका मनमा उब्जेका भावहरू हामी सुन्छौँ। विभिन्न सन्दर्भ, विभिन्न विषयवस्तुले यहाँहरूको मनमा विचारहरू उब्जिन्छन्। तपाईँको मनमा जुनसुकै समाज सन्दर्भले उब्जाएको विचार भए पनि हामी सुन्छौँ। मैले ऋषि पञ्चमीको सन्दर्भ अघि जोड्दै थिएँ, होइन, हाम्रो संस्कृतिमा परम्परागत कर्मकाण्डको आफ्नै विशिष्ट महत्त्व पनि छ, होइन। कतिपय अवस्थामा यसको गुण अथवा विज्ञान तत्काल बुझ्न नसकिए पनि सदियौँदेखि चलिआएका यस्ता कर्म र विधिले नै हाम्रा अमूल्य वैदिक विरासतलाई निरन्तरता दिँदै पुस्तौँ पुस्तासम्म जीवन्त राख्न महत्त्वपूर्ण योगदान दिएका छन् र यसलाई आजको परिवेशसँग तुलना गरेर हेर्न सकिन्छ। आज हाम्रा हातमा अत्याधुनिक डिजिटल उपकरणहरू छन्, होइन, हामीलाई हामी तिनलाई सहजै चलाउँछौँ र तिनले भित्रभित्रै कसरी काम गरिरहेका छन् भन्ने विस्तृत विज्ञान हामीमध्ये धेरैलाई थाहा हुँदैन। विज्ञान थाहा नभए पनि उपकरणको उपयोगिता जति सत्य हो, हाम्रो कतिपय सांस्कृतिक कर्मको प्रभाव पनि त्यस्तै हो भन्ने लाग्छ, होइन। सम्भवतः त्यसैले हाम्रा पुर्खाले कतिपय कर्मका पछाडिको वैज्ञानिक कारण थाहा नभए पनि त्यसलाई धर्म, पुण्य वा पाप पखाल्ने माध्यम भनेर नियममा बाँधिदिए, ताकि मानिसले डर वा श्रद्धाका कारण भए पनि त्यसलाई निरन्तरता दिइरहोस् र त्यो विरासत जोगियोस्, होइन। कर्मकाण्डले समाजलाई एउटा अनुशासन र सूत्रमा बाँधेर राख्छ, तर कर्म केवल यन्त्रवत रूपमा दोहोऱ्याउने क्रिया मात्र हुँदैन। कर्मको पछाडि लुकेको आन्तरिक जागरण र चेतनाको जुन पाटो छ, आजको सचेत समाजले त्यस पाटोतिर पनि गम्भीरतापूर्वक चिहाउन आवश्यक छ। विधिसँगै जब विवेक पनि जोडिन्छ, तब मात्र जुनसुकै पर्व र परम्पराले समाजलाई सही दिशा र रूपान्तरणमा डोर्याउन सक्छ भन्ने पनि मेरो मत रहेको छ, मेरो मान्यता रहेको छ, मेरो भावना रहेको छ। हजुर, मैले विशेष गरिकन आज ऋषि पञ्चमीको सन्दर्भ यहाँहरूमा जोडेँ। ऋषि पञ्चमीको पूजा किन गर्ने त, होइन, कर्मको मर्म र धर्म यो पाटोबाट पनि मैले यहाँहरूमा आज राखेँ। यहाँहरू हामीसँग जोडिन सक्नुहुन्छ 01400017024 र 01400017028 हामीले तपाईँका लागि खुल्ला गरिरहेका छौँ। यी नम्बरहरू मार्फत तपाईँ हामीसँग जोडिएर आजको बसाइमा यहाँहरूले विभिन्न सन्दर्भले यहाँहरूका मनमा बनेका भावहरू, होइन, सन्दर्भ जे पनि हुनसक्छन्, विषयवस्तु जे पनि हुनसक्छन्, तपाईँका मनमा उब्जेका भाव हामी सुन्छौँ। कोही मित्र फेरि यतिखेर हाम्रो सम्पर्कमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। हजुर नमस्कार, सुन्दै हुनुहुन्छ? हजुर नमस्कार, कोही मित्र? हजुर नमस्कार,
2: नमस्कार।
1: हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ? यहाँको आवाज त्यति राम्रो आइरहेको छैन। हजुर हजुर, यहाँको टेलिफोन एकदमै डिस्टर्ब छ, यहाँ सुनिएन। यहाँले त्यो इयरफोन लगाएर बोल्नु भएको हो भने त्यो निकालेर बोलौँ, यहाँको आवाज सुनिएको छैन।
2: होइन, म चाहिँ दुरबाट हरि भट्टराई।
1: के भन्नुभयो नाम? हरि भट्टराई भन्नुभयो हो? हजुर, यहाँको आवाज हामीले सुन्न सकेनौँ, त्यसको लागि क्षमा प्रार्थी छौँ। टेलिफोन एकदमै डिस्टर्ब थियो। समय थोरै बाँकी छ, 2 मिनट जति समय बाँकी होला, तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ 01400017024, 01400017028। कोही मित्र फेरि हाम्रो सम्पर्कमा हुनुहुन्छ? हजुर नमस्कार। हजुर नमस्कार, सुन्दै हुनुहुन्छ? हजुर, उहाँको पनि हामीले आवाज सुनेनौँ, कोही हुनुहुन्छ? हजुर, उहाँको सम्पर्क टुटिसकेको छ. समय थोरै बाँकी छ, यहाँको उपस्थिति हाम्रो लागि विशेष छ. फेरि कोही मित्र हुनुहुन्छ? हजुर नमस्कार.
2: नमस्कार
1: हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? हरि भट्टराई भन्नुभएको जस्तो लाग्यो, मैले आवाज त्यति ठम्म्याइरहेको छैन. यहाँको टेलिफोन अघि नै देखेको कि डिस्टर्ब डिस्टर्ब छ.
2: हरि भट्टराई म उदयपुरबाट.
1: हजुर, मैले अहिले चाहिँ सुने. हरि भट्टराईज्यू आराम हुनुहुन्छ?
2: आराम एकदम सुकुशालै. हजुर
1: हजुर, अनि आज के भन्न मन छ यहाँलाई? पटक पटक फोन गर्ने प्रयास गर्नुभयो.
2: मलाई सबैभन्दा मलाई
1: हजुर हजुर आवाज आएन फेरि. हजुर, यहाँको आवाज सुन्न सकिएन. कोठाभित्र हुनुहुन्छ भने बाहिर आएर बोल्नुभयो भने अलिकति नेटवर्कले साथ दिन्थ्यो कि. हजुर, सुन्दै हुनुहुन्छ मलाई? हजुर, यहाँको आवाज सुनिएन. हुन्छ, यहाँले के भन्न खोज्दै हुनुहुन्थ्यो? यहाँको नेटवर्कले साथ दिएन, त्यसको लागि अब क्षमा प्रार्थी छौँ. हामीले यहाँका भाव हामी माझ हाम्रा मित्रहरूमा पुर्याउन सकेनौँ आजको बसाइमा. समय सकिएको छ, यहाँहरूलाई धन्यवाद व्यक्त गर्छु. कल्पनाजीले सबभन्दा पहिला फोन गर्नुभएको थियो आज, कल्पना श्रेष्ठ पुलचोकबाट. त्यस पछाडि नेहाजी हुनुहुन्थ्यो. हजुर, यहाँको आवाजै सुनिरहेको छैन हरि भट्टराईज्यू, त्यसले गर्दाखेरि यहाँसँग कुराकानी गर्न सकिएला जस्तो लागेन. ठिक छ, समय पनि सकिएको छ, उहाँसँग कुराकानी पनि आज हुन सकेन. र रामबहादुर केसीजीले फोन गर्नुभयो भर्खरै. हरि भट्टराईले धेरैपल्ट प्रयास गर्नुभयो, केही भन्न खोज्दै हुनुहुन्थ्यो, तर उहाँको नेटवर्कमा एकदमै खराबी भएको कारणले गर्दाखेरि हामीले सुन्न सकेनौँ. त्यसको लागि क्षमा प्रार्थी छौँ. फेरि पनि यहाँहरू सबैलाई हरितालिका तिजका विशेष दिनमा हामी यहाँहरूसँग जोडियौँ. हिजो पनि तिजका सन्दर्भमा कुराकानी गऱ्यौँ, तिजका बारेमा हामीले यहाँहरूका विचारहरू सुन्यौँ र तिजका गीतहरू पनि बजायौँ. आज ऋषि पञ्चमीको दिन, आज पनि हामीले तिजकै सन्दर्भमा कुराकानी गऱ्यौँ, तिजका गीतहरू बजायौँ. यहाँहरू सबैलाई हरितालिका तिजको यो आज मैजारो भनौँ होइन, यो अन्तिम क्षणमा छौँ. यहाँहरूले आज ऋषि पञ्चमी गरे सँगसँगै तिजलाई बिदाई गरिसक्नु भएको छ. यहाँहरूले हाम्रा यस्तै रमाइला पर्वहरूलाई यसरी नै मनाउँदै आइरहनु भएको छ. यहाँहरू सबैलाई शुभकामना फेरि पनि व्यक्त गर्दै जाँदा जाँदै अर्को एउटा फेरि तिजको गीत नै यहाँहरूमा राख्दैछु. एउटा मिठो गीत छ धेरैको स्वर यसमा, मानबहादुर राणा भाट, गङ्गा पराजुली, खुसबु पौडेल ले यो गीतमा स्वर दिनुभएको छ. लालकाली लाल कार्की अन्जानज्यूको शब्द र सङ्गीत रहेको छ. हुन्छ, यो गीत यहाँहरूमा छोड्दै आजको लागि भने मेजदेखि महाकालीसम्मको बसाइबाट म हरिराम पौडेल बिदा चाहन्छु. नमस्कार, शुभरात्री.

0: महिना हो भदौको, अनि साथ इमेज एफएम 97.9 को।
1: पुनः प्रसारण

0: महिना हो भदौको, अनि साथ इमेज एफएम 97.9 को।
1: स्टार ऑन रेडियो
2: इमेज एफएम 97.9 मा
3: इमेज एफएम 97.9 को प्रस्तुति स्टारन रेडियोमा यहाँलाई हार्दिक स्वागत छ। स्टारन रेडियो यहाँहरूमा आज लिएर सदाझैँ उपस्थित भइसकेको छु म हरिराम पौडेल। स्टारन रेडियोमा हामी नेपाली गीत सङ्गीतको क्षेत्रमा योगदान दिनुभएका व्यक्तित्वलाई निम्त्याउँछौँ। उहाँले नेपाली गीत सङ्गीतको क्षेत्रलाई दिनुभएको योगदानको बारेमा यहाँहरूमा अझ प्रष्ट पार्ने हाम्रो प्रयास रहने गर्दछ। स्टारन रेडियोको आजको बसाइमा पनि मैले एकजना यस्ता विशिष्ट व्यक्तित्वलाई हाम्रो स्टुडियोमा निम्त्याएको छु। उहाँले नेपाली गीत र विशेष गरिकन गजलको क्षेत्रमा धेरै योगदान दिनुभएको छ र उहाँले लेख्नुभएका गजलहरू यहाँले असाध्यै मन पराउँदै आउनुभएको पनि छ र उहाँको अत्यन्तै चर्चित गजलको मैले थोरै मात्रै भने पनि यहाँहरूलाई थाहा भइहाल्छ र कसलाई बोलाएँ भन्ने पनि यहाँले आफैले अड्कल काट्न सकिहाल्नुहुन्छ। हजुर, उहाँका थुप्रै गजलहरू छन् रेकर्ड भएका, रेकर्ड हुन बाँकी, रेकर्ड भइरहेका, तीमध्ये यहाँहरूले सर्वाधिक मन पराउनु भएको गजल के लत बस्यो? हजुर, तिलक सिंह पेलाको स्वर र सङ्गीत छ। आज मैले तिलक सिंह पेलाज्यूलाई चाहिँ निम्त्याएको छैन, उहाँको स्वर र सङ्गीत को गजलका शेरहरू लेख्ने विशिष्ट व्यक्तित्व आदरणीय डाक्टर प्रदीप कुमार मैनालीज्यूलाई आज मैले स्टारन रेडियोको व्यवसायमा निम्त्याएको छु। डाक्टर साहब, यहाँलाई स्वागत छ इमेज एफएम 97.9 को प्रस्तुति स्टारन रेडियोको व्यवसायमा।
4: हजुर, हार्दिक धन्यवाद। यहाँ लगायत कार्यक्रम प्रस्तुता हरिराम पौडेल लगायत सम्पूर्ण इमेज एफएम प्रति हार्दिक आभारी हुन चाहन्छु।
3: हजुर, आराम हुनुहुन्छ?
4: आराम छु। हजुर
3: हजुर, यहाँका गीत गजलहरू हामीले सुन्दै आएका छौँ, होइन, यहाँका पढ्दै पनि आएका छौँ, यहाँले आफैले वाचन गर्नुभएको पनि सुन्दै आएका छौँ। विभिन्न गीत सङ्गीत क्षेत्रका विशिष्ट गायक गायिकाहरूले स्वरबद्ध गर्नुभएको पनि सुनेका छौँ। यो गजलको यात्रा, यो लेखनको यात्रा को सुरुवाती दिनमा जानु पर्दाखेरि कहिलेसम्म पुग्नुपर्ने हुन्छ? कहिलेबाट यहाँको लेखन यात्रा सुरु भयो?
4: होइन, यो गजल लेख्ने चाहिँ मैले लगभग 15-16 वर्ष भयो होला गजल लेख्न लागेको। लगभग 2010-11 लेख्न लागेको। तर मेरो साहित्यमा अभिरुचि चाहिँ बाल्यकालमै थियो भन्ने हजुरलाई प्रश्नछु।
3: हजुर, बाल्यकालमा चाहिँ के लेख्नुहुन्थ्यो? विद्यालय, बाल्यकाल भनेपछि नि विद्यालयकै तहमा पुग्छौँ होइन।
4: दस वर्षको उमेर छँदा 5 क्लासमा पढिरहनेको थिएँ। त्यस बेला कविता लेखेर तेस्रो पुरस्कार पाएको व्यक्ति हो मैले। अब त्यस अब त्यो गजलको त के अरे गीत के अरे कविताको त रेकर्ड छैन। त्यो बेला सायरी यताउता मुक्तकहरू लेखिन्थ्यो। साहित्यमा अभिरुचि चाहिँ बाल्यकालदेखि नै थियो भन्न खोजेको हजुरलाई।
3: भनेको 10 वर्षको उमेरमा 5 कक्षामा पढ्नुहुन्थ्यो, 5 कक्षामा यहाँले लेखेर पुरस्कृत हुनुभएको। त्यति राम्रो चाहिँ त्यो 5 कक्षाको उमेरदेखि यहाँले लेख्दै आउनुभयो।
4: त्यो गजलप्रति, गजल गीत कविताप्रति लगाव रहेछ भने त्यति बेला चाहिँ मेरो भनौँ न बाल्यकालदेखि नै उमेरदेखि चाहिँ मेरो त्यो के भन्छ साहित्यप्रति अभिरुचि भएको प्रश्न हुन्छ।
3: हजुर, त्यो यात्रा कसरी अगाडि बढ्यो र अहिले विद्यावारिधि गरेर हामीले डाक्टर साहब भनेर सम्बोधन गर्न पाएका छौँ होइन, यो समग्र यहाँको यो यात्रालाई अलि संक्षेपीकरणमा हाम्रो मित्रलाई जानकारी दिउन।
4: होइन, अब यस्तो हुन्छ, अब गीत गजलप्रति साहित्यप्रति अभिरुचि हुनु फरक कुरा हो होइन। अब के भन्छ अरे पढाइको पाटो अलग हो होइन। नपढेका व्यक्तिहरूले पनि गीत गजल कविताहरू कोर्न सक्छन्, त्यसको प्रशस्त उदाहरणहरू छन्। पढ्ने बाटो फरक हो, तर पढेका व्यक्तिहरूले पनि गीत गजल लेख्न सक्छन् भन्ने चाहिँ होइन। कविताहरू लेख्न सक्दैन, तर पढेका मान्छेले समालोचना गर्न सक्छन्। हिस्ट्री उनीहरूलाई चाहिँ अध्ययन भइरहेको हुन्छ। परम्परागत शैली र आजभोलिका शैलीहरू उनीहरूले तुलनात्मक अध्ययन गर्छन् गर्न सक्छन् पढेका व्यक्तिहरूले जो नेपालीमा विद्यावारिधि, अङ्ग्रेजीमा विद्यावारिधि गरेका हुनुहुन्छ उहाँहरूले।
3: हजुर हजुर, हजुरको विद्यावारिधि चाहिँ के विषयमा?
4: मेरो इकोनोमिक्समा,
3: अर्थशास्त्रमा यहाँले विद्यावारिधि गर्नुभयो। यहाँ एउटा तर हाम्रो चिनारी चाहिँ के भइदियो भन्दाखेरि डाक्टर प्रदीप कुमार मैनाली गजलकार हुनुहुन्छ भन्ने चिनारीबाट यहाँ धेरै चिनिनु भयो। एउटा प्रशस्त विद्यावारिधि गरेको अर्थशास्त्रीको रूपमा यहाँको परिचय अलिकति यो साहित्य लेखनले ओझेलमा पारिदिएको हो।
4: अनि त्यस्तो काहीँ केही पनि होइन, किन भनेदेखि हाम्रो डाक्टर भला रिजाल अनि गाइनेकोलोजी जो हुनुहुन्छ उनीहरूले उनको अथाह पैसा सम्पत्ति कमाउनु होला, तर गाइनेकोलोजिस्टको रूपमा उहाँ चिन्नु भएको होइन, उहाँले चाहिँ गीतबाटै चिन्नु भएको हो जस्तो लाग्छ मलाई होइन। त्यस्ताहरू धेरै दृष्टान्तहरू छन् अब हाम्रो नेपाली साहित्यमा लाग्नुभएका लगभग लगभग 18-19 जना चाहिँ केन्द्रीय तहमा चाहिँ नेतृत्वगिरी मतलब नेताहरू हुनुहुन्छ अझै पनि हुनुहुन्छ, कोही पहिला बितिसक्नुभयो भनौँ, विश्वेश्वर प्रसाद कोइराला, लक्ष्मीप्रसाद देवकोटा, उहाँको त के भन्छ अरे फरक आइडेन्टिटी हो नि, तर फरक आइडेन्टिटी भए पनि साहित्यप्रति लगाव राख्नाले हामीले चिनिरहेका छौँ, जानिरहेका छौँ, बुझिरहेका छौँ।
3: हजुर, यहाँको अब चिनारको पाटो यो रह्यो, व्यावसायिकताको पाटोबाट यहाँ अर्थशास्त्रीको रूपमा आउनुहुन्छ, अब यो गीत गजल अब साहित्य लेखन चाहिँ यहाँको रुचि मात्रै हो?
4: रुचि मात्र हो, यसको त पैसा आर्जनमा पनि म लागेको होइन, यसो रुचिको पाटो, अब मनका कुराहरू, अब भनौँ न इकोनोमिक्सका कुराहरू त डेटामा बोल्छन् होइन, अब मेरा मनका कुरा कहाँ बोल्ने होइन, मेरा मनमा लागेका कुराहरू, अब कतिपय कुराहरू के भने बुवा आमालाई पनि एउटा सुनाउने हद हुन्छ, श्रीमतीलाई पनि एउटा सुनाउने हद, साथीभाइहरूलाई पनि एउटा सुनाउने हद हुन्छ, कुन लेभलसम्म पुग्ने हुन्छ, अब कतिपय सुनाउन नमिल्ने कुराहरू बुवा आमालाई, दाजुभाइलाई, साथीभाइलाई सेयर गरिनु नगर्नुपर्ने कुराहरू, यस्तै गजल गीतहरू मार्फत चाहिँ आफूले भावना अभिव्यक्ति गर्छु।
3: हजुर, यस्तै नै अभिव्यक्ति गर्ने क्रममा यहाँका गीत गजलहरू दर्शक श्रोताले थुप्रै लाखौँ चाहिँ करोडौँ हाम्रा दर्शक श्रोताहरूले मन पराउनु भएको छ। यहाँको भर्खरै एउटा अर्को निकै मिठो गजल सार्वजनिक भएको छ, कुनै छैन एउटा सोचे जस्तो राति, कतै न कतैबाट दुखेकै छ छाती।
4: हजुर, हो,
3: यो अत्यन्त मार्मिक शेर यो छ र यो गजलभित्र समेटिएका सबै शेरहरू उत्तिकै मार्मिक छन्। यो गजल भर्खरै सार्वजनिक भएको छ, यति यस्ता शब्दहरू एउटा चाहिँ अर्थशास्त्रको चाहिँ गणितमा चाहिँ हिसाब गर्ने व्यक्तिले यस्ता चाहिँ मनको गहिराएका शब्दहरू चाहिँ कसरी चाहिँ प्रस्फुटित हुन्छ जस्तो लाग्छ क्या मलाई चाहिँ।
4: यो मैले चाहिँ गजल लेखेको चाहिँ 2014 हो होइन, जुरेको पहिरो जाँदा लेखेको हो होइन, मेरो नसुतेको रात गजल सङ्ग्रहमा पनि समावित छ यो, तर त्यति बेला गजल लेखेमा नि त्यति बेला गजल लेखेको होइन रहेछ, अहिले गजलको तात्विक महत्त्व बुझ्दै जाँदाखेर होइन, अब यसलाई चाहिँ के भन्ने त भन्ने कुरा चाहिँ फरक पाटो होला होइन, के भन्छ अरे लोक आधुनिक गीत पनि भन्दा हुन्छ, अब तपाईँले गजल भन्नुभयो, गजल भन्नु, अब यहाँ कमेन्ट गर्नेहरूले चाहिँ गजल गजल भनेर लेखेका छन्, गजल चौतारीमै पब्लिस भएको छ, त्यो गजल लाग्नु स्वाभाविक होला, किनभने यो धेरै कुराहरू चाहिँ लगभग 80-90% गजलसँग मिल्छ
3: मिल्छ
4: होइन, हामी बुझेका व्यक्तिहरूलाई, जानेका व्यक्तिहरूलाई, गजल के हो भन्ने थाहा भएका व्यक्तिहरूलाई चाहिँ गजल भन्न नरुचाउने मलाई मन लाग्छ, अब हजुरले गजलै भन्नुहुन्छ होइन,
3: हजुर त्यो चारो भनौँ यसलाई,
4: चारो भन्दा पनि ठिक हुन्छ, जे भन्नुहोस् अब त्यो गजलको परिभाषित गर्नेहरूले परिभाषा गर्छन्, हामीसँग एउटा सुनौलो
3: सुनौलो गीत आएको छ, एउटा सङ्गीत भएर स्वरबद्ध भएर आएको छ, सुन्दाखेरि निकै मिठो छ, मार्मिक छ। यो यो यो सृजनामा चाहिँ शिवराज विश्वकर्माले स्वर दिनुभएको छ होइन, र निकै यहाँको भिडियोमा हामीले हेऱ्यौँ भने यहाँलाई नै हामीले भिडियोमा पनि भेट्छौँ होइन। अरू यो सृजनाको बारेमा, यो गीत भनौँ, गजल भनौँ, चारु भनौँ, यसको बारेमा अरू केही भन्नु छ होइन भने हामी यो गीत बजाउँछौँ अनि हामी फेरि कुराकानी अगाडि जोडौँ।
4: अब भन्नु त त्यही भने मैले अघि नै भनिहालेँ, अब के भन्छ अरे जुरेको पहिरो जाँदा लेखेको, अहिले समय सापेक्ष पनि त्यस्तै छ, हाम्रो के भन्छ अरे रसुवाको बाढीले लगभग लगभग 8-10 हजार जना मान्छे मरेका छन्, उनीहरूको एकदम भयानक स्थिति छ होइन, हामी सबैले भन्छ अरे के भन्छ अरे सेवाहरू गरेर नै अहिले राज्यकोषमा चाहिँ 12

0: आँसु मेरा आँखाबाट नसुकिँदै आँसु मेरो आँखाबाट सधैँभरि रहेछस् त नै मेरो साथी होइन आँसु नै साथी बनेको छ होइन साह्रै नै नजाती कति मान्छस् हे मन साह्रै नै नजाती कति मान्छस् हे मन नसुन बो अरूका कुरा नाना भाति होइन
1: अरूका कुरा सुनेर त हुँदैन
0: हो हामी धेरै चाहिँ अगाडि बढ्न नसकेको अरूका कुरा काट्ने र अरूका सुन कुरा चाहिँ सुनेर भनेर भन्ने गरिन्छ होइन यो निकै यी सबै शब्दहरू उत्तिकै मार्मिक छन्। हुन्छ यो सृजना यो गीत यो गजल भनौँ जे भनौँ यो हाम्रो मित्रहरूलाई सुनाऊ अनि फेरि हामी कुराकानीलाई अगाडि बढाउँ है त।
1: धन्यवाद
0: हजुर मित्रहरू स्टार अन रेडियोको आजको बसाइमा आज मसँग डाक्टर प्रदीप कुमार मैनालीजी हुनुहुन्छ उहाँसँग हामी यस्तै कुराकानी गर्छौँ र उहाँका थुप्रै सुमधुर गीत गजलहरू छन् ती पनि सुनाउँछौँ। अहिलेलाई उहाँको भर्खरै सार्वजनिक भएको केही दिन अगाडि मात्रै सार्वजनिक भएको गत हप्ता पनि यो सृजनाको बारेमा हामीले केही चर्चा गरेका थियौँ यो हामी यहाँहरूमा राख्छौँ यस पछाडि हामी फेरि कुराकानीलाई अगाडि बढाउनेछौँ।

0: आरामदायी छ, स्वादिष्ट खाना, मनै लोभ्याउने दृश्य, एक अलौकिक अनुभव। मिटिङ होस् या सेमिनार, कुनै पनि कार्यक्रमका लागि उचित गन्तव्य, तपाईँको सेवा सत्कारका लागि सधैँ तयार छ। लग्जरी होटल मिस्टिक माउन्टेन नगरकोट।
1: आर्टिस्ट अफ द मन्थ।

जब म 50 वर्ष पुग्दै थिएँ त्यति बेला चाहिँ मैले अब काठमाडौँ आएर विभिन्न किसिमका सङ्घर्षहरू गरेँ। तब मैले चाहिँ अब एउटा यत्रो खालि सधैँ एउटै किसिमको सङ्घर्ष भने चाहिँ मैले चाहिँ अब 50 वर्षमा चाहिँ म एउटा राम्रो किसिमको चाहिँ एउटा गोल्डेन जुबली मनाउँछु भनेर मैले सोचेँ क्या। अनि त्यस पछाडि अब आएर चाहिँ मैले अब साथीभाइहरू बोलाउने सेलिब्रेट गर्ने भन्ने सवालमा चाहिँ अनि अब मैले साथीभाइहरूलाई बोलाएर के गर्ने त के भन्ने भनेर अब मैले चाहिँ अब काठमाडौँमा सङ्घर्ष गरेँ, घर बनाएँ, बङ्गलो बनाएँ, मैले गाडी चढेँ, अब ब्याङ्क ब्यालेन्स बनाएँ भनेर भन्दा त त्यो त कुनै तुकै छैन जस्तो लाग्यो। त्यति बेला अब तपाईँको मैले अब यस्ता त सबैको हुँदो रहेछ भन्ने किसिमको थाहा पाएँ चाहिँ मसँग चाहिँ वास्तवमा के छ त भन्ने किसिमको मलाई अनुभूति हुँदै गर्दा चाहिँ मैले आफूलाई रित्तो पाएँ। त्यस पछाडि मैले चाहिँ आफूलाई आफैले खोज्ने सवालमा चाहिँ गीत सङ्गीत साहित्य ले मात्रै मान्छेको जीवनलाई चाहिँ प्रस्ताउँदो रहेछ भन्ने कुरो अनुभूति भएपछि व्यावसायिक रूपमा चाहिँ मैले 2072 सालदेखि गीत सङ्गीतमा मैले आबद्ध भएर गीतहरू लेख्न थालेँ। जुन गीत मेरो पहिलो गीत थियो, जीवनको दौडमा यात्रा कता गरे धेरै युवाहरू आइपुग्दा पो भुमरीमा परे भनेर चाहिँ मैले गाउँबाट सपनाहरू बोकेर आएको थिएँ। छुटेको सपनाहरूलाई चाहिँ मैले त्यहाँदेखि चाहिँ मैले खोज्न थालेर मैले आफूलाई भेटाउन थाले भन्ने मलाई अनुभूति लागेको हुनाले यो घटना मलाई एकदमै जीवनको स्मरणीय लाग्छ।

नमस्कार, म कवि तथा गीतकार अमर बान्तु। मेरो साङ्गीतिक जीवनमा यस्ता थुप्रै प्रसङ्गहरू रहेका छन्। यस्तै प्रसङ्गहरूका साथ यो महिनाभरि आर्टिस्ट अफ द मन्थको रूपमा रहनेछु मात्र इमेज एफएम 97.9 मा।

0: पुनः प्रसारण।
1: Star on Radio Image FM 97.9 ma
2: इमेजिफन एसुनानको प्रस्तुति स्टार अन रेडियोमा यहाँलाई फेरि पनि स्वागत छ। स्टार अन रेडियोमा भर्खरै यहाँनिर निकै मिठो मार्मिक गजल सुन्नुभयो। यो गजल नै भनिरहनु रहेको छु मैले चाहिँ। गजलको 90% नियम मिल्छ, अलिकति नमिल्दाखेरि पछिल्लो समय चाहिँ नि बहरमा नलेखिएकोलाई चाहिँ नि चारु भन्ने भन्ने जुन नयाँ सिद्धान्त सार्वजनिक भएको छ त्यो अनुसार यसलाई चारु पनि भन्न सकिन्छ र पुरानो मान्यता अनुसार यसलाई गजल भन्न पनि नसकिने चाहिँ भएन। जे होस् यहाँले सुन्नुभयो, निकै मिठो छ। कुनै छैन एउटा सोचे जस्तो राति, कुनै पनि रात छैन सोचे जस्तो राति, कतै न कतैबाट दुखेकै छ छाती होइन, छाती छातीभित्र मन हुन्छ, मुटु हुन्छ। छाती दुख्नु भनेको मन दुख्नु हो, मुटु दुख्नु हो, पीडा हुनु हो, वेदनामा छटपटिनु हो। धेरै तरिकाबाट यी हरफहरूलाई अर्थ लाउन सकिन्छ होइन। सोचे जस्तो परिस्थिति छैन, सोचे जस्तो समय छैन, सोचे जस्तो अवस्था छैन, काहीँ न काहीँबाट केही न केही पीडा चाहिँ भइरहेको छ भन्ने भाव यो पहिलो शेरबाट त्यो महसुस हुन्छ भने अन्तिममा अशक्त भएर हरेस के खानु, सशक्त भएर पुग्नु छ माथि होइन। सधैँ यो भएन त्यो भएन भनेर मात्रै पनि भएन होइन, सशक्त हुनु पर्यो र सशक्त भएर अगाडि बढ्नुपर्छ भन्ने एउटा सन्देश पनि यो सृजनाले दिएको छ जस्तो मलाई लाग्छ। र जसमा शिवराज विश्वकर्माले मिठो स्वरले गाउनु भएको छ, अघि पनि हामीले जानकारी गराउँ, उहाँ आफैमा दृष्टिविहीन हुनुहुन्छ र अलिकति शारीरिक रूपमा केही न केही समस्या हुँदाखेरि हामी जसलाई पनि एउटा सानो चोट लाग्यो भने पनि हामीलाई ला कति दुख्यो पीडा भयो भन्छौँ होइन। एउटा दृष्टिविहीन व्यक्तिले अब हामीले जसरी बाहिरी आँखाले संसार देख्न नसक्दाखेरि उहाँमा पनि उहाँहरू जस्ता धेरै व्यक्तिहरूले सुनाउनुहुन्छ हामी आँखा देख्न सक्दैनौँ, हामीमा समस्या छ होइन, हामीले केही गर्न सक्दैनौँ भनिरहनुहुन्छ। तर हामीले समाजमा यस्ता व्यक्तिहरू देखेका छौँ जो दृष्टिविहीन भएर पनि धेरै अगाडि बढ्नु भएको छ। त्यो दृष्टि एउटा नदेख्नु उहाँको शारीरिक कमजोरी होला, तर उहाँ फेरि त्यो दृष्टि नदेख्नेले भित्री आँखाले यति गहिरो रूपमा देख्नुहुन्छ नि। मैले देख्छु क्या कहिलेकाहीँ डर छ, म अघि पनि मैले भर्खरै म एउटा कार्यक्रममा गएर आएको थिएँ भक्तपुर दरबार स्क्वायरमा, एक ठाउँबाट निस्केर अर्को ठाउँमा आएको थिएँ, फेरि त्यही ठाउँमा जानुपर्ने थियो, म जानै सकिनँ क्या। अब दृष्टिबिहीन साथीहरू एउटा त्यो सेतो छडेको आधारमा एकचोटि गएको ठाउँमा भोलिपल्ट टक्रकै पुग्नुहुन्छ क्या। उहाँहरूमा त दिव्य दृष्टि नभएको मात्रै हो, दिव्य दृष्टि छ भन्ने लाग्छ क्या मलाई। त्यो उनीहरूले हजुरको यो शेरले चाहिने यहाँहरूभित्र चाहिने त्यो एउटा सामान्य दृष्टि नभएको हो, त्योभन्दा अझ विशेष दृष्टि दिव्य दृष्टि छ होइन, विलक्षण प्रतिभा छ, दिव्य दृष्टि छ, त्यो दृष्टिले देखाउँछ। त्यही हुनाले सशक्त भएर चाहिँ अशक्त भएर केही भएन भन्ने पाटोबाट सोच्ने होइन कि, सशक्त भएर अगाडि बढ्नुपर्छ माथि पुगिन्छ भन्ने सन्देश पनि यसले दिएको छ होइन। त्योदेखि लिएर अरू हरेक अवस्थामा अघि बाढी पहिरोको पनि कुरा गऱ्यौँ होइन, अहिले अवस्था नाजुक छ, अब बर्बाद भयो खत्तम भयो भनेर होइन कि, अब उठ्नु छ नि त होइन, जे हुनु त भइ नै हाल्यो, विधिको विडम्बनालाई हामीले टार्न सक्दैनौँ। यो बाढी पहिरोकै बेलामा लेख्नु भएको यो होइन, त्यतिखेरको अवस्थालाई, र अहिले पनि यो ठुलो बाढी पहिरोले गर्दाखेरि ठुलो जनधनको क्षति जुन हामीले बेहोरिरहेका छौँ यो सन्दर्भलाई पनि उत्तिकै सान्दर्भिक छ। अब जे त भयो, अब अशक्त भएर हरेस खानु हुँदैन, म हामी सबै मुलुकदेखि लिएर हामी सबै नागरिकदेखि लिएर त्यहाँ जो जति हुनुहुन्छ या हामी सबैले अब सशक्त भएर उठ्नु छ, फेरि माथि उठ्नु छ भन्ने सन्देश पनि दिइरहेको जस्तो मैले अनुभूति गरेँ। मेरो अनुभूतिलाई कसरी लिनुभयो हजुरले? यही नै हो,
3: यही हो सृजनाको भाव। हजुरले जुन भन्नुभयो त्यो नै सही हो। अब सृजनाको भाव त फरक फरक अवस्थामा चाहिँ फरक फरक दृष्टिकोण हुन्छन् होइन। कुनै छैन एउटा सोचे जस्तो राति, कतै न कतैबाट दुखेकै छ साथी। अब अहिले बाढी पहिरो आयो, कोही बेला चाहिँ मान्छे मर्छन् होइन, कोही बेला चाहिँ आर्थिक समस्याले के अरे सताउँछ होइन, कोही बेला अङ्गभङ्ग भइन्छ
2: होइन, अनेक परिस्थिति हामीले सामना गर्नुपर्छ जिन्दगीमा,
3: परिस्थिति त्यो अनेक आउँछ। तर त्यो आएर पनि हामी डर्नु हार्नु ओझेल पर्नु पीडा लिनु हुँदैन, सशक्त भएर पुग्नु छ माथि हो, त्यही नै मेरो आशय हो, त्यही नै मेरो दृष्टान्त हो।
2: हजुर, अत्यन्त सशक्त सृजना सार्वजनिक भएको छ विगतका दिनहरूमा पनि, यहाँका यस्तै यस्तै सृजना हामीले सुन्दै आइरहेका हौँ। अब यहाँले लेखन यात्राबाट पाउनुभयो चाहिँ के त नाम दामको कुता अहिले आइहाल्यो होइन, यो रहर मात्र हो भन्ने कुरा अथवा सन्तुष्टि के को लागि लेख्नुहुन्छ यहाँले?
3: होइन, आत्मसन्तुष्टि नै हो, आत्मसन्तुष्टि मैले अघि नै भनिहालेँ होइन। के भन्छ अरे, हामीले चाहिँ लगभग लेडिज अथवा जेन्ट्स जुनसुकै अवस्थामा होस् बोल्नुपर्छ अरे होइन, बोल्दाखेरि चाहिँ पीडा रिलिफ हुन्छ अरे
2: होइन,
3: पीडा रिलिफ। अब साथीभाइसँग, श्रीमतीसँग, बुवा आमासँग नबोल्ने कुराहरू कोसँग बोल्ने भन्दा त अब गजलकै, कविताकै, गीतकै माध्यमबाट त बोल्दाखेरि चाहिँ अलिकति हल्का हुन्छ, अलिकति रिलिफ हुन्छ भन्ने सोचेर नै मैले लेखेँ हो। अब मैले त्यो मानसिक रूपमा चाहिँ यसले हेल्प गर्छ, मतलब उपचार गर्छ जस्तो लाग्छ मलाई चाहिँ।
2: हजुरको अब लेखनकै कुरा गर्दाखेरि कति जति लेखियो होला अहिलेसम्म, यो अर्थशास्त्रको पाटोबाट नि साहित्यको पाटोबाट मैले प्रश्न गरेँ
3: होइन। अब लगभग कविताहरू त धेरै लेखेँ होला होइन, कथाहरू पनि लगभग 8-10 होलान् होइन, प्रकाशित भएका छैनन् होइन, मतलब किताब भएको छैन, प्रकाशित भएको छैन, यता कता भएको होलान्। अनि मुक्तकहरू पनि लेख्ने छ। अब गजलकै नाममा चाहिँ मैले गजल भनेर 2 प्रकाशित गरेको छु, गजल दुईटा आएका छन्, गजल 2 सङ्ग्रह आएका छन्। नसुतेको रात र तुलसीको पात, पहिलो तुलसीको पात 2014-15 पब्लिस गरेँ, नसुतेको रात चाहिँ 2017 पब्लिस गरेको त्यो गजल। अनि जब मैले त्यो नसुतेको रातमा पनि लगभग 60-70% भरबद्ध गजल तगजुल भएका गजलहरू छन्, अन्दाजे बयाँ भएका गजल छन्। अहिले चाहिँ पूर्ण रूपमा चाहिँ बहरमा लेख्न लागेको छु, लगभग 10 भयो पूर्ण रूपमा बहरमा निकाल्ने भयो, त्यो परिष्कृत हुँदै जाने रहेछ होइन। यो एउटा शेर लेख्यो, एउटा शेर लेखेर चाहिँ यसो 1-2 महिना त्यो शेरले अझ भावात्मक रूपले चाहिँ सशक्त भए हुन्थ्यो, अब्बल भए हुन्थ्यो होइन, कसैले कमेन्ट नगर्न नगरिदिए हुन्थ्यो जस्तो लाग्छ। अब कमेन्ट त गर्छन्, यता कता गर्छन् होइन, त्यो के भन्छ अरे सुक्तिमय भएर आए हुन्थ्यो होइन। अब त्यो गजल काफियाको उठान हुन्छ अनि बैठान हुन्छ, बैठानमा सम्म त्यो काफियाको बैठानसम्म आएर चाहिँ के भन्न खोजेको, के भन्न खोजेको त्यो चाहिँ के भन्छ अरे उजागर नहुनुपर्ने रहेछ कि, त्यसलाई अन्दाजे बयाँ भन्छ, तगजुल पनि भनिन्छ हो। त्यो लेखे, त्यो लेख्ने क्रममा छु अहिले चाहिँ, मतलब त्यो अब आउने गजल चाहिँ, प्रकाशित हुन लागेको गजल चाहिँ सब अन्दाजे बयाँ तगजुल भएका गजलहरू छन् र बहरमा लेखिएका छन्।
2: भनेको अब चाँडै नै अर्को सङ्ग्रह पनि आउँदैछ,
3: अब 1-1.5 वर्ष भइसक्यो म आफै निष्क्रिय भएर त्यो भएको हो, 1-1.5 वर्ष अगाडि नै पब्लिस हुनुपर्ने, अब लगभग 6-8 महिना, वर्ष दिन 2 कति लाग्ला होइन। अब गजलहरू भनौँ न, हाम्रो के भन्छ अरे रवि प्राञ्जल होइन, रवि प्राञ्जलले एउटा पनि गजल सङ्ग्रह निकाले आउनु, तर गजलको नाम उहाँको शीर्ष स्थानमा आउँछ। अब बुध राणाको गजल चाहिँ गजल छ कि छैन उहाँको थाहा छैन, तर एउटा होला अथवा नहोला होइन, अग्रभागमा आउँछ। सनत कुमार रोस्ती उहाँको पनि एउटा निकाल्नु भएको छ उहाँले, त्यो आफ्नै हस्तलिपि लेखेर होइन, गजल छापिँदैमा, प्रकाशन हुँदैमा
2: गजलकार भयो नि, नत्र नभए नि होइन रहेछ
3: त्यो भन्ने होइन,
2: केले हुँदो रहेछ त अब गजलको चर्चाले हो कि
3: गजलको
2: बारेमा धेरै चाहिँ बोलेर हो कि
3: होइन, गजलको बारेमा चर्चा भएर हुँदैन, गजलको बारेमा बहस भएर हुँदैन, गजलले धेरै बोलेर पनि हुँदैन, तर तगजुल युक्त भएका गजलहरू चाहिँ गजलकार सामुक्ष पुग्नु पर्यो अनि आम पब्लिसमा आउनु पर्यो। त्यो गजल त जुन गहन रूप गजल हुन्छ नि, गहन गजलको गहनता भन्छ त्यसलाई, गजलको गहनता त्यो सर्वसाधारण मान्छेले बुझ्न नसक्ने हुन्छ होइन, त्यो गहनता चाहिँ भन्ने यो चाहिँ अरू सबै काव्य विधाहरू चाहिँ जनमानसबाट सर्वसाधारणबाट आएका हुन्, गजल चाहिँ राजखानदानबाटै आएको होइन, राजखानदानबाट, अब के भन्छ अरे फारसमा खाडीमा हुँदै उर्दूमा र इन्डिया हुँदै हामी नेपाल बसेको होइन, बोधिराम भट्टको हिजै जन्मजयन्ती 161 जन्मजयन्ती मनायौँ,
2: हिजो मात्रै मनायौँ, हिजो
3: मात्रै मनायौँ, गजलका प्रणेता, नेपालमा गजल ल्याउने प्रणेता भनेर उहाँलाई चिन्छौँ, त्यो छ हजुर,
2: त्यो छ। अब यहाँले भन्नुभएको जस्तै गजल चाहिँ धेरैले नबुझ्ने हुन्छ भनिरहँदाखेरि केलत बसे यो गजलै हो कि यो पनि
3: एकदम बहर मतलब गजल हो त्यसमा चाहिँ हो केलत बसे चाहिँ बहर
2: त्यो सबैले बुझ्छन् सबैको मन छोएको छ नि त
3: एकदम राइट कुरा गर्नु हो अब केलत बसे हो त्यसमा चाहिँ के भन्छ अरे क्रमभङ्गता त्यो साधारण शब्द अनि अलि जटिल शब्द अलि जटिल जटिल जटिल हुँदै लास्टमा चाहिँ अलि जटिल लाग्छ अब हो साधारण शेरहरू चाहिँ साधारण उसले सबैले बुझ्ने रहेछन् केलत बस्यो मलाई कहिले सुधार हुन्छ एक दिन तिमी नबोल्दा यो दिल बिमार केलत लतको पनि धेरैहरू कारण छ नि कसैलाई रक्सी खाने लत होला कसैलाई प्रेमको लत होला कसैका कसैको ईश्वरीय भावमा लत होला होइन विभिन्न लतहरू हुन्छ
2: अनेक खालका लत हुन्छ
3: केलत बस्यो भने कहिले सुधार हुन्छ एक दिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ अनि दोस्रो शेर अलिकति गम्भीर छ होइन साथी रहेछ दुःख हर पल सवार हुन्छ सुख पाउन रहेछन् छुट्नै हतार हुन्छ यसले चाहिँ जीवन बोकेका छ होइन
2: तर सरल छ त यो बुझ्नु सामान्य श्रोताले पनि बुझ्नुहुन्छ
3: अब आएँ
2: दुःख चाहिँ साथी रहेछ सुख भने पाउना रहेछ सामान्य छ नि
3: पहिलो शेरमा भन्दा अलिकति दोस्रो अलिकति थोरै गहन छ तेस्रो शेर कसैले बुझ्दैनन् गजलकारहरूले मात्र बुझ्ने हो कि भन्ने त्यसमा चाहिँ फरक फरक शैली ल्याएर फरक फरक अर्थ लगाउने हुन्छन् होइन पानी परेर आकाश धरती हुन्छ सुन्दर धरती बनेर तिम्रो के नै बिगार हुन्छ त्यो त
2: त्यो गहन भयो फेरि त्यसलाई बुझ्नलाई अलिकति सोच्नै पर्यो पटक पटक
3: अनि अन्तिम शेरमा चाहिँ झन गहन छ अनि खोला नदी समुद्र जे नाम होस् न आखिर अस्तित्व राखिराख्ने मात्र किनार हुन्छ हो त्यो त्यो चाहिँ गजल हो दुई त्यो के भन्छ अरे क्रमभङ्गता सिरियलले अलि दोस्रो शेर तेस्रो शेर चौथो शेर भन्दै गहन गहन शेर
2: हो
3: त्यो कारणले पनि गजल बढी सुन्नमा आएको हो कि जस्तो मलाई लाग्छ अनि शब्दको अर्थ फरक कुरा हो होइन गायन गायनकर्ताले हाम्रो तिलसिंह खोलाले उहाँले एकदम राम्रोसँग गाउनुभयो त्यो फरक पाटो रह्यो होइन त्यसको पनि मन मतलब त्यो खोला नदी समुद्र जे नाम होस् न आखिर अस्तित्व राखिरहने मात्र किन त्यो पहिलो शेरमा भएको भएदेखि त बिग्दैन थियो चल्दैन थियो
2: साँच्चै नै सही भन्नुभयो त्यो शेर पहिलो भएको भए बिग्दैन थियो यति चर्चित हुन्थेन होला मान्छेले बुझ्दा नि बुझ्दैनन् तिलकसिंह पेलाजीले त्यो भावले गाउन नि सक्नुहुन्थेन होला सायद होइन त्यो हुनाले यहाँले भन्नुभएको थियो गजलमा जटिलता चाहिँ हुनुपर्दो रहेछ होइन
3: तर एकदम जटिल हुन्छ
2: र त्यहाँ त्यो सँगसँगै सरलता पनि हुनुपर्दो रहेछ नि त केलतले बसेले देखायो नि त
3: होइन
2: तेस्रो सर पहिलोमा ल्याइदियो भने
3: त्यसलाई
2: क्रमबद्ध रूपमा अलिकति परिष्कृत गर्दै गर्दै लगाएर गहनतामा नै ढाल्नुपर्ने चाहिँ गजलको नियम हो भन्ने चाहिँ यहाँको भनाइ रह्यो होइन मान्छेको मन तान्नलाई चाहिँ सुरुमा सरलता नै केलत बस्योमै जानु पर्यो अनि गजलको मर्म अनुसार चाहिँ अलिकति गम्भीर बनाउनको लागि अलिकति साहित्यिक बनाउनको लागि त्यहाँ चाहिँ अरू बिम्बहरू प्रयोग हुन जाँदा रहेछन् सेयरहरूमा होइन यसरी केलत बसेको चर्चा गऱ्यौँ हुन्छ केलत बसेको यदि हामीले चर्चा गरिसके पछाडि यो गजल सुनाउँ न त हाम्रो मित्रहरूलाई असाध्यै मन पराउनु भएको गजल असाध्यै चर्चित बनेको गजल होइन यहाँलाई छुट्टै चिनार दिएको तिलकसिंह पेलाज्यू निकै लामो समय सङ्गीत यात्रामा लाग्नुभयो हामीले खासै नाम याद गरेका थिएनौँ जब यो गजल सार्वजनिक भयो त्यस पछाडि जताततै तिलकसिंह पेला र डाक्टर प्रदीप कुमार मैनाले छाउनु भयो होइन एउटा छुट्टै चिनारी छुट्टै उचाइ दिएको गजलको रूपमा हामीले लिन्छौँ यहाँले त्यसैले लिनुभयो होला होइन
3: हजुर
2: हुन्छ यो गजल हाम्रो मित्रलाई सुनाऊ अनि फेरि हामी कुराकानी
3: तिलकसिंह पेलालाई पनि गीतकार सङ्गीतकारहरूले चिन्थे होला नि मलाई जसरी साहित्यकारहरूले चिन्थे
2: साहित्यकारहरूले चिन्थे
3: आम पब्लिकमा आएको म पनि त्यही गजल चर्चा भएर हो अनि हाम्रो तिलकसिंह पेला पनि त्यही गजल चर्चा भएर हो साहित्यकारहरूको रूपमा उहाँ गीत सङ्गीतको पाटोको मान्छेले उहाँलाई चिन्थे
2: निरन्तर साधारण व्यक्तित्व हुनुहुन्छ गीत सङ्गीतका व्यक्ति
3: मलाई पनि के भन्छ अरे गीत गजलहरू लेख्ने मलाई सीमित व्यक्तिहरूले चिन्थे
2: सर्वत्र चिनाइदियो नि त हुन्छ यहाँलाई यो यहाँहरू दुवैजनाले चिनारी दिएको यो गजल केलत बस्यो हामी हाम्रो मित्रलाई सुनौँ अनि फेरि कुराकानीलाई अगाडि बढाऊ है त हजुर मित्रहरू स्टारन रेडियोको बसाइमा हुनुहुन्छ आदरणीय डाक्टर प्रदीप कुमार मैनालीज्यू हामीसँग हुनुहुन्छ र उहाँले कुराकानी गरिरहेका छौँ उहाँका एकदमै सुमधुर गीत गजलहरू सुनाइरहेका छौँ सो क्रममा यहाँहरूले अत्यधिक मन पराउनु भएको यो गजल केलत बस्यो यो राख्छौँ त्यस पछाडि फेरि हामी कुराकानीलाई अगाडि बढाउँछौँ

0: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-5972-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक हिलटेक

0: अन्तर्राष्ट्रिय स्तरको हिल्टेकको सिपिभीसी र पिपिआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिल्टेकको सिपिभीसी र पिपिआर पाइप हिल्टेक फिट एन्ड फर्गेट पुनः प्रसारण
1: Star on Radio. Image FM 97.9 Mark.
2: युमजिफा नाच्युनाइनको प्रस्तुति स्टार रेडियोमा हुनुहुन्छ. स्टार रेडियोमा आज हामीसँग डाक्टर प्रदीप कुमार मैनाली हुनुहुन्छ. जो केही लत बस्यो मलाई कहिले सुधार हुन्छ, एक दिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ. हामीले गजल बजायौँ, यो गजलका स्वरहरू उहाँले लेख्नु भएको हो र तिलकसिंह पेलाको स्वर र सङ्गीत रहेको छ गजलमा. यो गजलको अघि पनि हामीले थोरै चर्चा गऱ्यौँ. अन्तिम स्वर खोला नदी समुद्र जे नाम होस् आखिर, उत्तिकै दमदार स्वर छ यो. खोला नदी समुद्र जे नाम होस् आखिर, अस्तित्व राखिराख्ने मात्रै किनार हुन्छ. किनार भएन भने त खोला भन्दा नि मिलेन, नदी भन्दा नि मिलेन, समुद्रकै पनि त किनार हुन्छ होइन. जति ठुलो भए पनि किनार त हुन्छ नि, किनार भएन भने यी कुनैको अस्तित्वै भएन होइन. होइन यति गहिरो भाव छ यो. माथि के लत बस्यो मलाई कहिले सुधार हुन्छ, एक दिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ. दुवै एकदमै सशक्त छन् होइन. यो अझ मैले अहिले हजुरले भने पछाडि त मलाई यो अन्तिम सेर अझ सशक्त लाग्यो क्या. यसले त समुद्रको पनि अस्तित्व केही छैन, नदी केही जुनसुकै पनि अस्तिको बाढीकै पनि कुरा गरौँ, त्यसको पनि किनारै थियो होइन. किनार भएन भने चाहिँ अस्तित्व रहँदैन भने यति गहिरो भाव अन्तिम सेरले बोलेको छ. र माथिको जुन सुरुको सेर छ त्यसले चाहिँ गहिराई गरे हुँदाखेरि समुद्रमै पुगिहाल्छ होइन. साँच्चै नै गजल यसरी लेखिँदो रहेछ होइन. सुरुमा सामान्य व्यक्तिले
3: गजल गजल एउटा फरक कुरो हुन्छ कि गीतहरूमा कविताहरूमा चाहिँ समग्र उसमा चाहिँ एउटै भाव हुन्छ. गजलमा चाहिँ एउटा शेरमा एउटा भाव हुन्छ,
2: एउटा शेरमा एउटा भाव हुन्छ, स्वतन्त्र हुन्छ, शेरहरू स्वतन्त्र हुन्छ होइन. गीतमा जस्तो स्थायीले जे बोलेको छ अन्तरा र अन्तिमसम्म त्यही त्यही एउटा कथा चाहिँ बोल्नुपर्छ भन्ने छैन. गजलको चाहिँ हरेक शेरले एउटा कथा बोल्छ होइन. हजुर, र हामीले यो गजल बुझायौँ. अब फेरि कुराकानीलाई जोड्यौँ. हाम्रा मित्रहरूले अब सुनिहाल्नु भयो, तिलकसिंह पेलाजीको स्वर सुन्नुभयो, शिवराज विश्वकर्माको स्वर पनि सुन्नुभयो. डाक्टर प्रदीप कुमार मैनालीज्यूले लेख्नुभएका गजलमा थुप्रै गायिकाहरूले स्वर दिनुभएको छ. उहाँकै वाचनमा पनि केही सुनौ भन्ने हाम्रो मित्रलाई पक्कै पनि लागेको होला. एउटा गजल यहाँकै वाचनमा सुनौ न, कस्तो सुनिँदो रहेछ.
3: वाचन भनिहालो, वाचन नै गरे होइन,
2: वाचन अथवा यसलाई हजुरले लयबद्ध नै गर्न सक्नुहुन्छ.
3: लयबद्ध गाउने गजलहरू फरक हुन्छ, वाचन फरक हुन्छन् होइन. मैले वाचन नै गरे.
2: हजुर,
3: बिन्दास भई पिलाउनेदेखि उदेक लाग्छ, बिन्दास भई पिलाउनेदेखि उदेक लाग्छ, घर बार नै सकाउनेदेखि उदेक लाग्छ. झाकिन्छ अङ्ग भन्दै झाकिन्छ अङ्ग भन्दै खाल्डो खनेर बस्छन्, मेरो भलो चिताउनेदेखि उदेक लाग्छ. तरिका अनेक हुन्छन् मिठा कुरा सिकाउने, तरिका अनेक हुन्छन् मिठा कुरा सिकाउने, मुख कानमा जुधाउनेदेखि उदेक लाग्छ. बिन्दास भई पिलाउनेदेखि उदेक लाग्छ, घर बार नै सकाउनेदेखि उदेक लाग्छ. मन्दिर गएर पूजा गर्ने हजार होलन्, मन्दिर गएर पूजा गर्ने हजार होलन्, मन्दिर नै उडाउनेदेखि मन्दिर नै उडाउनेदेखि उदेक लाग्छ. आँखा उघारी हेर्दा देखिन्छ जो सुकै नै, आँखा उघारी हेर्दा देखिन्छ जो सुकै नै, आँखा हेरी अघाउनेदेखि उदेक लाग्छ. बिन्दास भई पिलाउनेदेखि उदेक लाग्छ, घरबार नै सकाउनेदेखि उदेक लाग्छ. हस्
2: हजुर, निकै मार्मिक स्वरहरू छन् गजलमा। यो चाहिँ यहाँले भन्नुभएको चाहिँ गाउने गजल र वाचन गर्ने गजल फरक हुन्छन् भन्नुभयो, यो गाउन सकिँदैन यो गजल?
3: होइन, गाउन चाहिँ सकिन्छ, मलाई लय आउँदैन के, म चाहिँ लगभग निश्चित लयमा गाउनु, मुतकारी मुसम्मन सालिम बहरमा गाउन सक्छु, अनि के भन्छ अरे अरू दुई तिनवटा बहरमा गाउन सक्छु, यो चाहिँ भरमा गाउन सक्दिनँ भन्नु खोजेको। गाउनेहरूले गाउँछन्, जो पारखी हुन्छन् सङ्गीतका पारखीहरू, उनीहरूले गाउन सक्छन्।
2: त्यही त,
3: अनि यो चाहिँ गजल गाउन फेरि एउटा रसोलाई रसो नै भन्नुपर्ने हुन्छ,
2: दीर्घ नै भन्नुपर्ने
3: हुन्छ, त्यस भएर
2: त्यो खालको गायनमा जटिलता पनि छन्, त्यसले गर्दाखेरि धेरै नै मेहनत गर्नुपर्ने हुन्छ यस्तो गजल गाउनलाई, होइन? समय घर्किसकेको छ, यहाँको गजल सुन्दाखेरि पनि उत्तिकै आनन्द आउँदो रहेछ, लयबद्ध भएको गजलहरू सुन्दा पनि उत्तिकै आनन्द आउँदो रहेछ, यसरी यहाँको वाचनबाटै सुन्दाखेरि पनि उत्तिकै खालको आनन्दको अनुभूति चाहिँ हुने रहेछ। अब यी गजल गीतका सन्दर्भहरूलाई जोडिरहँदाखेरि
3: विशेष सन्दर्भमा मैले तपाईँले मतलब भन्नु अब गायन चाहिँ कस्तो लाग्छ भनेर भन्नुभयो भने म गाउँछु पनि।
2: हजुर हजुर, लौ न सुनौ न त।
3: हेराई हुन्छ जस्तो त्यसै तै विचार हुन्छ, हेराई हुन्छ जस्तो त्यसै तै विचार हुन्छ, हेर्नुस् हेर्नुस् स्वयं मलाई हेर्दा

0: गर्दैन पखुराले टेक्दैन पाउले भुइँ गर्दैन पखुराले कस्तो कस्तो
1: कस्तो कस्तो
0: कस्तो अचम्म हो यो दोषी निधार हुन्छ हेराई हुन्छ जस्तो त्यस्तै विचार हुन्छ हेर्नु स्वयं मलाई हेर्दा निखार हुन्छ टेक्दैन पाउले भुइँ गर्दैन पाखुराले कस्तो अचम्म हो यो दोषी निधार हुन्छ भयो
1: एकदमै एकदमै मिठो एकदमै मिठो हजुर अब यो गजल चाहिँ कहिले सुन्न पाउँछ त हामीले के योजना छ यसको रेकर्ड हुने तारतम्य केही
0: गजल त धेरै रेकर्ड गर्ने विचारमा छन्
1: हजुर
0: अब यो कहिले आउँछ अब समय
1: समयले देखाउने हो समयको जिम्मा
0: हो
1: हजुर पछिल्लो समय जसरी यहाँले जति गजलको नियम बुझेर गजल लेखिरहनु भएको छ गजल गजल भनेर विभिन्न खालका फजलहरू पनि आइरहेका छन् होइन जसलाई पनि गजल भनिदिने अथवा गीत भनिदिने पछिल्लो समय आएका गीतहरूको बारेमा यहाँ जस्तो एउटा बौद्धिक स्रष्टाले चाहिँ कसरी लिनुहुन्छ के भन्नुहुन्छ पछिल्लो समय अलि त्यस्तै खालका गीत गजलहरू आइरहेका हुन्छन् होइन दुई अर्थ लाग्ने शब्द लेख्ने होइन यो विकृति हो कि यो स्वतन्त्रता हो
0: विकृति पनि हो होइन गजलहरू पहिला ए गजलहरू भन्दा गीतहरू गजलको कुरा छोडेर गीतहरू पहिला पनि अश्लीलता र दुई अर्थी भएका आएका थिए अहिले चाहिँ बढी हाबी भएको होइन अब नारायण गोपालका गीतहरू बच्चु कैलाशका अरू अरू गीतहरू के भन्छ अरे गोपाल व्यञ्जनका गीतहरू सुन्ने कति मार्मिक हुन्छन् कति मबिबी शाहका गीतहरू हाम्रो के भन्छ अरे मेहदी हसनले गुलाम अलीले गाउनुभएका गीतहरू कति कर्णप्रिय कति आनन्ददायी ती गीतहरूले सदाबहार हुन्छन् होइन यी गीतहरू अहिले जुन गीतहरू प्रचलनमा छन् यिनीहरू चाहिँ झापझुट्टा आएको उही भेलबाणी जस्तै हुन् होइन आउँछन् स्वाट उडाउँछन् लैजान्छन् त्यो गीतको कुनै पनि अर्थ हुँदैन जस्तो लाग्छ मलाई अब गीतहरू लेख्दा त पहिला गीतहरू पनि कम्ती थियो अश्लीलता आउने कम्ती थियो अहिले बढी आएका हुन् त्यति मात्र फरक हो मतलब कुमार बसन्ती गीतहरू अलिअलि अश्लील लाग्नेहरू पनि छन् होइन के भन्छ अरे भत्काइदिन्छु बाख्राको खोर पनि बाउले बिहे गर्दैन पोर पनि भत्काइदिन्छु बाख्रा त्यो पनि गीत गजल के अरे गीत आएको बिसौँ वर्ष भयो होइन अहिले पनि अब भनौँ न यो के भन्छ अरे हाम्रा त्यो
1: कुन चाहिँ सन्दर्भ यहाँले जोड्न खोज्नुभयो
0: ठिक छ हजुर
1: हजुर त्यही त पछिल्लो समय पहिला पनि अलिअलि आउँथे र पछिल्लो समय अलिक धेरै आए पहिला अलि बिम्बात्मक हुन्थ्यो होला भने अहिले पछिल्लो समय चाहिँ अलिक सिधै पनि त्यसरी आए होइन ठिक छ आजको बसाइको लगभग समय हामी अन्तिममा छौँ हजुरसँग एक घन्टाको बसाइ अलि लामै हुन्छ जस्तो लागेको थियो र तर कुरा गर्दै जाँदाखेरि निकै छोटो लाग्यो र गीत यहाँको गजल पनि हामीले धेरै बजाउनु भएनौँ पाँचवटासम्म त बच्चा कि भनेको तिनवटा पनि मुस्किलले बज्ने भयो गत वर्ष आएको निकै मिठो गजल थियो यो पनि फक्रेको फुल यो पनि मलाई असाध्यै मन परेको यसमा विष्णु भट्टले स्वर सङ्गीत दिनुभएको छ होइन त्यो पनि निकै मिठो बनेको छ त्यो पनि हामीले धेरै बजायौँ अहिले पनि बजिरहन्छ हुन्छ यो अर्को यो पनि गजल नै हो नि त्यो होइन फक्रेको फुल त्यसलाई गजल भन्न मिल्छ बहरमा छैन छैन त्यसलाई गीतै भनौँ हुन्छ यो गीत हाम्रा मित्रहरूलाई राख्दै बिदा माग्ने बेला भएको छ अन्तिममा भन्नै पर्ने कुरा केही छुटेको छ कि आजै भन्नुपर्ने नत्र भोलि फेरि पालो आउँछ
0: होइन त्यस्तो भन्नै पर्ने कुराहरू त केही पनि छुटेको छैन अब यहाँ लगायत इमेज परिवारको लगायत हजुर कार्यक्रम प्रस्तुत हरिराम पौडेलज्यूसँग पनि हार्दिक आभारी हुन्छु म त्यति भन्ने कुरा
1: हुन्छ यहाँलाई यो साथ यो समय र यो कुराकानीको लागि धेरै धन्यवाद र भोलिका दिनमा पनि यहाँका कलमबाट यहाँका मस्तिष्कबाट सूर्यति यस्तै कालोजयी गजलहरू गीतहरू हामीले सुन्न पाउने नै छौँ भन्ने विश्वास राख्दै आजको लागि बिदा मागौँ है त हजुर मित्रहरू स्टारको समय सकिएको छ आज हामीले डाक्टर प्रदीप कुमार मैनालीज्यूसँग रमाइलो कुराकानी गऱ्यौँ उहाँका दुईवटा मात्रै हामीले सृजना सुनायौँ र अन्तिममा फक्रेको फुल पनि यहाँहरू असाध्यै मन पराउनु भएको गीत हो यो गीत यहाँहरूमा छोड्दै आजको लागि भने स्टार रेडियोबाट म हरिराम पौडेल र आजका हाम्रो अतिथि आदरणीय डाक्टर प्रदीप कुमार मैनाली बिदा चाहन्छौँ नमस्कार।

0: Image FM 97.9
1: रातको उध्यारो बढ्दै गएको छ. चन्द्रमाका उजेलहरूमा कतै नदेखिने आत्माहरू हिँडिरहेका छन्. सुनिन्छ कतैबाट फुसफुसाहट अनि कहिलेकाहीँ आवाज पनि. अनि अदृश्य नजरहरू यिनै आँखा अगाडि नाच्दछ. के तपाईँ तयार हुनुहुन्छ? किनकि गोस्ट इज कमिङ, डर र सिर रोमाञ्चले भरिएको एक घन्टा तपाईँसँग साथमा हुने कार्यक्रम म एनके शरदले लिएर आइसकेको छु. इमेज एफएम 97.9 मेगाहर्जमा विश्वभरि तपाईँले अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ, जहाँ कथा मात्रै होइन अनुभव पनि हुनेछ र विभिन्न रोमान्स पनि कार्यक्रममा हामी सुनाउनेछौँ. कार्यक्रम गोस्ट इज कमिङ प्रत्येक मङ्गलबार राति

आदरणीय श्रोता नमस्कार, एमएसएफएम 97.9 मेगाहर्जमा कार्यक्रम होस्ट इज कमिङ लिएर तपाईँको साथमा म उपस्थित भइसकेको छु। एनके शरद पनि आज कार्यक्रममा प्राविधिक मित्रले मलाई साथ दिइरहनु भएको छ। कार्यक्रम प्रत्येक मङ्गलबार 10 बजेदेखि 11 बजेसम्म एमएसएफएम 97.9 मेगाहर्जमा सुन्न सक्नुहुनेछ, साथै अनलाइनबाट पनि हाम्रो कार्यक्रम सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एपमा पनि इमेज एफएममा गएर सुन्न सक्नुहुनेछ। आजको यस कार्यक्रममा कार्यक्रम सुरुवात गर्नुभन्दा अगाडि एउटा साङ्गीतिक विश्राम अब

कार्यक्रममा पुनः स्वागत छ। साङ्गीतिक विश्रामपछि आदरणीय श्रोता, आजको यस प्रेतात्मासँग सम्बन्धित एउटा घटना लिएर आइसकेको छु। आजको यस कथा सुन्दर बगालेले स्याङ्जा पुतली बजारबाट पठाउनु भएको छ। पक्कै पनि कसैको जीवनसँग मेल खाएमा संयोग मात्र हुनेछ। एउटा गाउँको बिचमा एउटा भत्किएको घर थियो, जसलाई स्थानीयहरूले सब घर भन्थे। मैले त्यही घरमा बस्ने निर्णय गरेँ। त्यस घरमा रातभरि तर्साउँथ्यो मलाई खोज पत्रकारिता गर्न धेरै रहर लाग्ने भएको कारण म त्यस्तै कथा घटनाहरू कहाँ छन् भन्दै खोजी गर्दै त्यस ठाउँमा पुगेँ, जसको नाम सुन्दा पनि मानिसहरूको शरीर चिसो हुन्छ। त्यो गाउँ अनि त्यो घर, जुन गाउँको नाम हो पञ्चावती गाउँ, यो गाउँ सहरबाट धेरै टाढा घना जङ्गल अग्ला पहाडहरूको बिचमा। त्यस गाउँमा जान मैले निकै दिन लगाएँ। कहीँ बस चढेँ, कहीँ हिँडेर धेरै सङ्घर्ष गरेपछि त्यस गाउँमा पुगेँ। अहिले पनि त्यस गाउँमा आधुनिकताको एउटा किरणसम्म पनि पुग्न सकेको छैन। जब म करिब करिब 7 दिनको यात्रापछि त्यस गाउँमा पुगे, त्यस गाउँमा प्रवेश गर्दा मलाई एउटा अनौठो अपरिचित चिसोपनले घेर्यो, जस्तो कि त्यहाँको हावामा कुनै गहिरो दुःख र डर मिसिएको थियो। त्यहाँका मान्छेहरू डरमा बाँचिरहेका थिए। विकासको बी पनि नभएको त्यस गाउँमा गयौँ मान्छेहरूले आज पनि बस देख्न पाएका छैनन्। गाउँको बिचमा एउटा पुरानो घर, त्यो पनि अलिअलि भत्किएको, धेरै वर्ष पुरानो। त्यहाँका गाउँका मान्छेहरूले त्यस घरलाई सब घर भनेर भन्थे। मैले सबै गाउँका मान्छेहरूसँग कुरा गरिसकेपछि मलाई खोज पत्रकारिता गर्नु थियो र म त्यही घरमा बस्ने निर्णय गरेँ, किनकि धेरै वर्ष अगाडिदेखि मैले त्यो सुनिरहेको थिएँ कि त्यस गाउँमा फैलिएको एउटा प्रेत आत्माको कथा। पक्कै पनि श्रोता, आजको कार्यक्रममा तपाईँलाई सुनाउने नै छु। त्यस गाउँमा निन्द्रामा प्रेत आत्मा आएर सबैजना मान्छेलाई नाम लिएर बोलाउने रहेछ। ए हरि, विष्णु, ए पखते, श्याम, हर्के, बिरे, यस्ता विभिन्न नामले, ए कुसुमबटे, आँपबटे, पिपलबटे, बरबटे, कागतीबटे, लिचीबटे, यस्ता विभिन्न नामले। पक्कै पनि गाउँलेहरूले भन्थे मलाई, तपाईँ यहाँ सुत्नुभयो भने रातभरि तपाईँलाई तर्साउनेछ, प्रेत आत्माले यस घरमा बास गर्छ। मलाई किन त्यसरी ती प्रेत आत्माले नाम लिएर बोलाउँछन् भन्ने कुरा पत्ता लगाउनु थियो। र गाउँलेहरू भन्थे, हरेक महिनाको पूर्णिमाको रात, जसले जुन पूर्णिमाको रातको दिन त्यस घरमा बिताउँछ, उसलाई गहिरो निद्रामा कसैले इनारको छेउमा आउन आह्वान गर्छ, बोलाउँछ, इनारमा आउनुहोस् त, आउनुहोस् त, त्यसरी बोलाइन्छ। यो बोलावट यति मिठो र यति बाध्यकारी हुन्थ्यो कि त्यो आवाजसँगै जो इनारको छेउमा जान्थ्यो ऊ कहिल्यै फर्केर आउँदैनथ्यो, किनकि त्यो प्रेत आत्माको त्यो सुमधुर आवाज सुनिरहँ जस्तो
गहिरो जस्तो, नजिक पसिरो जस्तो

छेउसम्म पुग्नुहुन्छ। प्रेत आत्माले तपाईँलाई तपाईँको अन्तिम दिन त्यहीँ बनाइदिनेछ। मलाई त्यही भन्दै हुनुहुन्थ्यो ती बुढी आमाले। म अलिअलि मन झस्किए पनि मलाई खोजपत्र गाइड गर्नु थियो, रिसर्च गर्नु थियो। त्यसपछि आमाले मलाई अनुरोध गर्नुभयो, बाबु तिमी नजानु ल, रात परेपछि यिनीहरूको छेउमा नजानु, कसैले बोलायो भने पनि इग्नोर गर्नु। तिमी यही घरमा सुत्छौ भनेर जिद्दी गर्यौ, यो त सब घर हो, यहाँ धेरै पहिला धेरैजना मान्छेहरूको मृत्यु भएको थियो, विभिन्न कारणले त्यसलाई यो घरलाई सब घर भनिन्छ। कोही बस्नुहुन्न, रातभरि यहाँ प्रेत आत्माहरू नाच्ने गाउने विभिन्न आवाजमा गाउँलेलाई बोलाउने गर्छन्। यति भनिसकेपछि र यति गम्भीर चेतावनीले मेरो मनमा डर उत्साह दुवैको कम्पन पैदा भयो। तर एक पत्रकारको रूपमा मैले यो रहस्यको अन्त्यसम्म पुग्नेतो गरिसकेको थिएँ। के होला त यो, कस्तो होला त यो, कस्तो होला त प्रेत आत्मा, राति के पो हुने हो, एक्लै त्यो सुनसान घर सब घर त्यही पनि प्रेत आत्माहरूको बिचमा मैले आफूलाई त्यहीँ राख्ने त्यहीँ सुत्ने र यो ठुलो साहसका साथ ठुलो मनमा डर र उत्साहका साथ त्यो रात त्यहीँ बिताउने निर्णय गरे। अब कार्यक्रममा सांगीतिक विश्राम

जब म 60 वर्ष पुग्दाखेरि चाहिँ एउटा तपाईँको जीवनको अटोबायोग्राफी लेख्छु भनेर मैले सोचेको थिएँ। त्यति बेला मैले निकाल्छु भनेर मैले पूर्ण रूपमा लेखिसकेको छु, करिब 400 पेजको मेरो अटोबायोग्राफी छ। त्यो चाहिँ अब प्रकाशन गर्नुपर्ने हो, तर अब अहिले लेखेर कम्प्लिट बनाएको छु। त्यसलाई अझ केही ढिलो गरेर, सृजनाहरू हतारमा भन्दा पनि केही ढिलो गरेर केही छैन, अब लेखिसके अब यसलाई निकाल्नु छ भन्ने हिसाबले यो 60 वर्षको डायमन्ड जुबली भन्दो रहेछ, त्यो प्रसङ्गमा चाहिँ मैले यो किताब तयार पारेको छु। यो पनि एउटा मलाई चाहिँ मेरो जीवनको एकदम ऐतिहासिक र महत्त्वपूर्ण क्षण भन्ने मैले सोचेको छु। जीवन वास्तवमा म्याथमेटिकल्ली गणना मात्रै नभएर हाम्रो कर्मसँग चाहिँ जोडिएको एउटा महत्त्वपूर्ण यो उपहार हो। त्यसबाट यसलाई हामीले कसरी सेलिब्रेसन गर्नुपर्छ भन्ने कुरो चाहिँ मैले थोर बहुत अनुभूत गरेको छु। त्यो मेरो अटोबायोग्राफी चाँडै नै यो बजारमा ल्याउनेछु। दर्शक श्रोताहरूले तपाईँ त्यसमा अवश्य पनि मेरा सम्पूर्ण जीवनका दुःख सुखका पाटाहरूलाई पढ्नु पाउनुहुनेछ। त्यो कुराले चाहिँ म यसलाई पनि मेरो जीवनको महत्त्वपूर्ण पल नै भनेर सम्झिन्छु।

नमस्कार, म कवि तथा गीतकार अमर बान्तु। मेरो साङ्गीतिक जीवनमा यस्ता थुप्रै प्रसङ्गहरू रहेका छन्। यस्तै प्रसङ्गहरूका साथ यो महिनाभरि आर्टिस्ट अफ द मन्थको रूपमा रहनेछु मात्र इमेज एफएम 97.9।

औँध्यारो बढ्दै गएको छ। चन्द्रमाका ओझेलहरूमा कतै नदेखिने आत्माहरू हिँडिरहेका छन्। सुनिन्छ कतैबाट फुसफुसाहट अनि कहिलेकाहीँ आवाज पनि, अनि अदृश्य नजरहरू यिनै आँखा अगाडि नाच्दछ। के तपाईँ तयार हुनुहुन्छ? किनकि गोस्ट इज कमिङ, डर र असिर रोमाञ्चले भरिएको एक घन्टा तपाईँसँग साथमा हुने कार्यक्रम म एनके शरदले लिएर आइसकेको छु। इमेज एफएम 97.9 मेगाहर्जमा विश्वभरि तपाईँले अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ, जहाँ कथा मात्रै होइन अनुभव पनि हुनेछ र विभिन्न रोमान्स पनि कार्यक्रममा हामी सुनाउनेछौँ। कार्यक्रम गोस्ट इज कमिङ प्रत्येक मङ्गलबार राति

आदरणीय श्रोता, कार्यक्रम कोस्ट इज कमिङ मा पुनः स्वागत छ तपाईँ सम्पूर्णलाई। प्रत्येक मङ्गलबार 10 बजेदेखि 11 बजेसम्म इमेज एफएम 97.9 मेगाहर्जमा यो कार्यक्रम सुन्न सक्नुहुनेछ भने अनलाइन र हाम्रो पात्रोको माध्यमबाट विश्वभरि यो कार्यक्रम सुन्न सक्नुहुनेछ। त्यो रात मैले आफ्नो बासस्थान सब घरमै बस्ने बन्दोबस्त मिलाएँ। रात पढ्दै गयो, एकान्त ठाउँ, धेरै टाढा गाउँ, सबै मान्छेहरू सुतिसकेका थिए। अन्धकार घरका भित्ताहरूमा शताब्दीदेखि उदासी पोतिएको जस्तो लाग्थ्यो। काला काला धर्काले कुनाहरू केरिएको जस्तो, बिना तस्बिरका रेखाहरू त्यस घरका भित्तामा थिए। खै कसले कोर्यो, कसरी कोरे, डर लाग्दा मानिसका खप्पर जस्ता देखिने ती तस्बिरहरू, म त्यसमा कुनै चेहरा थियो, कतै प्रेत आत्मा पो यस्तै हुन्छ कि जस्तो महसुस मैले गरेँ। रात छिपिँदै गयो, कता कता आवाजहरू आउन थाल्यो, कहिले मुसा दौडिएको जस्तो। पुराना ढोकाहरू खुल्न थाले, चाइँ चुइँ गर्दै। म निकै डराइसकेको थिएँ। ती आवाजहरू मेरो कानमा कम्पन गर्दै गर्दा डराउँदै गए। आवाजहरू आउँदै थियो, झन्झन नजिक आएको जस्तो महसुस हुन्थ्यो। हावा पनि चल्दै थियो, रुखहरू एउटासँग अर्को ठोकिँदै आवाजहरू निकाल्दै थिए। आफूले आफूलाई सम्हाल्दै थिए, कोसिस गर्दै थिए। रात पर्दै थियो, अझै सन्नाटा छायो। त्यहाँ नजिक बोलाउँदा कसैले सुन्ने थिएन, किनकि त्यो सब घरबाट धेरै टाढा थियो त्यो गाउँ। म के घटना हुन्छ भनेर प्रतीक्षा गरिरहेको थिएँ। अन्धकार चकमन्न रात, त्यो रात पूर्णिमाको रात थिएन, औँसीको त्यो रात। अब रहस्य सुरुवात हुन लागिरहेको थियो। ती आवाजहरू मेरो कानमा गुन्जिरहेका थिए, प्रेतात्माको आवाज। म पुरानो कोठाको भित्ताको छेउमा पल्टिरहेको थिएँ। काठै काठ राखेर बनाइएको, काठको मुढामाथि सुत्ने बनाइएको रहेछ। लम्बसार परे र म कोसिस गर्दै थिएँ अन्धकारमा। मेरा यी कलमहरूले अन्दाजको भरमा त्यो सेतो पेपरमा के भइरहेछ भनेर नोट गर्ने, लेख्ने कोसिस गर्दै थिएँ। रातको ठिक 12 बज्यो। म घडी यसो हेर्ने अन्धकारमा कोसिस गरिरहेको थिएँ। निकै समयपछि 12 बजेको सुईहरू हेर्न पाएँ। मेरो घडीको सेकेन्ड सुई, मिनट सुई र घन्टा सुईको आवाज पनि टिक टिक निकै ठुलो सुनिन्थ्यो। कतै प्रेत आत्माको कि भन्ने डर मेरो घडीको सुईले पनि मलाई दिइरहेको थियो। त्यही क्रममा प्रेत आत्माको त्यो आवाज गुन्जिरहेको थियो। अचानक मेरो कानमा एउटा अति नै मधुर तर उदास महिलाको स्वर पर्यो। यो स्वर यति नजिक र स्पष्ट थियो कि मलाई लाग्यो मेरो कोठाभित्रै आएर बोलिरहेको छ भने मसँग कुरा गर्न, मलाई भेट्न खोजिरहेको छ। त्यो सुनसान रात, त्यो अन्धकार रात, त्यो प्रेत आत्माको आवाज सँगै त्यो महिलाको मिठो स्वर मेरै अगाडिपट्टि र मलाई अगाडि नै भनिएको छ त्यहाँ प्रेत आत्मा छ भनेर। मेरा यी मनहरू अब कन्ट्रोलभन्दा बाहिर थिए। होस्, आवाज उड्ने अवस्थामा थियो किनकि आवाज आइरहेको थियो, त्यो प्रेत आत्माको आवाज। म तिम्रो नजिक छु, आऊ भेटौँ, यस्ता आवाजहरू अनि भन्दै थिए, मलाई बचाऊ, मलाई यहाँबाट निकाल। कोही महिलाले मलाई बचाऊ भन्दै गर्दा म जसङ्ग भएँ। त्यो अन्धकार रात, मसँग केही थिएन, न त लाइटर, न त सलाई, न त टर्च लाइट। अनि ती महिला त्यो रातको बिचमा, अनि मलाई अगाडि नै भनिएको छ त्यो घरमा प्रेत आत्मा छ
मेरो शरीर मात्रै त्यहाँ थियो, मेरो मस्तिष्कले काम गरिरहेको थिएन। आदरणीय श्रोता, म निकै डराइरहेको थिएँ। मेरो शरीर पुरै चिसो भयो। त्यो आवाजमा यस्तो पीडा र आग्रह थियो कि मलाई तत्काल उठेर इनारको छेउछाउ जान मन लाग्यो। घरको छेउमा, आँगनको छेउमा इनार थियो, तर मेरो तर्कशील दिमागले मलाई रोक्यो, किनकि मलाई ती आमाले भन्नुभएको थियो, बाबु तिमीलाई इनारमा बोलायो भने कहिले पनि नजानु है। मैले डरले काप्दै बिस्तारै झ्याल खोलेर बाहिर हेरेँ। बाहिर पुरै अँध्यारो थियो। रुखहरू एक अर्कासँग ठोक्किरहेका थिए अनि प्रेत आत्माको त्यो आवाजहरू सँगसँगै मलाई बचाऊ, मलाई बचाऊ, मलाई यहाँबाट निकाल। एउटा सेतो लुगा लाएको ठिङ्ग्री मुमा उभिएकी एकजना महिला झ्यालबाट मैले देखेँ। तिनले त्यो आवाज बोल्दै गर्दा, मलाई बचाऊ, मलाई यहाँबाट निकाल भन्दै गर्दा, एक मनले त मलाई झौँ झौँ जस्तो पनि लागेको थियो उनलाई बचाउनको लागि। तर आमाले भनेको कुरा मेरो दिमागमा जसङ्ग भयो। रुखहरू एकअर्कामा ठोकिरहेका थिए, हावाहरू बिग्गले चलिरहेका थिए। त्यही क्रममा त्यो आवाज आइरहेको थियो, त्यो प्रेत आत्माको आवाज मेरो कानमा गुन्जिरहेको थियो। मेरो शरीर मात्र त्यहाँ थियो, मस्तिष्कले काम गरिरहेको थिएन। त्यो प्रेत आत्मा यिनीहरूको नजिकै थियो। सेतो छाया हल्लिएको जस्तो सेतो ड्रेसमा एउटा महिला, एकदमै राम्रो महिला, एकदमै सुन्दरी महिला, ठिङ्ग्रिङ उभिएको यिनी आँखाले देखे। तर यति पारदर्शी थियो कि हावासँगै बिलाएर जानेछ जस्तो सोचेको थिएन। तिनको त्यो आवाज मेरो कानमा गुन्जिरह्यो। उनले मलाई निकै बेर बोलाइरहन्। मैले जबरजस्ती आफूलाई ओछ्यानमा फर्काएँ र आफ्नो कानहरू दह्रो गरी थुने। तर त्यो बोलाहाट मेरो दिमागको भित्री भागसँग पुग्न सफल भयो। मैले दतारमा आफूलाई त्यो रात त्यहाँ राखिरहेको थिएँ। जाउँ कि नजाउँ, ती महिला बचाऊ भन्दै छिन्। जाउँ, फर्केर आउन नसक्ने वातावरण बन्ला। नजाउँ, त्यो महिलाको चित्कार मेरो कानमा गुन्जिरहेको छ। त्यो रात सुत्न सकिनँ। तर मेरो मनमा एउटा गहिरो प्रश्न उब्जियो, आखिर यो आत्मा को हो र किन उसले मलाई बोलाउँदैछ? आखिर यो आत्मा को हो र किन उसले मलाई बोलाउँदैछ? आदरणीय श्रोता, एउटा साङ्गीतिक विश्रामसँगै पुनः आउनेछु। रेडियो छोडेर कतै नजानुहोला।

गीत संगीत साहित्यको यात्रामा म आबद्ध भइसकेपछि मैले थुप्रै वरिष्ठ गीतकार साहित्यकार सङ्गीतकारहरूसँग तपाईँको सहकार्य गर्ने जुन एउटा महत्त्वपूर्ण अवसर प्राप्त गरेँ, त्यसले मलाई एउटा गीत सङ्गीत साहित्यको धरातललाई राम्रोसँग चिन्ने मलाई अवसर सुअवसर प्राप्त भयो। त्यसैले यो गीत सङ्गीतको यात्रामा यो जुन महान हस्तीहरूसँग जुन मेरो भेटघाट भयो त्यसले म मेरो जीवनलाई धेरै महत्त्वपूर्ण भूमिका राखेको छ भन्ने मैले महसुस गरेको हुनाले गीत सङ्गीतको यात्रामा मूर्धन्य व्यक्तित्वहरूसँगको जुन झम्का भेट यसलाई मैले महत्त्वपूर्ण लिएको छु।

नमस्कार, म कवि तथा गीतकार अमर बान्तु। मेरो साङ्गीतिक जीवनमा यस्ता थुप्रै प्रसङ्गहरू रहेका छन्। यस्तै प्रसङ्गहरूका साथ यो महिनाभरि आर्टिस्ट अफ द मन्थको रूपमा रहनेछु मात्र इमेज एफएम 97.9 मा।

अँध्यारू बढ्दै गएको छ। चन्द्रमाका उज्यालोहरूमा कतै नदेखिने आत्माहरू हिँडिरहेका छन्। सुनिन्छ कतैबाट फुसफुसाहट अनि कहिलेकाहीँ आवाज पनि, अनि अदृश्य नजरहरू यिनै आँखा अगाडि नाच्दछ। के तपाईँ तयार हुनुहुन्छ? किनकि गोस्ट इज कमिङ, डर र सिरो रोमान्सले भरिएको एक घन्टा तपाईँसँग साथमा हुने कार्यक्रम म एनके शरदले लिएर आइसकेको छु। इमेज एफएम 97.9 मेगाहर्जमा विश्वभरि तपाईँले अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ, जहाँ कथा मात्रै होइन अनुभव पनि हुनेछ र विभिन्न रोमान्स पनि कार्यक्रममा हामी सुनाउनेछौँ। कार्यक्रम गोस्ट इज कमिङ प्रत्येक मङ्गलबार राति

भोलिपल्ट बिहान मैले फेरि मैनादेवीलाई भेटेर उनलाई रातको घटनाबारे बताएँ। ती आमाले मेरो कुरा सुनेर उहाँ डराउनु भयो। उहाँले मलाई भन्नुभयो, यो घरको इतिहास 2 शताब्दीभन्दा पुरानो छ। यो इनारमा धेरै मान्छेहरूको मृत्यु भइसकेको छ, धेरै मान्छेहरू प्रेतात्मा भइसकेका छन्। लगभग 200 वर्ष अगाडि यस गाउँमा प्रीति नामकी अत्यन्त राम्री सुन्दरी र दयालु युवती बस्दथिन्। उनी गाउँको मुखियाको छोरा विजयसँग प्रेम गर्थिन्। तर गाउँका धनी र दुष्ट जमिनदार गम्भीर सिंहको आँखा प्रीतिमाथि पर्यो। उनले जबरजस्ती प्रीतिलाई आफ्नो बनाउन चाहे, तर प्रीतिले उनको प्रस्तावलाई अस्वीकार गरिन्। प्रेम मनबाट हुनुपर्छ, जबरजस्ती होइन। जमिनदार गम्भीरले प्रतिशोध लिनको लागि एउटा भयानक षड्यन्त्र गर्ने विचार गरे। उनले प्रीतिलाई बेचेत गरेर मार्ने योजना बनाए। एकरात जब प्रीति आफ्नो घरको छेउमा रहेको इनारबाट पानी भर्दै थिइन्, गम्भीर सिंह र उनका मान्छेहरूले उनलाई नियन्त्रणमा लिए। प्रेममा अन्त भएका विजयलाई उनीहरूले पहिले नै फसाएर जेलमा हालिसकेका थिए। प्रीतिलाई बचाउन गाउँका कोही मान्छे आएनन्। ती दुष्टहरूले गाउँलेहरूको सामुन्ने उनलाई अपमान गरे, बेचेत गरे। त्यसपछि सबै गाउँलेको अगाडि प्रीतिलाई ती इनारमा जिउँदै फालिदिए। प्रीतिले अन्तिम सास फेर्नु अघि चिच्याएर भनेकी थिइन्, म पानीमा डुबेर मर्दिनँ, म इनारको आत्मा बन्ने छु र मेरो मृत्युको कारण बन्नेहरूले कहिले शान्ति पाउने छैनन्। त्यसपछि ती आमाले यो कुरा सुनाइसकेपछि मैले प्रीतिको मृत्युमा मौन समर्थन जनाएँ। उनीहरू हरेक पूर्णिमाको रातमा इनारमा डुबेर मान्छेहरू मर्न थाले, किनकि प्रीति हरेक पूर्णिमा सकिसकेपछि औँसीको रातमा मान्छेहरू बोलाउँथेन्। त्यसै गरी ठुलो आवाजमा र प्रीतिका कुराहरूलाई कसैले नकार्न सक्दैन थियो र जान्थे, र त्यही इनारमा डुबेर मर्ने क्रम 200 वर्षदेखि चल्दै आइरहेको रहेछ। त्यही आत्मा रात परेपछि त्यही वरिपरि घुम्दो रहेछ, त्यही चिहान घरको वरिपरि, र नयाँ चिहान बनाउने योजनामा अगाडि बढ्दो रहेछ। अर्को दिन मैले त्यही सब घरमा बस्ने निर्णय गरेँ। सबै कुरा पत्ता लगाइसकेपछि म राति त्यहीँ सुत्ने र प्रीतिको आत्मालाई शान्ति दिएरै छाड्छु भन्ने सोचे। मैनादेवी आमाको सहयोगमा प्रीतिलाई धोका दिने जमिनदार गम्भीर सिंहको परिवारको पुरानो कागजात फेला पारे, जहाँ यो कुरा स्पष्ट थियो कि प्रीतिलाई इनारमा फाल्नु अघि उनले लगाएको सुनको एउटा सानो लकेट जमिनदारले निकालेर इनारको नजिकै एउटा रुखमुनि गाडेका थिए, ताकि उनको आत्माले आफूसँग भएको अन्तिम निशानी पनि पाउन नसकोस् भनेर। रातको ठिक एक बजे त्यस्तै चिच्याट आवाजहरू आउन थाले। निकै ठुलो स्वरले आवाजहरू गुन्जिरहेका थिए, प्रेतात्माको आवाज। म सुन्दै थिएँ, झन्झन् मेरो नजिक प्रेतात्माको आवाजहरू आउन थाल्यो। रातको ठिक एक बजे म इनारको छेउमा उभिएँ। हावा यति तीव्र थियो कि मलाई लाग्थ्यो जङ्गलका रुखहरू पनि ती हावाले डराउँथ्यो होला, हावासँग डराउँथ्यो होला। अचानक त्यो इनारको छेउमा मधुर तोता भयावक बोलावट मेरो कानमा बज्यो। एउटा आवाज मेरो कानमा आउँछ, आओ प्रशान्त, पानी यति चिसो छैन, मलाई एक्लै नछोड। त्यो आवाज इनारभित्रको थियो। म इनार बाहिर आफूलाई सम्हालिरहेको थिएँ। मलाई इनारभित्र बोलाइएको थियो। तिनै आत्मा, प्रीतिको आत्माले इनारबाट निलो चम्किलो प्रकाश निस्किन थाल्यो। मैले इनारको पानीमा हेरेँ र त्यहाँ मलाई प्रीतिको सुन्दर तर आँसुले भरिएको अनुहार स्पष्ट देखियो। उनी हात हल्लाउँदै मलाई आफूतिर बोलाउँदै थिए। म रातको 1 बजे त्यो इनारमा, उनी इनारभित्र, म बाहिरपट्टि सुनसान कालो रात। मेरो खुट्टा आफै इनारतिर बढ्न थाल्यो। तर मैले आफूलाई रोक्ने कोसिस गरेँ, सबै शक्ति लगाएँ, शरीरका सम्पूर्ण शक्ति नजानको लागि, इनारभित्र नचिर्नको लागि कोसिस गर्दै थिएँ। आफूले आफूलाई रोक्दै थिएँ, मलाई तानिरहेको थियो। म ब्याक हुने कोसिस गर्दै थिएँ, मलाई तलबाट तानिरहेको थियो, आफूले आफूलाई सम्हाल्दै थिएँ।
त्यसपछि त्यहाँबाट एउटा आवाज आयो, तिमी नआउने भए प्रशान्त, रुखको छेउमा चरामुनि खनेर केही कुरा राखिएको छ मेरो, त्यो सामान त्यहाँबाट निकालिदेऊ। त्यसपछि मैले उनले भनेकै अनुसार इनारको छेउमा रुख थियो, त्यही रुखको छेउमा त्यो जराको छेउमा एउटा सुनको लकेट रहेछ। निकै खनेपछि निकै बेर खने, त्यसपछि त्यो लकेट हातमा लिए, त्यो लकेट मैले इनारमा लगेर त्यो मेरो लकेट, त्यो मेरो लकेट भन्ने आवाज आयो। लकेट छाड्दिएँ माथिबाट, लकेट तल पानीमा झर्यो, एउटा आवाज आयो। त्यसपछि मैले भने, प्रीति मैले तिम्रो अन्तिम निशानी तिमीलाई फिर्ता गरिदिएँ, अब कसैलाई केही नगर्नु, तिम्रो आत्माले आजबाट शान्ति पाएको छ, तिमीले न्याय पाएकी छौ, तिमीलाई शान्ति मिल्नेछ प्रीति। त्यसपछि त्यहाँ शान्ति भयो। लकेट इनारमा राख्ने बित्तिकै उनको हातमा बिस्तारै झारिदिने बित्तिकै इनारको निलो प्रकाश उज्यालोमा परिणत भयो। त्यसपछि एउटा शान्त सन्तोषजनक लामो सासको आवाज आएर त्यो प्रकाश बिस्तारै जङ्गलको अँध्यारोमा विलय भए। त्यस दिनपछि प्रीतिको आवाज त्यो गाउँमा कसैले सुनेनन्, कुनै छाया पनि देखिएन। अनन्त प्रीतिको आत्माले आफ्नो हराएको निशानी र न्याय पाएको महसुस भयो। मेरो जुन रिसर्च थियो त्यो मैले पूजा गरेको महसुस गरेँ। म फर्कने बेलामा ती आमाले मलाई भनिन्, बाबु आत्माहरू डरलाग्दो हुँदैनन्, डरलाग्दो ती मानिसहरू हुन्छन् जसले अरूको जीवन खोसेर आत्मालाई अतृप्त बनाउँछ। त्यसपछि मैले यो कथा लेखेँ। यो कथा वीर प्रेम र क्रूर अन्यायको थियो, एउटा आत्माको कथा थियो, एउटा आत्माले न्याय पाएको कथा थियो, एउटा पुरै गाउँ डरको बन्धकमा राखेको कथा थियो। त्यसपछि त्यस गाउँमा कसैले पनि त्यस दिनदेखि न कुनै डर न कुनै आत्मा न कुनै त्रासमा बाँच्नु पर्यो। सबैजना हाँसी खुसी जिन्दगी बिना डरको सबैको मन बदलिने गरी आनन्दले बाँच्नु भएको छ। तिम्रो मन बदलिएछ भनेको चाहिँ पक्कै पनि। आदरणीय श्रोता, आजको यस कथा सुन्दर बगालेले स्याङ्जा पुतली बजारबाट पठाउनु भएको थियो। कार्यक्रम गोस्ट इज कमिङमा यदि तपाईँसँग पनि कुनै कथाहरू छ भने तपाईँले हाम्रो इमेल नवराज कोइराला NABARAJKYARAL 2013@gmail.com पठाउन सक्नुहुनेछ, र हाम्रो इमेज एफएमको म्यासेन्जरमा पनि फेसबुक पेजको म्यासेन्जरमा तपाईँले पठाउन सक्नुहुनेछ। हामी तपाईँको कथालाई वाचन गर्नेछौँ। हाम्रो कार्यक्रमको उद्देश्य तपाईँलाई डर देखाउने होइन, तपाईँहरूलाई विभिन्न रहस्यमय कथाहरू सुनाएर मनोरञ्जन दिने हो, रोचक वातावरण सिर्जना गर्ने हो, हल्का डर हल्का रोमान्स तपाईँहरूलाई दिने हो। पक्कै पनि आजको यस कार्यक्रमबाट प्राविधिक मित्रलाई विशेष धन्यवाद दिँदै इमेज एफएम 97.9 MHz सुन्नुहुने तपाईँ सम्पूर्ण श्रोतालाई विशेष धन्यवाद। पुनः मङ्गलबार 10 बजेदेखि 11 बजेसम्म भेट्ने बाचा गर्दै अहिले पनि तपाईँको कार्यक्रम प्रस्तोता तपाईँको साथी एनके शरद बिदा हुन्छु।

0: गीत गुन्जन
1: इमेज एफएम 97.9 मा इमेज एफएम 97.9 को कार्यक्रम गीत गुन्जन सुन्दै हुनुहुन्छ। कार्यक्रमको नामै गीत गुन्जन। यो शीतल रातमा मीठा मीठा गीतहरू गुन्जने एकमात्र कर्णप्रिय कार्यक्रम गीत गुन्जन।

0: रातको यो प्रहरमा हामी कार्यक्रम गीत गुञ्जनमा छौँ। यो कार्यक्रम इमेज एफएम 97.9 मीठा मीठा गीतहरूले तपाईँको यो रातमा अझ मिठास भर्ने प्रयास गर्छ। लहर
1: मात्र इमेज एफएम 97.9 मा।

रातको यो प्रहरमा हामी कार्यक्रम गीत गुञ्जनमा छौँ। यो कार्यक्रम इमेज एफएम 97.9 मेगाहर्जमा मीठा मीठा गीत संगीतले तपाईँको यो रातमा अझ मिठास भने प्रयास गर्नेछ।

0: لهر
1: مع الطرائي نازل فنان سليمان.

निन्द्रा लागेको छैन अथवा कुनै रात्रिकालीन कार्यमा व्यस्त हुनुहुन्छ होला, यस्तो बेला तपाईँलाई साथ दिन इमेज एफएम 97.9 को कार्यक्रम गीत गुन्जन साताको हरेक दिन तयार रहने गर्छ मीठा मीठा गीतहरूको साथमा।

0: لاحظ
1: مع الطرائي ميزة فنان سيد المعلمة.

0: मानिसको जीवन हो उतार चढाव त आइ नै रहन्छ, तर जस्तो सुकै अवस्थामा पनि शान्त रहन सक्नु नै मानव हुनुको अर्थ हो र मानवलाई नभई नहुने कुरा पनि सङ्गीत नै हो। आउनुहोस् कार्यक्रम गीत गुञ्जनमा तपाईँहरूका लागि अर्को यो मिठो गीत प्रस्तुत गर्दैछु। लहर
1: मात्र इमेज FM 97.9 मा

कार्यक्रम गीत गुञ्जन इमेज एफएम 97.9 मा हरेक रातको 12 बजेदेखि 3 बजेसम्म मीठा मीठा गीतहरूको साथमा सुन्न सक्नुहुन्छ। अहिलेलाई फेरि पनि राख्दैछु यो अर्को सुमधुर गीत।

0: لحن
1: مع الدرائي نازل فنان شيرين نعيمه.

प्रिय श्रोता, मलाई विश्वास छ कार्यक्रम गीत गुञ्जनले तपाईँहरूको आजको रात पक्कै पनि सुमधुर बनाइराखेको होला। आउनुहोस्, कार्यक्रममा फेरि सुन्छौ यो अर्को सुमधुर गीत।

0: لحظة
1: رأينا زي فنان سليمان.

एकांत रातमा यस्ता मिठा मिठा गीतहरू सुन्नुको मजा नै बेग्लै हुन्छ कि कसो श्रोता साथीहरू, आउनुहोस् फेरि सुनौ यर्को सुमधुर गीत नै।

0: गीत गुञ्जन
1: इमेज एफएम 97.9 मा कोही अस्पतालमा निन्द्र नलागेर बस्नु भएको होला, कोही बिरामी कुरुवा हुनुहुन्छ होला, कोही रातको ड्युटीमा हुनुहुन्छ होला, कोही रातको लामो यात्रामा पनि हुन सक्नुहुन्छ। यस्तो बेला तपाईँहरूलाई साथ दिने एक मात्र कार्यक्रम इमेज एफएम 97.9 को कार्यक्रम गीत गुञ्जन, मिठा मिठा गीत।

कार्यक्रम गीत गुञ्जन सुनिरहनु भएको छ र कार्यक्रममा सधैँ तपाईँहरूलाई यस्तै यस्तै मिठा मिठा गीतहरू सुनाएर तपाईँको रातलाई अझ सुमधुर बनाउने हाम्रो प्रयास रहने गर्छ।

श्रोता साथी, कस्तो लागिरहेको छ? रातको यो प्रहरमा पक्कै पनि गीत गुञ्जनले तपाईँहरूलाई साथ दिइरहेको छ भन्ने विश्वास मैले पनि लिएको छु। आउनुहोस् अर्को एउटा मिठो गीत फेरि तपाईँहरूको लागि राख्दैछु।